फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खाने तेलको निर्यातमा असर पर्ने देखिएको छ, जसका कारण नेपाली व्यवसायी चिन्तित भएका छन्। भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10%-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10%-0% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5%-11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5%-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5%-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5%-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

रेडियो। नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। समय बिहानको 8:10 गएको छ ब्रुनाईमा र हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा पनि पदार्पण गऱ्यौँ शान भूषाल र सलिना बिकेको गीत सङ्गीबाट। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि आजको डेली सप्लिमेन्ट हुनेछ। आज शुक्रबार परेकाले आजको सन्दर्भ हामी आजको सन्दर्भ कोट्याउनेछौँ केही समयपछि। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् आजको राशिफल। आजको राशिफल सुरु गरौँ मेष राशिबाट। सुन्दर भैरनले व्यक्तित्वमा निखार ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या प्रसिद्धि र धन आर्जन हुनेछ मेष राशि हुनेहरूलाई। वृष राशि, आजको दिन रमाइलो हुनेछ वृष राशि हुनेहरूका लागि। रचनात्मक काम प्रारम्भ गर्ने समय छ अनि सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्। मिथुन राशि, सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ अनि फाइदाका लागि कुनै काम दोहोऱ्याएर गर्नुपर्ने हुन सक्छ। कर्कट राशि, आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ अनि स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सिंह राशि, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै नाम दाम र इनाम कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ अनि व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। कन्या राशि, अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन् अनि बाध्यात्मक परिस्थितिले अल्म ल्याउन सक्छ, सजग रहनुहोला। तुला राशि, स्वास्थ्य कमजोर रहनाले काम गर्न केही समय लाग्ने देखिन्छ अनि जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति आउन सक्छ। वृश्चिक राशि, रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि प्राप्त हुनेछ अनि प्रेम र मित्रताको बन्धन कसिनेछ। धनुराशि, शत्रुहरू स्वत किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ अनि पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिएला। मकर राशि, सुरुमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिएला। अरूका लागि बुद्धि खर्च हुनुपर्ला अनि स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कुम्भ राशि, हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ अनि आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्, सचेत रहनुहोला। मीन राशि, मेहनतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम भन्नाले नयाँ कामतर्फ अग्रसर भइएला अनि उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनौ मेघा श्रेष्ठको मनमै बसिसक्यो।

0: SBS गोर्खा रेडियो हो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नशामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछु।

Debes Raiko Maya. हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 8:23 गएको छ र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। कार्यक्रमको यो दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ आजको सन्दर्भ, र यतिखेर निकै समाचारहरू तताइरहेको म्यान्चेस्टर सिटी फुटबल क्लबको कुरा गरौँ। म्यान्चेस्टर सिटी प्रिमियर लिगमा एकदमै एउटा जायन्ट क्लबका रूपमा मानिन्छ र थुप्रै ट्रफीहरू पनि जितेको हामीले देखेका छौँ म्यान्चेस्टर सिटीले। तर म्यान्चेस्टर सिटीलाई अहिले ठुलो वज्रपात परेको छ। तपाईँहरूले सुन्नुभएकै होला, म्यान्चेस्टर सिटीलाई 114 हो कि 115 त्यस्ता मुद्दामा गिल्टी भर्डिक्ट सुनाइयो र बिलख बन्दमा परेको छ म्यान्चेस्टर सिटी अहिले, र के गर्ने कसो गर्ने भन्ने मोडमा छ त्यो फुटबल क्लब। फाइनेन्सियल रुल्स एकदमै उल्लङ्घन गरेको भनिएको छ थुप्रै, त्यही माथि पनि 1-2 समयमा होइन, झन्डै 10 समयमा म्यान्चेस्टर सिटीले यति धेरै नियमहरू उल्लङ्घन गरेको भनेर अदालतले गिल्टी भर्डिक्ट सुनाएको छ म्यान्चेस्टर सिटीको विरुद्धमा। र त्यसरी गिल्टी पाएपछि उनीहरूलाई अपिल गर्ने मौका दिएको छ, र अपिल गर्ने मौका आजसम्म मात्रै छ, आज अन्तिम दिन हो, तर म्यान्चेस्टर सिटीले अपिल गर्ने कुरा अगाडि सारेको छ, र आजभित्रमा यदि म्यान्चेस्टर सिटीले अपिल गरेन भने उनीहरू दोषी करार हुन्छन् र त्यसको सजाय भोग्नुपर्ने हुन्छ। तर अपिल गरेर फेरि केस उल्ट्यो भने झनै बढी आर्थिक व्यवहारमा पर्न सक्छ म्यान्चेस्टर सिटी। के हो त उनीहरूको मुख्य समस्या, के कुरामा ब्रिज गरेछन् फाइनेन्सियल रुल्स भन्ने कुरा हो। सन् 2009-2010 सिजनदेखि 2017-18 आइपुग्दासम्म मुख्यतया धेरै फाइनेन्सियल रुल्स ब्रिज गरेको भन्ने बुझिएको छ म्यान्चेस्टर सिटीले। जस्तै प्रोभाइडिङ इनएक्युरेट फाइनेन्सियल इन्फर्मेसन, फाइनेन्सियल इन्फर्मेसन सही ढङ्गले नबुझाएको नदेखाएको भन्ने कुरा हो। त्यसमा स्पोन्सरसिप रेभेन्यू पर्छन्, अनि रिलेटेड पार्टी ट्रान्ज्याक्सन्स, अनि अरू अपरेटिङ कस्टहरू पनि एकदमै ट्रान्सप्यारेन्ट हुनुपर्नेमा त्यसमा क्लबले लुकाएको भन्ने कुरा छ। अनि अर्को छ अलेजेड स्याम कमर्सियल अग्रिमेन्ट्स, कमर्सियल अग्रिमेन्टहरू एकदमै झुट्ठा अनि कपोलकल्पित आदि इत्यादि भनेर भनिएको छ, र उनीहरूलाई प्राप्त फन्ड आबुधाबी युनाइटेड ग्रुप एडियुजीबाट प्राप्त हुने हो, र किनभने क्लबको ओनर उताकै हो, त्यस हिसाबले धेरै कुरा लुकाइएको छ, कमर्सियल अग्रिमेन्टहरू छिपाइएको छ, सही ढङ्गले प्रस्तुत गरिएको छैन आदि इत्यादि। झन्डै 900 मिलियन पाउन्ड बराबरको त्यहाँ तलमाथि भएको बुझिएको छ। अनि अर्को छ प्रोफिटेबिलिटी एन्ड सस्टेनेबिलिटी रुल्स, त्यो रुल्स उल्लङ्घन गरेको भन्ने बुझिएको छ। त्यस्ता रुल कति उल्लङ्घन भए अघि भन्यो 114-115 त्यसमा मुख्यतया यिनीहरू नै पर्दछन्। अनि अर्को छ युएफा फाइनेन्सियल फेयर प्ले रुल्स, र त्यो नियम पनि
म्यान्चेस्टर सिटीले उल्लङ्घन गरेको भन्ने सुन्नमा आएको छ। र अर्को मुख्य कुरो, फेलियर टु कोअपरेट विथ द प्रिमियर लिग इन्भेस्टिगेसन। प्रिमियर लिगले केही समयदेखि म्यान्चेस्टर सिटीको विरुद्धमा अथवा म्यान्चेस्टर सिटीलाई केन्द्रमा राखेर अध्ययन अनुसन्धान गरिरहेको थियो र त्यो इन्भेस्टिगेसनमा प्रिमियर लिगलाई म्यान्चेस्टर सिटीले नसघाएको भन्ने बुझिएको छ र चारमध्ये तिनवटा नियमहरू उल्लङ्घन भएको त्यसमा भन्ने सुनियो र त्यसले गर्दाखेरि पनि म्यान्चेस्टर सिटीलाई झन् साह्रो पारेको छ। अब म्यान्चेस्टर सिटी एकदमै धनी फुटबल क्लब हो र धेरैलाई लाग्न सक्छ उसले धेरै पैसा खर्च गरेको छ, चाहिने भन्दा बढी पैसा खर्च गरेको छ अथवा चाहिने भन्दाखेरि पनि लिमिट भन्दा बढी पैसा खर्च गरेको छ भन्ने धेरैलाई लाग्छ। त्यो मात्रै केस होइन रहेछ। मुख्य आरोप क्लबलाई के परेको छ भने क्लबले उसको रेभेन्यू र कस्टहरू मिसरिप्रेजेन्ट गर्यो, ढाँट गर्यो, छल गर्यो भन्ने कुरा हो। र अब क्लबले के सजाय पाउने भन्ने कुरा प्राथमिक हुनसक्छ, तर आज अन्तिम दिन हो अपिल गर्नका लागि। जुन फाइन्डिङ्स थियो त्यसको विरुद्धमा अपिल गर्नको लागि मौका छ। आजभित्रमा म्यान्चेस्टर सिटीले अपिल गर्ने वा नगर्ने निर्ख्यौल गर्नेछ। हुन त छापाहरूतिर आएको समाचार अनुसार म्यान्चेस्टर सिटीले त्यसको विरुद्धमा अपिल गर्दैछ अरे। अब यो फाइनेन्सियल रुल्स केस चलिरहँदाखेरि म्यान्चेस्टर सिटीको दैनिकी एकदम प्रोग्राम अनुसारै चलिरहेको छ, प्लान अनुसार स्टिल कम्पिटिङ नर्मली। अनि अहिले प्रिमियर लिगको प्रथम स्थानमा छ म्यान्चेस्टर सिटी, राम्रो खेल खेलिरहेको छ र म्यान्चेस्टर सिटीको महिला टिमले पनि राम्रै खेल खेलिरहेको छ। अनि सबै हेर्दा एकदमै नर्मल साधारण लाग्छन्, तर भित्रभित्र म्यान्चेस्टर सिटी एकदमै बलिरहेको छ, जलिरहेको छ। अब आज म्यान्चेस्टर सिटीले अपिल गर्यो भने त्यसपछि अब बिस्तारै फेरि अब अदालती प्रक्रिया सुरु होला अनि त्यसपछि हामी सुन्न सक्छौँ केही समयपछि। केही समय भन्नाले अदालती प्रक्रिया अलि लामो नै हुन्छ र त्यो चलिरहन्छ, तर अन्तत्वगत्व हामी म्यान्चेस्टर सिटीको विषयमा पक्कै पनि जानकारी प्राप्त गर्नेछौँ। ढिलो चाँडो त्यति मात्रै हो। अब यी सब चलिरहँदा म्यान्चेस्टर सिटी भर्सेस आर्सेनल खेल अब आइतबार 4 अक्टोबरमा हुँदैछ। त्यसपछि म्यान्चेस्टर सिटीसँग लिभरपुल पनि भेट्दैछ। भनेपछि म्यान्चेस्टर सिटीका लागि यो कचिङ्गल चलिरहँदाखेरि एकदमै इम्पोर्टेन्ट दुईवटा म्याचहरू हुनेछन्। एउटा आर्सेनलसँग, अब आर्सेनल एकदमै अहिले उत्कृष्ट क्लबमा गनिन्छ प्रिमियर लिगमा, गत वर्षको विजेता पनि हो र यस वर्ष अब निकै दावेदार मानिएको पनि हो आर्सेनल। अनि त्यसपछि लिभरपुल पनि चान्सुने टिम होइन, लिभरपुल र आर्सेनलसँग एक हप्ता बिराएर खेल खेल्दैछ म्यान्चेस्टर सिटीले। अब यसबाट अब जुन नतिजा आउँछ त्यसले पनि म्यान्चेस्टर सिटीको अवस्थालाई चित्रण गर्छ। आजको लागि आजको सन्दर्भ यति नै। अब गीत सुनाऊ मेलिना मैनालीको नजिक नजिक।

मेलिना मैलालीको नजिक नजिक मिठो गीत सुन्दै हुनुहुन्थ्यो र हामी प्रभातकालीन आवाज कार्यक्रममा रमाइरहेका छौँ। यतिखेर यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जर प्रयोग गरेर हामी हाम्रो सम्पर्कमा आउन सक्नुहुन्छ। न्याउली बनाइमा यो निकै अहिले चर्चा बटुलेको गीत हो, प्रशान्त शिवाकोटी र शान्ति श्री परियारको स्वरमा रहेको छ, त्यो अब हामी सुन्छौँ।

0: यो BFBS गोरखा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS

B8 ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो तिम्रो मनमा. आज अन्तर्राष्ट्रिय अहिंसा दिवस. अन्तर्राष्ट्रिय अहिंसा दिवस प्रत्येक वर्ष अक्टोबर 2 तारिकमा मनाउने गरिन्छ र यो दिन महात्मा गान्धीको जन्म जयन्ती पनि हो. गान्धीलाई अहिंसा, सहिष्णुता र सत्याग्रहको प्रतीकका रूपमा विश्वभर मानिँदै आएको छ र संयुक्त राष्ट्रसङ्घले सन् 2007 सालमा यो दिवसको घोषणा गरेको हो, जसको उद्देश्य विश्वभर अहिंसाको महत्त्वलाई स्मरण गर्नु र शान्ति तथा सहिष्णुताको संस्कृतिलाई प्रवर्धन गर्नु हो. आजको समयमा जहाँ हिंसा, असहिष्णुता र द्वन्द्व दिनदिनै बढ्दै गएको छ, त्यस्तो समयमा अहिंसाको सन्देश झनै सान्दर्भिक बनेको छ र अहिंसा कुनै निष्क्रिय व्यवहार होइन, बरु यो सामाजिक परिवर्तन ल्याउने एक सशक्त र प्रभावकारी माध्यम हो र यसले द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले समाधान गर्न, मानव अधिकारको रक्षा गर्न र समावेशी समाज निर्माण गर्न सहयोग पुर्याउँछ. अन्तर्राष्ट्रिय अहिंसा दिवसले हामीलाई सम्झाउँछ कि प्रेम, संवाद र सहिष्णुतामा आधारित दृष्टिकोणले दीर्घकालीन परिवर्तन सम्भव छ. अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाउनु ठूलो प्रयास चाहिँदैन. अरूप्रति सहानुभूति देखाउनु, कठिन परिस्थितिमा पनि शान्त रहनु, विवाद समाधानका लागि संवादलाई प्राथमिकता दिनु र शान्तिका सन्देशहरू प्रवाह गर्नु जस्ता ससाना कामहरूले पनि समाजमा ठूलो प्रभाव पार्न सकिन्छ र आजको दिनले हामीलाई शान्तिको यात्रा हाम्रो आफ्नै सोच र व्यवहारबाट सुरु हुन्छ भन्ने सम्झाउँछ. अन्तर्राष्ट्रिय अहिंसा दिवसले हामी सबैलाई हरेक दिन शान्ति, करुणा र समझदारीको बाटो रोज्न प्रेरित गर्छ र अहिंसात्मक विचार र व्यवहारबाट हामी सामाजिक विभाजन कम गर्न सक्छौँ र सह अस्तित्वको आधारमा उज्यालो भविष्य निर्माण गर्न सक्छौँ. आज अन्तर्राष्ट्रिय अहिंसा दिवस.

प्रदीप महर्जनको ए सुन न है मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. समय बिहानको 9 बज्नको लागि अब ठिक 4 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई समापन गर्छु. एक्ट 6 ब्यान्डको एउटा गीतबाट च्याङबा भन्ने गीत छ. यो गीत सुन्दै गर्नुहोला, मनोरञ्जन लिँदै गर्नुहोला. त्यसपछि 9 बजेको समाचार हामी प्रस्तुत गर्नेछौँ. त्यसपछि हाम्रो भेट हुनेछ कार्यक्रमको तेस्रो घण्टामा. स्वीकार्नुहोस् एक्ट 6 को यो गीत च्याङबा.

0: मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा हराएका 16 मध्ये शव भेटिनेको संख्या 15 पुगेको छ। राष्ट्रिय हिमाल पथ प्रदर्शक संघले हराइरहेका पासाङ नुरी शेर्पाको शव खोज्ने कार्य जारी राखिने जनाएको छ। संघले हाललाई खराब मौसमका कारण उद्धारको कार्य केही समयको लागि रोकिएको जनाएको छ। मृतक सबै आरोहण दलका लागि काम गर्ने नेपाली श्रमिक छन्। हिमालको आधार शिविरमै भएको घटनाका लागि संघले 2 टिम उद्धारमा परिचालन गरेको छ। पहिलो टिमको नेतृत्वमा मिङमाजी शेर्पा र दोस्रो चरणमा पासाङकाजी शेर्पाको नेतृत्वमा टोली खटाइएको छ। खोजी भइरहेको स्थानमा 14 फिटसम्म हिउँ जमेको छ। असोज 10 गतेको पहिरोमा उनीहरू पुरिएका थिए। संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक संसदमा पेश गर्नुभएको हो। विधेयकमा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ। 55 वर्षमै अवकाश लिने कर्मचारीलाई 58 वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ। त्यस्तै सरकारी सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीले अन्य नियुक्ति लिनुअघि 2 वर्षको कुलिङ पिरियड पूरा गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ। भारतले खाने तेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खाने तेलको निर्यातमा असर पर्ने देखिएको छ।
1: भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5% 11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5% 5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5% 27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5% 22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो 1 वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ। सूर्यमुखीमा 5.5% मात्रै छ। नेपालबाट भारत निर्यात गर्दा भने 0 भन्सार सुविधा छ। भारतले तेस्रो मुलुकबाट हुने आयातको शुल्क घटाएपछि नेपालसँगको भन्सार अन्तर पहिलेको तुलनामा घटेको छ। यही कारण नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभमा दबाव पर्ने व्यवसायीहरूको भनाइ छ।
0: उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गाको सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने 284 जना सवारी चालकलाई कारवाही गरेको छ। सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभएको छ। नागढुङ्गाको सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाही गरिएको हो। सुरुङ मार्गमा प्रति घण्टा 40 किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ। सोही अनुसारको सूचना बोर्ड राखिएको प्रवक्ता सुवेदीले बताउनु भएको छ। ट्राफिक प्रहरले सुरुङ मार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ। हिजो मात्रै सुरुङ मार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने 13 चालक कारवाहीमा परेका छन्। इजरायलले फ्लाइ दुवै जहाजमा चालकमाथि छुरा प्रहार गर्ने ओमानका सहचालक धार्मिक अतिवादी बनाइएका थिए भनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अभिव उडेको विमानका सहचालकमाथिको प्रारम्भिक अनुसन्धानबाट तथ्य खुलेको बताउनु भएको छ।
2: It's clear he was suicidal. That's not a question. It was clear he was going to down that plane. Oh, it's not clear, but it looks very likely that he was going to down the plane and with all the passengers in there. And if you couple that with the what I just told you about the Islamist tendencies, that radicalization that were found in his background, I think that's that'll give us a pretty good clue.
0: घटनाबारे युएईले पनि अनुसन्धान गरिरहेको छ भने ती चालकलाई आपतकालीन अवतरण गराइएको साउदी अरबमा सोधपुछ भइरहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: listening.

स्वागत छ यहाँलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा फेरि पनि, र हामी भर्खरै कार्यक्रमको तेस्रो खण्डमा पदार्पण गऱ्यौँ ठुला ठुला सहर भन्ने गीतबाट। दि एलिमेन्ट्स ब्यान्डको गीत हो यो, र यो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ र तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ र हामीसँग भलाकुसारी गरेर केही तपाईँले योगदान दिन चाहनुहुन्छ कुनै कुरामा भने पनि हामी एकदमै खुला दिलले स्वागत गर्छौँ। र यतिखेर मलाई ठ्याक्क सम्झना भयो योगदानको विषय कुरा गर्दा, हामीले बिएफपिएस बिग सल्युट मार्फत ब्रिटिस फोर्सेस ब्रुनाईमा अहिले फन्ड रेजिङ गरिरहेका छौँ र यो बिग सल्युट के हो भन्ने कुरा यहाँलाई जिज्ञासा छ भने, बिएफपिएस बिग सल्युटको ब्यानरमा हामीले वर्षेनी फन्ड रेज गर्दै आएका छौँ र मिलिट्री च्यारिटिजका लागि हामी फन्ड रेज गर्ने गर्दछौँ। अनि त्यसैमा तपाईँ हातेमालो गर्न चाहनुहुन्छ भने आज एउटा राम्रो मौका छ। त्यो के भने, आज बेलुकी यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा नाफीको चौतारीमा बिएफपिएस क्विज आयोजना गरिएको छ र हाम्रा सहकर्मी टामसिन रोप्सन र धनराज राईले सञ्चालन गर्नुहुनेछ यो क्विज, र यो क्विजमा सहभागी भएर केही हदसम्म तपाईँले यो फन्ड रेजिङ कार्यक्रममा सहयोग गर्न सक्नुहुन्छ। हुन त एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ र त्यो टिममा प्रति व्यक्ति $5 लाग्छ। त्यही नै हो सहयोग। तपाईँले त्यसरी क्विज कम्पिटिसनमा भाग लिन सक्नुहुन्छ अनि पुरस्कार पनि जित्न सक्नुहुन्छ, साथसाथमा यो च्यारिटी वर्कमा मद्दत पनि गर्न सक्नुहुन्छ। आज बेलुकी 7 बजे सुरु हुन्छ ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि नाफीको चौतारीमा बिएफपिएस बिग सल्युट क्विज।

स्वप्न सुमनको तिमी र म बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfs.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ। हम सुनौ जय अथर अनि एकदेव लिम्बूको फन

गोर्खा रेडियो हो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.

तेरे नाना पवनदीप राजन र अरुणिता कान्जीलाललाई सुन्दै हुनुहुन्थ्यो बडो मिठो गीत. ब्रिटिस फोर्सेस बनाए क्वार्टरली स्पाउसेस कफी मर्निङ आउँदो बुधबार 7 तारिक. हजुर, बुधबार 7 तारिक बिहान 9:30 बजेदेखि 12 बजेसम्म यो कार्यक्रम चिट च्याट कम्युनिटी सेन्टरमा हुनेछ र यो कार्यक्रम स्पेसल कार्यक्रम पनि भनिएको छ. भिआइपी भिजिटरको साथमा हुनेछ. 5 अक्टोबरभित्र तपाईँहरूले आफ्नो नाम दर्ता गराइसक्नुपर्ने हुन्छ. क्युआर कोड स्क्यान गरेर अटेन्डेन्स तपाईँले रेजिस्टर गर्नुपर्ने हुन्छ. अन्तिम मिति 5 तारिक हो र कफी मर्निङ भने 7 तारिक हुनेछ. बुधबारका दिन बिहान 9:30 बजेदेखि 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा. आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले ब्रिटिस फोर्सेस बनाएमा थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ. त्यसैमध्येको एक एडल्ट क्यानभस पेन्टिङ हुँदैछ. 13 अक्टोबरका दिन, मङ्गलबार 13 अक्टोबरका दिन बिहान 9:30 बजेदेखि 11 बजेसम्म यो काम चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ. एडल्ट क्यानभस पेन्टिङ र यो एडल्ट आर्ट्स एन्ड क्राफ्ट्ससँग सम्बन्धित कार्यक्रम हो र क्यानभस पेन्टिङ सेसन हुनेछ, जसका लागि प्रति व्यक्ति $6 लाग्नेछ. तर तपाईँहरूले आफ्नो अटेन्डेन्स भने क्युआर कोड स्क्यान गरेर पठाउनु पर्ने हुन्छ. एडल्ट क्यानभस पेन्टिङ मङ्गलबार 13 अक्टोबरका दिन बिहान 9:30 बजे चिटच्याट कम्युनिटी सेन्टरमा.

सुब्बाको गीत थियो। हामीले आज अन्तर्राष्ट्रिय अहिंसा दिवसको कुरा गरेका थियौँ केही समय अगाडि, र आज अर्को त्यस्तो दिन पनि परेको छ, वर्ल्ड फार्म एनिमल्स डे आजको दिन। र यो दिन फार्म एनिमल्सलाई हामी अलिकति भए पनि रेस्पेक्ट गरौँ र उनीहरूको बाँच्ने अधिकारको सम्मान गरौँ। फार्म एनिमल्स र फार्म एनिमल्सलाई कुन हिसाबले हामीले राख्ने गरेका छौँ, हुन त जताततै हुने कुरो भएन। नेपालकै परिप्रेक्ष्यमा कुरा गर्ने हो भने हामीले फार्म अथवा आफ्नो घरमा जति जनावरहरू पाल्ने गर्दछौँ, तर त्यसको पछाडि कारण छ, त्यो अब भनौँ न मासुको लागि पालिएको हुन्छ धेरैजसो वस्तुभाव, तर त्यसलाई पनि अलि इज्जत गरेर राख्न सिकौँ। र आज यो वर्ल्ड फार्म एनिमल्स डेको अवसर पारेर हामीले भावी पुस्तालाई पनि केही ज्ञान अथवा त्यस सम्बन्धी जानकारी सेयर गर्नुपर्ने हुन्छ, र हामीले हाम्रो भावी पुस्तालाई सोही अनुरूप इज्जत गर्न सिकाउनु पर्ने पनि हुन्छ। वर्ल्ड फार्म एनिमल्स डे आजको दिन।

तिमी जस्तै हो अल्मोडा राणा उप्रेती र अप्सरा घिमिरेको निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. ब्रिटिस फोर्सेस बनाईवासीका लागि मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम यो कार्यक्रम आउँदो 13 अक्टोबरमा हुँदैछ. बिहान 10 देखि 11 बजेसम्म मुमोङ पुलमा. यो विशेष गरी मुमोङ पुल जस जसले प्रयोग गर्ने गर्नुहुन्छ उहाँहरूको लागि अत्यन्तै जरुरी छ. रेगुलर युजर्सका लागि जो X2 X1मा बसोबास गर्नुहुन्छ अनि यता टुकर लाइनसम्म बस्नुहुने महानुभावहरू जसले समय समयमा मुमोङ पुल युज गर्ने गर्नुहुन्छ उहाँहरूका लागि पनि जरुरी छ. र यो कार्यक्रम हरेक 2-2 हप्तामा आयोजना हुँदै आएको छ. मुमोङ पुल इन्डक्सन एन्ड न्यू एन्ट्री एक्सेस सिस्टम त्यहाँ सेक्युरिटी का कारणले त्यो एक्सेस सिस्टम विषयमा बुझ्न जरुरी छ. त्यही भएर यो कार्यक्रम रेगुलरली राखिएको हो. र नछुटाउनुहोला यदि भर्खरै आउनुभएको छ अथवा पुल प्रयोग बढी गर्नुहुन्छ भने तपाईँको लागि यो एकदमै उपयोगी हुनेछ. 13 अक्टोबरका दिन बिहान 10 बजे मुमोङ पुलमा. अब पालो बियोन्ड को हुन सक्छु म.

0: सिरियस गोर्खा रेडियो
1: तपाई पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाई घर निर्माण गर्न सक्नुहुन्छ, तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सर, वेस्ट ससेक्स, ह्याम्पसर, इसेक्स तथा चेचरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

हतारले बढ्दै समान तिमीतिर सलिन मगरको गीत हो नेपाली चलचित्र लन्डन टु प्यारिसको. प्रभातकालीन आवाज कार्यक्रम हो यो. ब्रुनाइको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला. ब्रिटिस फोर्सेस ब्रुनाईवासीले आज नछुटाउनुहोला. नाफीको चौतारीमा बिएफबिएस बिग सल्युट क्विज हुँदैछ. आकर्षक पुरस्कारहरू पनि राखिएका छन् र प्रति व्यक्ति $5 हो यसमा भाग लिनका लागि र एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ. अनि क्विज कम्पिटिसनमा भाग लिएर पुरस्कार जित्ने मौका पनि छ. अनि बिएफएस बिग सल्युट अन्तर्गत मिलिट्री च्यारिटिजलाई केही डोनेट गर्ने पनि अवसर छ र हरेक वर्ष बिएफएसले बिग सल्युटको ब्यानर अन्तर्गत फन्ड रेजिङ गर्दै आइरहेको छ र त्यसैको एउटा यो उदाहरण हो. आज साँझ यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईको नाफीमा हुन गइरहेको कार्यक्रम नाफीको चौतारीमा बिएफपिएस बिग सल्युट क्विज अवश्य पनि यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईवासी सहभागी बन्नुहुनेछ अनि यो पुनित कार्यमा हातेमालो गर्नुहुनेछ.

धोका दिनेलाई सम्भोज मल्लले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी आजको कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुन आँट्यो। जाँदा जाँदै एउटा गीत म टक्र्याउँछु, कौका कोला भन्ने श्यालम लामा र ब्रिजेश श्रेष्ठको स्वरमा रहेको गीत हो यो, र यो गीत यहाँहरूलाई सुम्पँदै आजको कार्यक्रमबाट विदा हुने अनुमति पनि चाहन्छु। शुक्रबारको बाँकी पल अनि विकेन्ड एकदमै रमाइलोसँग बितोस्, सुखमय रहोस्। हाम्रो भेट सोमबार बिहान हुनेछ, त्यतिन्जेलसम्मका लागि मलाई बिदा दिनुहोस्। नमस्ते।

0: एसियन गेम्समा आज नेपाली खेलाडीले चारवटा खेलमा प्रतिस्पर्धा गर्दैछन्। जुडोतर्फ पुरुष 90 केजी तौलमा सुजन गुरुङले जापानका रिकु ओकाडासँग अन्तिम 16 स्पर्धा गर्दै हुनुहुन्छ। त्योक्वान्दोतर्फ 80 केजी तौलमा अभिषेक बरालले अन्तिम 16 खेलमा उज्बेकिस्तानी खेलाडीको सामना गर्नुहुनेछ। कायक क्रस पुरुष एकलमा नेपालका आशिष राणा मगर भिड्दै हुनुहुन्छ। यो स्पर्धामा विजय माझी पनि सहभागी हुने गेम्स आयोजकले जनाएको छ। रेसलिङतर्फ पुरुष फ्री स्टाइल 125 केजी तौलमा यादव राजले चिनिया खेलाडीसँग भिड्दै हुनुहुन्छ। यस्तै पुरुष 65 केजी फ्री स्टाइलमा रामकिशोर यादवले बङ्गलादेशी खेलाडीलाई टक्कर दिनुहुनेछ। निखिल राज पटेलले 86 केजी तौलमा उज्बेकिस्तानी खेलाडी विरुद्ध रेसलिङ खेल्नुहुनेछ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धी मन्त्रीले टेबल गर्ने कार्यक्रम छ। त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्दैछ। बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यसूची राखिएको छ। राष्ट्रिय सभामा रिक्त पदपूर्तिका लागि सरकारले छिटै उपचुनाव गर्ने भएको छ। राष्ट्रिय सभामा संसदका प्रश्नको उत्तर दिँदै कानून मन्त्री सुविता गौतमले चुनावको प्रक्रिया बुझ्न सरकारले समय लिइरहेको दावी गर्नुभएको छ।
1: गएको जेएनजी आन्दोलन त्यसपछिबाट बिचमा चुनावी सरकार थियो। चुनावी सरकारले नयाँ निर्वाचन गराएर नयाँ सरकार आएको सम्बन्धमा केही विषयवस्तुहरू आफूलाई जानकारीमा लिनको लागि त्यसको प्रक्रिया बुझ्नको लागि सरकारलाई समय पनि लागेको हुनसक्छ। त्यसको आवश्यक प्रक्रिया अगाडि बढाइराखेका छ। अनौपचारिक संवादहरू औपचारिक काम कारवाहीहरू पनि भइराखेका छन्। उपयुक्त समयमा मितिसहित नै अब निर्वाचन छिटै हुन्छ भन्ने कुरा संसदलाई जानकारी छिटै हुन्छ।
0: सभा सदस्यका प्रश्नको उत्तरमा कृषि मन्त्री गीता चौधरीले कृषि उत्पादन खाइदिने बाँदर समस्या समाधानका लागि उपाय निकाल्न नसकिएको जानकारी दिनुभएको छ।
2: अहिलेसम्मको त्यो नीतिगत रूपमा हेर्नुभयो भने गर्न सकिराखेको अवस्था छैन। हाम्रो एक्सपर्टहरूले अध्ययन अनुसन्धान पनि गर्दै हुनुहुन्छ। अहिले विज्ञान प्रविधि मन्त्रालयले पनि यसमा चाहिँ वर्कआउट गरिराख्नु भएको छ। हामीले अध्ययनको कुरा एकातिर गर्दा काम गर्दै जाँदाखेरि यतातिर हामीले कसरी त्यसलाई न्यूनीकरण गर्ने भनेर सरकारले चाहिँ एकदम गम्भीर ढङ्गले नै हामीले लागिराखेको जानकारी गराउन चाहन्छु।
0: बैठकमा सभा सदस्य सुरेश आले मगरले सरकारले अनावश्यक धरपकड गरेर अधिनायकवादी शैली देखाइरहेको टिप्पणी गर्नुभएको छ।
3: एकजना महानजीको भाषण सापट लिनु पर्दा आप त किस खेत कि मुली है। यस्ता यस्ता तानासाहहरू त नेपालमा टिक्न सकेका छैनन् भने अरू प्रकारको तानासाही कसरी टिक्ला। पक्कै दुई तिहाई बहुमत ल्याएको शेख हसिना त बङ्गलादेशबाट भाग्नु पर्यो भने तपाईँहरूको त प्रतिसभामै पनि साङ्ख्य हिसाबले दुई तिहाई बहुमत छैन, राष्ट्रिय सभाको त कुरै छोड्दिउँ सधैँ। त्यसैले यो सबै कुरा गरिरहँदा यस्तो कदम चालिरहँदा सरकारले यस्तो कदम चालिरहँदा निश्चित रूपमा संविधान ऐन कानून विधि नीति नियमलाई ध्यान दियोस्।
0: काङ्ग्रेसले आज र भोलि महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने भएको छ। हिजोसम्म प्रतिनिधिको नामावली सङ्कलन गरिएपछि आजबाट दर्ता प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले उल्लेख गरेको छ। कङ्ग्रेसले पर्सिदेखि केन्द्रीय महाधिवेशन गर्न तयारी गरेको छ। कङ्ग्रेस संस्थापन इतर समूहले पनि छुट्टै महाधिवेशन अन्तर्गत देशका 3191 वडामा अधिवेशन गरेको दावी गरेको छ। संस्थापन इतर समूहको निर्वाचन समितिका अनुसार देशभरका 6743 वडामध्ये 3191 वडामा अधिवेशन सम्पन्न भएको हो। बाँकी रहेका वडामा पर्सिसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। इतर समूहले आगामी मङ्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ। सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ।
4: नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि प्रति मेगावट मासिक झण्डै 4,13,000 रुपियाँ तोकिएको छ। विद्युत नियमन आयोगले पहिलो पटक हिलिङ चार्ज अर्थात् प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुला गरेको हो। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतिदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको थियो।
0: बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ। हिम कन्सल्ट प्रणाली प्रवर्धक रहेको 6 मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदी बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र बीएफबीएस गोर्खा रेडियोको प्रत्यक्ष प्रसारण हो यो कार्यक्रम मजेरी ब्रुनाईको स्टुडियोबाट सुरु भयो। प्रत्येक दिन सोमबारदेखि शुक्रबारसम्म बिहानको ब्रुनाईको समय 10 बजेदेखि मध्याहको 1 बजेसम्म तपाईँहरूले यो कार्यक्रम श्रवण गर्ने गर्नुहुन्छ। ब्रुनाईमा मात्रै नभएर विश्वभरमा तपाईँहरूले सुनेर साथ दिनुहुन्छ। तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत गर्न चाहे आजको बसाइमा पनि, शुक्रबारे बसाइमा छौँ श्रोता। आज हजुर शुक्रबारे बसाई हो श्रोता। 2 अक्टोबर 2026 सालको तदनुसार असोज 16 गते विक्रम सम्वत 2083 सालको श्रोता र अक्टोबर महिनाको पहिलो शुक्रबार हो श्रोता यो 2 अक्टोबरको 2 तारिकको र तपाईँहरूलाई आजको दिन शुभ रहोस्, सफल रहोस् भन्ने कामनासहित कार्यक्रम सुरु भयो। प्रमोद खरेल फिचरिङ परम्परा ब्यान्ड को गीत सुन्यौँ हामीले श्रोता, केमा बस्यो दिल, निकै चड्के गीत सुन्यौँ हामीले श्रोता। आज धेरै दिवसहरू परेका छन्। आज विश्व मुस्कान दिवस, आज किड्स म्युजिक डे पनि रहेछ। यो विशेष गरी अस्ट्रेलिया, क्यानाडा र बेलायतमा मानिँदो रहेछ। वर्ल्ड फार्म एनिमल्स डे, अघि प्रभातकालीन आवाज कार्यक्रममा तपाईँहरूले दाजु लाल साईको कार्यक्रममा हल्का यसका बारेमा सुन्नुभयो। नेसनल बाटिक डे, बातिक डे भनिँदो रहेछ। यो सिङ्गापुर, मलेसिया, इन्डोनेसियातिर निकै भव्य रूपमा मानिँदो रहेछ। यो कलरफुल बाटिक पेन्ट्सहरूलाई चाहिँ उनीहरूको कल्चर र सिग्निफिकेन्स जनाउने पेन्ट्स, आर्ट क्राफ्टहरूका बारेमा आजको दिन चाहिँ धेरै मानिँदो रहेछ। अहिंसा विरुद्धको विश्व दिवस पनि आज नै परेको छ, त्यसका बारेमा पनि तपाईँले बिहान प्रभातकालीन आवाजमा सुन्नुभयो। युरोपतिर यसो हेऱ्यो भने, युरोप मात्रै नभएर क्यानाडा, अस्ट्रेलिया हेऱ्यो भने अनि बेलायततिर हेऱ्यो भने नेसनल बडी ल्याङ्ग्वेज डे पर्दो रहेछ आज। र बडी ल्याङ्ग्वेजको महत्त्व कति छ भनेर दर्शाउनका लागि यो दिवस मानिँदो रहेछ। अब तपाईँहरूले समाचारतिर कोही कोही बेला एनालिस्टहरूले, बडी ल्याङ्ग्वेज एनालिस्टहरूले कसै नेताको हाउभाउ, शरीरको चालचलन कस्तो छ अनि उसले के भन्न खोजेको छ भन्ने कुराहरू गरिराखेका हामीले सुन्छौँ, हेर्छौँ। र त्यस्तै महत्त्व झल्काउनका लागि आजको दिवस मानिँदो रहेछ। अमेरिकातिर हेऱ्यो भने आज कलेज रेडियो डे मानिराख्नुहुन्छ, मान्नुहुन्छ। अहिले त हिजो छ अमेरिकातिर, आज भोलि भनौँ तपाईँहरूको, भोलि तपाईँहरूले मान्नुहुन्छ। अर्को प्ले डु डे रहेछ, यो चाहिँ अब टाइमलेस फ्यासन र यो न्यानोपन को बारेमा तपाईँहरूले चाहिँ के भन्ने मनाउनु हुँदो रहेछ। र तपाईँहरूलाई यी सबै दिनहरूको हार्दिक शुभकामना। मुस्कान दिवसको बारेमा म एकैछिनमा तपाईँहरूलाई छोटो रमाइलो चर्चा गर्ने प्रयास गर्नेछु समयले साथ दिएसम्म। आज शुक्रबार हो श्रोता र शुक्रबार मजेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तरको छिनोफानो हुने दिन। तपाईँहरूले सुन्दै हुनुहुन्छ भने कार्यक्रमको तेस्रो घन्टासम्म मलाई साथ दिनुहोस्। तेस्रो घन्टाको अन्तिम क्षणमा हामी छिनोफानो गर्नेछौँ र उत्तरहरू अझै पनि पठाउने समय रहेको छ, पठाउँदै गर्नुहोस्। मिलेन भने पनि पिर नगर्नुहोस्, फेरि पनि प्रयास गर्न सक्नुहुन्छ। सजिलो प्रश्न राखेको छु मैले, सौर्यमण्डलमा भएका 9 वटा ग्रहबाट यम ग्रहलाई हटाएर 8 वटा मात्रै ग्रह हुने निर्णय कसले अनि कहिले गरेको हो? यति प्रश्नको चाहिँ उत्तर पठाउनुहोस् र त्यस पछाडि तपाईँको नाम लकी ड्रमा गइहाल्छ। के थाहा अन्तिममा पठाउनुहुन्छ, भाग्यशाली विजेता तपाईँ नै बन्न सक्नु पनि हुन्छ। राम्रो उपहार प्राप्त भएको छ, ब्रुनाई $30 सेउसेउ सेरिया प्लाजाबाट प्राप्त भएको छ यो क्यास भाउचर। तपाईँहरूका लागि हुनसक्छ, यो कोसिस जारी राख्नुहोला।
हजुर गीत संगीत सुन्छौँ आज हामी मिठा मिठा सदा जस्तै र तपाईँहरू पनि यदि हामीसँग जोडिन चाहनुहुन्छ मिठा मिठा गीत सङ्गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने आउनुहोस् हामीसँग जोडिनुहोस्। माध्यमहरू विभिन्न छन् तपाईँहरूले फोन गर्न सक्नुहुन्छ वाट्सएप मार्फत सन्देश पठाउन सक्नुहुन्छ भोइस म्यासेज पनि पठाउन सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ त्यस्तै फेसबुक म्यासेन्जर मार्फत पनि लेखेर पठाउन सक्नुहुन्छ। अब म तपाईँलाई एउटा गीत सुनाउँदै कार्यक्रममा अगाडि बढ्छु। आयुष श्रेष्ठ र सनी श्रेष्ठले गाउनुभएको छ यो कहिले भन्ने गीत यो सुन्दै कार्यक्रममा अगाडि बढौँ।

र तपाईँ हामी छौँ मझेरी कार्यक्रमको पहिलो घण्टामा। हृदयमा बिहानको 9:10 गएको छ श्रोता। सेरियामा 23 डिग्री सेल्सियस तापक्रम रहेको छ भने 30 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ। र आज सेरिया ब्रुनाई घमाइलो छ श्रोता, रमाइलो छ, घमाइलो छ र मन्द गतिमा हावा चलिरहेको छ र दिनभरि जसो नै यही परिस्थिति रहने अनुमान गरिएको छ आजका लागि। यदा कदा कुनै कुनै ठाउँमा छिटफुट वर्षा, हल्का वर्षा हुने सम्भावना भने जीवित नै रहेको छ। नेपालमा बिहानको 8:04 गयो, 17 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम रहेको छ श्रोता। 26 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ भने काठमाडौँमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको अवस्था छ र मन्द गतिमा हावा चलिरहेको छ। आज दिनभरि जसो नै काठमाडौँ उपत्यका लगायत अन्य ठाउँमा पनि भारी वर्षा हुने सङ्केतहरू देखाइएको छ। तपाईँहरू नेपालमा अलिकति सावधानीपूर्वक यात्रा गर्नुहोला। कतै हिँडडुल गर्दै हुनुहुन्छ, सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने अझै बढी विशेष ध्यान दिनुहोला। बेलायतमा बिहानको 3:19 गएको छ र अहिले लन्डनमा 13 डिग्री सेल्सियस तापक्रम रहेको छ। खुला आकाश छ, मन्द गतिमा हावा चलिरहेको छ अहिले भने आज दिनभरिमा 12 डिग्री सेल्सियस न्यूनतम तापक्रम रहने अनुमान गरिएको छ लन्डनमा र 21 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम हुने अनुमान गरिएको छ। लन्डनवासी श्रोता, तपाईँको आजको दिन घमाइला अन्तरालहरूसँग बित्ने छन् र त्यसका साथमा मन्द गतिमा हावा चलेको पनि महसुस गर्नुहुनेछ। ओभरअल लन्डनवासी श्रोतालाई पनि मौसमले राम्रो साथ दिने अनुमान गरिएको छ। आज पानी पर्ने छाँटकाटहरू देखिएका छैनन्। अन्य स्थानका श्रोता, तपाईँले पनि यसो आफ्नो स्थानको मौसम के कस्तो छ, अहिलेको करेन्ट मौसमी विवरणहरू यसो पठाउँदै गर्नुहोस्। फोन गरेर, मेसेन्जरमा म्यासेज गरेर अथवा वाट्सएपमै भए पनि तपाईँले पठाउन सक्नुहुन्छ। योगेश वैद्यलाई सुन्न जाउँ अब, सपना भुलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

दीपक लिम्बुले गाउनु भएको तिम्रो रूपको चर्चा सुन्यो, रमाइलो गीत रहेछ श्रोता। तपाईँ कतिको ग्रम्पी हुनुहुन्छ, ग्रम्पीनेसको लेभल हुँदो रहेछ श्रोता। तर अहिले म यहाँ ग्रम्पीनेसको कुरा होइन, यहाँ मुस्कुराउनेको कुरा गर्न खोज्दैछु। तपाईँ अहिले मुस्कुराउनु भयो मैले यो कुरा गर्दै गर्दाखेरि, अथवा हाँस्नुभयो म त ग्रम्पी छुइनँ भन्ने लाग्यो यो कुरा गर्दै गर्दाखेरि। मुस्कुराइरहनु भएको छ भने ठिक छ, मुस्कुराउनु भएको छैन भने एकपल्ट मुस्कुराएर हेर्नुहोस् त, कसैले देखेन भने पनि फरक पर्दैन, तपाईँ मुस्कुराउनुहोस्। हो, आज विश्व मुस्कान दिवस हो श्रोता, त्यही विषयमा म एकैछिन चर्चा गर्ने जमर्को गर्दैछु। हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार यो दिवस मनाउने गरिँदो रहेछ श्रोता। यसको सुरुवात स्माइली फेसका सृजनाकर्ता हार्वी बॉलले गरेका रहेछन्, जसको उद्देश्य थियो संसारभर खुसी अनि दयाको सन्देश फैलाउनु। स्माइली फेसहरू तपाईँले याद गर्नुभएको होला, पहिला त एउटा थोरै मात्रै थियो स्माइली फेसहरू पनि, अहिले त स्माइली फेस नभएर अन्य धेरै इभन ग्रम्पीनेसको देखि लिएर त्यो दिमाग पड्किएर राखेको प्रेसर परेर पड्केको जस्तो भएका इमोजीहरू पनि हामीले देख्न सक्छौँ। तर हार्वी बॉलले चाहिँ सृजना गरेका रहेछन् स्माइली फेसको। मुस्कान निशुल्क हुन्छ, कसैको लागि यो फी लाग्दैन, कसैले कसैलाई तिर्न पर्दैन, तर यसको मूल्य भने अमूल्य हुन्छ। तपाईँको एउटा मुस्कानले कसैको तनाव कम गर्न सक्छ, कसैको नभएर तपाईँ आफ्नै पनि तनाव कम गर्न सक्छ। दिनभरि ग्रम्पी भएर बस्नुभन्दा एकैछिन मुस्कुरायो भने त्यो ग्रम्पीनेसको अर्थ रहँदैन। कसैको नराम्रो दिन राम्रो बनाउन सक्छ, अनि कहिलेकाहीँ नयाँ मित्रता पनि सुरु गराउन सक्छ यो सानो मुस्कानले, यो सानो एक प्रकारको फेसियल एक्सप्रेसनले। श्रोता, वैज्ञानिकहरू भन्ने गर्दछन् मुस्कुराउँदा हाम्रो शरीरले खुसीको अनुभूति उत्पादन गराउने रसायन उत्पादन गर्छ। मतलब चाहिँ के रहेछ भने मुस्कान चाहिँ आफैमा एउटा के भन्ने प्राकृतिक मुड बुस्टर हो भन्दाखेरि फरक नपर्ला। त्यसैले आज कसैलाई मिठो अभिवादन गरौँ, हेलो भनौँ, वा एउटा सानो सहयोग गरौँ र उसको अनुहारमा आफ्नो अनुहारमा एउटा सानो मुस्कान ल्याउने प्रयास गरौँ। आखिर संसार बदल्न ठुलो शक्ति होइन, कहिलेकाहीँ हामी त्यस्तो सानो एउटा कार्यले मुस्कान ल्याउने एक काम नै चाहिँ काफी हुन्छ। मुस्कान बाँडौँ, खुसी बढाउँ श्रोता। आज ह्याप्पी वर्ल्ड स्माइल डे सम्पूर्ण श्रोतालाई, आउनुहोस् हामी पनि रमाइलो गरौँ मुस्कान सहित। अब एउटा गीत सुन्न जाउँ, आशिष सचिन र मेलिना राईको आवाजमा रहेको एक कान दुई कान मैदान।

एकान दुई कान मैदान भनिदियो सिक्रेट कुरा त कहाँ धेरै समय टिक्न सक्छ श्रोता, फैलि नै हाल्छ। एकजनालाई भन्यो त्यसले अर्कोलाई भन्छ, नभन है भन्दै फेरि भन्छ त्यसले पनि, नभन है भन्दा भन्दै के अरे यो त मैदान भएर फैलिन्छ श्रोता। त्यही भएर आफ्नो विश्वासी पात्रलाई मात्रै आफ्नो सिक्रेट कुराहरू भन्नुपर्छ। आज शुक्रबार श्रोता, अनि चार अक्टोबरमा, 2 अक्टोबर र 4 अक्टोबर आज अनि आइतबारका दिन साँझको 5 बजे श्रोता तपाईँहरूलाई एउटा रनको इन्भिटेसन छ स्पोर्ट्स हबमा, हासनल बोल्किया स्टेडियम, यो बन्दार सेरी बेगाउनु पर्छ। तपाईँहरू चाहिँ रमाइलो गर्दै कुद्ने अथवा यसो सिनेरी हेर्दै टहलिने हिँड्ने गर्ने मन छ भने तपाईँहरू यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यो चाहिँ ब्रुनाईको कफी कन्भेन्सन आउटबाउन्ड सोसियल रन नाम दिएर चाहिँ आयोजना गरिएको कार्यक्रम हो। यो कफी बिन्स ब्रुनाईले आयोजना गरेको कफी हो। तपाईँ यसमा केही सिरियस, यसमा फर्स्ट हुने, सेकेन्ड हुने, रनर अप हुने कुरा होइन, एउटा रमाइलोको लागि हो, एउटा आफ्नो शरीरलाई चाहिँ यसो चलायमान बनाउनको लागि, नयाँ साथी बनाउनको लागि। अनि त्यति गरेपछि आइदर तपाईँ 3 किलोमिटर अथवा 5 किलोमिटर चाहिँ त्यो पुरा गर्नुभएपछि तपाईँहरू कफी पिउने मौका पाउनुहुन्छ, अनि $5 कफी भाउचर पनि पाउनुहुन्छ कफी बिन्स एन्ड लिफबाट। हजुर, समय छ भने जानु, साँझको 5 बजेदेखि हो, आज शुक्रबार हो। तर फेरि याद गर्नु श्रोता, आज शुक्रबार नै नाफीको चौतारीमा ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि चाहिँ के अरे यो क्विज लिएर आएका छौँ हामी। पिएफबिएस ब्रुनाई टिमले नै अङ्ग्रेजी सर्भिस र नेपाली सर्भिसका हामी सबै उपस्थित हुनेछौँ, र यो केही बिग सल्युटका लागि, बिएफबिएस बिग सल्युटका लागि चाहिँ केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले यो क्विज आयोजना गरिएको हो। चौतारीमा बेलुकीको 7 बजीबाट सुरु हुन्छ, $5 प्रति व्यक्ति हो, र तपाईँले टिम बनाएर पनि खेल्न सक्नुहुन्छ। कहुटमा हो र 6 जनाको भन्दा बढीको टिम नबनाउनु होला भनेर विनम्र अनुरोध गर्दछौँ। राम्रा राम्रा प्राइजहरू चाहिँ हामीले जम्मा पारेका छौँ, ती प्राइजहरू तपाईँहरूले जित्न सक्नुहुनेछ। प्रश्नहरू मिश्रित खालका छन्, अङ्ग्रेजी प्रश्न पनि छन्, नेपाली पनि 1-2 मिसाइ को छ, नेपाल अथवा नेपाली सम्बन्धित केही प्रश्नहरू पनि अवश्य भेट्नुहुनेछ। र जसले छिटो उत्तर दिन सक्यो, उत्तर त सबैले दिन्छ तर समयको कुरा आउँदो रहेछ कोडमा, जसले छिटो क्लिक गर्यो सही उत्तरमा त्यसले धेरै अङ्क पाउने रहेछ, ले गर्दाखेरि तपाईँ तयारी अवस्थामा रहनुहोला। मोबाइल अथवा आइप्याडमा खेल्न सकिन्छ यो खेल, सपरिवार आउनुहोला, रमाइलो गरौँ, शुक्रबारको बसाइ हो, खान्ते पिन्ते गर्दै, अनि त्यस पछाडि सकेपछि गाना बजाना बिएबिएसको तर्फबाट अवश्य नै भइहाल्छ। अल्मोडा राणा उप्रेतीले गाउनुभएको समय सुनौ, समय सुन्ने कुरा गर्दाखेरि बिहानको 10 बजेर 11 बज्नका लागि 20 मिनट बाँकी रहेको छ श्रोता ब्रुनाईमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

मिलन आमाथ्यो अनि राजन राज शिवाकोटीको आवाजमा सुन्ने श्रोता, मलाई लाग्ने पिरतीको रोग रोबोट थिम पार्कको बारेमा सुन्नु भएको छ श्रोता। म अहिले स्काई न्युज हेरिरहेको छु र 300 ह्युमनोइड चाहिँ एउटा यो चाइनाको जुहाई मा थिम पार्कमा चाहिँ काम गरिरहेको रहेछन् भन्ने समाचार हेरेर म छक्क पर्दैछु श्रोता। 300 जना चाहिँ ह्युमनोइड, मानव जस्तै देखिने र मानव जस्तै काम गर्ने यो मसिनहरू भनौँ न, रोबोट्सहरू के भन्ने, अब एआईले काम अराएको हो कि अब तिनीहरू सिस्टम नै त्यसरी सेट गरिएको छ। अब त्यहाँ 300 जना मानिसलाई चाहिँ विस्थापित उनीहरूको कामबाट विस्थापित भएका भन्ने चाहिँ मैले बुझेँ। तपाईँहरूले पनि यो समाचार सुन्नुभयो अथवा हेर्नुभयो भने तपाईँको मनमा पहिलो प्रश्न के आयो? अब यसरी नै बिस्तारै बिस्तारै अब थिम पार्क भनेको अलिक कम्प्लिकेटेड वर्किङ इन्भाइरोमेन्ट भएको ठाउँ हो श्रोता, स्पेस हो। अब केमा चाहिँ काम गर्छन् होला उनीहरूले त्यो थिम पार्कमा? टिकट काउन्टरमा काम गर्छन् कि होइन, अब यता थिम राइडहरू गर्ने प्ले ग्राउन्डमा चाहिँ के अरे सेफ्टी बस्ने के काम गर्छन् होला जस्तो लाग्छ तपाईँलाई? तपाईँको मनमा के खुल्दुली आउँछ यसो लेखेर हामीलाई पठाउनुहोस् है।

ले गाउनु भएको गीत सुने श्रोता, तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रमको पहिलो घण्टामा। ब्रुनाईमा अब 11 बज्नको लागि 5:30 मिनट बाँकी रहेको छ। अब हामी एउटा मिठो गीत, पुरानो गीत हङकङ आइडीले सुन्छौँ। बिमा कुमारी दुरा, मिलन लामा र सुनु माया चेपाङले गाउनु भएको गीत सुन्दै सुन्दै पहिलो घण्टालाई विश्राम दिन्छौँ श्रोता। र यस पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि त्यस पछाडि हामी फेरि भेट्नेछौँ दोस्रो घण्टामा। गीत सुनेर रमाइलो गर्दै गर्नुहोला, बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र उत्तर पनि पठाउँदै गर्नुहोला मझेरीको साप्ताहिक प्रश्नोत्तर कार्यक्रमको।

0: रेडियो गोर्खा रेडियो
1: पछिल्ला बाढीपछि रसुवा नुवाकोट बागलुङ र पर्वतमा भत्केका सडक बनाउने काम जारी रहेको पूर्वाधार विकास मन्त्रीको सचिवालयले जनाएको छ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्राबेटी सडक खण्डको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको भन्दै सर्वसाधारणको आवतजावत सुरु भएको सचिवालयले उल्लेख गरेको छ। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको यस सडक खण्डमा ग्रेड मिलाउने ग्राभेल हाल्ने काम भने बाँकी छन्। ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै बेलीब्रिज जडानको काम अघि बढाइएको छ। नुवाकोटतर्फ बेलीब्रिजको फाउन्डेसन नुवाकोटतर्फ बेलीब्रिजको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज चढानको तयारी सुरु गरिएको छ। आगामी एक सातामा बेलीब्रिज चढान सम्पन्न गर्ने तालिकासहित निर्माण कार्य अघि बढेको सचिवालयले उल्लेख गरेको छ। यस्तै बाढीले भत्काएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको माथिल्लो भागमा ढुङ्गा राख्ने तथा ग्याबिन जाली भरेर संरचना निर्माण गर्ने काम भइरहेको छ। पुलको फाउन्डेसन निर्माणमा एकभन्दा बढी मसिन राख्ने अवस्था नभए पनि दशैं अघि मालढुङ्गा पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। मनाङको हिमलुङ हिमपैरोमा हराएका 16 सब भेटिनेको संख्या 15 पुगेको छ। राष्ट्रिय हिमाल पथ प्रदर्शक संघले हराइरहेका पासाङ नुरी शेर्पाको सब खोज्ने कार्य जारी राखिने जनाएको छ। संघले हाललाई खराब मौसमका कारण उद्धारको कार्य केही समयका लागि रोकिएको जनाएको छ। मृतक सबै आरोहण दलका लागि काम गर्ने नेपाली श्रमिक छन्। हिमालको आधार शिविरमै भएको घटनाका लागि संघले 2 टिम परिचालन गरेको छ। पहिलो टिमको नेतृत्वमा मिङमा जी शेर्पा र दोस्रो चरणमा पासाङका जी शेर्पाको नेतृत्वमा टोली खटाइएको छ। खोजी भइरहेको स्थानमा 14 फिटसम्म हिउँ जमेको छ। असोज 10 गतिको पहिरोमा उनीहरू पुरिएका थिए। भारतले खाने तेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको खाने तेलको निर्यातमा असर पर्ने देखिएको छ।
2: भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो एक वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ। सूर्यमुखीमा 5.5% मात्रै छ। नेपालबाट भारत निर्यात गर्दा भने शून्य भन्सार सुविधा छ। भारतले तेस्रो मुलुकबाट हुने आयातको शुल्क घटाएपछि नेपालसँगको भन्सार अन्तर पहिलेको तुलनामा घटेको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा डिजलको मूल्य घटाउन युरोपेली मुलुकहरूले भण्डार खोल्न आग्रह गर्नुभएको छ। अर्थमन्त्री स्कट बेसेन्टले प्रतिबद्धता अनुसार इन्धन उत्पादन बढाउन भनिएको बताउनु भएको छ। इरान युद्धपछि अमेरिकामा इन्धनको मूल्य 70% बढेपछि निर्यातमा रोक लगाउने विचार भइरहेको ट्रम्पले बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इन्धनको मूल्य बढ्नुमा इरान युद्ध नभएर युक्रेन युद्ध मुख्य कारक हो भन्नुभएको छ।
3: Hurt much more not by the Middle East but by what's going on in Russia because those diesel refineries are being knocked out at a pretty alarming rate and if that didn't happen we wouldn't have a diesel problem. What's happened in Russia with Ukraine has been really the biggest problem for diesel.
1: रुसी राष्ट्रपतिले बाल्टिक क्षेत्रको कालिनिनग्राडमा हमला गर्न खोज्नेमाथि आणविक हतियार प्रयोग गर्न पछि नपर्ने चेतावनी दिएका छन्। मस्को एक कार्यक्रममा राष्ट्रपति पुटिनले सबै खाले हतियार प्रयोग गरेर जवाब फर्काइने बताउनु भएको हो। पत्रकार स्टिभ रोसनबर्गले पनि पुटिनको भनाई सुन्नु भएको छ।
4: President Putin warned that in the event of a direct attack on Russia, for example, on the Russian exclave of Kaliningrad on the Baltic Sea, the issue of use, he said, of all weapons at Russia's disposal will inevitably and immediately be on the agenda.
1: अहिलेसम्मका खबर यति नै नमस्कार
5: यो BFBS गोर्खा रेडियो

Radio. नमस्ते BFBS गोर्खा रेडियो को प्रस्तुति कार्यक्रम मझेरीको प्रत्यक्ष प्रसारणबाट ब्रुनाईबाट प्रसारण हुने यो कार्यक्रम म धनराज रायले सञ्चालन गरिरहेको छु। श्रोता, आज शुक्रबारे बसाइमा छौँ हामी र शुक्रबारे बसाइको क्रममा पनि दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। दोस्रो घण्टाको पहिलो गीत हामीले सुन्यौँ कालो कालो कपालैमा राजन राज शिवाकोटी अनि मिलन नेवारले गाउनुभएको गीत थियो श्रोता यो। हजुर, अहिले ब्रुनाईमा बिहानको 11:10 गएको छ श्रोता। 23 डिग्री सेल्सियस छ तापक्रम। सेरियामा खासै मौसमी परिवर्तन भएको छैन। कतै छिटफुट वर्षा हुने सम्भावना जीवित नै छ, तर यहाँ स्टुडियोको वरिपरि भने अथवा टुगर लाइन मेडिसिन अलायन्सतिर भने पानी परेको छैन, छिटफुट पनि परेको छैन। घाम कता कता लागेको हो कि हो कि भन्ने भान चाहिँ भइरहेको छ, तर मजाले घाम पनि लागेको अवस्था भने पक्कै पनि होइन। हजुर, अब म तपाईँहरूलाई के एउटा जानकारी गराउँ, यो बिएफबिए बिग सल्युटकै कुरा गरौँ। आज बेलुकी यो कार्यक्रम सञ्चालन हुँदैछ, बिएफबिएस ब्रुनाईको प्रस्तुति हो श्रोता। अङ्ग्रेजी सेवा र नेपाली सेवा दुइटैले सह आयोजना गरेको कार्यक्रम हो। आउनुहोस्, 7 बजे हो, नाफीको चौतारीमा। अलिकति अगाडि आइपुग्नु भयो भने तपाईँहरूको टिम अथवा रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ, ले गर्दाखेरि अलिकति चाहिँ अगाडि आउनुभयो भने ठ्याक्कै 7 बजे हामी सुरुवात गर्न सक्छौँ। तपाईँहरू 7 बजे आइपुग्नुभयो भने फेरि त्यसरी नै पछिले समय धकेलिँदै जान्छ र रात छिपिँदै जान्छ। ले गर्दाखेरि सपरिवार आउनुहोस्, साथीभाइहरूसँग आउनुहोस्, नम्बरीहरू आउनुहोस्, भाइहरूसँग आउनुहोस्। तपाईँहरूको विभिन्न क्लबहरू छन्, ती क्लब डिपार्टमेन्टहरूको टिम बनाएर आउनुहोस्। आउनुहोस्, रमाइलो गरौँ, खाँदै पिँदै त्यहीँ गर्दै, अनि क्विजको मजा पनि लिउँ। राम्रा राम्रा प्रथम द्वितीय अनि तृतीय पुरस्कारहरूको झो गरेका छौँ हामीले। ती पुरस्कारहरूमा तपाईँको दाबी पर्न सक्छ, ले गर्दाखेरि आउनुहोस्। तपाईँ इन्डिभिजुअल खेल्न पनि सक्नुहुन्छ, टिम बनाएर पनि खेल्न सक्नुहुन्छ। $5 प्रति व्यक्ति हो इन्ट्री फी। र यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको बिएफबिएस द बिग सल्युट च्यारिटीका लागि केही रकम उठाउन सकिन्छ कि भनेर चाहिँ गर्न खोजिएको हो, च्यारिटी कार्यक्रम हो। ले गर्दाखेरि तपाईँको साथ र सहयोग बिना यो कार्यक्रम सफल अवश्य नै हुँदैन, त्यसैले तपाईँको भारी उपस्थितिको अपेक्षा गरेका छौँ। यसो भन्दै एउटा चड्के गीत सुन्न जाउँ, भाव नखाऊ, यङ वेभको आवाजमा।

हजुर, यङ वेभले फकाउँदै हुनुहुन्थ्यो, धेरै भावना खुवाउन कृपया भनेर हामीले त्यो बुझ्यौँ श्रोता। साफा किड्स ड्रइङ कम्पिटिसन 30 सेप्टेम्बरसम्म अन्तिम मिति थियो, तर यो फेरि एक्सटेन्ड गरिएको छ। आदरणीय श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूका लागि यो जरुरी सूचना हो। र हिजो तपाईँहरूले दिनभरि नै लाइभ अक्सन सुन्नुभयो बिएबिएस गोर्खा रेडियो र बिएबिएस इङ्ग्लिस सर्भिसबाट, र तपाईँहरूले अब कुन कुन महिना जित्नुभयो भन्ने कुराको नतिजा हिजो 4 बजे पछाडि सुन्नु नै भयो पक्कै पनि अङ्ग्रेजी सेवाबाट। र तपाईँहरू सम्पूर्णलाई बधाई छ, निकै राम्रो अक्सन भएको थियो, बिडर्सहरूले मारामार गर्नुभएको थियो। र यसै क्रममा त्यो क्यालेन्डर को लागि चाहिँ नानी केटाकेटीहरूले ड्र गरेको आवर बिएफबी कम्युनिटी थिममा ड्र गरेको आर्टहरू क्राफ्टहरू चाहिँ एउटा उत्कृष्टलाई छानेर मुख पृष्ठमा, क्यालेन्डरको मुख पृष्ठमा चाहिँ छाप्ने छ, ले गर्दाखेरि यो कम्पिटिसन राखिएको हो। यसमा फर्स्ट सेकेन्ड थर्ड प्राइज भन्ने कुरा छैन, वी एउटा उत्कृष्ट छानिएर चाहिँ प्रिन्ट हुन्छ यो 2027 को बिएफबी क्यालेन्डरका लागि। केटाकेटीले A4 ल्यान्डस्केपमा चाहिँ आफ्नो कला प्रस्तुत गर्नुपर्ने हुन्छ, र अब नयाँ डेट लाइन आएको छ, शुक्रबार 9 अक्टोबर, अर्को हप्ताको शुक्रबार। श्रोता हजुर, केटाकेटीलाई यसो प्रेरणा दिनुहोस्, उत्साह थपिदिनुहोस्, राम्रो पेन्टिङ आर्ट्स गर, तिम्रो सेलेक्ट हुन सक्छ भनेर यसो चाहिँ सम्झाइ फकाइ फुलाइ गर्नुहोस्। कतिले त स्वस्फूर्त रूपमा पनि गरिरहेका छन्, त्यस्ता कुराहरू हामीले सुनिरहेका छौँ। मेरो छोराहरूलाई पनि भनेको, साह्रै रहर गरिरहेका छैनन्, तर अब डेट एक्सटेन्ड भएको छ, ले गर्दा एकपल्ट कोसिस त गर्नु पर्ने नै हुन्छ। पवन थापा अनि तारा श्रीले गाउनुभएको गीत सुन्नेछौँ अब, हेरम कान्छी हाम्रो पिरती भन्ने।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोर्खा रेडियो हो।

16 वर्षे उमेर तिम्रो फूल अझै खिलेछ तिम्रो जोवन देख्दा के भन्ने गीत सुन्यो श्रोता. 16 वर्षे तिम्रो जोवन सुबोध लिम्बुको आवाजमा थियो यो गीत. आज शुक्रबार श्रोता, शुक्रबारको यो समयको बसाइमा हामी यो पुस्ता सम्बन्धी कुरा गर्नेछौँ. पुस्ता बीच भएको समस्याहरू के छ भनेर, र अहिले आजको बसाइमा चाहिँ पुस्ता बीच देखिने मतभेद र कहिलेकाहीँ हुने द्वन्द्वका पछाडि लुकेका कारणहरू बारे कुरा गर्नेछौँ. बेबी बुमर्स, जेन एक्स, मिलेनियल्स र जेन जी, र अब त जेन अल्फा बीच पनि फरक देखिन थालेको छ. अब फरक केवल उमेरको अन्तर मात्र नभई यो पुस्ताहरूले भोगेको समय, आर्थिक अवस्था, प्रविधि र सामाजिक परिवर्तनसँग जोडिएको छ. के कुराहरूमा चाहिँ अलिकति कन्फ्लिक्ट आउँदो रहेछ त्यो कुरा गरौँ. पहिले विषय रहेको छ विवाह अनि परिवार. अघिल्ला पुस्तामा 20 वर्षकै आसपास विवाह गर्ने र परिवार सुरु गर्ने चलन बढी थियो. मिलेनियल्स पुस्ताले विवाह र सन्तान जन्माउने निर्णयमा बढी समय लिइरहेको उल्लेख गर्छ, र यसको एउटा कारण आर्थिक स्थिरता हो. बढ्दो जीवनयापन खर्च, स्वास्थ्य सेवाको लागत र अनिश्चित रोजगारीका कारणहरू युवाहरू पहिले आर्थिक रूपमा सुरक्षित हुन चाहन्छन्. पुराना पुस्ताले यसलाई पारिवारिक मूल्यमा आएको परिवर्तनको रूपमा हेर्न सक्छ, तर युवाहरूका लागि यो विषय भविष्यको जिम्मेवारी पुरा गर्न आफूलाई तयार पार्ने विषय हुनसक्छ. अर्को कन्फ्लिक्ट आउन सक्ने विषय हो मानसिक स्वास्थ्य. यो मिलेनियल्स र जेनजीले एङ्जाइटी, स्ट्रेस र डिप्रेसन जस्ता समस्याबारे खुलेर कुरा गर्न थालेका छन्. विशेष गरी जेनजी सामाजिक सञ्जालको युगमा हुर्किएको पुस्ता हो. अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्ने, अनलाइन बुलिङ र सधैँ आफूलाई अरूभन्दा राम्रो देखाउनु पर्ने दबावले मानसिक तनाव बढाउन सक्छ. तर सामाजिक सञ्जाल बिनाको समयमा हुर्किएका पुस्ताले यी दबाबलाई त्यति सहजै बुझ्न नसक्दा पनि यो पुस्ता बीच चाहिँ गलत बुझाइ पैदा हुन सक्छ भन्ने जानकारहरूले भनेका छन्. अनि अर्को कन्फ्लिक्ट आउने विषय आउँछ घर अनि सम्पत्तिको प्रश्न. पुराना पुस्ताले तुलनात्मक रूपमा सस्तो घर, स्थिर जागिर र आम्दानीसँग मिल्दो घरको मूल्यको समयमा घर किन्न सकेको अनुभव राख्छन्. तर आजका मिलेनियल्सका लागि बढ्दो घरको मूल्य, विद्यार्थीको यो जो विद्यार्थी छन् उनीहरूको हकमा स्टुडेन्ट लोन र आम्दानीको दबावले घर किन्न निकै कठिन बनाएको चर्चाहरू छन् आए. तर के अरे, युवाहरूले पैसा बचत गर्न जान्दैनन् भन्ने पुरानो धारणा र हाम्रो आर्थिक अवस्था नै फरक छ भन्ने युवाको अनुभव बीच भने दूरी भने अवश्य नै देखिन्छ. अब यसलाई कम गर्न दुवै पुस्ता अथवा कुन पुस्ता भनौँ, त्यो पुस्ता चाहिँ कति लचक अपनाउन सक्छ भन्ने कुरा हुन सक्छ. अर्को कारण रहेको छ सामाजिक सञ्जाल र उपभोगको बदलिदो संस्कृति. पहिले महँगो गाडी वा आफ्नै घर सामाजिक प्रतिष्ठाको प्रतीत हुन सक्थ्यो. अहिले इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा देखिने ट्राभल, फ्यासन र लग्जरी लाइफस्टाइलले युवाहरूको खर्च गर्ने तरिका र सफलताको परिभाषालाई पनि परिवर्तन गरिरहेको छ, प्रभाव पारिरहेको छ. अरूको चम्किलो जीवन देखेर आफू पछाडि परेको महसुस हुनु, यसलाई चाहिँ रिलेटिभ डेप्रिभेसनसँग जोडेको देखिन्छ.
अरूसँग नाजिनु त नहुने तर सधैँ त्यस्तै भइरहेको हामी पाउन सक्छौँ श्रोता. र अन्तिम फरक विषय भनेको काम अनि जीवनको प्राथमिकता हो श्रोता. बुमर्सले पुस्तामा स्थिर जागिर, संस्थाप्रतिको लोयल्टी र स्पष्ट करियर ल्याडरलाई महत्त्व दिने प्रवृत्ति देखिन्छ बुमर्स जेनेरेसनमा. जेन एक्सले पनि स्ट्रक्चर र हायरार्कीलाई महत्त्व दिन्छ, तर मिलेनियल्स र जेन जीले वर्क लाइफ ब्यालेन्स, फ्लेक्सिबल वर्किङ होइन, रिमोट वर्क र आफ्नो मूल्यसँग मिल्ने कामलाई बढी प्राथमिकता राख्छन् र दिन्छन् पनि. यही फरकले वर्क प्लेसमा पनि कहिलेकाहीँ चाहिँ पुस्ताबीच तनाव ल्याउन सक्छ. हजुर, अब यो छोटो चर्चा भयो आज पुस्ता बीचमा के कारणले द्वन्द्व अथवा के अरे यो मतभेद कन्फ्लिक्ट हुन्छ भन्ने कुराहरू गर्यो. यी सबै विषय सम्पूर्ण पूर्ण रूपमा भएनन् र हो भनेर पनि हामीले भन्न सकिँदैन. ठाउँ अनुसार, मान्छे अनुसार, तपाईँले काम गर्ने अर्गनाइजेसन संस्था अनुसार र परिवारको बुझाइको लेभल कति छ त्यो अनुसार फरक अवश्य नै पर्छ होला. तर कन्फ्लिक्ट भने हामी छ भनेर कन्फर्म बुझ्न चाहिँ सक्छौँ. आस्थारात लाउ सुनौ यो पछाडि श्रोता कम्मरै भाँचेरमा.

आस्था रातको कम्मरै भाँचेर सुने श्रोता ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिम र बिएफपी चिल्ड्रेन्स लाइब्रेरीको संयोजकत्वमा चाहिँ ह्यालोविन स्पुक ट्याकुलर दिन हुने भएको छ। 23 अक्टोबरका दिन पर्छ श्रोता, सन् 2026 सालको बिहानको 10 बजेदेखि मध्याहको 12 बजेसम्म। र चिटच्याट कम्युनिटीमा सेन्टरमा हुने यो कार्यक्रमको टिकटहरू सोल्ड आउट भएको जानकारी आएको छ श्रोता। तपाईँहरू टिकट खोज्दै हुनुहुन्छ भने अब चाहिँ ढिलो भयो श्रोता, टिकटहरू सम्पूर्ण रूपमा सकिएको जानकारी आएको छ। मैले पनि मिस गरेछु, मेरो पनि नानी छोराहरूलाई पठाउने योजनामा थियो, टिकट त छ होला भनेर आश गर्दै बसेको, फेरि त्यस्तै हुन्छ, भरे भोलि भन्दा भन्दै समय बितिगयो, टिकट सकिएछ। अब छोराहरूले हामी किन नजाने बाबा भनेर पक्कै भन्नेछन् र म नाजवाफ हुने अवस्थामा पुगेको छु। तपाईँहरूमध्येमा कतिको यस्तै अवस्था हुने पक्कै छ, टिकट सकियो श्रोता। हजुर, अब हो नै रहेछौ भन्ने सुनाउ नितेश जङ्कुवरको आवाजमा छ यो गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कार्य रेडियो हो।

सल्लेरीको वन एकै भेटमा चोरिसक्यो तिमीले मेरो मन. एकै भेटमा नै चोर्न सक्ने त आँटीले हुनुपर्छ होइन श्रोता. एकै पल्टमा त कोही बेला भोलि त फुट्दैन कसै कसैको जस्तो म जस्तो मान्छेको. हेलो नमस्ते भन्यो हिँड्यो मेरो त सक्यो. मेलिना राई र डेभिड शङ्करको आवाजमा हामीले यो गीत सुन्यो. मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तरमा तपाईँहरूले प्रश्नको उत्तरहरू पठाइराख्नु भएको छ. प्रश्न मेरो उत्तर तपाईँको सेगमेन्टमा र यो हप्ताका लागि मैले राखेको प्रश्न सजिलो थियो श्रोता. उत्तरहरू प्राप्त भइरहेका छन्. सातजना श्रोताको उत्तर मिलेको छ हामीलाई प्राप्त भएकाहरूमध्ये. र प्रश्न फेरि एकपल्ट दोहोऱ्याउन चाहे अब केही क्षणमा त्यो तेस्रो घन्टाको अन्त्य अन्त्यतिर हामी के अरे छिनो पानो गरिहाल्नेछौँ. सौर्यमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले र कहिले गरेको हो? हजुर तपाईँहरूले चाहिँ यो नासा न भन्नुहोला, नासा चाहिँ होइन है श्रोता. अब सन् 2000 पहिलो दशकतिरको हो. तपाईँहरूलाई अलिकति हिन्ट दिनुपर्दाखेरि तपाईँले त्यति दिनुभए भइहाल्छ. अझै स्पेसिफिक मिति दिन र महिना पनि लेख्नुभयो भने अति उत्तम, तर त्यो ठाउँ अनि साल मात्रै लेख्नुभयो भने पनि उत्तर मिलिहाल्छ. यति हिन्ट दिएँ मैले. अब अन्तिम अन्तिममा आइपुगेका छौँ. नमिलेको जस्तो लाग्छ भने तपाईँले उत्तर फेरि पठाउन सक्नुहुन्छ. नमिल्ने श्रोतालाई हामीले फेरि कोसिस गर्नुहोस् भनेर भनिसकेका छौँ. 30 ब्रुनाई डलरको सेउसेउ स्टोरबाट भाउचर प्राप्त भएको छ. सेरिया प्लाजामा रहेको यो सेकेन्ड फ्लोरमा छ. तपाईँहरू अनभिज्ञ हुनुहुन्न यो स्टोरबाट र $30 सपिङ भाउचर तपाईँको हुनसक्छ. पठाउँदै गर्नुहोस्. एकदेव लिम्बुलाई सुनौ अब चमेलीमा.

एकदेव लिम्बुको आवाजमा सुन्यो चमेली चमेली. अब एकैछिन अन्तरिक्षको कुरा गरौँ न श्रोता. अन्तरिक्षमा पनि यो प्राइमा भन्ने उपकरणको यो यो अन्तरिक्षको गहिराईमा लुकेको रहस्य उजागर गर्ने उद्देश्यसहित यो प्राइमा भन्ने उपकरण, यो प्राइमा भनेको चाहिँ प्रोब फार इन्फ्रारेड मिशन फर एस्ट्रोफिजिक्स भन्ने रहेछ. यो नयाँ अन्तरिक्ष परियोजनालाई चाहिँ नासाले अगाडि बढाउने निर्णय गरेको रहेछ. यो दूरबीन नयाँ हो, नयाँ परियोजना ले चाहिँ ब्रह्माण्डको इतिहास, आकाशगङ्गाको विकास, ताराहरूको जन्म, ग्रह निर्माण तथा पृथ्वीमा पानीको उत्पत्तिसम्मका र ब्रह्माण्डमा धुलो, ग्यास, भारी तत्त्व, ब्ल्याक होलको विकास कसरी भन्ने विषयहरूमा चाहिँ अध्ययन गर्ने अब्जेक्टिभ लिएको रहेछ यो प्राइमाले चाहिँ श्रोता. प्राइमा विशेष रूपमा फार इन्फ्रारेड अर्थात् मानव आँखाले देख्न नसक्ने प्रकाशको तरङ्गमा काम गर्ने अन्तरिक्ष वेधशाला रहेछ श्रोता, ल्याबोरेटोरी. यसले हाल सञ्चालनमा रहेका जेम्स वेब स्पेस टेलिस्कोप र रेडियो टेलिस्कोप बीचको यो अनुसन्धानको यो जुन चाहिँ यो खाडल हुन्छ नि त्यसलाई चाहिँ पुर्ने अपेक्षा गरिएको रहेछ. करिब 1.2 अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको यो मिसन सन् 2033 सालमा प्रक्षेपण गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ र करिब करिब 5 वर्षसम्म चाहिँ यो परियोजना सञ्चालन हुने आकलन गरिएको छ. हजुर, अब हामी एउटा गीत सुन्छौँ यो छोटो चर्चा पछाडि, भेडक हुन् जस्तो ओरिजिनल सुन्छौँ हामी नेपथ्य साङ्गीतिक समूहले गाउनुभएको छ यो गीतलाई. र यो गीत राख्दै राख्दै दोस्रो घन्टालाई पनि म समापन गर्छु श्रोता. यो पछाडि हामी तेस्रो घन्टामा भेटौँ है त.

0: Pilain Padi. On air. Appma. Ani smart speaker ma bhanhos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha Radio. ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइन निर्माणमा तीव्रता दिने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले 12 प्रसारण लाइन परियोजनाका प्रमुखहरूलाई बोलाएर निर्माण नरोक्न भन्नुभएको छ। परियोजना प्रमुखहरूले प्रसारण लाइन विस्तार गर्दा वन विभागबाट रुख काट्न अवरोध भएको र सडक विभागबाट पुल तथा टावर सार्न पर्याप्त समय नपाएको ब्रिफिङ गरेका थिए। विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार ब्रिफिङमा 12 आयोजनाको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुने जानकारी प्राप्त भएको छ। इनरुवा विराटनगर प्रसारण लाइनमा म्याद थप गर्दा पनि ठेकेदारले काम नगरेपछि पेटी ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरी 3 महिनाभित्र काम सक्न समय थपिएको छ। राष्ट्रिय सभामा रिक्त पदपूर्तिका लागि सरकारले छिट्टै उपचुनाव गर्ने भएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तर दिँदै कानुन मन्त्री सविता गौतमले चुनावको प्रक्रिया बुझ्न सरकारले समय लिइरहेको दावी गर्नुभएको छ।
1: गएको जेएनजी आन्दोलन त्यसपछिबाट बिचमा चुनावी सरकार थियो। चुनावी सरकारले नयाँ निर्वाचन गराएर नयाँ सरकार आएको सम्बन्धमा केही विषयवस्तुहरू आफूलाई जानकारीमा लिनको लागि त्यसको प्रक्रिया बुझ्नको लागि सरकारलाई समय पनि लागेको हुनसक्छ। त्यसको आवश्यक प्रक्रिया अगाडि बढाइराखेका छ। अनौपचारिक संवादहरू औपचारिक काम कारवाहीहरू पनि भइराखेका छन्। उपयुक्त समयमा मितिसहित नै अब निर्वाचन छिट्टै हुन्छ भन्ने कुरा संसदलाई जानकारी छिट्टै हुन्छ।
0: कृषि मन्त्री गीता चौधरीले कृषि उत्पादन खाइदिने बाँदर समस्या समाधानका लागि उपाय निकाल्न नसकिएको जानकारी दिनुभएको छ।
2: अहिलेसम्मको त्यो नीतिगत रूपमा हेर्नुभयो भने गर्न सकिराखेको अवस्था छैन। हाम्रो एक्सपर्टहरूले अध्ययन अनुसन्धान पनि गर्दै हुनुहुन्छ। अहिले विज्ञान प्रविधि मन्त्रालयले पनि यसमा चाहिँ वर्कआउट गरिराख्नु भएको छ। हामीले अध्ययनको कुरा एकातिर गर्दा काम गर्दै जाँदाखेरि यतातिर हामीले कसरी त्यसलाई न्यूनीकरण गर्ने भनेर सरकारले चाहिँ एकदम गम्भीर ढङ्गले नै हामीले लागिराखेको जानकारी गराउन चाहन्छु।
0: बैठकमा सभा सदस्य सुरेश आले मगरले सरकारले अनावश्यक धरपकड गरेर अधिनायकवादी शैली देखाइरहेको टिप्पणी गर्नुभएको छ।
3: एकजना महानजीको भाषण सापट लिनु पर्दा आप त किस खेत कि मुली हैं। यस्ता यस्ता तानासाहहरू त नेपालमा टिक्न सकेका छैनन् भने अरू प्रकारको तानासाही कसरी टिक्ला? पक्कै दुई तिहाई बहुमत ल्याएको शेख हसिना त बङ्गलादेशबाट भाग्नु पर्यो भने तपाईँहरूको त प्रतिसभामै पनि साङ्खी हिसाबले दुई तिहाई बहुमत छैन, राष्ट्रियसभाको त कुरै छोड्दिउँ सधैँ। त्यसैले यो सबै कुरा गरिरहँदा यस्तो कदम चालिरहँदा सरकारले यस्तो कदम चालिरहँदा निश्चित रूपमा संविधान ऐन कानुन विधि नीति नियमलाई ध्यान दियोस्।
0: कङ्ग्रेसले आज र भोलि महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने भएको छ। हिजोसम्म प्रतिनिधिको नामावली सङ्कलन गरिएपछि आजबाट दर्ता प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले उल्लेख गरेको छ। कङ्ग्रेसले पर्सिदेखि केन्द्रीय महाधिवेशन गर्न तयारी गरेको छ। कङ्ग्रेस संस्थापन इतर समूहले पनि छुट्टै महाधिवेशन अन्तर्गत देशका 3191 वडामा अधिवेशन गरेको दावी गरेको छ। संस्थापन इतर समूहको निर्वाचन समितिका अनुसार देशभरका 6743 वडामध्ये 3191 वडामा अधिवेशन सम्पन्न भएको हो। बाँकी रहेका वडामा पर्सिसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। इतर समूहले आगामी मङ्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने तय भएको छ। बाँधमा बाढी पसेपछि मेग्दीको अन्नपूर्ण 4 नार्च्याङमा रहेको रेले खोला जलविद्युत आयोजना बन्द भएको छ। ह्युम कन्सल्ट प्रणाली प्रवर्तक रहेको 6 मेगावाट क्षमताको आयोजनाको रेले खर्कको फेदी बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज 8-11 गतिको झरी र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। साइप्रसको स्वतन्त्रता दिवस मूल समारोहमा बेलायतका तर्फबाट पहिलोपटक वरिष्ठ अधिकारी सहभागी भएका छन्। बेलायती उपनिवेश अन्त्यको दिवस मनाउने कार्यक्रममा बेलायती सेनाका चिफ अफ द डिफेन्स स्टाफको सहभागिता भएको हो। समारोहमा अन्य देशका सेना प्रमुखहरू पनि सहभागी भएका छन्। थप जानकारी सहित साइप्रस संवाददाता विल होलिस।
4: Air Chief Marshal Sir Richard Knighton was one of the military officials invited to join the annual celebration in Nicosia, this time marking 66 years of the island's independence. But his appearance as head of the UK Armed Forces is significant. It's the first time UK personnel have taken part in the parade. Around 20 Welsh Guards from British Forces Cyprus marched alongside Cypriot National Guard and US Marines, plus members of the French and Egyptian Armed Forces.
0: इजरायलले फ्लाइ दुवै जहाजमा चालकमाथि छुरा प्रहार गर्ने ओमानका सहचालक धार्मिक अतिवादी बनाइएका थिए भनेको छ प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भनाइ आएको छ। खबर यति नै, नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते नमस्ते नमस्ते बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीको तेस्रो घण्टाबाट म धनराज राईको नार्दिक नमस्ते अनि स्वागत गर्न चाहे तपाईँहरू सम्पूर्ण श्रोतालाई। ब्रुनाईमा अहिले मध्याहको 12:10 गयो, 11 जानै आँटे श्रोता। 23 डिग्री सेल्सियस तापक्रम रहेको छ, 1 डिग्री सेल्सियस घटेछ अधिकतम तापक्रम, 29 डिग्री सेल्सियसमा छौँ अहिले सेरिया ब्रुनाईमा। 30 डिग्री सेल्सियस थियो पहिलो र दोस्रो घन्टामा, 1 डिग्री सेल्सियस अलिक कम भएर अलिक शीतलो अनुभूति भइरहेको छ, घमाइलो छ अहिले। अघि दोस्रो घन्टामा चाहिँ अलिकति के अरे पानी पर्ने हो कि भन्ने कतै सङ्केतहरू पनि थियो, तर अहिले त्यो हटेर घाम लागिरहेको अवस्था छ सेरिया ब्रुनाईमा। तपाईँहरूकोतिर के कस्तो छ? बेलायतमा बिहानको 5:11 गयो, कैलाश अनिता लिम्बू भाइ आइपुग्नु भएको छ, गुड मर्निङ छ तपाईँलाई, स्वागत छ। गीत अनुरोध गर्नुभयो जस्तो लागेको थियो, म एकैछिनमा हेर्नेछु। परदेशी घिमिरे माइलोज्यू पनि आइपुग्नु भयो जस्तो लाग्दैछ, उहाँको पनि केही सन्देशहरू छन् होला, हामी अवश्य हेर्छौँ। उहाँ सायद कुदेर फर्किसक्नु भएको होला, अब मेलोको तयारी गर्दै हुनुहुन्छ होला। र नेपालमा अहिले बिहानको 10:04 बाँकी रहेको छ श्रोता। अन्य स्थानमा अब कतै मध्यरातमा सुन्दै हुनुहुन्छ, कतै रातको 10:12 गएको अवस्थामा सुन्दै हुनुहुन्छ। मध्यपूर्वतिर कोही ठाउँ बिहानको 8 छ, कोही ठाउँ बिहानको 7 छ। युरोपतिर बिहानको 7 अवस्था छ, 7:12 गएको अवस्था छ। हजुर, यसरी विभिन्न स्थानमा विभिन्न समयमा तपाईँहरूले सुनेर साथ दिने गर्नुहुन्छ, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु सदा जस्तै। हजुर, तपाईँहरू पनि हामीसँग सम्पर्कमा आएर गीत सङ्गीत अनुरोध कसैका लागि सन्देश पठाउन चाहनुहुन्छ हामी मार्फत भने अवश्य पनि सो कार्य गर्न सक्नुहुन्छ। फोन गर्नुहोस्, वाट्सएप पनि गर्न सक्नुहुन्छ, इमेल गरेर पठाउनु लेखेर पठाउनु भए पनि हुन्छ, होइन भने फेसबुक मेसेन्जर त सजिलो छँदैछ झनै। ब्रुनाईका श्रोता तपाईँहरूले उत्तर पठाउँदै गर्नुहोला, 8 श्रोताको उत्तर सही भएको छ पठाउनुहुने श्रोताहरूमध्ये। र यी अब तेस्रो घन्टामा छौँ, अब केही क्षण पछाडि झन्डै 12:40 हामी छिनोफानो गर्ने तर्खरमा लाग्नेछौँ। उत्तर अरू अन्य उत्तरहरू नायक खण्डमा यी मिलेका 8 श्रोताको उत्तरबाट चाहिँ आजको छिनोफानो हुनेछ। नाम म एकैछिनमा पढ्नेछु सही उत्तर मिलाउने श्रोताहरूको, अन्य श्रोता पठाउँदै गर्नुहोला उत्तर। र प्रश्न एकपल्ट फेरि सम्झाउन चाहे श्रोतालाई, कोही बेला बिर्सिहालिन्छ। सौर्यमण्डलमा भएका 9 यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले अनि कहिले गरेको? बस यति छ प्रश्न श्रोता, साह्रै टाउको दुखाइ राख्नु परेन। यो ब्रेन टिजर पनि होइन, यो यसो गुगल महाराजलाई सोध्यो भने पत्ता लगाइहाल्छ। साल लेखेर पठाउनु भए हुन्छ अनि संस्था लेखेर पठाउनुहोस्, एक्ज्याक्ट यही तारिक यो महिनाको नपठाउनु भयो भने हुन्छ, पठाउनु भयो भने अति उत्तम हुन्छ, तर साल अनि संस्थाको नाम मात्रै लेखे भने पनि सही उत्तरमा नै गनिनेछ श्रोता। शिव परियारले गाउनुभएको पिलायो साथीले, आज शुक्रबार हो श्रोता, यो गीतबाट कार्यक्रमको तेस्रो घन्टा सुरु भयो, तर शुक्रबार हो भनेर फेरि साथीको लहै लहैमा लागेर साह्रै धेरै चाहिँ नपिउनु होला। आफ्नो लेभल कति छ, कतिसम्म सहन सकिन्छ पिउने पेय पदार्थमा, त्यतिमा मात्रै जोड गर्नुहोला, त्योभन्दा उता साह्रै धेर बल नगर्नुहोला, विशेष गरी यो पिउने कुराको गर्दैछु। र यो फेरि सफ्ट ड्रिङ्क, यो फिजी ड्रिङ्कको कुरा होइन, यो अर्कै कुरा हो यो पिउने शिव परियारले गाउनु भएको, र मैले इङ्गित गर्न खोजेको पनि त्यही हो श्रोता। अब गन्थन एकैछिनमा गरौँला। टेक बिसी अनि प्रीति घिमिरेले गाउनुभएको छ यो एउटा गीत, नजर लागे मलाई भन्ने रहेछ, त्यो गीत कस्तो छ सुन्नतर्फ लागौँ।

हजुर, केही पनि नहोस् है, टेक बिसी अनि प्रीति घिमिरेले गाउनुभएको गीत सुन्यो श्रोता। ब्रिटिश फोर्सेस ब्रुनाईमा क्वार्टरली स्पाउजेस कफी मर्निङ हुने भएको छ 7 अक्टोबर बुधबारका दिन। श्रोता बिहानको 9:30 बजेदेखि मध्याहको 12 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा, र उक्त दिन चाहिँ एउटा भिआइपीको पनि आगमन हुने भएको छ। ब्रिगेडियर जोडी डेभिस डेप्युटी कर्नल आरजिआर हुनुहुन्छ, एमबी पनि हुनुहुन्छ उहाँ, कर्नल डेभिस एमबी। बिङ्गो खेल हुनेछ परिवारहरूका लागि, दिदीबहिनीहरूका लागि, र हेल्थ एन्ड वेलबिङ को ब्रिफिङ हुनेछ नर्स अथवा मिडवाइफ जो चाहिँ पिसिएमएफबाट आउनुहुनेछ, र तपाईँहरूले उक्त दिन समय निकालेर जानुहोला। प्रजिना गुरुङलाई सुन्छौँ अब मिठो सपनामा।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: BFPS गोरखा रेडियो।

हजुर कलेजी दिम दिम भो निर्जले हेमन्त शर्मा अनि अस्मिता अधिकारीले गाउनु भएको गीत सुनेर मनोरञ्जन लियौ श्रोता, पक्कै पनि तपाईँलाई यो गीत मन पर्यो। एकैछिन बेसारको कुरा गरौँ श्रोता। हुन त बेसारको कुरा गरिराख्न साह्रै जरुरी त होइन, तर पनि कोही कोही बेला यो नथाहा पाएको कुराहरू गर्दाखेरि यसो ज्ञान बढ्छ, आफ्नो अनि आफ्नो परिवारको राम्रो हुन्छ भन्ने लाग्छ। त्यही भएर कतिपय थाहा हुँदाहुँदै पनि कोही कोही बेला यसो रिमाइन्ड एन्ड रिभाइज भनौँ न, त्यस्तो गर्न पर्छ श्रोता। र आज बेसारको कुरा गर्दैछु मैले। हजुर, हाम्रो भान्सामा दैनिक जस्तो प्रयोग हुने बेसार नेपाली भारतीय खानामा अनि पाकिस्तानी खाना, बङ्गाली खानाहरूतिर अब बेसार नभएको कमै मात्रै पाइन्छ होइन श्रोता। अब यो बेसार केवल रङ र स्वादका लागि मात्र होइन, यसको पहेँलो रङ दिने प्रमुख यो कम्पाउन्ड रहेको रहेछ, नाम कर्क्युमिन भनिँदो रहेछ, जसमा चाहिँ एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटोरी अर्थात् शरीरमा हुने अक्सिडेटिभ स्ट्रेस र इन्फ्लेमेसन घटाउन सक्ने गुण बारे चाहिँ वैज्ञानिकहरूले अनुसन्धान बढाइराखेका हुन्छन्, गरिरहेका रहेछन् श्रोता। यसमा यो विशेष गरी घोडाको ओस्टियोआर्थ्राइटिस अर्थात् जोर्नी दुख्ने समस्यामा बेसारले दुखाइ र यो कडापन हुन्छ नि स्टिफनेस, त्यसलाई चाहिँ केही कम गर्ने प्रारम्भिक प्रमाणहरू भेटाएका रहेछन् उक्त अनुसन्धानमा। तर वैज्ञानिकहरूले अझै पनि उच्च गुणस्तरका अध्ययन आवश्यक रहेको चाहिँ बताएका छन्। अब यो चाहिँ सतही रूपमा उनीहरूको इनिसियल फाइन्डिङको कुरा होला, डिपली त स्टडी गर्न बाँकी नै रहेछ अझै। अझै रोचक कुरा चाहिँ के छ भने यसमा बेसारसँग मरिच मिसाउँछौँ हामी कहिलेकाहीँ। किन मिसाइन्छ त? मरिचमा पाइने पिपेरिन, उच्चारण पनि कति अप्ठ्यारो कन्फ्युजिङ, पाइप जस्तो देखियो, पिपेरिनले यो कर्क्युमिन शरीरले चाहिँ सोच्ने भन्दा बढी क्षमता त्यसको बढाउन सक्ने रहेछ। एउटा अध्ययनमा बेसारसँग कालो मरिच मिसाउँदा कर्क्युमिनको शरीरमा उपलब्धता उल्लेखनीय रूपमा चाहिँ बढेको देखिएको छ। तर यसको अर्थ फेरि धेरै बेसार वा कर्क्युमिन सप्लिमेन्ट खाँदै धेरै स्वास्थ्य लाभ हुन्छ भन्ने त पक्कै पनि होइन। खानामा प्रयोग हुने सामान्य मात्रा र कन्सन्ट्रेटेड सप्लिमेन्ट भन्ने फरक कुरा हुन्। केही हाई बायो अभाइलेबिलिटी कर्क्युमिन सप्लिमेन्टहरूले दुर्लभ अवस्थामा चाहिँ लिभर समस्या पनि निम्त्याउन सक्ने जोखिमहरू रहेका रहेछन्। त्यही भएर बेसारले त राम्रो पो गर्दो रहेछ भनेर फेरि आजदेखि एक्सेस मात्रामा लिन चाहिँ नथाल्नु होला भन्ने मेरो सुझाव रह्यो श्रोता। हजुर, अब फेरि गीत सङ्गीततर्फ नै हाम्रो ध्यान मोडाउँछ श्रोता। स्यान्डी फिचरिङ छाया कुँवर, बझाङ्गी मैना सुनौ।

हजुर, मैचेली बझाङ्गी बझाङ्गी मैना सुन्यो स्यान्डी फिचरिङ छाया कुँवर। अब एउटा अनुरोधको सङ्गीत सुन्न जान्छौँ श्रोता। परदेशी घिमिरे माइलीज्यूले यो अनुरोध सङ्गीत पठाउनु भएको छ। उहाँ भन्नुहुन्छ, हेलो नमस्ते राई सर भन्नुभएको छ। नमस्ते घिमिरेजी, स्वागत छ तपाईँलाई। सेम एज युजुअल आज पनि हजुरको लभली प्रोग्राम सुन्दै 10.21 किलोमिटर आहो कति धेरै कुद्नु भएछ आज त घिमिरेजी, पुरा गरी रुममा पुगेको छु है भन्नुभएको छ। र आज र भोलि विकेन्ड छुट्टी मकै भुट्टी भन्नुभएको छ उहाँले। एउटा स्माइली फेस पनि पठाउनु भएको छ। आज मुस्कान दिवस हो घिमिरेजी, राम्रो इमोजी पठाउनु भएछ। सो नो टेन्सन साउको मेलोको खैर भन्नुभएको छ। अब छुट्टी हुँदाखेरि त टेन्सन लिनै भएन नि, आराम गर्नु पर्यो, रमाइलो गर्नु पर्यो होइन श्रोता। तर फेरि साथीले पिलायो भन्ने गीत जस्तो नहोस् भन्न चाहे मैले श्रोता के अरे घिमिरेजी, साथीले कर गरेर पिलायो भनेर छुट्टी चाहिँ साह्रै नराम्रो नहोस् तपाईँको। अब समय मिलेको खण्डमा चाहिँ एउटा गीत, एक दिन उज्यालो छाउला मेरो पनि दिन आउला भन्ने गीत सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ गुड फ्राइडे भन्नुभएको छ। हामी अबेर नगरौँ घिमिरेजीको अनुरोधमा गोविन्द मधुर आचार्यले गाउनुभएको यो मिठो गीत सुन्नतर्फ लागौँ, एक दिन उज्यालो छाउला।

0: BFBS Gorkha Radio. तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछुडौं
1: यो BFBS Gorkha Radio हो

खड्काजीकी छोरी कालीप्रसाद बास्कोटा अनि सज्जा छौँलाई गाएको स्वरमा रहेको मिठो रमाइलो गीत सुने श्रोता एनपी परदेशीजीले पनि मिठो गीत हजुर म नि सुन्दैछु भनेर अघि भर्खर गीत सुन्नुभएको रहेछ। एक दिन उज्यालो छाउला गोविन्द मधुर आचार्यको आवाजमा रहेको गीत काम सकेर घर फर्किँदै सररर भन्नुभएको छ। उहाँको पनि अब विकेन्ड लाग्यो कि के हो यसो जानकारी गराउनु सुन्दै हुनुहुन्छ भने हजुर। अब हामी छिनोफानोतर्फ लागौँ श्रोता मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तर प्रश्न मेरो उत्तर तपाईँको अब आज छिनोफानो गर्ने बेला भइसकेको छ। प्रश्न सजिलो थियो सौरमण्डलमा भएका 9 ग्रहबाट यम ग्रहलाई हटाएर 8 मात्रै ग्रह हुने निर्णय कसले अनि कहिले गरेको हो भन्ने प्रश्न थियो र 8 श्रोताले पठाउनु भएको उत्तर मिलेको छ र तपाईँहरूको नाम लकी ड्रमा गइसकेको छ। श्रोता यहाँ तपाईँले छङलङ छङलङ पनि सुन्नुभयो। उत्तर थियो इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन IAU ल सन 2006 24 अगस्तका दिन थियो यो 9 बाट 8 ग्रह हुने निर्णय गरिएको। सही उत्तर मिलाउने श्रोताको नाम सरर एकपल्ट हेरौँ श्रोता जमुना राई CSS कम्पनीबाट पठाउनु भएको थियो उत्तर सही मिलेको छ बधाई छ तपाईँलाई। निशा बान्तावा राई GQMS अथवा GST भनौँ उहाँ अनु राई सी कम्पनी 2RGR राइफलम्यान विजय तुम्रोक बी कम्पनी 2RGR श्रीमती एलिजा बसेल हुनुहुन्छ GQMS डिपार्टमेन्टबाटै त्यस्तै कलर सार्जन सुभाष राई बी कम्पनीबाट 2RGR को हुनुहुन्छ उहाँ पनि निमा लामा मगर CSS कम्पनी वेलफेयरबाट हुनुहुन्छ उहाँ 2RGRकै हुनुहुन्छ। त्यस्तै स्टाफ सर्जेन्ट मिन गुरुङ CSS कम्पनी कोर मास्टर्स डिपार्टमेन्ट 2RGRबाट हुनुहुन्छ। तपाईँहरू सम्पूर्णलाई धन्यवाद उत्तर मिलेको छ तपाईँहरूको र तपाईँहरूको नाम लकी ड्रको लागि खुत्रुकैमा गइसकेको छ। श्रोता अब नामको लागि प्रतीक्षा गर्नुहोस् है त हजुर। अब नाम तान्दैछु श्रोता नाम तान्नुभन्दा अगाडि एउटा छोटो ड्रम रोल त सुन्नै पर्यो होइन श्रोता। हजुर ड्रम रोल बज्यो र यो ड्रम रोल बज्दै गर्दाखेरि एउटा नाम मेरो हातमा आइपुगेको छ र नाम कसको परेको छ त हेरिहालौँ। र लक्की विनर यो हप्ताको लागि ब्रुनाई डलर 30 सेउसेउ स्टोरको सेरिया प्लाजामा रहेको 2 रहेको स्टोरबाट प्राप्त भएको $30 भाउचर विजेता हुनुहुन्छ श्रीमती अनु राई सी कम्पनी 2RGR बधाई छ तपाईँलाई ताली पड्काउँ श्रोता। हजुर श्रीमती अनु राई बहिनी तपाईँलाई हार्दिक बधाई छ। रेडियो सुन्दै हुनुहुन्छ कि काममा हुनुहुन्छ अहिले तपाईँले जित्नु भएको छ यो हप्ताको प्रश्न मेरो उत्तर तपाईँको सेगमेन्टको प्रश्न र $30 भाउचर पाउनुभएको छ तपाईँले सेउसेउको तर्फबाट तपाईँलाई बधाई छ। तपाईँको समय मिलेको बेलामा आउनुहोला छिट्टै कलेक्ट गर्नुहोला। अस्तिको हप्ताको बल्ल हिजो मात्रै पुरस्कार लान गएको छ त्यति साह्रै ढिलो चाहिँ नगर्नु होला फेरि अर्कोले हात लाउला है बहिनी। हजुर यो हप्ताको प्रश्नोत्तर कार्यक्रम पनि यहीँ आएर अन्त छ श्रोता। सम्पूर्ण सहभागी श्रोतालाई धन्यवाद दिन्छौँ र ब्रुनाई बाहिरका श्रोताले पनि उत्तर पठाउनु भएको थियो मिलेको थियो उत्तर तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यसरी नै सहभागिता जनाउनुहोला सप्ता साताभरि नै रहनुहुन्छ यो कार्यक्रम अबदेखि प्रत्येक साता नयाँ प्रश्नसहित आउने गर्दछौँ र अर्को हप्ता पनि रमाइलो प्रश्नसहित म अवश्य नै उपस्थित हुनेछु र यो हप्ताका विजेता बहिनी अनु राईलाई सी कम्पनी 2RGRबाट हुनुहुन्छ फेरि बधाई दिँदै हामी एउटा गीत सुन्न जाउँ माइलीको भट्टी। आज शुक्रबारको दिनमा निकै पिउने पिलाउने कुराहरू हुँदैछ नेफ प्याट्रिक सिबु फिचरिङ एमी यो गीत सुन्दै कार्यक्रममा अगाडि बढाउँ।

हजुर, माइलीको भट्टी सुन्यो श्रोता। शुक्रबारे बसाईमा माइलीको भट्टीको कुरा गर्न नहुने कति श्रोताको त मुखमा पानी पनि आइसक्यो होला शुक्रबारे साँझमा यसो भनेर सोच्दै पनि हुनुहुन्छ होला। लिमिट चाहिँ थाहा पाउनुहोस् है श्रोता। हजुर, उमालेको अन्डा उक्काउन सिकाउन मन लाग्यो श्रोता तपाईँलाई, कसरी उक्काउनुहुन्छ उमालेको अन्डा? अब म चाहिँ अब उम्लिन्छ अनि एकछिन सेलाउनु लाएर पानी खनाएर उमाल्छु अनि के अरे बोक्रा छिल्छु, तर कोही बेला हात पोल्छ। यहाँ मैले एउटा उपाय भेटेको छु श्रोता, लेख भेटेको छु छोटो। प्रायः जसो सेतो भाग निस्किन्छ, पहेँलो भाग पनि कोही बेला त उस्तै पऱ्यो भने त्यो सँगै आउँछ। र यसको उपाय चाहिँ के रहेछ भन्दाखेरि, एउटा प्रभावकारी तरिका भनेको अन्डालाई सुरुमा चिसो पानीबाट होइन उम्लिरहेको पानीमा हाल्नु रहेछ। उम्लिरहेको पानीमा पकाउँदा अन्डाको सेतो भाग र बोक्रा बिचको त्यो झिल्ली, पातलो झिल्ली हुन्छ नि, त्यो छुटिन सजिलो हुने भएकाले पछि बोक्रा निकाल्दा अन्डा कम बिग्रिने हुँदो रहेछ। अन्डा पाकिसकेपछि भने त्यसलाई तुरुन्तै बरफ मिसिएको चिसो पानीमा राख्नुपर्ने रहेछ। केही मिनट चिसिएपछि अन्डाको बोक्रामा चारैतिर हल्का चिरा पारेर विशेष गरी अन्डाको ठुलो भागबाट छिल्नु सुरु गर्दा अझ सजिलो हुने रहेछ। चिसो पानीले बोक्रा र अन्डा बिचको झिल्ली छुट्याउन पनि सहयोग गर्छ। त्यसैले अब मैले पनि यो चाहिँ नयाँ आइडिया पाएँ श्रोता, यसो गर्नुभयो भने सजिलो हुने रहेछ। सिधा स्टेप्स, उम्लिरहेको पानी हाल्ने मा पानी पका अन्डा हाल्ने उमाल्ने अनि बरफिलो चिसो पानी, त्यति भए तपाईँको अन्डा सही सलामत उक्किने रहेछ। हजुर, अब एउटा गीत सुन्छौँ श्रोता। कैलाश अनिता लिम्बू भाइ अघि केही समय अगाडि आउनुभएको थियो र उहाँले आजको कार्यक्रम सुनेर रमाइलो गर्दैछु भन्नुभएको थियो र उहाँले एउटा गीत अनुरोध गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, फ्राइडेको कार्यक्रम मजेरी सुनेर इन्जोय लिँदैछु, धन्यवाद, अनि हामीसँग जोडिनु भएकोमा नि खुसी लाग्यो। पेन्सन पट्टाको चलचित्रबाट सिङ्गर सुरज तमु शान्तिश्री परियारको सङ ना हेरेर कपाल कोरेर आफ्नै अभिरुचिमा टु माई रिलेटिभ्स, फेसबुक फ्रेन्ड्स, मझेरी कार्यक्रम लिसनरहरूलाई सङ सुनाउन चाहन्छु भनेर चाहिँ कैलाश लिम्बू ननिटनबाट सम्पर्क गर्नुभएको थियो। अब हामी यो गीत सुन्छौँ श्रोता, र यो गीत सुन्दै सुन्दै हाम्रो शुक्रबारको बसाइलाई पनि अन्त्य गर्छौँ। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुखमय रहोस्, सप्तान्त तपाईँको रमाइलो गरी बितोस्। साह्रै यो कान्छीको भट्टीतिर जाने काम धेरै नगर्नु होला, गए पनि ठिक्क मात्रामा चाहिँ लिनु होला के लिनुपर्ने भन्दै म तपाईँहरूलाई फेरि अब सोमबारको समयमा भेट्नेछु, साविक समयमा बिहानको 10 बजेदेखि मध्याह्नको 1 बजेसम्म। मलाई बिदा दिनुहोस्, नमस्ते, बाई बाई, ह्याप्पी विकेन्ड।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Banhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: पछिल्ला बाढीपछि रसुवा नुवाकोट बागलुङ र पर्वतमा भत्केका सडक बनाउने काम जारी रहेको पूर्वाधार विकास मन्त्रीको सचिवालयले जनाएको छ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी बेत्राबेती सडक खण्डको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको भन्दै सर्वसाधारणको आवतजावत सुरु भएको सचिवालयले उल्लेख गरेको छ। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको यस सडक खण्डमा ग्रेड मिलाउने ग्राभेल हाल्ने काम भने बाँकी छन्। ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै बेलिब्रिज चढानको काम अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज चढानको तयारी सुरु भएको छ। आगामी एक सातामा बेलिब्रिज चढान सम्पन्न गर्ने तालिकासहित निर्माण कार्य अघि बढेको सचिवालयले उल्लेख गरेको छ। यस्तै बाढीले पत्काएको बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुलको माथिल्लो भागमा ठुला ढुङ्गा राख्ने तथा क्याबिन जारी भरेर संरचना निर्माण गर्ने काम भइरहेको छ। पुलको फाउन्डेसन निर्माणमा एकभन्दा बढी मसिन राख्ने अवस्था नभए पनि दशैं अघि मालडुङ्गा पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका छ मया भैरव सामुदायिक वनमा बाघको आक्रमणबाट 40 वर्षीय कृष्ण चौधरीको मृत्यु भएको वरिष्ठ सही रमेश बहादुर शाहीले जानकारी दिनुभएको छ। चौधरी सहित 3 जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने काममा लागेका बेला चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँगै गएका अन्य 2 जनाले भने भागेर ज्यान जोगाएका छन्। भारतले खानेतेलको आयातमा लाग्ने भन्सार फेरि घटाउँदा नेपालबाट भारततर्फ भइरहेको तेलको निर्यातमा असर पर्ने देखिएको छ।
4: भारतले कच्चा पाम र भटमासको तेलको आधारभूत भन्सार 10%-5% झारेको छ। कच्चा सूर्यमुखी तेलको भन्सार 10%-0% शून्यमा झारिएको छ। कच्चा पाम र भटमासको तेलको कुल प्रभावकारी शुल्क करिब 16.5%-11% आएको छ। कच्चा सूर्यमुखी तेलको यस्तो शुल्क 16.5%-5.5% झारिएको छ। यस्तै पाम र भटमासको तेलको आधारभूत भन्सार 32.5%-27.5% झारिएको छ। सूर्यमुखी तेलको भन्सार 32.5%-22.5% आएको छ। भारत सरकारले कच्चा तेल र खाने तेल बीच 19.25% शुल्क अन्तर कायम राखिएको जनाएको छ। भारतले उपभोक्तालाई राहत दिन भन्सार घटाएको हो। नयाँ दर गएको 24 सेप्टेम्बरदेखि लागू भइसकेको छ। पछिल्लो एक वर्षमा भारतमा वनस्पति तेलको मूल्य करिब 20% बढेको थियो। भन्सार घटाएर आयात लागत कम गर्ने र मूल्य वृद्धिको दबाव घटाउने भारत सरकारको नीतिले नेपाललाई अर्को प्रभाव पार्ने देखिएको छ। नेपालले तेस्रो मुलुकबाट कच्चा खाने तेल आयात गरेर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको छ। नेपाली उद्योगीहरूका अनुसार भारतले तेस्रो मुलुकबाट आउने तेलमा लगाउने भन्सार घटाउँदा नेपाली उद्योगले पाउँदै आएको भन्सार अन्तर कम हुन्छ। भारतमा अन्य मुलुकबाट कच्चा तेल आयात गर्दा अहिले पाम र भटमासमा प्रभावकारी शुल्क करिब 11% छ।
3: रुसी राष्ट्रपतिले बाल्टिक क्षेत्रको कालिनियन ग्राडमा हमला गर्न खोज्नेमाथि आणविक हतियार प्रयोग गर्न पछि नपर्ने चेतावनी दिएका छन्। मस्को एक कार्यक्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले सबै खाले हतियार प्रयोग गरेर जवाब फर्काइने बताउनु भएको हो। पत्रकार स्टिभ रोसनबर्गले पनि पुटिनको भनाई सुन्नु भएको छ।
5: President Putin warned that in the event of a direct attack on Russia, for example, on the Russian exclave of Kaliningrad on the Baltic Sea, the issue of use, he said, of all weapons at Russia's disposal will inevitably and immediately be on the agenda. Referring to European states that supply weapons to Ukraine, Mr. Putin commented, I'm not saying that we intend to launch strikes tomorrow against the territory or the facilities of countries supplying arms to Ukraine. However, it is a threat we must clearly understand, assess, and keep in mind.
3: इजरायलले फ्लाइ दुवै जहाजमा चालकमाथि छुरा प्रहार गर्ने ओमानका सहचालक धार्मिक अतिवादी बनाइएका थिए भनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अभिव उडेको विमानका सहचालकमाथिको प्रारम्भिक अनुसन्धानबाट तथ्य खुलेको बताउनु भएको छ।
6: It's clear he was suicidal. That's not a question. It was clear he was going to down that plane. Oh, it's not clear, but it looks very likely that he was going to down the plane and with all the passengers in there. And if you couple that with the what I just told you about the Islamist tendencies that radicalization that were found in his background, I think that's that'll give us the a pretty good clue.
3: आफ्नो विमान परेको घटनामा यहीले पनि अनुसन्धान गरिरहेको छ। यस्तै ती चालकलाई आपतकालीन अवतरण गरिएको साउदी अरबमा पनि साउदी अरबका अधिकारीहरूले सोधपुछ गरिरहेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नेया पियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरी दाहालको शुभ प्रभातम। बिएफ पियास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफ पियास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत केही चर्चाहरू गरिरहेका छौँ र यस्ता चर्चाहरूबाट हाम्रो हृदयलाई प्रफुल्लित पार्ने प्रयास गरिरहेका छौँ र आजको यस कार्यक्रममा श्राद्धको अनिवार्यताको विषयमा छोटो चर्चा गर्नेछु, किनभने हामीले हाम्रा विविध पक्षका कर्तव्यहरूको निर्वाहपूर्वक जीवनलाई यापन गरियो भने हाम्रो जीवन सफल हुन्छ र त्यो सफल जीवनले सुख शान्ति र समृद्धितर्फ शरीर छोडेपछि पनि लाने गर्दछ। त्यो लाने केवल धर्मयुक्त आचरण, धर्मयुक्त व्यवहार र धर्मयुक्त जीवनशैलीले हो। त्योभन्दा बाहिर मनको वेगका आधारमा जिएको जीवनले केवल नरकमा लाने गर्दछ र प्रेत योनिमा लाने गर्दछ, जुन अत्यन्तै दुःखको भुमरी हो, जुन त्योभन्दा दुःख, त्योभन्दा तलको दुःख पाउने अन्यत्र कुनै पनि स्थान छैन भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले हामीले यी विविध विषयहरूको चर्चा गर्नुपर्दछ, यी विविध विषयहरूको जानकारी राख्नुपर्दछ, जुन हाम्रा जीवनसँग जोडिएका शास्त्रीय विषयहरू छन् र हामीलाई त्यो थाहा छैन र थाहा भए पनि हामीले त्यसलाई गम्भीरताका रूपमा लिएका छैनौँ र गम्भीर रूपमा लिए पनि विधि विधानलाई हामीले खासै वास्ता गरेका छैनौँ र विधि विधानको वास्ता गरे पनि हामीले सामग्रीहरूको अशुद्धताका कारण त्यसलाई राम्रोसँग सम्पन्न गर्न सकेका छैनौँ भन्ने यदि हामीलाई लाग्छ भने वास्तवमा त्यो भावको शुद्धिबाट ती सबै समस्याहरूको समाधान हुन सक्छ र त्यो केवल आफ्नाहरूप्रतिको श्रद्धा र विश्वासले नै प्रकट हुन सक्छ, प्राप्त गर्न सकिन्छ र त्यो प्राप्त गर्ने पितृहरूको एउटा सेवा र भगवानको सेवा। पितृहरू पनि भगवान अन्तर्गतै हुनुहुन्छ, त्यस कारणले भगवानको सेवा सम्पूर्ण जगतको सेवा र पितृहरूको सेवा भगवत भावमा गरिएको सेवा त्यो भगवानकै सेवा। त्यसैले पितृहरूको कृपाबाट भगवानको भक्ति प्राप्त हुन्छ र भगवानको भक्ति प्राप्त भयो भने सम्पूर्ण जगतमा रहेका सम्पूर्ण व्यवहारहरूलाई समेटेर भगवानको चरण आश्रित भइन्छ र चरण आश्रित भइसकेपछिका स्थिति हामीले बताइरहन सक्दैनौँ, त्यो केवल अनुभूतिको विषय हो भनेर उल्लेख गरिएको छ। त्यसैले हामी त्यहाँसम्मको यात्रामा हामी प्रयास गर्छौँ भगवानको चरणको जबसम्म शरण परिँदैन। त्यसैले यी विविध शास्त्रीय आज्ञाहरूको पालनाबाट नै त्यतातर्फको हाम्रो यात्रा सुनिश्चित हुने गर्दछ। त्यसैले यो श्राद्धको अनिवार्यता अथवा नगर्दा पनि हुन्छ कि, अथवा यसो अलिअलि सिधा साधा गरेर हुन्छ कि, अथवा ब्राह्मणलाई दक्षिणा दिएर मात्रै पो हुन्छ कि, वास्तवमा यी सबै सम्भावनाहरू हाम्रा मनका खोजीहरू हुन्। शास्त्रले जे भन्छ त्यो मात्रै धर्मपूर्वक गरिएको, विधिपूर्वक गरिएको कर्म हो। त्यसैले श्राद्ध कर्मको अनिवार्यता हामीले बुझ्नै पर्दछ। पुत्र शब्दको व्याख्याको प्रसङ्गमा पुमनाम नामक नरकबाट पितालाई बचाउने नै पुत्र हो भनेर, पुत्र को हो भनेर अथवा के हो पुत्र भनेको भनेर जिज्ञासा गर्दा पुम नामक नरक छ, त्यसबाट आफ्ना पिता अथवा पितृहरूलाई जसले बचाउँछ अथवा श्राद्ध कर्म मार्फत जसले आफ्नो पितृहरूलाई तृप्त गर्छ अथवा भगवानको भजन मार्फत जो आफ्ना पितृहरूलाई सन्तुष्ट पार्छ त्यसले वास्तवमा पुत्रको संज्ञा प्राप्त गर्छ। केवल जन्मिएर सम्पत्तिको उपभोग गर्दैमा, सम्पत्तिमाथिको अधिकारमा दाबी गर्दैमा पुत्र भइँदैन, शास्त्रले त्यसरी पुत्र मानिँदैन भनेर उल्लेख गरेको छ। हाम्रो परम्परामा शास्त्रको स्थानमा प्रमुख रूपमा गणनामा आउने मनुस्मृति भन्छ, पुमनाम्नो नरकात् यस्मात् त्रायते पितरं सुतः तस्मात् पुत्र इति प्रोक्त स्वयमेव स्वयम्भुवा भनेर। पुत्र शब्दले आफ्ना पितृहरूलाई जसले नरकबाट त्राण दिलाउँछ त्यही पुत्र हो भनेर उल्लेख गरेको यो मनुस्मृतिको वचनले पनि त्यही कुरालाई इङ्गित गरेको छ। आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको
प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत श्राद्धको अनिवार्यता अथवा गर्नै पर्ने एउटा कर्मको रूपमा श्राद्ध कर्मलाई उल्लेख गरेको विषयको चर्चा गरिरहेका छौँ। श्राद्ध तथा तर्पण नगर्नेका लागि शास्त्रले यसो भनेको छ, नास्तिक्यादथवा लौल्यान् न तर्पयति वैसुतः पिबन्ति देहिन श्रावम पितरोस्य जलार्थिनः। अर्थात् नास्तिकता अथवा चञ्चलताले जसले तर्पण गर्दैन त्यसको पितृ पिपासित हुन्छन् र शरीरबाट निक्लिएको अपवित्र जल पिउन बाध्य हुन्छन् भनेर भयङ्कर एउटा अवस्थाको चित्रण गरेको छ शास्त्रले। यो शास्त्रको वचन हो, शास्त्रलाई हामीले झुटो कदापि मान्न सकिँदैन र व्यवहार हामीले शास्त्र बमोजिम गरियो भने वास्तवमा सबै कुरा ठिकठाक हुने गर्दछ। नास्तिकता अथवा चञ्चलताले अथवा मदमात्सर्यले अथवा यो आधुनिकताको एउटा कुसङ्गी प्रभावले जसले श्राद्ध अथवा तर्पण गर्दैन त्यसका पितृहरू अथवा पिता हजुरबा हजुरबाका पिता यो जो हाम्रो शास्त्रले बताएको छ पितृहरू भनेर उहाँहरू पिपासित हुनुहुन्छ अरे अथवा तिर्खाएको अवस्थामा अत्यन्त तिर्खालु हुनुहुन्छ अरे र त्यो तिर्खाएको अवस्थामा शरीरबाट निक्लिएको अपवित्र जल शरीरबाट कहाँबाट कसरी जल निक्लिन्छ यसलाई हामीले भनिरहनु पर्दैन। त्यस्तो अपवित्र जल पिउन बाध्य हुन्छन् अरे, नपाएपछि आदरणीय श्रोता के गरिन्छ त्यो हामीले पनि अनुभव गर्न सक्छौँ। किनभने भोक तिर्खा वास्तवमा यही त हो मनुष्यहरूलाई अगाडि बढाउने साधन। यदि यदि नहुने हो भने मनुष्य कर्ममा प्रवृत्त अवश्य पनि हुँदैन थियो, त्यस्तै देखिन्छ म हुन्न थिएँ। किनभने खानु पिउनु नपर्ने भएपछि वास्तवमा अब के नै चाहिन्छ र त्यो यदि व्यवस्था हुन्थ्यो भने भन्ने हाम्रो कल्पना त्यो अनावश्यक कल्पना हो। किनभने जे छ त्यही यो भगवानको व्यवस्था हो, यसबाट हामीले पलायन हुन सक्दैनौँ। किनभने यही व्यवस्थालाई स्वीकार गरेर भगवानसँग सम्झौता गरेर भजन गर्नका लागि मनुष्य शरीरमा हामी आइसकेका छौँ र भगवानलाई झुटो र सम्झौता बमोजिमको कार्य नगरेर हामीले भगवानको अवहेलना गरिरहेका छौँ। त्यसबाट नोक्सान हाम्रो हुन्छ, भगवानलाई कुनै असर छैन, भगवानलाई हतार छैन। कुनै न कुनै दिन अवश्य पनि कुनै न कुनै जन्ममा कुनै न कुनै कल्पमा हामी भगवानको कृपाले भगवानको चरणको दास हुने अवसर प्राप्त गर्नेछौँ। त्यतैतर्फ अगाडि बढ्नका लागि शास्त्रको निर्देशमा जो कर्महरू गर्न भनिएको छ ती कर्महरू गर्दै रहनाले अवश्य पनि त्यतातर्फको यात्रा हुने गर्दछ। आदरणीय श्रोता, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा यो श्राद्धको अनिवार्यताको विषयमा चर्चा गरिरहेका छौँ र ती शास्त्रीय वचनहरूको हामी चर्चा गरिरहेका छौँ जसले ती कर्महरू गर्नलाई मनुष्यलाई प्रेरित गरिरहेका छन् र शास्त्रहरूले वचन मार्फत प्रेरित गरेका छन्, आज्ञा दिएका छन् र त्यसलाई हामीले कुन रूपमा लिन्छौँ त्यो हाम्रो चित्तको अवस्थाले गर्ने हो। तर हामीले जो भगवान आफै सशरीर शरीरमा आएर मनुष्य शरीर धारण गरेर भगवानले आफैले नै त्यस्तो कर्महरू गरेर देखाइदिनु भएको छ जुन कर्महरू हाम्रा लागि गर्नै पर्ने अनिवार्य कर्महरू हुन्। त्यसै अन्तर्गत भगवान श्रीरामले आफ्नो पिताको पनि भरतजीबाट मृत्यु भएको सुनेर चित्रकूटमा दक्षिण दिशातर्फ मुख गरेर यसरी तर्पण गर्नुभयो भनेर यो रामायणले उल्लेख गरेको छ। वाल्मीकि महाराजले यो कुरालाई यसरी उल्लेख गर्नुभएको छ, एतत्ते राजशार्दूल विमलम तोयमक्षयम पितृलोकगत स्याद्य मद्दत्तमुपतिष्ठतु। भगवान आफै पुत्र हुनुहुन्छ, त्यस्ता चक्रवर्ती राजा जो दशरथ मर्नु भएको छ र स्वर्गमा विश्राम गर्दै हुनुहुन्छ र त्यस्ता पितालाई भगवानले समेत वनवासको समयमा गएर भरतजीले जब पिताको मृत्युको समाचार सुनाउनु भयो तब उहाँले गुरु पुरोहितको आज्ञा लिएर वशिष्ठजीको आज्ञा लिएर पितालाई तर्पण दिनुभएको कुरा यहाँ यसरी उल्लेख गरिएको छ। उहाँ भन्नुहुन्छ भगवान श्रीराम, हे मेरा पूज्य पिता राज शिरोमणि महाराज दशरथ, आज मैले दिएको यो निर्मल जल पितृलोकमा जानुभएका तपाईँलाई अक्षय रूपले प्राप्त होस् भन्दै तर्पण गर्नुभएको प्रसङ्ग यहाँ उल्लेख गरिएको छ। ब्राह्मणगण परलोकवासीलाई स्वर्ग प्राप्ति गराउनका लागि जुन पितृ सम्बन्धी मन्त्रहरूको जप बताउने गर्दछन् ती सबै मन्त्रहरूको जप भगवान श्रीरामले गर्दै जटायुको अग्नि संस्कार तथा श्राद्धादि कार्य गर्नुभयो भन्दै वाल्मीकि मुनि श्री रामायणमा भन्नुहुन्छ, यद् यत् प्रेतस्य मर्तस्य कथयन्ति द्विजातयः तत् स्वर्गगमनं पित्र्यं तस्य रामो जजापः। आदरणीय श्रोता, भन्नै पर्छ, हामीले यो भनेकै छौँ र हामीले सुन्नै पर्छ, सुनेकै छौँ। वास्तवमा भगवानले दशरथ राजाको जो आफ्नो पिता हुनुहुन्छ उहाँलाई तर्पण गर्नुभयो, यो त हामीले सुन्यौँ। तर ब्राह्मणहरू जो परलोकवासीलाई अर्थात् आफ्ना पितृहरूलाई स्वर्ग प्राप्ति गराउनका लागि जुन पितृ सम्बन्धी मन्त्रहरूको जप बताउने गर्दछन्, मन्त्रहरूको उच्चारण बताउने गर्दछन्, ती सबै मन्त्रहरूको जप भगवान श्रीरामले गर्नुभयो र जटायुको अग्नि संस्कार तथा श्राद्धादि कार्य गर्नुभयो भनिएको छ। जटायु तिनै हुन् जो प्रेत योनिमा नपरुन् र स्वर्ग प्राप्ति गरून् भनेर भगवानले अग्नि संस्कार अथवा क्रिया अन्तिम संस्कार जो चितामा राखेर जलाउने संस्कार हो त्यो गर्नुभयो र श्राद्धादि कर्म पनि गर्नुभयो, तर्पण आदि पनि गर्नुभयो। जटायु मासु खाने गिद्धको शरीरमा हुनुहुन्थ्यो र गिद्धको समेत भगवानले श्राद्ध गर्नुभयो भने आफ्ना पितृहरूको श्राद्ध आदरणीय श्रोता कति महत्त्वपूर्ण रहेछ भगवानले हामीलाई बताउनु भएको छ। आफैले गरेर यो कुनै भनेर भाषण गरेर आफू सोफामा बसेर आनन्दसँग भोग गर्दै लौ यसो गर भनिएको होइन, यो त वनवासको समयमा भगवान जस्तो एउटा विशिष्ट व्यक्तित्वले आफै त्यो दुःख कष्टको भुमरीमा रहँदा आफ्नो पत्नीको हरण भएको छ, आफ्नो बसोबासको ठेगान छैन, खाने ठेगान छैन, खुट्टामा जुत्ता छैन, त्यस्तो दिव्य चक्रवर्ती राजाको पुत्र स्वयं भगवानको अवतार त्यति मलिन त्यति महीन शरीर त्यस्तो कमजोर शरीरले कति दुःख पायो होला, त्यस्तो अवस्थामा मरेको एउटा गिद्धको श्राद्ध र संस्कार गरेर देखाउने भगवानको चरणमा हामी शरण पर्न सकौँ, यही भगवानसँग प्रार्थना गर्दै यो श्राद्धको अनिवार्यतातर्फ हाम्रो अधिकारानुसार दृष्टि जाओस्, यही
भगवानसँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। उमा कहूँ मै अनुभव अपना, सतहरी भजन जगत सब सपना। नमस्कार।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

BFB's Gurkha Radio Karikram Namaste ki karama bai ka sastrata ra tabai sampurna lai Filipini swagat garna chahanchu aajako yo morning breakfast show Karikram Namaste ki ma masine ko tarfa bata Ra Karikram Namaste UK, your breakfast show tapale sunna saknuhuncha harik sombar dekhi shukrabar samma UK time bhanirheko cha yo chai bihanako 6:30 baje dekhi 9 baje samma ra aajako din ma pani tapako samakshma chai mita mita git sangeet bibhinna jankari rahne cha ra yo pahilo ghanta ma exchange rate gold price ani weather forecast pani rakhne ni chu sunne garnu hos ra yesai gari karyakram ko dosro ghanta ma pani abo dasai message pani tapako ma रहने नै छ से वान आरजेको सिओ र जिएमको तर्फबाट यो पनि रहनेछ र यसै गरी थर्ड आवरमा तपाईँले आज पाउन सक्नुहुनेछ बिएफए संवाद योगदायको साथमा रहेको छ सुन्नुहोला र यसै गरी आज हामी यो समयमा चाहिँ केही शर्मा अनाउन्स हुनेछ आजको लक्की विनर यो पनि सुन्दै गर्नुहोस् आज क्वाइट हामी बिजी हुनेवाला छौँ श्रोता कार्यक्रममा स्टे ट्युन पनि भन्न चाहन्छु र यसै गरी मिठा मिठा गीत सङ्गीतहरूको साथमा पनि मनोरञ्जन तपाईँले गराउँदै गर्नेछु र अहिलेको लागि 105.4 मेगाहर्ज ट्युन गरेर सुन्नुहोला फोक्सटोनवासीहरूले तपाईँको एरियामा रेड एक्सेस नभएको खण्डमा सिम्पली बिएफएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र स्मार्ट स्पिकर मार्फत पनि हामीलाई प्ले बिएफएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ र अहिलेको लागि भने यो मिठो गीतको साथमा कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ मनका भावना अपूर्व तामाङको आवाजमा

एफबीएस गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता यो समय नमस्तिकेको पहिलो घण्टा र अब भने पहिलो घण्टाबाट बिदा लिने समय नै सकेको छ सात बजेको लागि हामीसँग छ मिनट बाँकी रहेको छ र केही क्षणमा तपाईँले पाउनुहुनेछ आजको प्रश्न पनि म राख्ने नै छु तर पनि अहिलेको लागि यो मिठो गीतको साथमा हामी पहिलो घण्टाबाट बिदा लिने नै छौँ हामी भेट्नेछौँ त्यस पश्चात केही क्षणमा कार्यक्रमको सेकेन्ड आवरमा अहिलेलाई स्वप्न सुमनको आवाजमा मेरो हजुर एन्जोय गर्नुहोला

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: संघीय सदनको चालू अधिवेशन फलदायी नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले खबरदारी गर्ने बताएका छन्। चालू अधिवेशनको अन्तिम बैठकमा सांसद ध्रुवराज राईले प्रधानमन्त्रीको उत्तर नलिकनै जिल्ला फर्कँदा खल्लो लागेको बताउनु भएको छ। उहाँले खराब परिणाम नआउने गरी सरकार अघि बढ्न सल्लाह दिनुभएको छ।
4: पुरानो दल भनिएको नेताहरूको एक्टिभिटिजको कारणले भ्रष्टाचार गरेर धेर पैसा कमायो भनेर घरहरू जलेको थियो। अब हामीले हाम्रो घरहरू जोगाउन निकै मुस्किल पर्ला कि। अहिलेसम्मको अधिवेशनको गतिविधिहरूमा मलाई तो लागिरहेको छ सभामुख महोदय, किनभने हेल्थचेकराई गर्नुहुन्न।
3: रहबर अन्सारीले वीरगन्जको नेसनल मेडिकल कलेजको समस्या समाधान गर्न ध्यान आकर्षण गराउनु भएको छ।
5: त्यस मेडिकल कलेजमा लगभग 25 फेक फेकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पिजी सिट लिएको छ। त्यसै गरी ती विद्यार्थीहरूले के को विरोध गरे भन्दाखेरि निरीक्षणमा जाँदाखेरि, चिकित्सा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीका सुरक्षा गार्डहरूलाई मरिज बनाएर पानी चढाऊ भनेर कलेजको म्यानेजमेन्टले चाहिँ फोर्स गरेका छन्। यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरख धन्दा चलाइरहेका कलेजहरूलाई चाहिँ राज्यले आफ्ना गहनाहरू विद्यार्थीहरूको भविष्य अन्यलमा पारिदिन मिल्दैन सभामुख महोदय।
3: गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 8 मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले लुम्बिनीमा 3, सुदूरपश्चिम र मधेसमा 2 र कोशीमा 1 निधन भएको जनाएको छ। सबै प्रदेशमा गरेर भएका दुर्घटनामा परेर 77 घाइते भएका छन्। दुर्घटनामा परेर सबैभन्दा बढी 22 कोशी प्रदेशमा मात्रै घाइते छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले देशभर निर्माणाधीन प्रसारणलाई निर्माणमा तीव्रता दिने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले 12 प्रसारण लाइन परियोजनाका प्रमुखहरूलाई बोलाएर निर्माण नरोक्न भन्नुभएको छ। परियोजना प्रमुखहरूले प्रसारण लाइन विस्तार गर्दा वन विभागबाट रुख काट्न अवरोध भएको र सडक विभागबाट पोल तथा टावर सार्न पर्याप्त समय नपाएको ब्रिफिङ गरेका थिए। विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख नवराज ओझाका अनुसार ब्रिफिङमा 12 आयोजनाको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न हुने जानकारी प्राप्त भएको छ। इनरुवा विराटनगर प्रसारण लाइनमा म्याथ थप गर्दा पनि ठेकेदारले काम नगरेपछि पेट ठेकेदारलाई नै सम्पूर्ण भुक्तानी गरी 3 काम सक्न समय थपिएको छ। कङ्ग्रेसले आज र भोलि महाधिवेशन प्रतिनिधिको नाम दर्ता गर्ने भएको छ। हिजोसम्म प्रतिनिधिको नामावली सङ्कलन गरिएपछि आजबाट दर्ता प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले उल्लेख गरेको छ। कङ्ग्रेसले पर्सिदेखि केन्द्रीय महाधिवेशन गर्न तयारी गरेको छ। यस्तै कङ्ग्रेस संस्थापन इतर समूहले पनि छुट्टै महाधिवेशन अन्तर्गत देशका 3,191 वडामा अधिवेशन गरेको दावी गरेको छ। संस्थापन इतर समूहको निर्वाचन समितिका अनुसार देशभरका 6,743 वडामध्ये 3,191 वडामा अधिवेशन सम्पन्न भएको हो। बाँकी रहेका वडामा पर्सिसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। इतर समूहले आगामी मङ्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने तय भएको छ। बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नाच्याङमा रहेको रेले खोला जलविद्युत आयोजना बन्द भएको छ। हिउँ कन्सल्टाले प्रवर्धक रहेको 6 क्षमताको आयोजनाको रेले खर्कको फेरि बाँधमा बाढी पसेर क्षति पुगेपछि उत्पादन पूर्ण रूपमा बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज 8-11 गतेको झरी र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। कैलालीमा बाघको आक्रमणबाट 1 मृत्यु भएको छ। गौरी गङ्गा नगरपालिका 6 मया भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट 40 कृष्ण चौधरीको मृत्यु भएको वरिष्ठ साई रमेश बहादुर साईले जानकारी दिनुभएको छ। चौधरी सहित 3 सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँगै गएका अन्य 2 भने भागेर ज्यान जोगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा डिजलको मूल्य घटाउन युरोपेली मुलुकहरूले भण्डार खोल्न आग्रह गर्नुभएको छ। अर्थमन्त्री स्कट पेसेन्टले प्रतिबद्धताअनुसार इन्धन उत्पादन बढाउन भनिएको बताउनु भएको छ। इरान युद्धपछि अमेरिकामा इन्धनको मूल्य 70% बढेपछि निर्यातमा रोक लगाउने विचार भइरहेको ट्रम्पले बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले इन्धनको मूल्य बढ्नुमा इरान युद्ध नभएर युक्रेन युद्ध मुख्य कारक हो भन्नुभएको छ।
6: You know, diesel is really
2: hurt much more, not by the Middle East, but by what's going on in Russia, because those diesel refineries are being knocked out at a pretty alarming rate. And if that didn't happen, we wouldn't have a diesel problem. What's happened in Russia with Ukraine has been really the biggest problem.
0: यो BFBS गोरखा रेडियो हो।

BFB's Gorkar Radio Sunero and Sarah Karikrama Lehami, you summon Namasi Kiko second hour, my brother's Karikatso, Tabi Sampurale, Piripani Swagasa, Mosinaka Tarpa Bata, Liko is Samima, and our Karikram Namasi UK, your morning breakfast show, Sunna Saknunta, Harik, UJ, Raikosas, Masombar, the Kitsukabar Sama, UK time, Raikosa, Bihana Gosari Chadihi, Unisa, UJ, no with his Samama. This is a look at some mamma, Bimina Town Bata, Sunira Sadiran Bagosa, Azabani Samiko Karaliga, the Hidden Request Songs of Badoni China, because I make dummy behind the scene, yeah, busy Tora, Nikini answers of Benegosa, Yoptakulagi, and Kailas Limbo, Pilipina Lamla, Sunira Sadiran Bagosa, Nutan Busal, Manti Lipini, good morning, Namaskar, Bibis family, have a great weekend, Banira Bano Bagosa, this is a chamling, Lipini Amila answers. सरो यो हप्ताको लागि पठाउनु भएको छ र एन्डओभरबाट पनि हामीलाई आन्सर्सहरु आइरहेको छ अलिकति समयमा र श्रोता कार्यक्रममा यसै क्रममा अब सुन्ने गर्दाखेरि चाहिँ यो समय विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ सोनिया बहिनी भनेर पठाउनु भएको छ र अहिलेकै समयमा सुन्ने क्रममा अवश्य पनि आन्सर्सहरू आइरहेको छ यो प्रिपेयर गर्ने क्रम पनि हुनेछ श्रोता र अहिलेलाई भने अभिमान रहेको छ यो भने अल्बर्टो स्पान्डको आवाजमा सुन्नुहोला

0: BS Gorkha Radio.
1: BFB's Gorkha Radio कार्यक्रमले हामी छौं श्रोता यो समय नमस्ते युकेमा र यो समयमा हामीलाई आन्सर पनि श्रोताहरूले निकै नै पठाइरहनु भएको छ र यसै क्रममा चाहिँ हामीलाई यहाँ नीता कोइ राई दिदीले म पनि सन्चै छु ह्याप्पी फ्राइडे नमस्ते नानी भनेर भन्नुभएको छ र यसै गरी अहिलेको यो समयमा दिपा प्रजापति उहाँ दाईले पनि नमस्ते सोनिया बहिनी भन्नुभएको छ र यसै गरी अहिलेको समय तारा प्रसाद चेमजुङ दाईले पनि सेवाहरू शुभ बिहानी शुभ दिन ह्याप्पी फ्राइडे बहिनी फ्रम ननिटन भन्नुभएको छ र अहिलेको समयमा हामीलाई विभिन्न ठाउँबाट पनि लिसनर्सहरूले सुनेर साथ दिइरहनु भएको छ र लली अनि ललित अनि सती आन्टीहरूले पनि ललित अङ्कल र सती आन्टीले पनि गुड मर्निङ सुनेर नानु ह्याप्पी फ्राइडे वी आर अल्सो लिसनिङ टु यु ब्युटिफुल सो एन्ड इन्जोइङ हेभ अ वन्डरफुल विकेन्ड बेस्ट विसेस सती आन्टी एन्ड ललित अङ्कल भन्नुभएको छ र यसरी नै अहिलेको समयमा हामीलाई विभिन्न ठाउँबाट सुनिरहनु भएको छ श्रोताहरूले र कार्यक्रममा रद्द गर्नुहोस् तिल तमु वा मामले पनि नमस्कार हजुर भनेर पठाउनु भएको छ र यसको साथै आन्सर्सहरू पनि आइरहेको छ आन्सर्सहरूको निकै नै फ्लडिङ भइरहेको छ सो अब पनि त्यो प्रिपरेसन हुने क्रम पनि हुन्छ अहिलेलाई पनि सुशान्त केसीको आवाजमा गए त गयो

0: गोर्खा रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

FB Skorkar Video Sunyan and Sals Rotara Karikrama Lehami Chong Yu Summy Namaste UK Maraba Bani Dabi Kusami Chemabani Kihinya Exchange Rate Dikilera Gold and Silver Price Rakni Krumbani Aikusam Ra Azakulagi Bani Aunus Yisparima Ki Suchanarama Rakni Sutabi Kusami Chema Raikusa Oiliku Lagiban Exchange Rate Kota for Bata Hamizanini Sons Rotab Ra Oiliku Summe Masi UK US dollar go Surabat Batakarniso Ra US dollar go Oilikaritar Bani Raikusa Exe Tripana Dasmalab Art Bani Bikrita Raikusa Exe Chawana Dasmalab Chan European Euro ko kharida raheko cha 173.3 ra bikrida 173.9 ra last but not least UK pound sterling ko kharida raheko cha 202.9 ra bikrida raheko cha 203.7 raheko cha ra karyakram ma aba pani hami gold and silver price bare ma pani jankari rakhne ni chhu shrota aba gold ko yo price pani on and off nai bhairaksa ra aile ko samay ma chai as of today se raheko cha yo gold ko bhau sun ko bhau chai nepali rupaya 294,000 800 raheko cha ra chandi ko bhau chai raheko cha nepali rupaya 4450 Raisi anusar tapaiko je jeti kharidar bikridar raheko cha garna saknu hune cha shrota ra weather hami Folkestone ko barema pani jankari rakhne ni chhu ra weather Folkestone chiraeko cha aile ko lagi bhane raheko cha 13 degrees celsius temperature sunny weather ra wind 6 km per hour raheko cha humidity 87% raheko cha nice day raheko cha ra throughout tuesday ko din samma nai ramri raheko cha weather nice and dry nai cha यसै क्रममा अलिकति समयमा आउनुहोस् हामी लन्डनको सन्दर्भमा पनि जानकारी राख्ने नै छु लन्डनमा अहिले टेम्परेचर 11 डिग्री सेल्सियस रहेको छ विन्ड 6 किलोमिटर पावर ह्युमिडिटी 89% कार्यक्रममा रद्द गर्नु श्रोता अब भने आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको समीक्षामा यो मिठो गीत राख्नेछु अहिलेको लागि भने जो गर्न सक्नुहुनेछ समृद्धि राईको आवाजमा र फिचरिङ रोहिजन छेत्री हेरना

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: FB Scorecard Reading सुन्ने हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय नमस्ते युकेमा र सेकेन्ड आवर रहेको छ र अब पनि तपाईँको समीक्षामा चाहिँ यो हप्ताको प्रश्न राख्नेछु यो भोइस क्लिप केस गर्नुहोला कसको आवाज हो
1: हजुर इट मिन जतिसुकै अलिक परको सोचाइ देखिँदा पनि सच्चाइ चाहिँ नि हो मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचेको पनि थिइनँ बाल्यकालमा मलाई लाग्छ कलाप्रति मेरो झुकाव पहिलेदेखि केटाकेटीदेखि नै थियो अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ मेरो आमा कथक डान्सिङ गर्नुहुन्थ्यो सो आई फिल बाई एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिलेदेखि नै थियो जस्तो लाग्छ हो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो र क्यामराको रिलेसन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरहन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 भनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्नु सक्ने अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट
0: र विषय पनि यो भोइस क्लिप कसको हो तपाईँले गेस गर्नुहोला अहिलेलाई भने अनमोल गुरुङको आवाजमा कुनै दिन

अनमोल गुरुङको आवाजमा यो मिठो गीत रहेको थियो श्रोता कुनै दिन र कार्यक्रमको अब पनि सेकेन्ड आवरबाट बिदा लिने आएको छ र कार्यक्रमको थर्ड आवरमा तपाईँले बिगिनिङमा पाउन सक्नुहुन्छ अहिले लेफ्टिनेन्ट कर्नल यहाँ वान आजियाका सिओ र यसै गरी वान आजियाका जिएमसँग रहेको उहाँहरूको चाहिँ दसैँ मेसेज छ, पक्कै पनि सुन्नुहोला। र कार्यक्रममा अहिलेलाई पनि यो मिठो गीत खुसीका फुल बटुलेर राख्ने नै छु तपाईँको समक्षमा, इन्जोय गर्न सक्नुहुनेछ र श्रोता कार्यक्रमको हामी थर्ड आवरमा भेट्नेछौँ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 150 बढी कानुन ल्याउने प्रक्रियामा रहेको जानकारी दिनुभएको छ। काठमाडौँमा गरिएको पूर्वाधार विकास सम्मेलनमा डाक्टर वाग्लेले कानुन निर्माणमा भइरहेका प्रगतिबारे जानकारी दिनुभएको छ।
4: 166 दिस इज द स्केल अफ आवर एम्बिसन। म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरे। बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ। बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वेयर ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेको छ। 28 सिएनआईले भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस् राम राज्य ल्याउँछौँ हामी। एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो। अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो, यति पनि एम्बिसन राख्ने हो। 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसकेको छ, अनुमोदन भएर अब संसदीय एक्जिक्युटिभबाट त्यो फुटबल, त्यो लेजिस्लेटिभ फुटबल हामीले पार्लियामेन्टतिर पठाएका छौँ।
3: अब संसदले कानुन पारित गरेर देखाउनु पर्ने उहाँको भनाइ छ। अर्थमन्त्री वाग्लेले विगतका सरकारले गरेको कानुन बनाउने कामको निर्माणको गतिमा भन्दा अहिलेको सरकारले तीव्र गतिमा काम गरिरहेको छ।
4: अघिल्लो संसदीय अधिवेशनमा जहाँ हामी चाहिँ चौथो सानो पार्टी थियौँ, कानुन मन्त्रीजीले भनिसक्नुभयो जम्मा 30-32 ऐन पारित भयो 3.5 वर्षको पार्लियामेन्ट्री टर्म 35 3.5 वर्षको पार्लियामेन्ट्री टर्ममा योभन्दा अघिल्लो संसदमा, अफ विच आई अल्सो ह्याड अ डुबियस डिस्टिङसन अफ बिकमिङ अ मेम्बर, जम्मा 35 त हामी एउटा ब्रेकफास्टमा ल्याउन थालिसक्यौँ।
3: नेपाल वायुसेवा निगमले 4 इन्जिन मर्मतका लागि 8 अर्ब रुपियाँ चाहिएको बताएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनक राजकालाखितीले विद्यमान कानुनी प्रावधानका कारण इन्जिन मर्मत र खरिद कार्यमा अवरोध भएको भन्दै संशोधन गर्न भन्नुभएको हो। बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसँग सम्बन्धित कानुनी प्रावधानले काममा गम्भीर असर पुर्याइरहेको उहाँको भनाइ छ। जापान उडानका क्रममा देखिएको समस्याले 24 करोड रुपियाँ बराबरको राजस्व गुमेको छ। अर्को जहाज इटालीमा मर्मतका लागि लगिएको छ। चिनियाँ जहाज बिक्री, लिज वा अन्य व्यवस्थापनबारे पनि अन्यल भइरहेको उहाँले बताउनु भएको छ। काठमाडौँमा आज सुन चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रति तला 1,500 र चाँदीको मूल्य 25 रुपियाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला 2,94,800 र त्यति नै परिमाणको चाँदीको मूल्य 4,450 रुपियाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य प्रति तोला 2,93,300 र त्यति नै परिमाणको चाँदीको मूल्य 4,425 रुपियाँ थियो। साइप्रसको स्वतन्त्रता दिवस मूल समारोहमा बेलायतको तर्फबाट पहिलोपटक वरिष्ठ अधिकारी सहभागी भएका छन्। बेलायती उपनिवेश अन्त्यको दिवस मनाउने कार्यक्रममा बेलायती सेनाका चिफ अफ द डिफेन्स स्टाफको सहभागिता भएको हो। समारोहमा अन्य देशका सेना प्रमुखहरू पनि सहभागी भएका छन्। थप जानकारी सहित साइप्रस संवाददाता विल होलिस।
5: Air Chief Marshal Sir Richard Knighton was one of the military officials invited to join the annual celebration in Nicosia, this time marking 66 years of the island's independence. But his appearance as head of the UK Armed Forces is significant. It's the first time UK personnel have taken part in the parade. Around 20 Welsh Guards from British Forces Cyprus marched alongside Cypriot National Guard and US Marines, plus members of the French and Egyptian Armed Forces.
3: Asian Games ma aja Nepali khelari le 4 khel ma pratisparda gardai chan. जुडो तर्फ पुरुष 90 केजी तौलमा सुजन गुरुङले जापानका रिकु ओकाडासँग अन्तिम 16 स्पर्धा गर्दै हुनुहुन्छ। त्योक्वान्दो तर्फ 80 केजी तौलमा अभिषेक बरालले अन्तिम 16 खेलमा उज्बेकिस्तानी खेलाडीको सामना गर्नुहुनेछ। कायक क्रस पुरुष एकलमा नेपालका आशिष राणा मगर भिड्दै हुनुहुन्छ। यो स्पर्धामा विजय माझी पनि सहभागी हुने गेम्स आयोजकले जनाएको छ। रेस्लिङ तर्फ पुरुष फ्री स्टाइल 125 केजी तौलमा यादव राजले चिनिया खेलाडीसँग भिड्दै हुनुहुन्छ। यस्तै पुरुष 65 केजी फ्री स्टाइलमा रामकिशोर यादवले बङ्गलादेशी खेलाडीलाई टक्कर दिनुहुनेछ। निखिल राज पटेलले 86 केजी तौलमा उज्बेकिस्तानी खेलाडी विरुद्ध रेस्लिङ खेल्नुहुनेछ। ओमानमा हुने आइसिसी पुरुष विश्वकप क्रिकेट श्रृङ्खला टूका लागि नेपाल क्रिकेट संज्ञानले 15 सदस्यीय टोलीको घोषणा गरेको छ। यसोज 21 गतेदेखि सुरु हुने प्रतियोगिताका लागि आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन्। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: FB's Gorkar Radio Sunir and Sal Shratara Karikram Namaste, Yuki Kohami Aile, Yu Akri, Yaniki Final Arma Purpose Karika Song, Tabi Sampurna Lai Filipini Swagasa, Aileku Yu Morning Breakfast Show Ma, Ma Sinekatarfa Bata. समय आमिर संग अब अपने 8 बजे 8 मिनट का इस सके कुछ श्रोता राधिलो नगरी का नाम अपने तबे के समीक्षा में आज ये एक टा स्पेशल पल्टन बाटा जी राय को वन आज या मैं जैसे सर्जन मोबारिक्स में बेस राय कुछ वह वहाँ कुछ यो विशेष दसे मैसेज को बारे में चिपो रखने सु अब इसे अपने तबे ले सुनना सकनु ने सास्त्रदा राब अपने दसे बने आई नहीं राय कुछ रास्ती भर खड़े वेंसडे को दिन 30th of September में अपनी यह वन आज या फैमिली ले दसे सेलिब्रेट करेको थियो र माफी पनि त्यो समयमा वन आज को अर्को बहिनीसँग होस्टिङ गरेको थियो एन्ड वी ह्याड लवली time and obviously when he saw that say every year say one RGM yeah said it just reported Mazi CEO ani GM message unigarsa रेसी क्रममा तपाईँको समीक्षामा भने अहिलेको लागि चाहिँ म सर्वप्रथम राख्नेछु अहिलेलाई तपाईँले सुन्न पक्कै पनि सक्नुहुनेछ यहाँ वान आजियाको अहिले सिओ हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल रब मोफोर्ड एमबीए उहाँको चाहिँ यो दसैँ मेसेज तपाईँको समीक्षामा रहेको छ
1: Sanko Derai Derai Super Kamana and he Tulo Danyabad Sunil Sab and he Twanko Committee. Excellent decoration and he your MT shirt has been made to look really good. So Tulo Shabash and he Danyabad Tiokalagi. Amro Pariwa and he Amro Families Kolagi. Derai Derai Danyabad Twanko support throughout the year. Everything that One RGR has achieved this year is only possible Twanko support Kanaki. So I know One RGR Kulagi Amro last year has been really successful. I could name the things now, but I won't. It's been an excellent year, and it's thanks to everyone's efforts, including our families. So I will leave it there. Very much looking forward to getting involved with the battalion from Monday, and look forward to meeting you all properly from then. But for now, please do enjoy the evening. Make the most of being with friends and family, and have an excellent design. Thank you, man.
0: Rob Shibani Shruta, you rayeko thiyo Lieutenant Colonel Rob Mofor MBE, one Ajaya ko CEO hunuhuncha. Rab bhane sei gari lagatai tapaiko samikshama ma rakhnechu, one Ajaya ka Gorkha Major hunuhuncha, Major Babindra Gurung Daju, wahako pani yo dasai message.
2: Sarvapratham, ma ani mero parivarko tarfabata, tapai ani tapaiharuko sampurna parivarma, yo aaudai gareko shubha hamro chad. पवित्र चाड विजयादशमी विक्रम सम्वत 2083 सालको मङ्गलमय शुभकामना टक्राउन चाहन्छु तपाईँ अनि तपाईँको इष्टमित्र जहाँ भए पनि देश अथवा विदेशमा यो चाडले दुर्गा माताले सधैँ तपाईँहरूको परिवारलाई रिकनेक्ट गरेर तपाईँहरूको सम्बन्ध अझै बलियो बनाइदिनुहुन्छ भन्ने दुर्गा मातासँग हामी सधैँ प्रार्थना गर्दछौँ यही नोटमा म जोडिनु पर्यो पल्टनको बारेमा भन्दाखेरि यो वर्ष हामी दुई तिन हप्ता अगाडि दसैँ पार्टी मनाउँदैछौँ आज विशेष कारणले गर्दा हामी अलिकति अगाडि दसैँ पार्टी मगाउन गइरहेको छौँ कति हाम्रो साथीहरू साहबहरू भाइहरू टोटल अबाउट 16 अफ देम आर अलरेडी इन जर्मनमा एक्सर्साइजको लागि अनि देयर विल बी अबाउट 150 अफ देम विल बी डिप्लोइङ नेक्स्ट विक विकेन्डमा सोहन गरेर बाई 9th अफ नेक्स्ट मन्थ बटालियनको अबाउ 60% हाम्रो साहबहरू भाइहरू जर्मनमा हुनेछ त्यस कारणले गर्दा दसैँको पिरियडमा उहाँहरू हामीसँग हुनुहुन्न तर हामी जति पनि रियरमा बाँकी रहन्छौँ गुर्जीहरू भाइहरू अनि हाम्रो टाइनी फ्यामिली हाम्रो आफ्नो रीति अनुसार ट्रेडिसन अनुसार चलन अनुसार हामी दसैँ पण्डितजीको सहयोगमा दसैँ पूजा गरेर पल्टनले दसैँको पूजा हामी सम्पन्न गर्नेछौँ होपफुली बिफोर तिहार पल्टन फेरि फर्किने प्लान गरेको छ एक्साइज सकेपछि अनि वी हाभ प्लान इन प्लेस टु सेलिब्रेट तिहार धमाका सबैजना आइसकेपछि लास्ट इयरको दसैँदेखि लाएर अहिलेसम्मको दसैँ हेर्नुपर्दा अबाउट 12 months पल्टन साह्रै बिजीको समय थियो तर यो बिजीको चुनौतीलाई हामीले च्यालेन्ज गरेर पल्टनको नाम चाहिँ सधैँ माथि राख्ने पुर्यायौँ यो योगदान चाहिँ मेरो लागि होइन मैले गरेर हाम्रो पल्टनको नाम माथि भएको होइन अवश्य नै तपाईँहरू जति आज यहाँ बस्नुभएको छ भाइहरू साहबहरू नट फर्गेटिङ हाम्रो फ्यामिलीजहरू तपाईँहरूको योगदानले गर्दा पल्टनको नाम अहिले हामीभन्दा माथि बसेको छौँ नो डाउट चुनौतीहरू आउँदै गर्छ अबको आउँदो वर्षमा त्यो चुनौतीको लागि हामी सबैको योगदान फेरि एकदमै जरुरी छ त्यसको लागि दुर्गामाताले सधैँ हामीलाई साथ दिनेछौँ अनि त्यसमा हामी सधैँ धैर्य छौँ भन्दै बिफोर आई लिभ यो स्टेज आई मस्ट थ्याङ्क यू टु हाम्रो ओआइसी क्याप्टेन सुनिल साहब अनि उहाँको इन्टायर दसैँ टिमलाई वान्स अगेन एकदमै थ्याङ्क यू सुनिल साहब अनि टिम फर युर टायरलेस एफोर्ट आई कान्ट थ्याङ्क यू इनफ भन्दै एकदम रमाइलो साँझ मनाउनुहोस् जय वान आरजीआर हेभ अ वन्डरफुल नाइट थ्याङ्क यू
0: र अवश्य पनि श्रोता यो रहेको थियो वान आजका गोखा मेजर मेजर बबिन्द्र गुरुङ दाजुको चाहिँ दसैँ म्यासेज र यसै गरी वान आजिया र जेएम बोथको दसैँ म्यासेज तपाईँलाई कन्भे गर्नुभएको छ सुनि नै सक्नु भएको छ कार्यक्रममा रद्द गर्नु श्रोता केही क्षणमा 8:28 जाँदाखेरि चाहिँ म राख्नेछु तपाईँको समीक्षामा बिएफपी सम्वाद हुनेछ योगदायको साथमा उहाँ चाहिँ कुराकानी गर्नुभएको छ वान आजिया र जिएसपिएसका क्याम्ब्रियन पेट्रोल टिम्सहरूसँग र यो कुराकानी पनि म केही क्षणमा राख्ने नै छु र हाम्रो यो हप्ताको विनर पनि विकली क्विजको को हुनुहुनेछ म कम्पिटिसनको राख्ने नै छु केही क्षणमा हुनेछ सुन्न सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नु श्रोता र अब भने हाम्रो समीक्षामा चाहिँ यो फाइनल टाइम म राख्नेछु यो क्लिप तपाईँले सुन्नुहोला यो हप्ताको प्रश्न यस प्रकार रहेको छ आवाज चाहिँ कसको हो
3: हजुर इट मिन्स जतिसुकै अलिक परको सचाइ देखिँदा पनि सचाइ चाहिँ नि हो मैले चाहिँ यो तिनवटा प्रोफेसन भन्दा चौथो प्रोफेसन मेरो हुन्छ भनेर मैले सोचे पनि थिइनँ बाल्यकालमा मलाई लाग्छ कलाप्रति मेरो झुकाव पहिलेदेखि केटाकेटीदेखि नै थियो अनि 3 वर्षकै उमेरमा चाहिँ नि म प्रोफेसनल क्लासिकल डान्सिङ सिकेको र पर्फर्म गरेको हुन्थेँ मेरो आमा कथक डान्सिङ गर्नुहुन्थ्यो सो आई फिल बाई एन्ड लार्ज कलातिर चाहिँ नि मेरो झुकाव पहिलेदेखि नै थियो जस्तो लाग्छ हो त्यो त्यो मेरो कस्तो सिचुएसन थियो भने मेरो मेरो र क्यामेराको रिलेसन मलाई मन पर्यो अब यसलाई उहाँले मलाई सम्झाउनु भयो एकदम राम्रो उदाहरण दिनुभयो जुन कि म हमेसा रिपिट गरिरहेको हुन्छु उहाँले के भन्नुभएको थियो भने छोरी तँलाई भोलि गार्डनर माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 बनेर देखाउनु कुनै पनि प्रोफेसन ठुलो सानो खराब नरखराब केही हुँदैन इट्स अप टु यु भनेर उहाँले मलाई भन्नुभएको थियो अनि म उहाँले यस भन्ने बित्तिकै ग्रिन सिग्नल दिने बित्तिकै देयर इज नो चान्स मेरो बुवा आमाले रोक्न सक्ने अनि त्यसपछि मैले आमालाई चाहिँ नि बर्थडे आइरहेको थियो तँलाई के गिफ्ट चाहिन्छ भन्दाखेरि मलाई गिफ्ट
0: र यो क्लिप सुनिसक्नु भएको छ गेस गर्नुहोला सही जवाब 8:30 मात्र एक्सेप्ट हुनेछ आजको लागि आन्सर र अहिलेलाई पनि अहिलेको यी समयमा फेरि पनि लाग्नेछौ मिठो गीत सुन्ने क्रम र अहिले निकै नै चर्चामा पनि आइरहेको छ नेपाली चलचित्र पेन्सन पट्टा र यो रहेको छ विशेष गरी पल्टनेको यो जुन नेपालमा रहेको अवस्थाहरू हुन्छ होइन एकदमै लाउरे परिवारहरूलाई चाहिँ एकदमै यस कुराले चाहिँ कनेक्ट पनि गर्छ र कतिले यो मुभी पनि हेर्न गइसक्नु भएको छ होला र हेर्नु भएको छैन भने हेर्न पनि सक्नुहुनेछ शान्तिश्री परियार यसै गरी सुरज तामुको आवाजमा रहेको छ यो मिठो गीत ऐना हेरेर

0: एक्सप्रेस गोर्खा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: नमस्ते, बिएबिएस संवादबाट म योगराज राईको र 2026 अब यो क्याम्पेन पेट्रोल सुरु हुन आँटेको छ। यहाँ वान आरजेको भाइहरू यहाँ फुटबल ग्राउन्डमा उहाँहरू चाहिँ यसो ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ। अहिले चाहिँ साजन धर्मराज थापा भाइ हुनुहुन्छ वान आरजेको, उहाँ चाहिँ पेट्रोल कमान्डर हुनुहुँदो रहेछ। उहाँहरूको ट्रेनिङ कस्तो भइरहेको छ अनि एक्सपेक्टेसन के छ, उहाँहरूसँग कुराकानी गर्नेछ। ल भाइ नमस्कार है।
1: दाइ हजुर नमस्कार।
0: अब क्याम्पेन पेट्रोलको ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ, कस्तो जाँदैछ, के सिकाउँदै हुनुहुन्छ भाइलाई, कति सिकाउँदै हुनुहुन्छ?
1: अहिले चाहिँ हाम्रो दाइ एकदम बेसिक कुराहरू बेसिक, किनकि क्याम्पेन पेट्रोलमा हामीलाई चाहिने नै बेसिक हो। सो हिजो आज चाहिँ हामीले बेसिक स्ट्यान्डहरू रन गरेर चाहिँ ट्रेनिङ गर्दैछौँ दाइ।
0: ओके, तपाईँहरूले यो प्री ऊ पनि गर्नुभयो नि होइन, त्यो क्याम्पेन पेट्रोल कतिको हेल्प गर्यो त्यसले?
1: हजुर दाइ, प्री बिटिटी पनि गरियो, एकदम हेल्पफुल। अन द ग्राउन्ड गएर चाहिँ 39 आवर्सको पेट्रोल गरेको थियो। सो अलिकति मसरत पनि आयो अनि हामीलाई एड भ्यालु पनि भयो अनि धेरै लेसन लर्नहरू पनि त्योबाट चाहिँ आएको छ दाइ।
0: अब रुट पनि गत वर्षकै होला अनि स्ट्यान्डहरू पनि त्यही 8-9 हुन्छ होइन?
1: हजुर दाइ, स्ट्यान्डहरू 8-9 हो। अब रुट चाहिँ आई डोन्ट नो लास्ट इयर कस्तो थियो, डिफ्रेन्ट पनि हुनसक्छ, अब त्यही पनि हुनसक्छ दाइ।
0: अनि यसपटकको एक्सपेक्टेसन चाहिँ कस्तो छ त वान आरजेको?
1: एक्सपेक्टेसन चाहिँ हाम्रो चाहिँ एकदम हाई छ दाइ, एम नै हाई हो। त्यही अनुसारले हामीले चाहिँ ट्रेनिङ गरिरहेछ, होपफुली राम्रो रिजल्ट ल्याउने हाम्रो चाहिँ कोसिस छ।
0: पहिला पनि भाग लिनुभएको थियो कि यसपटक मात्रै हो?
1: हजुर दाइ, पहिला राइफलम्यान हुँदा 2016, 10 वर्ष अगाडि चाहिँ गरेको हो, अलिकति एक्सपिरियन्स राइफलम्यानको। हजुर,
0: त्यो टास्कमा चाहिँ स्ट्यान्डमा चाहिँ पेट्रोल कमान्डरको बेग्लै टेस्ट हुन्छ कि तपाईँहरूले कम्बाइनमा गर्नुपर्छ टास्क चाहिँ?
1: यसमा चाहिँ सबैको टेस्ट हुन्छ दाइ, एकदम बेसिक भाइहरूले चाहिँ गर्ने ड्रिलहरू हो, उनीहरूको ड्रिल टेस्ट हुन्छ। कमान्डरको चाहिँ कमान्ड एन्ड कन्ट्रोल, कसरी चाहिँ आफ्नो टिमलाई चाहिँ कसरी कमान्ड गरेको छ, हो त्यसमा टेस्ट हुन्छ दाइ।
0: ल, गोल्ड मेडल ल्याउनु होला अनि फेरि हामी कुराकानी गर्छौँ है त भाइ।
1: हस् दाइ, हजुर, थ्याङ्क यू भेरी मच।
0: अब उहाँको सेक्सनको भाइहरू पनि यहाँ अब ट्रेनिङ गर्नको लागि रेडी हुनुहुन्छ र एकजना भाइ हुनुहुन्छ। ल भाइ नमस्कार है।
2: दाइ नमस्ते।
0: ल भाइ पनि सेक्सनमा हुँदो रहेछ है?
2: हजुर दाइ।
0: के छ सेक्सनमा रोल चाहिँ तपाईँको?
2: म चाहिँ डेल्टा फायर टिममा छु एज अ राइफलम्यान, रोल चाहिँ त्यही छ दाइ अहिले।
0: पहिलोचोटि हो?
2: हजुर, पहिलोचोटि दाइ।
0: अब यो त अब कम्पिटिसन छँदैछ, अलिक सिक्ने मौका पनि भएको होला होइन तपाईँलाई?
2: हजुर, एकदमै धेरै सिक्ने मौका भइरहेछ दाइ। अहिले हाम्रो गुरुजीहरूले पनि लिड गर्नु भएको छ अनि सेक्सनमा पनि हामी एकअर्कालाई अब आफ्नो रोल्सहरू सिक्ने कुराहरू सिकाएर सिक्दै त्यसरी नै प्र्याक्टिस गरिरहेछौँ दाइ।
0: अब यहाँ त इन्फेन्ट्री ट्याक्टिस छँदैछ, त्यो ट्याङ्कहरू पनि चिन्नुपर्छ, सबै तपाईँहरूले त्यो हेर्दै हुनुहुन्छ होला होइन?
2: हजुर, टाइम एन्ड अगेन त्यसको लागि चाहिँ हाम्रो गुरुजीहरूले लेसनहरू गराउनुहुन्छ दाइ, अनि त्यही लेसन पिडिएफहरू पाएर चाहिँ हामीले पढ्ने गरिरहेछौँ दाइ।
0: तपाईँ त नेपाल कपको विनिङ टिम हुनुहुन्छ नि यसबाट?
2: हजुर दाइ, म अहिले वान आरजेआर फुटबल टिमबाट नि रिप्रेजेन्ट गरेको थिएँ अनि जितेको थियौँ दाइ।
0: अब यता पनि जित्नुभयो, अब क्याम्पेन पेट्रोलमा पनि गोल्ड मेडल लिएर आउनु होला।
2: हस्, धन्यवाद दाई, अफकोर्स कोसिस गर्नेछु दाई।
0: वान आरजेको क्याम्पेन पेट्रोलका भाइहरूसँग यसो कुराकानी गर्ने क्रममा एकजना यहाँ ह्यान्डसम भाइ पनि हुँदो रहेछ, भाइको नाम चाहिँ के होला?
3: हजुर, मेरो नाम चाहिँ गौरव राय दाई।
0: कुन कम्पनीबाट?
3: म सपोर्ट रेकी प्लटनबाट हो दाई।
0: रेकी प्लटनबाट भने चाहिँ रेकीको कुरा आयो भने नो प्रब्लम होइन?
3: हजुर, रेकीको कुरा भने चाहिँ नो प्रब्लमै भन्नु पर्ला।
0: तपाईँको टास्क चाहिँ कस्तो, 8 जनाले गर्नुपर्छ कि स्ट्यान्डमा अलिकति कम्तीले पनि गर्नुहुन्छ, कस्तो हुन्छ टास्कमा चाहिँ?
3: हजुर, स्ट्यान्डमा चाहिँ अब त्यहाँ तिनीहरूले एलोकेट गरे अनुसार चाहिँ अब सोम सर्ट अफ मान्छेहरू मात्रै जान्छ। अब जस्तै रेकीमा चाहिँ कमान्डरसँग चाहिँ अब हाम्रो जस्तै रेकीको म भए र म एकजना गुरुजी छौँ, जस्तै अब रेकीको भयो भने चाहिँ हामीहरू चाहिँ त्यो एनिमीको फिल्ड चाहिँ भ्यू गर्नको लागि चाहिँ हामी 3 मात्रै जान्छौँ अनि त्यहाँदेखि त्यो गरेर आएर चाहिँ हामी चाहिँ सम सर्ट अफ इन्फर्मेसन चाहिँ हाम्रो जो सेक्सनको मेम्बरसँग एकअर्कालाई पास गर्छौँ, त्यस पछाडि चाहिँ ब्याकअन अरू स्ट्यान्डतिर जान्छौँ भनौँ।
0: पहिलोचोटि हो?
3: हजुर, मेरो चाहिँ पहिलोचोटि हो यो।
0: नयाँ कुरा पनि सिकिँदैछ?
3: हजुर, नयाँ कुरा त धेरै नयाँ कुराहरू सिकिँदैछ। अब ड्रिल्सहरू भनौँ, अहिले राइफल कम्पनीहरूमा नसिकेको ड्रिल्सहरू एकदम डिटेलली सिक्न पाइरहेको छौँ क्याम्पेन पेट्रोलले गर्दाखेरि।
0: ट्याङ्कहरू पनि निकै जानिँदैछ होला होइन?
3: हजुर, ट्याङ्कहरू पनि टाइम अगेन हेरिँदैछ, गुजियाले पनि लेसन गराउँदै हुन्छ, त्यही अनुसार प्र्याक्टिस हुँदैछ हाम्रो दाइ।
0: 48 आवर्समा होइन सक्नुपर्ने?
3: हजुर, त्यो चाहिँ 48 आवर्समा, हजुर, 2 दिनको हुन्छ।
0: तपाईँहरू त अवश्य त्योभन्दा अगाडि नै सक्नुहुन्छ होइन?
3: हजुर, अब टाइम कति बजे छोड्छ भन्ने हुन्छ, टाइम टेबल अनुसार जानुपर्छ अनि त्यही छोडे टाइम अनुसारै अब कति बजे आइपुगिन्छ भनेर त्यही पेट्रोलमै थाहा हुन्छ।
0: ल त, तपाईँहरूलाई अग्रिम शुभकामना गोल्ड मेडल लिएर आउनलाई त।
3: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद दाइ। गोल्ड मेडल ल्याउन चाहिँ हामी तयार गर्दै पनि छौँ र ल्याउने पनि छौँ।
0: वान आरजेको टिम पछि भने जिएसपेस टिमको पनि भाइहरूले आज यहाँ ट्रेनिङ गर्दै हुनुहुँदो रहेछ र उहाँहरू यो एनबिसी सुट लाउँदै हुनुहुन्छ। हाम्रो कप्रोल सन्दीप गुरुङ पेट्रोल कमान्डर हुनुहुन्छ जिएसपेसको। ल भाइ नमस्कार है।
4: दाइ नमस्ते।
0: अनि तपाईँहरूको ट्रेनिङ कस्तो जाँदैछ क्याम्पेन पेट्रोलको?
4: दाइ, सो फार सो गुड, ट्रेनिङ ठिकै हुँदैछ भनौँ दाइ। मोर ओभर प्र्याक्टिकल अनि थियोरिकल चाहिँ सो अन सो फर दाइ। अब हामीले यहाँ कम्बाइन्ड ट्रेनिङ प्लस अब हाम्रो टिम ट्रेनिङ गरेर चाहिँ सफर राम्रो नै भइरहेको छ दाइ।
0: अब तपाईँहरूको चाहिँ वान आजको मात्रै हुनुहुन्छ कि यहाँ क्लर्कहरू तपाईँहरू अरू पल्टनबाट आउनु भएको छ
4: दाइ? हाम्रो चाहिँ अब त्यही हो, हाम्रो माइनर युनिट च्यालेन्ज जिएसपिएसको चाहिँ जहिले पनि कुनै पनि इभेन्ट हुन्छ भने अथवा प्रोग्राम हुन्छ भने चाहिँ फर्स्ट थिङ चाहिँ अब हाम्रो टिम भेला पारेर चाहिँ कम्बाइन्ड ट्रेनिङ गर्न चाहिँ एकदमै मुस्किल पर्छ दाइ यसपालि पनि, सो एन्ड सो फोर्थ। हाम्रो चाहिँ 8 पटल मेम्बर हुन्छ, हामी 6 मात्रै छौँ, 2 स्टिल अब आफ्नो स्टेसनमा हुनुहुन्छ विदिन द टिममा पनि। हामी यता 3 चाहिँ वनाजियाबाट, म चाहिँ क्याटेगोरी आएको दाइ, एकजना भाइ चाहिँ आर्क ग्लस्टरबाट, एकजना भाइ चाहिँ आर्टिलेरबाट, त्यो चाहिँ हाम्रो चाहिँ मिक्सचर अफ एभ्रिथिङ।
0: बिटिटी गर्नु बस्ति?
4: हजुर दाइ, बिटिटी गरिदिएँ अस्ति।
0: त्यसमा चाहिँ सबै हुनुहुन्थ्यो टिम नै?
4: त्यसमा पनि दाइ हामी बिटिटीमा सबै थिएनौँ, हामी चाहिँ 6 मात्रै थियौँ दाइ, 6 अनि प्लस क्युजी सिग्नल्सको चाहिँ 4 पटल मेम्बर चाहिँ हामी एट्याच गरेर चाहिँ एज अ टिम जेसपिएस चाहिँ हामीले बिटिटी चाहिँ गरेको थियौँ दाइ।
0: अब तपाईँले आफै नै सेट गर्नुभएको बार हो होइन, गोल्ड सिल्भर, यसबाट चाहिँ कतिको प्रेसर छ तपाईँलाई, के छ अपेक्षा?
4: प्रेसर त एभ्री टाइम हुन्छ सबै टिमलाई, नट जस्ट हामीलाई मात्रै। यसपालि चाहिँ अब जेसपिएसको 15th एनिभर्सरी भएर चाहिँ सक्दो चाहिँ बेस्ट दिएर चाहिँ गोल्ड ल्याउने चाहिँ हाम्रो चाहना अनि एटेम्प रहेको छ दाइ, अनि आई थिङ्क इट इज पोसिबल, किनभने इम्पोसिबल भन्ने छैन आई थिङ्क यो कुरा चाहिँ। पहिला पनि अब जेसपिएस टिमले चाहिँ 2 गोल्ड 2 सिल्भर ल्याइसक्यो, त्यसो भने जेसपिएसको 2 गोल्ड ल्याउने टिममा चाहिँ म पनि 2 नै गरिसकेर मैले 2 गोल्ड मेडल ल्याइसकेको छु, यो चाहिँ मेरो थर्ड टाइम चाहिँ हुन गइरहेको छ दाइ।
0: भनेपछि त ह्याट्रिक गर्ने या जस्तो त?
4: हजुर दाइ, जस्ट लुकिङ फर गुड ट्रेनिङ अनि गुड रिजल्ट्स दाइ।
0: अब तपाईँ त डेस्क जब गर्ने, यो त इन्फेन्ट्री ट्याक्टिस हो होइन, कस्तो लाग्छ त ग्राउन्डमा गएर यस्तो टास्क गर्दा चाहिँ?
4: आई थिङ्क दाइ अहिले कुरा चाहिँ अपर्च्युनिटी, अहिले चाहिँ अब बिङ जिएसपिएस अनि क्लेरिकल वर्क अनि डेस्क जब भए पनि अब एक्सपोजर चाहिँ निकै पाएको छ नि दाइ हामीले। सबै भाइहरूले चाहिँ आरजेमा खेलेको भएर चाहिँ आरजेको एक्सर्साइजहरू धेरै गर्छ आरजेसँगै दाइ, यसमा विदिन द टिममा पनि हामी चाहिँ 2 चाहिँ एससिबिसी क्वालिफाइड छौँ, 2 अहिले क्याटेगोरीमा इन्स्ट्रक्टर त्यो भयो।
0: ए, तपाईँहरूले कम्पनी सेक्सन कमान्डर हो?
4: हजुर दाइ, त्यही भएर चाहिँ विदिन द टिममा पनि अब हामी चाहिँ इन्स्ट्रक्टर भएर चाहिँ अब हामीले चाहिँ हाम्रो टिमलाई चाहिँ ट्रेनिङ गराउन सक्छौँ। अब हामी कतिको एसएमी छैन भने चाहिँ हामीले चाहिँ यहीँ सिस्टर बटालियन 1 अथवा 2 साफ गुर्जासँग इन्स्ट्रक्टर बरो गर्छ, हामी चाहिँ उहाँ चाहिँ ट्रेनिङ चाहिँ गरेर गर्छौँ दाइ हामीले चाहिँ।
0: ओके, तपाईँ त 2 गोल्ड मेडल ल्याइराख्नु भएको छ, एउटा स्ट्यान्डमा चाहिँ तपाईँलाई कति टाइम दिएको हुन्छ अनि कति टाइमभित्र कम्प्लिट गरिसक्नुपर्छ टास्क?
4: पर्टिकुलर एउटा स्ट्यान्ड भन्दा पनि यो चाहिँ हजुरको चाहिँ विदिन द पेट्रोल हो, 48 पेट्रोल 2 हजुरले जति छिटो गर्नुभयो त्यति नै राम्रो हो। तपाईँले छिटो गर्नुभयो भने छिटो भ्याउनुहुन्छ अनि बिचमा रेस्ट टाइम पनि हुन्छ, एलपीमा तपाईँले चाहिँ धेरै रेस्ट पाउने मौका पाउनुहुन्छ दाइ। अनि अर्को चाहिँ स्ट्यान्डमा चाहिँ एट डिफ्रेन्स, कुनै स्ट्यान्ड त छोटो हुनसक्छ लेनहरू, जस्तै कुनैमा चाहिँ अब बिसिडीहरू सिबिआरहरू चाहिँ अलिक लामो हुनसक्छ, जस्तै कुनै बेला चाहिँ एटिआईहरू जस्तै एएफबीहरू अनि सेक्सन अटाकहरू चाहिँ अलिक सर्ट हुन जान्छ दाइ। त्यो हिसाबले गर्दा चाहिँ पक्का यति नै भन्दा चाहिँ हुँदैन दाइ, त्यसमा पनि सबैको आफ्नो ट्र्याक्टिस हुन्छ, आफ्नो टिमको आफ्नो कमान्डरको चाहिँ कुन कमान्डरले चाहिँ कसरी खोज्छ त्यो एउटा स्ट्यान्ड गर्नलाई दाइ, इट डिपेन्ड्स। तर एट द एन्ड रिजल्ट चाहिँ स्ट्यान्डले चाहिँ जे खोज्छ त्यसलाई चाहिँ अब एउटा गुड स्किलले गर्नुभयो भने चाहिँ वी क्यान स्कोर गुड मार्क्स।
0: ल त भाइ, गोल्ड मेडल ल्याउनु होला, अघि शुभकामना।
4: हुन्छ दाइ, थ्याङ्क यू।
0: पेट्रोल कमान्डर भनेपछि एकदमै यङ यङ भाइहरू देख्छु जिएसपिएसको, उहाँहरू एनबिसी सुट पनि लगाइसक्नु भएको छ। भाइको नाम चाहिँ?
5: मेरो नाम प्राइभेट सुदीप कार्की।
0: कुन युनिटमा अहिले काम गर्दै हुनुहुन्छ?
5: म चाहिँ अहिले गोर्खा आर्क क्लस्टरमा छु।
0: भनेपछि तपाईँ क्लस्टरबाट यहाँ आउनुभयो ट्रेनिङ गर्न?
5: हजुर।
0: भोलिन्टियर कि?
5: हजुर, भोलिन्टियर नै हो जिएसपिएसको लागि। हजुर,
0: राइट। अनि पहिला भाग लिनु भएको छ? छैन
5: छैन, यो चाहिँ मेरो पहिलोचोटि नै हो।
0: डेस्क जब अहिले निकै इन्फेन्ट्री ट्याक्टिक्सहरू सिक्दै हुनुहुन्छ होला होइन?
5: हजुर, एकदम ब्याक टु क्याट्रिक जस्तो फिल भइरहेको छ।
0: कतिवटा स्ट्यान्ड हुन्छ? 8-9?
5: हजुर, 8-9 त्यस्तै हुन्छ।
0: भनेपछि के हुन्छ सबै सिक्दै हुनुहुन्छ?
5: हजुर, यस अस्ति बिटिटीमा नि अलिअलि फिल भयो, सो त्यही अनुसारले प्र्याक्टिस हुँदैछ।
0: अलिकति हार्ड स्ट्यान्ड चाहिँ कुन जस्तो छ सब्जेक्ट चाहिँ तपाईँलाई?
5: हार्ड भन्दा नि अब सबैजनाले सबै ठाउँमा इफोर्ट दिनै पर्छ, आफ्नो अपोइन्टमेन्ट हुन्छ, सो कलेक्टिभली सबैको इन्भल्भमेन्ट हुँदाखेरि सबैको उत्ति नै आफ्नो इन्भल्भमेन्ट छ भने त्यही अनुसारको सबै।
0: अस्ति बिटिटी मिल्यो?
5: हजुर,
0: निकै सिक्यो होला होइन?
5: हजुर, एकदम।
0: डेस्क जब ठिक छ कि यो बाहिरको जब ठिक छ?
5: दुइटै गर्दाखेरि दुइटै रमाइलो हुन्छ, सो अहिले करेन्ट सिचुएसनमा जुन गरेर त्यही नै ठिक लागिरहेको छ।
0: डिप्लोमा क्यान्सल, ल त गुड लक।
5: हजुर, थ्याङ्क यू।
0: भाइको नाम चाहिँ?
6: मेरो नाम चेरब राई।
0: कुन युनिटमा अहिले असाइन हुनुभएको
6: छ? 1 छु दाइ।
0: 1
6: हजुर,
0: भोलिन्टियर हो?
6: हजुर, भोलिन्टियर दाइ।
0: तपाईँ त के 2IC हो?
6: 2IC होइन, म चाहिँ अहिले रेड अप गर्नु आँटेको छु दाइ।
0: रेडियो अपरेसन?
6: हजुर हजुर दाइ।
0: ट्रेनिङ राम्रै भइरहेको होला होइन?
6: हजुर, ट्रेनिङ अहिलेसम्म ठिकै भइरहेको छ दाइ। लास्ट इयर पनि गरेको थिएँ दाइ मैले, लास्ट इयर वी गट सिल्भर, अनि यसपालि चाहिँ त्यसैको प्रेसर लिएर पनि अलिकति बेसी ट्रेनिङ गरिँदैछ, होपफुल्ली राम्रै हुन्छ होला। अहिलेसम्मको जस ठिकै भइरहेछ भनौँ दाइ।
0: ल त, गुड लक भाइलाई।
6: थ्याङ्क यू भेरी मच दाइ।
0: डेस्क जब गर्ने भाइ जिएसपिएस को हुनुहुन्छ। भाइको नाम चाहिँ निकै अग्लो हुनुहुँदो रहेछ त।
7: मेरो नाम चाहिँ प्राइभेट पिताम्बर थापा।
0: कति छ हाइट?
7: म 5.9 दाइ।
0: भलिबल खेलिन्छ?
7: भलिबल चाहिँ खेलिन्न दाइ।
0: फर्स्ट चोटि हो क्यामिन पटोलमा?
7: हजुर है, फर्स्ट टाइम दाइ।
0: अनि कस्तो लाग्दैछ त? अनि थुप्रै स्ट्यान्डमा काम उ गर्नुहुन्छ, टास्कहरू सिक्दै हुनुहुन्छ?
7: हजुर दाइ, अब सिपीमा आइसिजियोस् डेस्क सबभन्दा बाहिरको केही नयाँ नयाँ कुराहरू सिकिरहेको छ दाइ। त्यही नयाँ नयाँ कुरा एक्सपिरियन्सहरू गर्न पाइरहेको, त्यसमा राम्रो लागिरहेछ दाइ।
0: हुन्छ ल भाइ, गुड लक है त।
7: हुन्छ, थ्याङ्क दाइ।
8: BFBS, BFBS, Gorkha Radio. BFBS.

0: यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने पाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको उल्लेख गर्नुभएको छ। गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 8 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले लुम्बिनीमा 3, सुदूरपश्चिम र मधेसमा 2 र कोशीमा 1 जनाको निधन भएको जनाएको छ। सबै प्रदेशमा गरेर भएका दुर्घटनामा परेर 77 जना घाइते भएका छन्। दुर्घटनामा परेर सबभन्दा बढी 22 जना कोशी प्रदेशमा मात्रै घाइते छन्। संघीय सदनको चालु अधिवेशन फलदायी नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले खबरदारी गर्ने बताएका छन्। चालु अधिवेशनको अन्तिम बैठकमा सांसद ध्रुवराज राईले प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्किँदा खल्लो लागेको बताउनु भएको छ।
4: धेरै मन्त्रीज्यूहरूप्रति हामी आभारी छौँ, उहाँहरूले हामीलाई उत्तर दिनुभएको छ, तर सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौँ। जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौँ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताहरूको घर आँगनसम्म म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन।
3: रहबर अन्सारीले बिरगन्जको नेसनल मेडिकल कलेजको समस्या समाधान गर्न ध्यानाकर्षण गराउनु भएको छ।
5: त्यस मेडिकल कलेजमा लगभग 25 जना फेक फेकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पिजी सिट लिएको छ। त्यसै गरी ती विद्यार्थीहरूले के को विरोध गरे भन्दाखेरि, निरीक्षणमा जाँदाखेरि, चिकित्सा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीका सुरक्षा गार्डहरूलाई मरिज बनाएर पानी चढाउ भनेर कलेजको म्यानेजमेन्टले चाहिँ फोर्स गरेका छन्। यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरख धन्दा चलाइरहेका कलेजहरूलाई चाहिँ राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्यलमा पारिदिन मिल्दैन सहमत।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कानुन निर्माणका लागि संसदलाई पर्याप्त काम दिइएको दावी गर्नुभएको छ। काठमाडौँमा गरिएको पूर्वाधार सम्मेलनमा मन्त्री वाग्लेले मन्त्री परिषदले अघिल्ला सरकारले गर्न नसकेका काम गरेको भन्दै 6 महिना कार्यकालको बचाव गर्नुभएको छ।
6: This is the scale of our ambition. म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरे। बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ, बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वे ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेका छौँ। 28 भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस्, राम राज्य ल्याउँछौँ हामी। एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो, अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो, यति पनि एम्बिसन राख्ने हो। 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसकेको छ।
3: कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विगतमा बनेका कानुन कमसल भएकै कारण समृद्धि नभएको बुझ्नु भएको छ।
7: यो सहरी ऐन हेऱ्यो भने ठ्याक्कै हाम्रो सहर त्यस्तै छ, डिट्टो विद्यालय ऐन, शिक्षा ऐन हेऱ्यो भने डिट्टो यस्तै छ, ल डिट्टो जस्तो ऐनले परिकल्पना गरेछ त्यस्तै त आउँदो रहेछ। हाम्रो उद्योग भनेपछि त ऐनमा त्रुटि हुनु पर्यो त्यसो भए त। अनि मेरो मन्त्रालयमा ओभरल्याप मैले गरेको कानुन, अहिले मैले आफूले प्र्याक्टिस गरेको जुन परिमार्जित गर्न खोजेको ऐनहरू हेर्दाखेरि त ठ्याक्कै त्यस्तै रिफ्लेक्सन छ, जस्तो भवन ऐनमा छ त्यस्तै भवनहरू यता अहिले समाजमा छ, जस्तो सहरी ऐन त्यस्तो। अब मलाई लाग्छ लगानीमा पनि अहिले जुन वातावरण छ त्यो हाम्रो ऐन, कानुन, नियमावली यसकै रिफ्लेक्सन हुनुपर्छ र छ पनि।
3: कञ्चनपुरमा आगामी 2 महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। भारतको दार्चुला धौलीगङ्गा जलविद्युत आयोजनाको भोलिबाट सोमबारसम्म सिल्ट सफाईको कार्य हुने भएकाले बाँध खोलेका बेला सतर्कता अपनाउन भनिएको हो। बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक सिडिओ मोहन चन्द्र जोशीले जानकारी दिनुभएको छ। खबर यति नै, नमस्कार।

ओके रमाइलो गीत रैप गीत सुनो ठुमका गिर्यो रे झुमका गिर्यो रे सोल्जर सोल्जर आदि आदि थुप्रै थुप्रै कथा गाँसिएको रहेछ कहाँबाट कहाँ पुर्याइएको रहेछ रमाइलो भयो होला यहाँलाई मैले पनि इन्जोय गरेँ सञ्चालक विनोद उपस्थित भएको छु काठमाडौँको सौगात लिएर आज शुक्रबारको कार्यक्रम हो यो दुई घन्टाको साथ पाउने आशा पनि गर्दछु र त्यसपछि फेरि नेपालबाट नै अर्को दुई घन्टाको रमाइलो कार्यक्रम लिएर तुलसी बसिन्द आउनुहुन्छ यसपछि समाचार बीचबीचमा एकै घन्टामा र स्वर्णिम सङ्गम आजको लागि हुनेछ नेपालको कार्यक्रम त्यसपछि फेरि हामी ब्याक टु युके जान्छौँ युकेबाट विभिन्न कार्यक्रम प्रस्तुत गर्दै हामी बेलुकाको रातको समय यानि कि केही रेकर्डेड प्री रेकर्डेड कार्यक्रम सुनाउँछौँ त्यसपछि हामी फेरि ब्रुनाईलाई ह्यान्ड ओभर गर्छौँ यसरी हाम्रो ग्रिड सञ्चालन हुन्छ आज जोताहरू म सञ्चालक विनोदको फेरि पनि नमस्कार स्वीकार्नुहोला त्यही हो वेदरले अलिकति च्यालेन्ज गरिरहेको छ रुगाखोकीको प्रकोप छ नेपालमा यदि सुन्दैनुहुन्छ भने धेरैलाई रुगाखोकी लागिरहेको छ सरी पनि रहेको छ के गरौँ यस्तै छ बोल्दा बोल्दै खोक्नुपर्ने अवस्था पो आयो त समय कुरा गरौँ नेपालको समय अहिले ठिक दिनको एक बजेर 55 मिनट जाँदैछ अमेरिकामा हुनुहुन्छ भने गुड मर्निङ इस्ट कोस्टमा बेलायतमा बिहानको 9:10 जाँदैछ यहाँलाई भेरी भेरी गुड मर्निङ जापानतिर हुनुहुन्छ भने बेलुकीको समय छ ओके आजको दिनको कुरा गरिहालौँ आज तपाईँहरूलाई के समाचार प्रस्तुत गरौँ श्रोताहरू सबभन्दा पहिला शुक्रबार आज के छ समाचार कस्तो हुनेछ आगामी 24 घन्टाको मौसम भने छोटकरीमा राखौँ बारखरी.com लाग्छ यस समाचारलाई जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी 24 घन्टामा देशका केही स्थानमा वर्षा हुन सक्नेछ मनसुन तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ श्रोताहरू यो पहिलो समाचार सुन्नुभयो भने अन्य खबरहरू के छन् त्यो राखिहालौँ आज अन्य खबरमा रेले खोलाको बाँधमा बाढी विद्युत उत्पादन बन्द भएको समाचार सेतुपाटीबाट लिएँ मैले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङ स्थित रेले खोलामा जलविद्युत आयोजनाको इन्टेक बाँधमा बाढी पसेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ ह्युम कन्सल्टेन्ट प्रणालीद्वारा प्रवर्तित 6 मेगावाट आयोजनाको बाँधमा क्षति पुगेको समाचार छ श्रोताहरू चारैतिर क्षतिको कुरा आइरहँदाखेरि अब देश विदेशको समाचारमा यो मैले हिजो सुनेको समाचार आज bbc.com देखेँ मैले इन्ट्रेस्टिङ र अचम्मको पनि लाग्यो अमेरिकातिरको समाचार हो श्रोताहरू मृत्युदण्ड दिने क्रममा अमेरिकामा एक महिला 2 घातक इन्जेक्सनबाट बचिन् अब उनको जीवन जोगाउने उपचार पो हुँदैछ अरे श्रोताहरू अन्तर्राष्ट्रिय समाचार यस्तो छ यो पनि लिथल इन्जेक्सनलाई जित्ने महिलाको कथा तपाईँले जहाँ पनि हेर्न पाउनुहुन्छ पढ्न पाउनुहुन्छ हेर्नुहोला इन्ट्रेस्टिङ छ अमेरिकाको टेनेसीमा मृत्युदण्ड पाउन लागेकी कैदी क्रिस्टा पाइक घातक इन्जेक्सन दिएपछि पनि जीवित रहिन् बुधबार उनलाई पेन्टो बार्बटिलको 2 मात्रा दिए तापनि मृत्यु नभएपछि एम्बुलेन्स मार्फत अस्पताल लगिएको थियो र उनी गम्भीर अवस्थामा रहेकी छिन् अहिले गभर्नर बिल लीले यस वर्षको लागि सबै मृत्युदण्ड रोक्दै स्वतन्त्र अनुसन्धान गर्न आदेश पनि दिएका छन् हिजो ब्रेकिङ न्युजको रूपमा बीबीसीको अन्तर्वार्ता सुने मैले अचम्म लाग्यो लिथल इन्जेक्सनबाट पनि बच्न सबल के भएछ भन्ने कुरा अब खोज अनुसन्धानबाट निस्किन्छ होला अन्य कुराहरू बिस्तारै यहाँलाई राखौँ अहिलेलाई तपाईँहरूलाई म मिठो गीत लाउँछु आज धेरै बोल्न सक्ने अवस्था पनि छैन यो रुगाखोकीको प्रकोप छ खोकी लागिरहेको छ क्षमा पनि चाहन्छु त्यसले गर्दाखेरि यहाँलाई अर्को आज शुक्रबार भएको कारणले गर्दाखेरि यहाँलाई म रक पप र चाहिँ पप गीत र यस्तै प्रकारको गीतहरू सुनाउँछु अहिलेलाई अर्को गीत स्विकार्नु होला एनभी निर्वाणको आवाजको गीत स्विकार्नु होला है त

0: ओके, मायाको डोरीले बाँधिदिउँला, बनारसी साडी ल्याइदिउँला। एनवी निर्माणको आवाज थियो, सुधार मजाको गीत रहेछ, इन्जोय गर्नु होला। शुक्रबार हो र आज मजा गर्ने भन्दा पनि आजको दिन विशेष छ। तपाईँले स्माइली प्रयोग गर्नुहुन्छ नि, होइन, विश्व प्रसिद्ध स्माइली फेसहरू पठाउनुहुन्छ साथीभाइलाई, एकदम खुसी भयो भनेर यसको सुरुवात गर्ने व्यक्तिको कथा पो सुनाउनु मलाई। किनभने आज विश्व मुस्कान दिवस पनि हो, अक्टोबर 2 तारिकको दिन विश्व मुस्कान दिवस वर्ल्ड स्माइल डेको रूपमा लिइन्छ। हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार यसलाई मनाइने गरिन्छ। सन् 2026 यो दिवस अक्टोबर 2 तारिक शुक्रबार पर्यो, विच इज टुडे, आजको दिन हो। यो दिवस मुस्कान र दयालु व्यवहार मार्फत मानिसहरूमा खुसी फैलाउने उद्देश्यले मनाउने गरिन्छ। यसको सुरुवात अमेरिकी कलाकार हार्वी वाउ ले सन् 1999 गरेका थिए। हार्वी वाउ नै विश्व प्रसिद्ध स्माइली फेस त्यो बनाउनेको डिजाइनसँग जोडेका कलाकार हुन्। श्रोताहरू, विश्व मुस्कान दिवसले मानिसलाई एक अर्का प्रति दयालु बन्न, सकारात्मक व्यवहार गर्न र एउटा सानो मुस्कानले पनि अरूको दिन खुसी बनाउन सक्छ भन्ने सन्देश दिन्छ। त्यसले गर्दाखेरि स्माइली पठाइहाल्नुहोस् है, मलाई पनि पठाइदिनुहोस्, म तपाईँको नाम लिन्छु नि। विनोद दाई, दिस वान इज फर यु, टुडे इज फ्राइडे, जानकारी पनि दिनुभयो भने पठाइदिनु भयो भने कस कसले मलाई स्माइली पठाउनु भयो म चाहिँ यसो हेरिरहन्छु है। बिएबिएस फेसबुकमा पठाउनु होला, मेस त्यसको मेसेन्जरमा गएर हेरिहाल्छु, म खोले पनि हालेँ है। त यो खोल्ने क्रममा आज मैले धेरै फोटोहरू राखेको छु, करिब 20-22 छ नेपालतिरको। आजको फोटो न्युज बडो इन्ट्रेस्टिङ छ, नेपाली खेलाडीहरू फर्केर आएका छन्। त्यो क्रिकेट टोली स्वदेश फिर्ता, विश्व एसियाली खेलकुदमा सहभागिता जनाएर हिजो राति जापानको टोकियोबाट स्वदेश फर्किनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा स्वागत गर्दै नेपाली क्रिकेट संघका क्यानका पदाधिकारीहरूको फोटो राखेँ मैले। अनि कुचो बनाउनको लागि तल्लीन एकजना व्यक्तिले मजाले हाँसी हाँसी कुचो बनाउनु भएको छ, त्यो पनि हेर्नु होला। र कालीगण्डीको बाटले बनाएको फर्से बगरको पनि कुरा छ। श्रोताहरू, कस्तो एकदमै नयाँ प्रकारको चाहिँ बस्ती रहेछ भन्नु पर्यो। अनि फेरि हामी खान्छौँ नि होइन, कोदोको रस पनि भन्छौँ। कोदोको बालीमा लहाल भएको यो कोदोको बालीको फोटो छ। त्रिवी क्रिकेट मैदानलाई प्रविधि मैत्रीले व्यवस्थित बनाउँदै गरेका फोटो थुप्रै छन्, एरियल फोटोग्राफ पनि राखेको छु, हेर्नु होला। फ्लड लिट छ र माथिबाट खिचेको फोटो बडो रमणीय छ। काठमाडौँ भ्याली र चौहारको गल्छीदेखि लिएर सबै कुरा देख्न सकिन्छ, एरियल फोटोग्राफ हो। बर्ड्स आई भ्यू छ काठमाडौँ भ्यालीमा आजको लागि, एकदम ब्युटिफुल वेदर पनि देख्न सकिन्छ। सेतो सेतो बादल त छ तर निलै छ भन्नु पर्यो धेरै ठाउँमा। र अस्थायी शिविरमा फसेका बाढी पीडितहरूको दर्दनाक स्थितिको फोटो पनि छ। देशभरिको फोटोहरू फोटो न्युजको रूपमा राखेको छु, हेर्नु होला। कला संस्कृतिका पनि कुरा छन्। अब धान पाक्न पाक्न आँटेछ, लहल परेको धानका फोटोहरू, गराका खेतहरूका फोटोहरू पनि छन्, हेर्नु होला है त। ओके, आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू, आज हामी नेपालमा भएका आजको टप स्टोरी के छन् र विगतका घटनाक्रमलाई एउटा दुईवटा लिउँ, त्यसपछि एउटा गीत सुनाउँदै म सबभन्दा पहिला छवि पाण्डेजीलाई ल्याउँछु कार्यक्रममा। आजको मुख्य समाचार अन्य के छन्, हिमलुङ हिमपरमा मृत्यु हुनेको संख्या 15 पुग्यो। मनासुल क्षेत्रको 7126 मिटर अग्लो हिमलुङ हिमालमा गएको हिमपरमा पनि मृत्यु हुने नेपालीको संख्या 15 पुगेको समाचार छ। सुधार बिहारबाट उद्धारकर्ताले थप 8 जनाको शव फेला पारेपछि मृतक संख्या बढेको हो, एकजना अझै बेपत्ता छन्। खराब मौसम र जोखिमका कारण उद्धार तथा खोज कार्य अस्थायी रूपमा रोकिएको बताइएको छ। अन्य खबरमा, बाढीले क्षति पुर्याएको गल्छी बेत्रावती सड़कमा ट्र्याक खुल्यो, यो गुड न्यूज हो। बाढी तथा पहिरोले क्षतिग्रस्त रसुवाको गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोलेपछि सार्वजनिक तथा अन्य सवारी साधन सञ्चालनमा आएका हुन् भने हिमपातका कारण हिल्सामा 41 नेपाली रोकिएछन्। हुम्लाको उत्तरी सीमा नाका हिल्सामा लगातार वर्षा र हिमपातका कारण 41 जना नेपाली रोकेका छन्। मौसम प्रतिकूल भएपछि कैलाश मानसरोवर यात्रा प्रभावित भएको, त्यसकारण रोकिएको रहेछ। र अन्य खबरहरू के छन् त्यो एकैछिनपछि जनाउँछु म यहाँलाई। ओके, संसदको बैठकमा आज बस्दै र अन्तिम समय भयो भनेर अघि एकजना सांसदले भनेको कुरा पनि सुन्नुभयो। र विगतका घटनाहरूमा चाहिँ आजको दिन नेपालमा के भयो इतिहासमा, 2 अक्टोबरलाई हेर्दाखेरि बझाङलाई सम्झना गर्न सक्छौँ हामी. बझाङमा शक्तिशाली भूकम्प गएको रहेछ 1980 श्रोताहरू, करिब 3 वर्ष अगाडि असोजको 16 तारिक. त 2 अक्टोबरमा बझाङको चैनपुर आसपास केन्द्र बिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो. दिउँसो 2:40 जाँदा 5.3 म्याग्निच्युड र त्यसपछि 3:06 म्याग्निच्युडको भूकम्प गएको अभिलेख छ. भूकम्पको कारण मानवीय क्षति हुनुको साथै ठूलो संख्यामा घर तथा संरचना क्षति पुगेको पनि हामीले समाचार 2-3 वर्ष अगाडि, यानि कि 2026 हो, तर 80 कुरा हो यो, होइन, त्यसले गर्दाखेरि 23 कुरा भन्नुपर्छ. 2 अक्टोबर 2023 कुरा हो. विगतका इतिहासलाई यसो कोटाउने क्रममा पुरानो कुरा देखिन्छ. अब एक जानकारी राख्दै एउटा गीत सुनौ. राम्रो साथी हुनुहुन्छ छवि पाण्डेजी, उहाँलाई ल्याउँ. उहाँ भुटोलका हुनुहुन्छ. उहाँले कि 2-4 कुरा गर्छु भन्नुभएको छ. नेपाली कङ्ग्रेसको महाधिवेशनको कुरा छ. भारतीय पर्यटकद्वारा जडान भोटेकोशी पीडित परिवारको राहतको प्रतीक्षा आदि आदि कुराहरू यहाँ गर्न चाहनुहुन्छ. यसलाई जानकारी लिउ.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद.
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त.
2: होस्, छोडिदिउँ, ठिकै छ. बरु फेरि नआउला नि यहाँ.
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ. साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ. यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk.

0: नजाउना है गाउने कलाकार हुन्छ सुप्रिम मगर। यो गीत पछि अब हामी बल्ल हाम्रा साथीसँग कुरा गर्न सक्छौ। उहाँ हुनुहुन्छ छवि पाण्डेजी, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। विभिन्न विषय लिएर लुम्बिनी प्रदेशको कुरा लिएर आउनुभएको छ, उहाँलाई स्वागत गरौँ। तर स्माइलीको साथमा आज स्माइली दिवस हो होइन, त्यसले गर्दाखेरि छविजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर हजुर, नमस्ते नमस्ते।
0: आज विश्व मुस्कान दिवस, मैले पनि तपाईँलाई मुस्कानको साथमा स्वागत गरेँ है।
1: हस् धन्यवाद सर, ल धेरै धेरै मुस्कान, सधैँभरि यस्तै मुस्कान सुन्न देख्न र हेर्न पाइयोस्।
0: ओहो ल ओके, ल भन्नुहोस् तपाईँहरूको ठाउँमा लुम्बिनी प्रदेश विशेष गरी भैरवा बुटवलतिरको के छ त वेदरबाटै सुरु गर्नुहोस्।
1: वेदर चाहिँ एकदम चाहिँ अहिले चाहिँ असोजको आज चाहिँ 16 गते भइसक्यो। अब चाहिँ घाम अब बिस्तारै चाहिँ ओझेल पर्ने र चाहिँ बिस्तारै जाडो सुरु हुने याम छ। र अहिले चाहिँ गत के अरे चाहिँ वैशाख जेठको जस्तो भदौको जस्तो चाहिँ गर्मी छैन, हल्का गर्मी मात्रै छ। बिहान साँझ चाहिँ अब चाहिँ बिस्तारै जाडोको चाहिँ अब अलिअलि चिस चिसो मौसम सुरु भएको छ। त्यो हुँदाखेरि चाहिँ अब एक महिनापछि त बिस्तारै जाडो नै हुन्छ, तर चाहिँ राम्रो मौसम छ भन्दाखेरि हुन्छ। घाम छ तर बिहान साँझ चाहिँ हजुर जाडो जाडो
0: दसैँको मौसम देख्न त यहाँ पनि पाइसक्यो है। अरू भन्दा लहल धानका बालाहरू बिस्तारै बिस्तारै त पहेँलो हुन गइरहेको छ, हरियो बाटो होइन, अहिले चाहिँ हरियो हरियो पहेँलो पहेँलो भइरहेको छ। एउटा सोधिहालौँ तपाईँलाई, यहाँ चाहिँ दसैँमा चाहिँ चङ्गा खुब उडाउने चलन थियो, भैरवातिर के छ त, बुटवलतिर चङ्गा उड्छ कि उड्दैन त?
1: हामी सानो हुँदाखेरि मैले त्यो देखेको, तर पछिल्लो समय चाहिँ विगत 15-20 वर्ष यता चाहिँ मैले त्यसमा चङ्गा दिएको छैन। धेरै पहिला चाहिँ यो परम्परा थियो, तर अहिले चाहिँ यो परम्परा बिस्तारै लोप हुँदै गएको छ। खास गरी चाहिँ चङ्गा उडाउने अब युवाहरू पनि त्यस्तो छैन, अब बिस्तारै यो चाहिँ मोबाइलतिर डाइभर्ट भएको जस्तो देखिन्छ। अब यो धेरै पहिला चाहिँ थियो चलन, चाहिँ 15-20 वर्ष अगाडि हामी सानो हुँदाखेरि चाहिँ मैले धेरै देख्थेँ, तर अहिले चाहिँ अब धेरै म पनि नदेखेको धेरै वर्ष भइसक्यो चङ्गा चाहिँ।
0: ओके एनिवे, तर हाम्रो यहाँ चाहिँ काठमाडौँमा चाहिँ कुनै कुनै ठाउँमा चाहिँ कम्पिटिसनदेखि लिएर भेटघाट जमघटको लागि विभिन्न कार्यक्रम पनि गरिन्छ। विशेष गरी कान्तिपुरले कान्तिपुर रेडियोले चाहिँ कार्यक्रम गरेको मलाई याद छ होइन, र दुई तिन ठाउँ अहिले फेमस ठाउँ छ चङ्गाको लागि। एउटा नगरकोट, एउटा पुरानो चाहिँ बुढालिन कण्ठको फाँट, अहिले त्यो फाँटमा उडाइन्न, घरहरू उम्रिसक्यो, र त्यसको ठाउँमा चाहिँ अहिले चोभारको डाँडामा उडाइँदै रहेछ है, तपाईँलाई जानकारी। ओके अब बुटवल भैरवातिरको लुम्बिनी प्रदेशको कुरा सुनाउनुहोस् त। पहिला चाहिँ नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको कुरा गर्नुभएको छ, के प्रभाव छ त्यहाँ, अलिकति हाइलाइट गर्नुहोस् त।
1: हजुर हजुर, निश्चित रूपमा चाहिँ नेपाली कङ्ग्रेसको 15 महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनमा जाने प्रतिनिधिहरूको चाहिँ चुनावको चाहिँ चटारो चाहिँ यति बेला जिल्ला जिल्लामा चलिरहेको छ। महाधिवेशन प्रतिनिधिहरूले चाहिँ केन्द्रमा भाग लिन पाउँछन् भने क्षेत्रीय प्रतिनिधिले वडादेखि जिल्ला समितिको निर्वाचनमा मतदान गर्न पाउँछन्। यति बेला नेपाली कङ्ग्रेस 3 गुटमा विभाजित छ, गगन थापा गुट, शेरबहादुर देवा गुट र शेखर कोइराला गुट। पश्चिम नेपालमा भने गगन गुट हाबी देखिएको छ। शेरबहादुर देउवा पछिल्लो नेता कार्यकर्ताले हिजो बुटवलमा वडा भेला गरेका छन्, तर एकदमै कम नेता कार्यकर्ता त्यसमा सहभागी भएका थिए। रूपन्देही सहित लुम्बिनी प्रदेशका 12 वटै जिल्लामा गगन थापाको 90% प्रभाव देखिन्छ। 10% मात्रै शेरबहादुर देउवा पश्चिममा गएको उनीहरूको गतिविधिले स्पष्ट गरेको छ। शेखर कोइराला पक्षले भने गुट भन्दा पनि गगन र शेरबहादुर देउवा दुवैलाई मिलाउने गरी चाहिँ आफू यो महाधिवेशनबाट अलग भएकोले गर्दाखेरि चाहिँ त्यसको गुट चाहिँ यहाँ रूपन्देही क्षेत्रमा पश्चिम तराईमा चाहिँ देखिएको छैन, तर यो गुटको चाहिँ यहाँ चाहिँ प्रभाव छैन। हिजो लुम्बिनी प्रदेशभरि महाधिवेशन प्रतिनिधिको निर्वाचन 1-2 स्थानमा छिटपुट बाहेक सम्पन्न भएको छ। प्युठानमा शेरबहादुर देउवाको अत्यन्त विश्वासपात्र सरोज थापा को प्रभावले गर्दा केही स्थानमा चाहिँ निर्वाचन स्थगित भएको चाहिँ समाचार छ। सरोज थापा लुम्बिनी प्रदेशका पूर्व मन्त्री हुन्, उनी चाहिँ देउवाका विश्वासपात्र मानिन्छन्। अर्को कुरा के छ भन्दा चाहिँ पहिले सबै देउवाकै नेता कार्यकर्ताहरू हुन्, तर गत वर्ष विशेष महाधिवेशनबाट चाहिँ गगन थापा सभापति बनेपछि देउवाका निकटका धेरै नेता कार्यकर्ताले उनलाई छाडेका छन्। जमाना चाहिँ यस्तै छ, जसको शक्ति छ उसैको भक्ति छ। अहिले चाहिँ तसर्थ चाहिँ अहिले चाहिँ गगन थापाको चाहिँ विकल्प अहिले चाहिँ प्रदेश पश्चिम नेपालमा चाहिँ देखिँदैन।
0: ओके, त्यो बाहेक अरू के छ त, भारतीय पर्यटन पर्यटकहरूबाट केही भएको कुरा पनि सुनाउँछु भन्नुभयो?
1: हजुर हजुर, हरेक वर्ष चाहिँ हरेक चाहिँ सिजनमा चाहिँ अनि महिना महिनामा चाहिँ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा एउटा गतिविधि हुन्छ। अहिले पछिल्लो समय चाहिँ गौतम बुद्धको जन्मस्थल लुम्बिनी र भारतको उत्तर पूर्वी क्षेत्रको पर्यटन प्रबन्धन सहयोग विस्तार गर्ने उद्देश्यले चाहिँ लुम्बिनी होटल सङ्घ र उत्तर पूर्व भारतीय पर्यटन महासङ्घ बीच एउटा चाहिँ हिजो समझदारी भएको छ। लुम्बिनी होटल सङ्घ र भारतको उत्तर पूर्वी क्षेत्रका 8 राज्यका पर्यटन व्यवसायी सम्मिलित लुम्बिनीमा भएको महासङ्घको सम्मेलनले चाहिँ लुम्बिनी क्षेत्र र भारतको उत्तर पूर्वी क्षेत्रीय पर्यटन संस्कृति आतिथ्यता र व्यावसायिक सम्बन्ध विस्तारका लागि चाहिँ यो चाहिँ सहयोग पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माले चाहिँ भारतका 2,69,000 भारतीय पर्यटक लुम्बिनी के अरे घुम्न आएको चाहिँ गत वर्ष बताउनुभयो र यो समझदारीपछि वार्षिक चाहिँ यसमा चाहिँ 80,000 पर्यटक वृद्धि हुने चाहिँ उहाँले अपेक्षा गर्नुभएको छ। उहाँले भारतीय पर्यटकको बसाई अवधि लम्ब्याउन लुम्बिनीमा चाहिँ पूर्वाधार अझै पनि पूर्वाधार विकासमा चाहिँ ध्यान दिनुपर्ने बताउनु भएको छ। त्यसै गरी उत्तर पूर्वी भारत पर्यटन महासङ्घका महासचिव खिरिङ वाग्लेले चाहिँ द्विपक्षीय समझदारीपछि भारतीय पर्यटकको लुम्बिनी आगमन मात्रै होइन बसाई अवधि पनि चाहिँ लम्बिने चाहिँ विश्वास व्यक्त गर्नुभयो। समझदारीमा लुम्बिनी र उत्तर प्रदेश भारतलाई छोडेर तीर्थयात्राको संयुक्त प्रदान गर्ने पर्यटकको बसाई अवधि लम्ब्याउने बौद्ध तथा हिन्दू तीर्थस्थल सहित सांस्कृतिक गन्तव्यलाई चाहिँ जोड दिने चाहिँ उल्लेख गरिएको छ। अर्को आश्चर्यको कुरा के छ भन्दा चाहिँ नेपालका तर्फबाट चाहिँ खालि चाहिँ भारतीय पर्यटकहरू लुम्बिनी आउने नेपाल आउने रात बिताउने धेरै खर्च नगर्ने बसमा आउने र उनीहरू चाहिँ फेरि बिहान आएर साँझ फर्किने होटलतिर चाहिँ यो बाटोको किनारमै टिकेर चाहिँ शौचालय गर्ने अनि खाना पकाउने जस्तो गुनासो चाहिँ नेपाली पक्षले चाहिँ गर्दै आएकोमा चाहिँ उता भारतीय पक्षले पनि हिजो के गुनासो गरेको छ भने त्यस्तै चाहिँ उनीहरूले गुनासो गरेका छन्। नेपालीहरू पनि चाहिँ गाडीमा गन्तव्यमा सिधै आउने र आफ्नो काम गरेर जस्तो धार्मिक गन्तव्य क्षेत्रमा घुमेर चाहिँ उनीहरू फर्किने गरेको चाहिँ भारतीय पक्षको पनि गुनासो छ। खास गरी चाहिँ नेपालीहरू चाहिँ गया बनारस काशी अयोध्या मथुरा वृन्दावन गोरखनाथ लगायत क्षेत्रमा चाहिँ दर्शन गर्न चाहन् जान्छन् नेपालीहरू चाहिँ तर नेपालीहरू पनि चाहिँ उही भारतीय प्रवृत्तिको चाहिँ समस्या दोहोऱ्याउँछन् कि बिहान जान्छन् र चाहिँ उनीहरू चाहिँ खास गरी गाडीमा जान्छन् र फेरि गाडीमै फर्किन्छन्। यो हिसाबले चाहिँ नेपालीहरू पनि चाहिँ कम छैनन् भन्ने किसिमको चाहिँ त्यहाँ त्यसपछि गुनासो चाहिँ आएको
0: हाम्रो हामी चाहिँ यतातिर मात्रै देख्ने आफ्नो चाहिँ नदेख्ने जस्तो भयो होइन। ओके, तर अब जहाँसम्म मलाई लाग्छ अब तीर्थयात्रामा गएहरू त धर्मशालामा बस्छन्, कोही कोही होटलमा बस्छन्, कोही बनारस यहाँबाट चाहिँ फ्लाइटमा गएर बनारसको प्याकेजमा गएको मैले पाएको छु होइन, र अब त्यसरी अरूतिर पनि जान्छन्। तर चाहिँ अब सायद बोर्डर एरियाकाहरू चाहिँ एक दिनमा गएर एक दिन आउँछन् होला, तर काठमाडौँतिर जानेहरू चाहिँ केही दिन त बस्छन्
1: हजुर। खास गरी बसमा जानेहरूको समस्या चाहिँ उनीहरूले गुनासो गरेका छन्।
0: ओके, त्यो बाहेक अब तपाईँले भोटेकोसी पीडित परिवारको राहतको बारेमा केही छुन्छु भन्नुभएको छ भनिदिनुहोस् त।
1: निश्चित रूपमा चाहिँ अब यो ठुलो समस्या भोटेकोसी बाढेको चाहिँ आज चाहिँ 1 महिना 6 दिन पुरा भएको छ। भदौ 10 गते भोटेकोसीमा बाढेको भएको थियो। बाढीमा परेर चाहिँ बेपत्ता भएका परिवारले चाहिँ अझै पनि सरकारकोबाट चाहिँ पाउनुपर्ने राहत नपाएको गुनासो गरेका छन्। रूपन्देहीको 28 जना चाहिँ बेपत्ता भएको चाहिँ रेकर्ड छ अहिलेसम्म चाहिँ। ती सबै परिवारले चाहिँ कुशको शव बनाएर दाह संस्कार त अस्ति नै गरिसके, तर तिनीहरूको बेपत्ता परिवारले सरकारबाट चाहिँ कुनै पनि प्रकारको चाहिँ राहत र सहानुभूति पनि हामीले पाइएन भन्दै चाहिँ उनीहरूले चाहिँ दुःख अथवा रोष प्रकट गरेका छन्। अर्कोतर्फ चाहिँ रूपन्देहीबाट बेपत्ता हुनेमा चाहिँ रसुवा भन्सार कार्यालयमा कार्यरतदेखि हाइड्रो पावरमा काम गर्ने इन्जिनियर वेल्डर टेक्निसियन लगायत थिए। बेपत्ता परिवारले चाहिँ खास गरी के भनेका छन् भन्दा चाहिँ उनीहरू चाहिँ 1 महिना पुरा हुँदा पनि चाहिँ सरकारको तर्फबाट चाहिँ कोही पनि प्रतिनिधि चाहिँ हाम्रो घरमा आएर चाहिँ सान्त्वना दिने पनि काम गरेनन्। राहतको त धेरै टाढाको कुरा हो, तर चाहिँ हामीलाई चाहिँ सरकारको तर्फबाट चाहिँ कुनै पनि चाहिँ अब सहानुभूति दिने दुःख यस्तोको बेलामा चाहिँ आएर हामीलाई चाहिँ के अरे सम्बोधन गर्ने सहानुभूति दिने अब नातिनुहोस् यस्तै हो भनेर चाहिँ त्यस्तो पनि नभन्ने चाहिँ सरकारले चाहिँ गर्यो। हामीलाई चाहिँ सरकारले चाहिँ हेप्यो अब चाहिँ के अरे हामीलाई चाहिँ वास्ता गरेन। राहत त धेरै टाढा कुरा, तर सरकारको प्रतिनिधि कोही पनि आएन भन्ने उनीहरूको चाहिँ एक किसिमको चाहिँ गुनासो थियो।
0: ओके, सरकारको तर्फबाट अलिक दृष्टि पुगेन भन्ने कुरा रहेछ होइन त। र आज अलिकति समयको अभाव छ, त्यसले गर्दाखेरि केही तपाईँको रहल पहल टिपन टापन छ भने भनिहाल्नुहोस् न, म बिदा लिन्छु।
1: ल हजुर, अनि सुन्नु न, यो हाम्रो चितवनको नारायणी नदीबाट चाहिँ हाम फालेर चाहिँ मानिसहरूले चाहिँ मृत्यु रोजेको घटना चाहिँ धेरै सुनिएको छ होइन। बुटोमा पनि चाहिँ त्यही अवस्था अब आउँछ कि भन्ने चिन्ता छ। कुरा के भन्दाखेरि चाहिँ हिजो साँझ चाहिँ बुटोलको तिनाउ नदीबाट चाहिँ हाम फालेर चाहिँ एकजना पुरुष चाहिँ बेपत्ता भए अनि प्रहरीका अनुसार चाहिँ बिहिबार साँझ 5 बजे देवीनगर पुलबाट चाहिँ पुतुलको देवीनगर पुलबाट हाम फालेर चाहिँ उनी चाहिँ बेपत्ता भए उनको चाहिँ पहिचान चाहिँ खुलिसकेको छ उनी चाहिँ गुल्मीको धुरकोट गाउँपालिका 4 का विष्णु बहादुर विक रहेका छन् प्रहरीले चाहिँ खोजेर चाहिँ यो चाहिँ अब यो त्यसको सब चाहिँ आज पत्ता लगायो र चाहिँ आजै उनको चाहिँ पहिचान भएको छ यो समस्या चाहिँ अब चितवनमा मात्र होइन कि अब बुटवलदेखि लिएर चाहिँ धेरै ठाउँमा चाहिँ यस्तो चाहिँ अब त्यो उदाहरण पनि हुन सक्छ खासरी समाचारमा यो आउँछ नि जस्तो नारायणी नदीबाट हाम फालेर पर्ने त्यो सुन्दाखेरि चाहिँ अरूले पनि केही यसरी मान्छे मर्दो रहेछ भने चाहिँ त्यो मान्छेले चाहिँ त्यो नक्कल गर्ने चाहिँ यो खालको चाहिँ यो प्रवृत्ति के अरे चाहिँ दोहोरिन्छ कि यसरी यो चाहिँ एउटा खालको चाहिँ चिन्ता चाहिँ अब यहाँ बुटवलमा व्यक्त भइरहेको छ
0: अब त्यस्तोमा तारबारहरूको पनि बन्दोबस्त गरे राम्रो होइन सजिलो नहोस् होइन धेरै कुरा छ सिसिटिभी क्यामेरादेखि लिएर अलिकति विक्षिप्त मनस्थितिका व्यक्तिहरूलाई पहिला नै सोधपुछ गरिहाल्ने त्यसले पनि धेरैको ज्यान बच्न सक्छ एउटा वाक्यले एउटा सोधाइले भनौँ न अब त्यो त्यो उसमा गएका व्यक्तिहरूलाई पनि यसो अल्झाउन सकिन्छ अथवा चाहिँ उसलाई चाहिँ माइन्ड चेन्ज गर्न सकिन्छ होइन अन्तखेरि त्यसलाई पनि ध्यान दिनु पर्यो ल त थ्याङ्क यू सो मच
1: हजुर हजुर तर चाहिँ रूपन्देहीमा धेरै पुलहरू छन् त्यो गर्दाखेरि खास गरी बर्खा याममा चाहिँ यहाँ समस्या हो अब नारायणीमा चाहिँ 24 के 12 महिना समस्या छ तर रूपन्देही जिल्लामा धेरै पुलहरू भएको कारण चाहिँ यो चाहिँ बाढी आएको बेलामा मात्रै समस्या हो तर अरू बेला चाहिँ अब जस्तो चाहिँ तल चाहिँ यद्यपि चाहिँ अब हाम फालेपछि त मान्छे त मरि नै हाल्छ ढुङ्गा तल यद्यपि चाहिँ यहाँ चाहिँ यो बर्खाको बेलामा चाहिँ अलिक बढी समस्या छ त्यो देखिन्छ
0: भन्ने ओके आजलाई यति गरौँ है त अनि तिनाउ नदी ठिक छ त्यहाँ पनि धेरै कठान गरेको सुनेको थिएँ तिनाउ नदीले
1: हजुर तिनाउ नदीले कटानसँगै चाहिँ 5 जना के अरे 6 जना 6 घर परिवार विस्थापित भएका छन् खास गरी उनीहरू सुकुम्बासी विशुद्ध उनीहरू सुकुम्बासी नै हुन् 4 घर चाहिँ आरसिसीवाला चाहिँ घर चाहिँ परेको छ भने 2 कति घर परेको छ उनीहरूको पनि गुनासो के छ भन्दाखेरि चाहिँ हामी यत्रो करिब उसमा चाहिँ समस्यामा पऱ्यौँ तर तिनीहरू चाहिँ अब नगरपालिकाले बुटुल नगरपालिकाले अथवा चाहिँ स्थानीय प्रशासनले जनप्रतिनिधिहरूले चाहिँ कसैले पनि हामीलाई चाहिँ के चाहिँ यो राहत दिएको छैन हामी होल्डिङ सेन्टरमा बसिरहेका छौँ आफन्त घरमा बसिरहेका छौँ तर चाहिँ हामीलाई चाहिँ यो समस्या परेकोलाई चाहिँ कसैले पनि गर्ने चाहिँ समस्यामा चाहिँ समाधान गर्ने समाधान खोजिदिने सान्त्वना दिने चाहिँ यो काम चाहिँ वास्तवमा नेपालीबाट चाहिँ हुँदैन भन्ने किसिमको चाहिँ उहाँको चाहिँ गुनासो चाहिँ छ
0: ओके ल त थ्याङ्क यू सो मच तपाईँलाई मैले बिदा लिएँ है त छविजी छवि पाण्डेजी भुटवल अनि लुम्बिनी प्रदेशकै कुरा सुनाउँदै कङ्ग्रेसको महाधिवेशनको पनि कुरा गर्नुभयो भन्दै अब एउटा गीत सुनौ तिवारी जी र श्रीजा जोशी गाउनु छ यस गीतलाई त्यसपछि हामी जान्छौँ उहाँ हुनुहुन्छ प्रमुख जिल्लाधिकारी

0: programayla gidersen tiwari zira sreja joshi ko awaz ma call kina kaatchhau maile ta phone garthyo call garthyo rack garthyo bhane jasto po bataile ta anyway aba anya jankari liyau tespachi hami pramukh jilla adhikari jo mananka hunucha waha sanga yo mananko him pairo ko barema kura gani garau aile ko sthiti ke cha hunucha samaj ma surirnu bhaeko cha ra yasko update pani aireko cha marsak din nadi thune pachi manang jane sadak avruddha bhaeka kura haru adi adi garnu huncha hola rahat ko kura garnu huncha hola sthiti हामीलाई भन्नु हुन्छ होला अलिकति जानकारी दिउँ
1: यो पीएफबीएस गोरखा रेडियो हो
2: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ हाम्रो खुशी हाम्रो काम हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ उत्पीडन डर धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन् तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ यो निशुल्क छ गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535 साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ
1: बीएफबीएस गोरखा रेडियो

0: Okay, you get line my little okay. Gawni kalar kuncha for Wang Tamang. Kine mele line ma, saik shi diyo sabai shang bhaiko sa atin da bias tunu cha, wala li bari samay diyo. Gine mele jan kari gara anu sa, raja haba hami kura kani gara desho, Krishna Prasad Paurel ji sanga, wansha suchana di kari pani horu cha, ra saik shi diyo sabu cha manangko, ra manangko narpa bhumi gau pali ka paanch, asit himlung himal ma aitabar bihana, hyung pairo janda, there kumriti bho, sanka bardo cha, aile gusti dikhe cha, suwana sodi alo. Krishna ji, namaste, swagat cha, BABS Gorkha Radio mai halai.
1: Namaskar,
0: dhanyabad hajur. Okay, tamai rule aba banuna afulai damai charatira sampurna team aile ko latest ke cha maile sunai anusar aile mrutak ko sankhya 15 puyeko dekheko thiyo aile tei ho ki badheko cha
1: hajur haina yo list nai ho 15 jana mrutak ko sankhya hamle yali marfat sab haru kathmandu charata jandai cha na ta haru kathmandu pugisakyo
0: Okay, ani waharu swadeshi kati videshi kati kun kun desh ko hununcha
1: la sabai jana swadeshi hununcha beskam jana garko karmchari staff hununcha
0: e dherai banauna gaeko hage ani
1: camp ma camp khada garna janu bhako
0: okay dori lagauna anek anek garna gaeko haruko nidan bhaye cha bhanne kura bujhyo charai tira world news ma pani aireko chha yo kura haina maile tesa pani here krishna ji भन्दिनुस अब हिम पहिरो किन गयो भनेर सोध्न पर्दैन हैन तर पनि कतिको जोखिम छ अरु ठाउँलाई हामीले बढी फोकस गरेकोमा यतातिर धेरै ध्यान गएको थिएन त्यो एरियामा कतिको जोखिम छ त
1: यो पहिरोको जोखिम त्यस्तो हैन हिमाल भएर हिमालको बेस क्याम्प हो हिमालमा हिउँनै परे परेको तर मौसमको पूर्वानुमान हुँदा हुँदै केही समय अगाडि नै मौसम पूर्वानुमान आशाखाले गर्दा गर्दै पनि त्यो खास हिउँ पहिरो आएर जोखिम हुने क्षेत्र होइन अरू बेला याक चौरीहरू चर्ने ठाउँ हो त्यो
0: ओहो
1: तर अहिले त्यहाँ क्याम्प खडा गर्न जानुभएको थियो हिउँ पहिरो माथिबाट आएर ठुलो पहिरो पनि आएन भन्नुहुन्थ्यो बाँचेर आएकोले सानो सानो पहिरो नयाँ सलसल बगेको भएर त्यसमा रिस्की भएर उहाँहरू रातभरि जागा बस्नुभयो हिउँ पहिरो गएपछि 12:30 हिउँ पहिरो गयो अरे होइन उहाँहरू बाँच्नेहरू जागा भएर बस्नुभयो र एकदम चनाखो भएर बसेर भागेर बस्नुभयो बिहान उठेर हिँड्न आउनुभयो
0: हजुर
1: अरू अन्यहरू त्यहाँ ठ्याक्कै पुरिनु भयो क्याम्पभित्र एकजना भागेको भएर ठ्याक्कै भेटिनु भएन टेन्टबाट गच्छु भनेर भाग्नुभयो ठ्याक्कै कहाँ पुग्नुभयो थाहा भएन अरूजनाहरू टेन्टभित्र नै फेला पर्नुभयो
0: ओके गर्दाखेरि अब अनएक्सपेक्टेड नै भयो भनौँ होइन किनभने त्यो ठाउँ जहाँ चाहिँ
1: घटना हुने ठाउँ नै होइन अरू बेला हिमालमा हिउँ त पर्ने नै भयो
0: ज्यू ज्यू
1: पहिरो आएर अरू बेला त्यसरी यो यो मौसममा हजुर यो मौसममा हिउँ पहिरो आएर यस्तो हुने बेला पनि होइन ठाउँ पनि होइन हिमालको छेउमा भएको भएर अहिलेलाई यो भएको
0: ओके अब मृतकहरू जो अब त्यही एरियाको नै हो कि अरू अरू ठाउँबाट त्यहाँ काम गरेका हुन् के छ
1: मृतकहरू अन्य यता खोटाङतिरको हुनुहुन्छ कोही रोल्पा हुनुहुन्छ गोर्खाको हुनुहुन्छ दुईजना
0: यता
1: सोलुखुम्बु काभ्रे पलाञ्चोक अन्य जिल्लाको हुनुहुन्छ यो मनाङको चाहिँ एकजना पनि हुनुहुन्न
0: ओके अनि उहाँहरूको परिवारसँग सम्पर्क भइसक्यो
1: परिवारसँग लगभग उहाँ सब लगेकोहरू परिवारसँग लगभग सम्पर्क भएको छ नलगेकोहरूले नि कतिले फोन गर्नुभएको छ लगभग सबैसँग भएको छ
0: ओके अब यो स्थितिमा त्यहाँका बासिन्दाहरूलाई पनि अब भनौँ आहत त भइएको छ तर पनि अब त्यही काम गर्ने चिने जाने गरेको दाजुभाइहरू परेकोमा त्यहाँ स्थानीय बासिन्दाहरूले कस्तो लिएका छन् र तपाईँहरूले के गरिदिनुहुन्छ उद्धारको लागि अब परिवारलाई सहयोग साथ गर्नुको लागि के अझ जरुर परेको बुझ्नु भएको छ सर
1: अब यो हिमलुङको हिमालको त हामीले सब उता पठायौँ परिवारहरू यहाँ आउनुभएको छैन सबतिर हुनुहुन्छ उहाँहरूलाई उद्धार राहतको पुरा प्रक्रिया यो जुन सम्बन्धित कम्पनीले नै उहाँहरूलाई क्षतिपूर्ति र अरू अन्य प्रक्रिया गरेको छ र यता चामेतिर गएको पहिरो मनाङभित्र गएको पहिरो जुन पहिरो छ यो पहिरोमा चाहिँ केही लगभग यहाँ 15-16 हाम्रो एक्चुअल डाटा गाउँपालिकाहरूबाट अझै आइपुगेको छैन हालसम्म आएको डाटा मध्ये लगभग बाह्रदेखि 15 घर पुनः क्षति भइसकेको छ र उनीहरू कोही धेरैजना आफन्तकोमा नै बस्नु भएको छ हामीले दुई तिन रात उहाँहरू आर्मी क्याम्पमा टेन्ट लगाएर पनि बस्नुभयो हाम्रो डिएससीको टेन्ट लगाएर हामीले त्यहाँ उहाँहरूको माग अनुसार त्यति माग पनि गर्नु होइन माग अनुसारको खाद्यान्न हामीले यहाँबाट नै उपलब्ध गरायौँ है जिल्लाबाट अब पछि पालिकाहरूबाट यता अब भुक्तानी हुने गरी यहीँबाट नै मिलाएको छौँ
0: यहाँले भने कुरा चाहिँ मर्साङदी नदी थुनिएपछि मरङ जाने सडक अवरुद्ध भएपछिको घटनामा परेकाहरूको कुरा गरे कि यो अर्कै कथा त्यही कुरा हो नि होइन?
1: यो मरङ थुनिएपछि परेको पनि हो, यहाँ ठाडा खोला ल्याएको पहिरोले पनि छ घरलाई क्षति पुर्याएको छ, पुनः क्षति छ चार घर। यो सम्पूर्ण मनाङको कुरा गरेको मैले, मनाङको यहाँदेखि तल तालगाउँ पुरै डुबान भएको थियो, एक दिन त लगभग दुई दिन नै डुबान भयो। सम्पूर्ण ठाउँमा पुनः क्षति र आंशिक क्षति गरी भएको क्षतिमा हालसम्म त्यसरी रात र उद्धार चाहिँ गर्नु परेन, मानवीय क्षति त्यस्तो छैन। यहाँ पुरिएको घरहरूबाट अब एपिएफको टोलीहरूले अन्य सुरक्षा कर्मीहरूले सामान निकाल्ने सुरक्षित ठाउँबाट लाने काम गर्नु नै भएको छ। त्यो तपाईँले पनि सायद फोटो भिडियो देखिसक्नु भयो होला न्युजहरूमा पनि। त्यो सामानहरू उद्धारको काम भएको छ, तर कोही पनि मृतक नभएको भएर अहिले तत्काल क्षतिपूर्ति चाहिँ छैन। भत्केको घरहरूलाई हाम्रो कार्यविधि छ, पुनर्निर्माण निजी आवास पुनर्निर्माण भन्ने कार्यविधि अनुसार पछि त्यो हुने नै छ। अहिले तत्कालको लागि हामी अझै पनि नदी खोल्न सकेका छैनौँ। नदी खोल्नको लागि हामीले ब्लास्टिङ गर्न भनेको पानीभित्र ब्लास्टिङ गर्न मिलेन, पानीभित्रको ढुङ्गामा। अनि हामीले अझै पनि नदी खोल्न नसकेको अवस्था भएर नदीमा पुरै गेग्रान भरिएर पानी छैन, कति पनि पानीको र नदी खोल्न नसकिँदा हामीले बाटो खोल्न सकेका छैनौँ। तर अन्य तलसम्मको जियोस बेसी सहरदेखि चामेसम्मको सडक आज साँझसम्म हामी तल ब्लास्टिङ पनि गऱ्यौँ, अब खोत्रो भन्ने ठाउँमा आज ब्लास्टिङ गऱ्यौँ र साँझसम्ममा यो खुल्ने सम्भावना छ। चामेसम्मको सडक खुल्छ र योभन्दा माथिको यो खोलो थुनिएको खोलो नखुल्दासम्म हामीहरूले माथिको बाटो खोल्न सकेका छैनौँ।
0: उसमै खोली थुनिएको खोलो भन्नुभयो, खोलामा पानी छैन भन्दाखेरि त्यो पानी जमेर ठुल्ठुलो
1: खोलामा थुनिएर पानी जम्मा भएर त्यहाँ अहिले गेग्रान आएर भरियो
0: कि गेग्रान आएर उसमै त्यो खोला त्यो जुन चाहिँ अब प्राकृतिक रूपमा बनेको ताल चाहिँ ठुलो ठुलो हुँदै गइरहेछ।
1: छैन छैन प्राकृतिक रूपमा ताल भन्ने अहिले ताल नै छैन, तर त्यो गेग्रान माथिबाट खोलो बगेर खोलो खोलाको स्तरमा नभई बस्तीतिर गएर खोलाले धार परिवर्तन गरेको छ। त्यो बस्ती जोगाउनको लागि खोलालाई पुरै नै धारमा फर्काउनु पर्ने छ, त्यो गर्न सकिराखेको छैनौँ।
0: ओके कृष्णजी, तपाईँले धेरै अपडेट दिनुभयो, अरू कुरा केही भन्नु बाँकी छ? हाम्रो देश विदेशमा भएका श्रोतालाई त्यस भएकालाई धेरै पिर हुन्छ, आफ्नो गाउँठाउँको केही छ अरू?
1: छैन, हाम्रो त्यही हिमलुङको जानकारी पाइ नै हाल्नुभयो र हामीले खोलो खोल्न सकेका छैनौँ। अन्य अवस्था अहिले लगभग सामान्य भएको छ र ट्रेकिङ आउने टुरिस्टहरू हुनुहुन्छ भने एक दुई दिन थोराङ्ला र तिलिचेमा अलि बढी हिउँ भएको भएर थोरै गाह्रो छ, नत्र भने तपाईँहरूलाई ट्रेकिङमा आउन कुनै पनि समस्या छैन। मनाङसम्म आउन घुम्नलाई र अबको तिन चार दिनपछि थोराङ्ला र तिलिचे जान पनि ट्रेकिङ रुट पनि खुल्छ। अन्य जनजीवन सामान्य भइसक्यो, ट्रेकिङ रुट पनि खुलिसक्यो, घुम्न आउनेको लागि पनि अब आउन सक्नुहुन्छ भन्ने जानकारी गराउँछु। धन्यवाद।
0: अन्तमा हजुरलाई सोधिहालौँ, अब भोटेकोसीको यो बाढी र अब यही तपाईँको स्थानमा बाढीले गर्दाखेरि बसाई चाहिँ कहाँ हुनुपर्छ, कस्तो ठाउँमा हुनुपर्छ, नदी छेउमा हुनुपर्छ, हुनु पर्दैन, के भन्नुहुन्छ त?
1: अब भोटेकोसीको बाढीले त ठुलो बाढी आयो, सबै गयो, तर मनाङको हकमा भन्दा नदी किनारको जोखिम त अझै पनि छ, चामे बजार नै जोखिम छ, तालगाउँ डुबानको जोखिम नै छ, तर उहाँहरू पहिलाबाट बसिराख्नु भएको उहाँलाई स्थानान्तरण गरेर अर्को ठाउँमा लग्ने ठाउँ पनि छैन कि अर्कै जिल्लामा लानु पर्यो, मनाङभित्रको अर्को ठाउँमा स्थानान्तरण गर्ने ठाउँ छैन, जोखिम हुँदाहुँदै पनि त्यहाँ बस्नुपर्ने उहाँहरूको बाध्यता छ। र कानुनी रूपमा पनि यस्तो नदी विकास जग्गा भन्छ, जग्गाको प्रकृति अनुसार उहाँहरू बस्न मिल्ने जग्गा भएको कारण अहिले अनेक कारणले हामीले यदि अव्यवस्थित बसोबासी भनेर जग्गा बाँध्नु पर्दा पनि कानुनी रूपमा उहाँहरूलाई दिन मिल्ने छ, तर जोखिमयुक्त भएको कारण थोरै ढिलो पनि भइरहेको छ। अनि जोखिम त जोखिम नै छ, तर यहाँ नबसी नहुने जस्तो बाध्यता पनि छ। हजुर
0: ओके ल त साक्षी साहब, तपाईँलाई धेरै धन्यवाद सबैको तर्फबाट छ, केही परेमा हामी फेरि पनि कन्ट्याक्ट गर्छौँ, अहिलेलाई समयको लागि धन्यवाद भन्दै मैले बिदा लिएँ है त।
1: हस्
0: थ्याङ्क यू त आज श्रोता यहाँ हुनुथ्यो, सूचना अधिकृत पनि हुनुहुन्छ, सहायक प्रमुख जिल्ला अधिकारी मनाङका, र उहाँले यो भीम पहिरोमा परेका नेपालीहरूको कुरा गर्दै हुनुहुन्थ्यो भने अब हामी आधै सफा भएर ल्याउँ। योभन्दा अगाडिको शुक्रबार उहाँले नेपालमा पाएका केही अपडेट्सहरू दिनुभयो, इभेन्ट्सहरूको दिनुभयो, चलचित्रको कुरा गर्नुभयो र कहाँ कहाँ के भनौँ न कल्चरल एक्टिभिटी नाटकको कुरा गर्दै हुन्थ्यो। आज पनि एक दुई मिनटलाई लिइहालौँ, म आदेश जिल्ला कार्यक्रममा ल्याउन चाहन्छु, उहाँको टेलिफोन यहाँ छ। ओके आदेशजी, मलाई सुन्नु भएको छ? नमस्ते। गुड आफ्टरनुन। सबभन्दा पहिला भनिदिनुहोस्, वेयर आर यु? अहिले एउटा कार्यक्रममा छ भने सुने, वेयर आर यु?
2: हजुर, आई वाज अघि भर्खरै इन्स्टिट्युट अफ फरेन अफेयर्समा,
1: त्यहाँ चाहिँ हाम्रो कार्यक्रम भइरहेको थियो. त्यो कार्यक्रमको नाम चाहिँ हामीले कसरी यो क्लाइमेट चेन्ज रिलेटेड अस्ति भर्खरै हाम्रो प्राइम मिनिस्टर बालेनले युएनमा स्पिच दिनुभएको मा हाइलाइट गरेर एउटा प्रोग्राम भएको थियो, जुन चाहिँ प्यानल डिस्कसन थियो फरेन अफेयर्स इन्स्टिट्युट अफ फरेन अफेयर्स गरेको.
0: आज के निस्क्यो त कुराहरू, डिस्कसन कुराकानी प्रश्न उत्तर होला, के भयो त?
1: हजुर, कार्यक्रममा अब मेन चाहिँ नेपालको पोजिसन के छ क्लाइमेट नेगोसिएसनमा, अनि नेपालमा चाहिँ कसरी नेपालले चाहिँ अहिलेसम्म नेगोसिएट गरिरहेको छ युएनहरूमा भनेर चाहिँ हाम्रो तिनवटा प्यानलिस्टहरू एक्सपर्टहरू आउनुभएको थियो कार्यक्रममा. हजुर, उहाँ एक्सपर्टहरूले एकजना एक्सपर्ट हुनुहुन्थ्यो हाम्रो कृष्ण प्रसाद ढकाल, उहाँ जोइन्ट सेक्रेटरी हो अनि युएन मिनिस्ट्री अफ फरेन अफेयर्सको, अनि मन्जित ढकाल सर हुनुहुन्थ्यो र डाक्टर सुशीला नेपाली म्याम पनि हुनुहुन्थ्यो, जुन चाहिँ जेन्डर इक्वालिटी र सोसियल इन्क्लुजनको कुरा गर्नुहुन्थ्यो. अनि यो इभेन्टमा चाहिँ मेनली चाहिँ अब के हुन्छ भन्दाखेरि, जो क्लाइमेट भन्डरेबल कन्ट्री छ जस्तै नेपाल अनि अरू कन्ट्रीहरू चाहिँ कसरी युएनमा चाहिँ आफ्नो एजेन्डाहरू चाहिँ दिइरहेछ लिन हुन्छ कि. अहिले भर्खरै नेपालले 20 मिलियन ग्रान्ट रिसिभ गर्यो युएनबाट, अनि अब त्यो ग्रान्ट रिसिभ गर्न ठिक छ, तर अब आउने समयमा चाहिँ आपतकालीन समयमा चाहिँ कसरी नेपालले रेस्पोन्ड गर्छ भनेर चाहिँ र कसरी रेस्पोन्ड गर्नुपर्छ भनेर कार्यक्रम राखेको
0: थियो. ओके, ल त त्यस बारेमा पछि हामीले कुराकानी गर्न सक्छौँ डिटेलमा. तपाईँलाई जहाँ हुनुहुन्छ त्यहाँको मैले अपडेट दिनु भनेको, तपाईँले राम्रो कुरा सुनाइदिनु भयो, थ्याङ्क यू भेरी मच. अब अरू के भइरहेको छ, एक्जिबिसनहरू सोहरू कहाँ के भइरहेको छ, यसो अपडेट दिनुहोस् न, लेटेस्ट कहाँ के छ?
1: हो हजुर, आजको लेटेस्ट एकदमै राम्रो एक्जिबिसन चाहिँ द ग्राउन्ड बिनिथ लाइन्स भन्ने एक्जिबिसन भइरहेको छ, जुन चाहिँ आर्टिस्ट अमिषा महर्जनले गरिराख्नु भएको छ. यो फेरि पनि अस्ति मैले शुक्रबार हामी कुराकानी हुँदाखेरि तारागाउँ नेक्स्टको मैले एक्जिबिसन भनेको थिएँ, त्यो पनि यो एक्जिबिसन पनि तारागाउँ नेक्स्टमै भइरहेको
0: छ. यो केको बारेमा हो त?
1: हजुर,
0: व्हाट इज ऑल अबाउट यो एक्जिबिसन, केको लागि, कस्तो प्रकारको एक्जिबिसन?
1: हो, यो एक्जिबिसन चाहिँ पहिलो प्रथम चाहिँ सोलो एक्जिबिसन हो, जुन चाहिँ उहाँ आर्टिस्टले गर्दै हुनुहुन्छ. अनि यो एक्जिबिसनमा चाहिँ टाइल क्रसेटहरू, पेपर विभिङ, पेन इङ्क, वाटर कलर इन्सुलेसनहरू लिएर चाहिँ कसरी चाहिँ हाम्रो कम्युनिटी अथवा सब्सिस्टेन्स अथवा लाइभलीहुडलाई एक्सप्लोर गर्न सकिन्छ, अनि जुन चाहिँ उहाँले नै आफै नै आफ्नो फ्यामिली कम्युनिटीमा गर्दै आउनुभएको हो, यो कुरा, यो मेटेरियल्सहरूलाई लिएर चाहिँ कसरी एउटा एक्जिबिसन क्रिएट गर्न सक्छ जसले चाहिँ कम्युनिटीलाई रिप्रेजेन्ट गर्छ, सो अलिकति मोर कल्चरली रिप्रेजेन्ट गर्छ.
0: ओके, अब त्यो हाम्रो मौलिक कुरा भए तापनि यसलाई प्रपर्टी अथवा चाहिँ यसलाई फाइनान्समा र एउटा एसेटमा लान सकिने रहेछ, सम्भावना छ?
1: हजुर हजुर,
0: कति राम्रो कुरा रहेछ. र अब यो चाहिँ आजको एक्जिबिसन कसलाई फोकस गरिएको थियो त भाइ?
1: हजुर, यो एक्जिबिसन मैले फेरि पनि मैले हरेक एक्जिबिसन जुन लाउँछु अथवा जुनै पनि कार्यक्रम लगाइरहेको छु, त्यो कार्यक्रम चाहिँ सकेसम्म सबैजनाले इन्जोय गर्न सक्ने, सबैजना सहभागी हुन सक्ने कार्यक्रम नै मैले सकेसम्म म यता हजुरको रेडियोमा भन्न म खोज्छु. अनि त्यसैले चाहिँ कार्यक्रम सबैले सबै इन्भल्भ हुन सक्नुहुन्छ, आर्ट लभर हुनेदेखि टेक्सटाइल क्राफ्ट इन्थुजियास्ट हुनुहुन्छ भने, अथवा यो बिल्डिङहरूमा पनि उनीहरू आर्किटेक्टहरूमा इन्ट्रेस्टेड हुनुहुन्छ भने, अथवा कुनै पनि कुरा जुन चाहिँ कम्युनिटीमा कसरी कनेक्ट भइरहेछ आर्टले भनेर बुझ्न चाहन्छ भने, र मिक्स आर्ट मिडिया कस्तो हुँदो रहेछ भनेर बुझ्न चाहन्छ भने यो प्रोग्राम हो.
0: ओके, र कहिले नसुनेको कार्यक्रम देखेँ मैले, अब मिल्यो भने हामी पनि जाउँला. यो चाहिँ वान अफ हो कि यो केही समयसम्म लागि हुन्छ?
1: यो चाहिँ केही समयसम्मको लागि हुन्छ, तर आजदेखि सुरु भइरहेको छ.
0: okay.
1: अनि यो चाहिँ 12 अक्टोबरदेखि 12 अक्टोबरसम्म हुन्छ, यो 4 बजीदेखि
0: 4 बजीदेखि 12 अक्टोबर तारागाउँ नेक्स्टमा, होइन त, बौद्ध नजिक भन्दाखेरि सबले चिन्नुहुन्छ. ओके, मेरो समय पनि सकियो, तपाईँ पनि व्यस्त हुनुहुन्छ, थ्याङ्क यू भेरी मच फर द भेरी गुड अपडेट्स. दुईटा कुरा महत्त्वपूर्ण गरिदिनु भयो, तपाईँलाई म धन्यवाद भन्दै बिदा लिन चाहन्छु. अर्को हप्ता मनोरञ्जन फाँटलाई पनि यसो छुनुहोस् है त. एन्ड भेरी फाइनल्ली, ओपन थिएटरमा चाहिँ ठुल्ठुलो एउटा पाल राखिरहेछ, के को लागि भनेर चाहिँ भन्नु होला है, मैले बिदा लिएँ तपाईँसँग. हस् हस् हस् आदर सदार लागु समाचार तर्फ
2: स्पिकरमा भन्नुहोस्, फ्लाइ बीएफबीएस, यो बीएफबीएस गोर्खा रेडियो हो. गोर्खा रेडियो हो.
3: सदनको चालू अधिवेशन फलदायी नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले खबरदारी गर्ने बताएका छन्। चालू अधिवेशनको अन्तिम बैठकमा सांसद दुर्वराज राईले प्रधानमन्त्रीको उत्तर नलिकनै जिल्ला फर्किँदा खल्लो लागेको बताउनु भएको छ।
4: धेरै मन्त्रीज्यूहरू प्रति हामी आभारी छौँ, उहाँहरूले हामीलाई उत्तर दिनुभएको छ, तर सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौँ। जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौँ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताहरूको घर आँगनसम्म म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन।
3: खबर अनुसारले वीरगन्जको नेसनल मेडिकल कलेजको समस्या समाधान गर्न ध्यान आकर्षण गराउनु भएको छ।
5: त्यस मेडिकल कलेजमा लगभग 25 फेक फेकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पिजी सिट लिएको छ। त्यसै गरी ती विद्यार्थीहरूले के को विरोध गरे भन्दाखेरि निरीक्षणमा जाँदाखेरि, चिकित्सा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीका सुरक्षा गार्डहरूलाई मरिज बनाएर पानी चढाऊ भनेर कलेजको म्यानेजमेन्टले चाहिँ फोर्स गरेका छन्। यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरख धन्दा चलाइरहेका कलेजहरूलाई चाहिँ राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्यलमा पारिदिन मिल्दैन सहमते।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कानून निर्माणका लागि संसदलाई पर्याप्त काम दिइएको दावी गर्नुभएको छ। काठमाडौँमा गरिएको पूर्वाधार सम्मेलनमा मन्त्री वाग्लेले सरकारको 6 कार्यकालको बचाव गर्नुभएको छ।
6: 166 दिस इज द स्केल अफ आवर एम्बिसन। म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरे। बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ, बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वे ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेका छौँ। 28 सिएनआईले भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस्, राम राज्य ल्याउँछौँ हामी। एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो। अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो, यतिको नै एम्बिसन राख्ने हो। 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसकेको छ, अनुमोदन भएर अब संसदीय एक्जिक्युटिभबाट त्यो फुटबल, त्यो लेजिस्लेटिभ फुटबल हामीले पार्लियामेन्टतिर पठाएका छौँ।
3: मन्त्री वाग्लेका अनुसार अघिल्ला सरकार र अहिलेका सरकारका कामको गति फरक मान्न सकिन्छ।
6: त्योभन्दा अघिल्लो संसदीय अधिवेशनमा जहाँ हामी चाहिँ 4 सानो पार्टी थियौँ, कानुन मन्त्रीजीले भनिसक्नुभयो जम्मा 30-32 ऐन पारित भयो 3.5 वर्षको पार्लियामेन्ट्री टर्म, 35 3.5 वर्षको पार्लियामेन्ट्री टर्ममा योभन्दा अघिल्लो संसदमा, अफ विच आई अल्सो ह्याड अ डुबियस डिस्टिङसन अफ बिकमिङ अ मेम्बर, जम्मा 35 ऐन, 35 त हामी एउटा ब्रेकफास्टमा ल्याउन थालिसक्यौँ।
3: कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विगतमा बनेका कानुन कमसल भएकै कारण समृद्धि नभएको सम्झाउनु भएको छ।
7: यो सहरी ऐन हेऱ्यो भने ठ्याक्कै हाम्रो सहर त्यस्तै छ, डिट्टो विद्यालय ऐन, शिक्षा ऐन हेऱ्यो भने डिट्टो यस्तै छ, ल डिट्टो जस्तो ऐनले परिकल्पना गरेको छ त्यस्तै त आउँदो रहेछ। हाम्रो उद्योग भनेपछि त ऐनमा त्रुटि हुनु पर्यो त्यसो भए त, अनि मेरो मन्त्रालयमा ओभरल्याप मैले गरेको कानुन, अहिले मैले आफूले प्र्याक्टिस गरेको जुन परिमार्जित गर्न खोजेको ऐनहरू हेर्दाखेरि त ठ्याक्कै त्यस्तै रिफ्लेक्सन छ, जस्तो भवन ऐनमा छ त्यस्तै भवनहरू यता अहिले समाजमा छ, जस्तो सहरी ऐन त्यस्तो। अब मलाई लाग्छ लगानीमा पनि अहिले जुन वातावरण छ त्यो हाम्रो ऐन कानुन नियमावली यसकै रिफ्लेक्सन हुनुपर्छ र छ पनि।
3: अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने भएका छन्।
8: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा 1-2 आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको उल्लेख गर्नुभएको छ।
3: एसियन गेम्समा आज नेपाली खेलाडीले 4 खेलमा प्रतिस्पर्धा गर्दैछन्।
8: जुडोतर्फ पुरुष 90 केजी तौलमा सुजन गुरुङले जापानका रिकु ओकाडासँग अन्तिम 16 स्पर्धा गर्दै हुनुहुन्छ। त्योक्वान्दोतर्फ 80 केजी तौलमा अभिषेक बरालले अन्तिम 16 खेलमा उज्बेकिस्तानी खेलाडीको सामना गर्नुहुनेछ।
3: खबर यति नै, नमस्कार।
9: यो PFBS गोर्खा रेडियो।

0: चाल्नु आउँछु म.
1: ओके, गीतमा पनि यस्तो भनेको रहेछ, ऱ्याप छ्यापमा चाहिँ धेरै कुरा निस्किन्छ, दुःख पाएको देख्न पाए झन् रमाउँछु म. गजब कुराहरू होइन त. एनिवे, भेडाको उन जस्तो आफ्नै शैलीमा बनेको गीत रहेछ. कता कता भेडाको उन जस्तो नेपालीको पनि गीत यस्तै यस्तै छ क्यारे होइन, त्यसबाट अलिकति इन्सपायर भयो हो कि जस्तो लाग्यो मलाई. र अब आज यो बसाइमा दोस्रो चरणमा, काठमाडौँको सौगातको दोस्रो चरणमा आयौँ श्रोताहरू, र भर्खर समाचार सुन्नुभयो. र अघि मैले छविजीलाई पनि स्माइली डे हो आज, वर्ल्ड स्माइल डे, विश्व मुस्कान दिवस हो. अक्टोबर महिनाको दोस्रो दिन यानि कि पहिलो शुक्रबार भन्नुपर्छ, दुई तारिक पर्यो र यही दिनै मनाइयो. अरू वर्षमा अरू दिन होला तर आज चाहिँ ठ्याक्कै शुक्रबारको दिन 2 अक्टोबरमा पर्यो. र यो दिवस मुस्कान र दयालु व्यवहार मार्फत मानिसहरूमा खुसी फैलाउने उद्देश्यले मनाउने गरिन्छ. यसको शुरूआत अमेरिकी कलाकार हार्वी बलले 1969 गरेका थिए. हार्वी बल नै विश्व प्रसिद्ध स्माइली फेसको डिजाइनमा जोडेका एक कलाकार हुन्. एक अरूका प्रति दयालु बन्न, सकारात्मक व्यवहार गर्न र सानो मुस्कानले पनि अरूको दिन खुसी बनाउन सक्छ भन्ने सन्देश दिन्छ. त्यसकारणले अब लाइनमा आउनुहुने मित्र हुनुहुन्छ गोपाल बराइजीलाई मैले स्माइली पठाउँदै उहाँलाई स्वागत गरिहाले है. त गोपालजी नमस्ते.
2: म
1: आरामै छु, तपाईँ?
2: म नि ठिक छु दाई, एकदम ठिक छु. अब दसैँ आइपुग्यो दाई, दसैँ आउन लाग्यो, चलपल सुरुमा लाग्या छ.
1: एनिवे, तपाईँ अलिकति अब आफ्नो घर परिवारसँग व्यस्त हुँदो रहेछ, आमा अलिअलि बिरामी भएको कारणले गर्दाखेरि केही दिनदेखि तपाईँ हराइरहनु भएको थियो. जे होस्, आमाको पनि शीघ्र स्वास्थ्य लाभको कामना, र तपाईँ लगायत आमा र सबैलाई चाहिँ हाम्रो तर्फबाट आज वर्ल्ड स्माइल डेको अवसरमा स्माइली पठायौँ है त.
2: यहाँहरूलाई पनि एकदम शुभकामना छ दाई.
1: ओके, ल तपाईँको कुरा सुनाउनु भन्दा पहिला एक मैले अघि नै यो स्माइली डेको बारेमा कुरा गर्दाखेरि एकजना श्रोताले मलाई पनि स्माइली पठाउनु भएको रहेछ. उहाँको नाम हो नरेन्द्र राई, कहाँबाट? अल्डरसट युगबाट लेख्नु भएको छ. नरेन्द्र खालिङ राई अल्डरसटबाट वर्ल्ड स्माइल डे हजुरलाई पनि है विनोद दाई भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद छ. ओके ल, अब सुरु गर्नुहोस्, तपाईँको रिपोर्ट के छ त?
2: मैले चाहिँ आज धेरै समय पछाडि रिपोर्टिङ गर्नु लागेको. यो चाहिँ पछिल्लो समयमा धनकुटाकोमा, धनकुटाका विभिन्न ठाउँहरूमा चाहिँ पाको बारेमा धान खेती गर्ने चलन बढ्दै गएको छ. जस्तैमा चाहिँ स्थानीय तह र किसानहरूको आफ्नै प्रयासले

0: चाहिँ यो धान खेतीको विस्तार भइरहेको छ। जस्तो पछि अघिल्लो समय केही समय अघिसम्म चाहिँ धनकुटाको बेला र छत्र जोरपट्टि गाउँपालिकाको ताङ्खुवा तेलिया लगायत ठाउँमा हुन्थ्यो भने अहिले चाहिँ धनकुटाको धेरै ठाउँहरूमा पनि पाखो बारीमा धान लगाउन थालिएको छ। यसको यसलाई चाहिँ सबैभन्दा सजिलो चाहिँ के रहेछ भने सिँचाइ गर्नु नपर्ने, जस्तो अरू बेला हामीले धान खेती गर्दाखेरि रोप्ने बेलामा पनि प्रशस्तै पानी लगाउनु पर्ने, पानी नपरी रोप्न नपाइने, अनि रोपिसके पछाडि पटक पटक सिँचाइ गर्नुपर्ने बाध्यता, र पछिल्लो समयमा चाहिँ यो जलवायु परिवर्तनका कारणले गर्दाखेरि पानी पनि भनेको समयमा नपर्ने गर्दाखेरि खेतहरूमा धेरै ठाउँमा खेतहरू बाँझो रहन थालेको थियो। तर अहिले पछिल्लो समयमा खाली ठाउँमा जुन पाखो बारी त्यहाँ मकै रोप्ने ठाउँहरू हुन्छ त्यस्ता ठाउँहरूमा चाहिँ धान खेती गर्न थालिसके पछाडि अहिले यस क्षेत्रका किसानहरूले अत्यधिक रूपमा अलिक धेरै रूपमा नै पाखो बारीमा धान लगाउन थाल्नु भएको छ। यसले चाहिँ किसानहरूलाई अब खेत रोप्नको लागि धान रोप्नको लागि खेतै चाहिन्छ भन्ने जुन किसिमको एउटा मान्यता त्यसलाई चाहिँ अन्त्य गरिदिएको छ। यसले एकदम किसानहरूलाई नयाँ उत्साही पनि बनाएको छ। अहिले
1: उसो भए यो के हाइब्रिड प्रकारको धान बाली हो?
0: यहाँ धनकुटामा चाहिँ दुई थरी धान उत्पादन हुन्छ, एउटा चाहिँ अङ्कर जात भन्ने रहेछ र अर्को चाहिँ धान हाइब्रिड भन्ने छ। दुई प्रकारका धानहरू लगाइन्छ। अब यसमा चाहिँ यो धान रोप्दाखेरि जस्तो हामी हाम्रो श्रोताहरूलाई जानकारी गराउँ, जसरी कोदो रोपिन्छ त्यसरी नै यो पनि रोप्ने हो। जस्तो अब मैले पनि यसपालि मेरै आफ्नै बारीमा पनि मैले झन्डै तिन रोपनी तिनदेखि चार रोपनीको आसपासमा पनि लगाएको छु होइन। यो चाहिँ लगाउने तरिका चाहिँ के रहेछ भने जसरी कोदोको ब्याड हानिन्छ, बिउ हानिन्छ, त्यसरी नै पहिला कोदोको बिउ रोप्ने, जस्तै के अरे बिउ हाने जसरी ब्याड बनाउने रोप्ने, त्यस पछाडि अनि पछि उखलेर जसरी कोदोको बिउ सारिन्छ त्यसरी नै कोदोको बिउ राख्ने, एउटा एउटा सिङ्गल सिङ्गल रोप्ने। हामीले धान रोप्दा चाहिँ चार पाँचवटा बिउ एकै ठाउँमा रोप्छौँ धान रोप्दा चाहिँ होइन, अरू बेला सिँचाइ गर्ने ठाउँमा चाहिँ। तर यो धान चाहिँ एउटा मात्रै रोप्नु पर्ने, एउटा बिउ मात्रै रोप्नु पर्ने।
1: यो त काया पलट भयो त। उसो भए त काठमाडौँको मैले धान रोपाइमा चाहिँ हिलोमा गाज गाज भएर एकदम गीत गाउँदै नाच्दै हिलो छ्याप्दै गर्ने त्यो धान गीतहरू त अब हराउने भयो नि त। उसो भए त्यो एउटा बिरुवा सार्ने हो भने त के कसो
0: त्यो अन्त धान अब त्यो पनि अब फेरि खेती गर्ने ठाउँमा त्यो पनि अब गर्नु त पर्छ नै। यो अब हाइब्रिड र अब अन्य किसिमको यो अलिक फरक भएको हुनाले अब यसको स्थायित्व चाहिँ थाहा छैन, किनभने अहिले कृषि ज्ञान केन्द्रले नै यसलाई यसको बारेमा उसले चाहिँ सुरुवात गरेको छैन होइन। कृषि ज्ञान केन्द्र र उसले कृषि अनुसन्धान परिषदले नै यसलाई चाहिँ जुन बिउ वितरण अरू बेला जस्तो हुन्छ नि यो चाहिँ यहाँ कृषि ज्ञान केन्द्रले पनि आफ्नो यो किसिमको चाहिँ भन्दैन, उनीहरूले अध्ययन गरिरहेका छन् होइन, विभिन्न ठाउँमा गएर कस्तो फल्छ भने उनीहरूले हेर्छन्, डाटा लिने पनि गरिरहेका छन्। तर अहिले यिनीहरूले यो जातको नै रोप भनेर चाहिँ भन्न सकेको छैनन्। किनभने भने मैले कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र बहादुर राणालाई पनि सोधेको थिएँ, उहाँले तपाईँहरूले किन यस्तो यति धेरै धान फल्छ किन गर्नु भएको छैन भन्दाखेरि हामीलाई कृषि अनुसन्धान केन्द्र नाकले चाहिँ यो रोप्नु भनेर अहिले के अरे सिफारिस गरेको छैन। तर अब यो धान जनताहरूले स्थानीय किसानहरूले धेरै लगाउन थालिसके, अब चाहिँ अब नागले पनि यो खालको ल्याउला
1: टेक्निकल कुरा होला, प्राविधिक कुरा होला र अर्को नियम कानुनको कुरा होला होइन। आजकल त कपिराइटदेखि लिएर अनेक अनेक छ होइन, पेटेन्ट राइटहरू हुन्छ, त्यसले त्यो पनि हुन सक्छ मेरो अन्दाज हो। तर अनि तर यो एक दुई बाली गरिसके अर्को भनाइमा कस्तो छ त यो यसको चामल बडो मिठो हुन्छ, बासनदार छ, के छ त?
0: यो चाहिँ धनकुटा नगरपालिकाको वडा नम्बर 9 बेलारा अनि छतर जोरपट्टि गाउँपालिकाको वडा नम्बर 3-4 ताङखोरा तेलियामा चाहिँ 3-4 वर्षदेखि यता लगाइराख्नु भएको छ। उहाँहरूले चाहिँ त्यो ठाउँहरू चाहिँ यस्तो हो कि एकदम अत्यन्त सुखाग्रस्त क्षेत्र जस्तो जस्तै हो, त्यस कारण त्यहाँ किसानहरू लाउनु थाल्नुभयो। त्यहाँ चाहिँ अब अहिले पछिल्लो समयमा टमाटर पनि उत्पादन हुन छोडिसकेको छ, टमाटरहरू मर्ने, अकबरी खोर्सानीहरू पनि मर्ने, त्यो हुँदा चाहिँ किसानहरूले यो धान लाउन थालिसके पछाडि 3 रोपनी 4 रोपनीमा लगाउनु भयो भने 3 रोपनीमा कम्तीमा पनि 7-8 मुरी 10 मुरी धान पनि फलाउन थाल्नुहुन्छ। यहाँ एकजना किसानले त्यो पाखो बारीमा 27 मुरीसम्म धान फलाउनु भएको रेकर्ड पनि छ। त्यसले गर्दा उहाँहरूले भन्नुहुन्छ कि यति चामल पनि मिठो हुन्छ. जस्तो अहिले पछिल्लो चरण चाहिँ जस्तो बेलारा, मैले जुन बेलाराको उल्लेख गरेँ, बेलाराका त्यहाँ किसानहरू धेरै हुनुहुन्छ. त्यहाँका किसानहरूले चाहिँ पराल गाईबस्तुलाई खुवाउनको लागि पराल किन उहाँहरू झापा मोरङ सुन्तलीतिर ठिका गर्न जानुहुन्थ्यो. तर उहाँहरूले चाहिँ यो पछिल्लो समयमा यो गर्न थालिसकेपछि, पाखाबारीमा धान लाउन थालिसकेपछि धान पनि फल्ने र अनि पराल पनि हुने भएको हुनाले अहिले ती विकल्पको रूपमा पनि त्यहाँका किसानहरूले यो अहिले नयाँ प्रजातिको शङ्कर जातको र हाइब्रिड धान चाहिँ रोप्न थाल्नु भएको छ.
1: चौतर्फी फाइदै फाइदा रहेछ होइन. पराल पनि हुने, मिठो, पानी पनि नचाहिने, धेरै मेहनत पनि गर्न नपर्ने रहेछ. ओके, राम्रो कुरा गर्नुभयो.
0: यसलाई जम्मा दुई तिनचोटिसम्म गोड्नुपर्छ होइन. झारले झार आयो भने त्यति राम्रो पठाउँदो रहेनछ. दुई तिन तिनचोटिसम्म गोड्यो भने अब मल त सामान्य त लाउनु परिहाल्छ. मल बिना त अहिले केही पनि हुँदैन. त्यसले गर्दा पनि अब अहिले किसानहरू चाहिँ सर्क अलिक बढी आकर्षित भएका छन्.
1: ओके, गुड न्युज दिनुभयो, नयाँ कुरा सुनियो भने. अब नयाँ अरू कुरा टिपन टापन केही छ धनकुटातिरको?
0: धनकुटातिर अब अहिले अब एभोकाडो अब बिक्री वितरण सुरु भएको छ. तर धनकुटा नगरपालिकाले चाहिँ अहिले फलि नसकेको कारणले गर्दा तत्काल बिक्री वितरण रोक लगाएको छ. त्यही पनि अब किसानहरूले चाहिँ बजारमा बेचिरहनु भएको छ. किसान यहाँ अहिले धनकुटामा एभोकाडो जुन बजारमा पाइन्छ त्यसमा स्वाद चाहिँ छैन. तैपनि अब यो एभोकाडोको राजधानी भएको हुनाले पनि धेरै धनकुटा आउने मान्छेहरू अथवा धनकुटाबाट बाहिर जानेहरूले चाहिँ कोसेलीको रूपमा एभोकाडो लाने लान थाल्नु भएको छ. तर हामीले पनि किसानहरूलाई अथवा किन्ने श्रोताहरूलाई जो किन्न खोजिराख्नु भएको छ उहाँहरूलाई पनि अहिले तत्काल चाहिँ नकिन्ने हुन्थ्यो भन्ने लाग्छ. किनभने त्यति पाक्ने बेला भइसकेको छैन. नपाक्दाखेरि धनकुटाको बदनाम हुने हो कि भन्ने धनकुटा नगरपालिका लगायत यहाँका मान्छेहरूको चिन्ता छ. मैले यो पनि जानकारी गराएँ है.
1: ओके, अब त्यसको स्वादले पनि चिनिन्छ नि होइन. यहाँको तरकारी मिठो र एकदमै स्वादिलो, हेल्दी भनेर भने जस्तो हो होइन. अब फर्पिङको नास्पाती, पोखराको सुन्तला भने जस्तो त्यहाँ चाहिँ एभोकाडो पनि चिनिन्छ होइन त. ल त, अब क्वालिटीको तपाईँले एक्सपोर्ट गर्नुहोला अरू ठाउँमा. आजलाई यति नै गरौँ. तपाईँलाई धेरै धन्यवाद छ. तपाईँ भर्खरै आउनुभएको छ. बेला बेलामा अपडेट त्यो भेकको दिँदै गर्नुहोला. हस् त, मैले बिदा लिएँ. केही छ अरू कभर गर्नुपर्ने?
0: हस्
1: नमस्कार. नमस्कार. एभोकाडा र धानको कुरा गर्नुभयो. बाली, नयाँ प्रकारको बाली, त्यो पनि पाखो बारीमा, धेरै पानी पनि नचाहिने, चामल पनि राम्रो, बास्ना मिठो र गाईबस्तुलाई पनि पराल हुने रे भने. आज विश्व मिष्कान दिवस हो. त्यसले गर्दाखेरि मैले यहाँलाई जानकारी गराएँ. हरेक अक्टोबर महिनाको पहिलो शुक्रबार यो मनाइन्छ विश्व मुस्कान दिवस, यानि कि वर्ल्ड स्माइल डे. पठाउनुहोस् न एक दुईवटा भनेको. मेरा मित्रले पठाउनु भएको छ अघि, एकजनाले पठाउनु भयो अहिले, छवि थापा मगरले, ह्याप्पी स्माइली डे विनोद दाई हजुर एन्ड अल द लिसनर्स भनेर पठाउनु भएको छ. थ्याङ्क यू भेरी मच. अझ पनि केही समय छ, अझै पनि पठाउन सक्नुहुन्छ. तपाईँलाई पनि मैले पनि फर्काए है त. हेभ अ ग्रेट डे अहेड एन्ड ग्रेट विकेन्ड पनि भन्नु पर्यो. र यसको मतलब चाहिँ विश्व मुस्कानले के दिन्छ त सुधारु? धेरै केही गर्नु पर्दैन. कसैलाई तपाईँले अर्काप्रति दयालु बन्न, सकारात्मक व्यवहार गर्न, एउटा सानो मुस्कान पनि अरूको दिन खुसी बनाउन सक्छ भन्ने सन्देश हो सुधारु. त्यसले गर्दाखेरि दयालु व्यवहार मार्फत मानिसमा खुसी फैलाउन सक्नुहुन्छ, उद्देश्य यही हो भन्दै अब जानकारी लिउँ. त्यसपछि आजको शुक्रबारे बसतर्फ जान्छौँ. आज पुलिसका रिटायर्ड डिआइजीसँग पी मात्रजीले कुरा गर्नुभएको छ. केशव अधिकारीजीसँगको कुराकानी छ, सुन्न पाउनुहुन्छ.
2: तिमी सोसियल मिडिया अपडेटमा व्यस्त हो?
3: हो.
2: के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु.
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ. साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि. यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्. तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन. यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर.
3: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
4: यो BFPS कुलकर्मा रेडियो हो।

हजुर, महत्वपूर्ण जानकारी होइन त दुई साथीहरूले दिनुभयो, यसमा चाहिँ तपाईँले चाहिँ ध्यान पुर्याउनै पर्नेछ। किनभने अस्ति पनि मलाई फोन आएको थियो ठ्याक्कै मेरो साथीको आवाजमा, मलाई त शङ्का लाग्यो किनभने उसले कहिल्यै पैसा नमाग्ने मान्छेले पैसा माग्यो, 25,000 अहिले चाहियो। तर शङ्का लागेर मैले फोन गरेँ त उसले फोन गरेकै रहेनछ। यस्तो कि आवाज पनि क्लोन गरेर आवाज दुरुस्त पारेर ठ्याक्कै फोन गर्न सक्ने पनि भएछन्। त्यसले गर्दाखेरि तपाईँले यस्तो फोन आयो लिङ्कहरू आयो भने चाहिँ ध्यान पुऱ्याउँदै हाल्नुहोस् है त। ओके, विभिन्न कुराकानी गर्ने क्रममा अब हामी केही समयपछि जान्छौँ आजको शुक्रबारे बहस। अघि नै मैले आजको हुनुहुन्छ पाहुना भनेर जानकारी दिइसकेको छु। त्यो बिचमा आज संसारमा कहाँ के भयो, मुख्य मुख्य समाचार के छन् सरसर्ती तपाईँलाई म शीर्षक मात्रै भनौँ है त। आज 2 अक्टोबर 2026 दिन इरान क्षेत्रमा अमेरिकाको सैन्य उपस्थिति बढ्दैछ। सोधार अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति बढाउँदै करिब 2,000 मरिन सहित थप सैन्य शक्ति मध्यपूर्वतर्फ पठाउन थालेको छ। यसैबीच हर्मुज जलमार्ग मध्येबाट गुज्रेको एउटा ठूलो तेल ट्याङ्कर अज्ञात क्षेपास्त्रबाट प्रभावित भएर आग लागि भएको पनि बताएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरान संवादबाट पछि नहटेको बताएका छन् भने युक्रेन युद्धमा नयाँ ब्यालिस्टिक मिसाइलको प्रयोग भएको जानकारी छ। युक्रेनले रुसी आक्रमणको जवाफमा FP7 छोटो दूरीको ब्यालिस्टिक मिसाइल पहिलोपटक युद्धमा प्रयोग गरेको पनि समाचार छ। श्रोताहरू, अन्य खबरहरूमा विश्व बजारमा बन्ड बिक्री बढ्दा एसियाली शेयर बजार प्रभावित भएको छोटो जानकारी राखौं। अमेरिकी रोजगार सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक हुनु अघि विश्व बन्ड बजारमा बिक्री दबाव बढेको छ। शुक्रबार जापानको निकेई इन्डेक्स करिब 0.9% र हङकङको ह्यान्डसेङ इन्डेक्स 2.8% घटेको थियो। श्रोताहरू, ओके, फ्लाइ दुबई विमानको घटनाको बारेमा छोटो जानकारी यस्तो छ। श्रोताहरूको नयाँ समाचारमा दुबईबाट तेल अभिव तर्फ उडेको फ्लाइ दुबई विमानमा सहचालकले पाइलटमाथि आक्रमण गरेपछि विमान केही समय तीव्र रूपमा तल झरेको घटनाको अनुसन्धान अहिले भइरहेको छ। यात्रु र चालक दलका सदस्यहरूले स्थिति नियन्त्रणमा लिन सहयोग गरेपछि विमान सुरक्षित रूपमा अवतरण गरियो। सबैलाई थाहा छ घटनामा आतंकवादसँग सम्बन्धित सम्भावित पक्ष बारेमा अहिले अनुसन्धान भइरहेको छ, तर उद्देश्य बारे अन्तिम निष्कर्ष आइसकेको भने छैन। श्रोताहरू, ओके, अन्य खबरमा भारतमा निर्वाचन सम्बन्धी विधेयकको प्रदर्शन पनि जोरदार रूपमा अगाडि बढेको समाचार छोटकरीमा राखौँ। भारतमा मतदाता नामावली संशोधन सम्बन्धी विवादलाई लिएर विभिन्न विद्यार्थी तथा युवा समूहले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन्, डाक्टर ज्ञानेशको राजीनामा माग गरेका छन् र अन्य पार्टीहरू पनि अहिले संगठित भइरहेको अवस्था छ। अहिले समाचारतिर त्यही आइरहेको होला भने गीत सुनौ है त। त्यसपछि आजको साप्ताहिक हाम्रो चर्चा भन्नुपर्छ कुराकानी बहसतर्फ लान्छौँ यसलाई। अहिले सुनाउन लागेको तृष्णा गुरुङ तृष्णा गुरुङको आवाजको गीत एकैछिनको लागि

हामी धेरै सुनाउन पाएन, लामो कुराकानी रहेछ। एक्स डिआइजी केशव अधिकारीजीसँग धन्दा पिमातीजीले कुराकानी गर्नुभएको छ आजको शुक्रबार बसमा। लगिहालौँ त्यसपछि बाँकी गीत एकछिनपछि सुनाउँछु।

0: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट बीएफएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट अनलाइन आएको न कारण न कुनै विशेष अभियोग यो प्रक्रियाले सरकारमाथि नै उल्टो प्रश्न उब्जिएको छ। लोकतान्त्रिक मुलुकमा विधि विधान ऐन नियमबाटै हुने अभियोजन प्रक्रिया पक्राउ र आदेशको सबै प्रक्रिया विधान अनुसार नै हुन्छन्। अहिले भइराखेको के हो र किन आज हामी सुरक्षा विज्ञ नेपाल प्रहरीका पूर्व डिआइजी केशव प्रसाद अधिकारीसँग कुरा गर्छौँ। डिआइजी साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
1: भीम सर, धन्यवाद। धन्यवाद सर।
0: प्रहरीको उच्च पदमा पुग्नु भएको मान्छे यहाँ भित्री कुरा थाहा हुनुपर्ने जस्तो लाग्छ है। हामीले यहाँबाट हेर्दाखेरि पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई किन रातारात उठाएर सप्रहरीले केही सुइँको पाउनुभयो यहाँले, यहीँबाट सुरु गरौँ न कुराकानी।
1: भीम सर, यो कुरा आजसम्म पनि मलाई एक किसिमले अनुत्तरित छ जस्तो लाग्छ। मैले यो कुरा तपाईँलाई अनुत्तरित भनेर किन भने भन्दा, पहिलो कुरा त सुरक्षा चुनौतीको कुरा आयो होइन। प्रहरीले उहाँलाई अपराध महाशाखामा लिएर जानुभन्दा पहिला सुरक्षा थ्रेटको बारेमा उहाँलाई जानकारी गरायो, त्यसपछि मात्र उहाँलाई प्रहरी कार्यालय लिएर गएको प्रहरीकै के अरे वक्तव्य मार्फत हामीले जानकारी पायौँ। अब कुरा के आयो भन्दा, सुरक्षा थ्रेट भएको व्यक्तिलाई हामी सकभर सुरक्षा थ्रेट विश्लेषण गरेर त्यसको स्तर हामी हेर्छौँ, कुन स्तरको सुरक्षा थ्रेट छ, अहिले मौजुदा जनशक्ति प्लस गर्नुपर्ने हो कि के हो, स्रोत थ्रेटको स्रोत के हो, फिजिकली के अरे थ्रेट आएको हो कि, अनि तपाईँको फोनबाट आएको हो कि होइन, कहाँबाट आएको, त्यो हामी स्रोत पनि को बारेमा पनि जानकारी लिन्छौँ हामी। अब यहाँ कुरा के आयो भन्दाखेरि, थ्रेट चाहिँ नि आइसकेपछि उहाँलाई सुरक्षा दिनुपर्ने घरमै होइन रे होइन र भन्ने चौतर्फी एउटा टिप्पणी हुन थाल्यो। कुनै पनि व्यक्तिलाई थ्रेट भएको छ भने घर जतिको सुरक्षित ठाउँ त कहाँ हुन्छ र घरमै आवश्यकता अनुसार जनशक्ति प्लस गरेर र उहाँमाथि निगरानी पनि बढाएर उहाँलाई चाहिँ नि थ्रेट दिने व्यक्ति को हो होइन, त्यसको चाहिँ नि त्यसको वेयर अबाउट्सको बारेमा चाहिँ हामी बुझ्छौँ होइन। अब त्यो गर्नुपर्नेमा किन गरिएन भनेर यो व्यापक चाहिँ नि चिन्ता र चासो चाहिँ नि व्यक्त भएको चाहिँ नि अवस्था अब यहाँले पनि थाहा पाउनुभयो होइन, हामीले पनि सञ्चार माध्यम मार्फत थाहा पायौँ है। अब अर्को कुरा के भयो भन्दाखेरि, प्रहरीले भनेको यो विज्ञप्तिलाई कसैले पनि स्वीकार्दैन मान्दैन। यही बेला सरकारका प्रवक्ताले पनि प्रहरीले भने जसै गरे उहाँलाई गिरफ्तारी गरिएको पनि होइन, कुनै मुद्दाको सिलसिलामा अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा पनि लिएको होइन, सुरक्षा थ्रेट विश्लेषण गरेर नै उच्च सतर्कता अपनाउनको लागि उहाँलाई केही समयको लागि प्रहरी कार्यालय ल्याएको हो।
0: अब
1: प्रहरी हो, प्रहरी एउटा जिम्मेदार सङ्गठन हो होइन, 7 दशकदेखि शान्ति सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको सङ्गठनको प्रवक्ता उसले सम्बन्धित अफसरले बोल्यो, अर्कोतिर सरकारका प्रवक्ताले पनि बोल्यो। यही पृष्ठभूमिमा उहाँको पूर्व चिफ जस्टिसको छोराले पनि बुवाको सुरक्षा थ्रेटको बारेमा चासो राख्दै कमिश्नर कार्यालयमा निवेदन चाहिँ नि दिनुभयो है। अब यसरी दुई सरकारको तर्फबाट प्रवक्ताले बोल्नुभयो, प्रहरीको तर्फबाट एसएसपी साहबले बोल्नुभयो, र अर्को कुरा छोराले नै उहाँको बुवाको बारेमा सेक्युरिटी थ्रेटको बारेमा सम्बोधन गर्दै निवेदन लेख्नुभयो। अब यो निवेदन आइसकेपछि हामीले के मान्यौँ भने, हामीले म पूर्व सुरक्षाकर्मीले मैले के चाहिँ माने भन्दाखेरि, उहाँको छोराको निवेदन आउने बित्तिकै सरकारको प्रवक्ता र प्रहरी अधिकृतले बोलेको कुरा पुष्टि गर्छ होइन, तपाईँको गर्छ भन्ने अर्थमा चाहिँ नि हामीले बुझ्यौँ। अब यहाँ कुरा के आयो भने, यी तिनैवटा अङ्गबाट आएका एउटा निवेदन, अर्को चाहिँ नि प्रवक्ताबाट आएको कुरा कसैले पनि मान्नेवाला छैनन्, मान्या पनि छैनन्, यो गलत हो, उहाँलाई चाहिँ नि गिरफ्तारीको शैलीमा लिएर गएको भन्ने कुराहरू पाइरहेछ। अब यो कुरा जब सरकारको स्रोत पनि तपाईँ विश्वास गर्नुहुन्न, उहाँको परिवारको सदस्यले पनि चिफ जस्टिस रिटायर्ड चिफ जस्टिसको सेक्युरिटी थ्रेटको कुरामा आएको निवेदनलाई पनि विश्वास गर्नुहुन्न भने अब विश्वास गर्ने कसको? मैले त्यही भएर डेवानदेखि नै बोलिरहेको छु र विभिन्न पूर्व न्याय क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूले, वरिष्ठ अधिवक्ताजीहरूले पनि के बोलिराख्नु भएको छ भन्दा, अब चिफ जस्टिस, पूर्व चिफ जस्टिस आफैले क्लियर गरिदिनु पर्यो, यो प्रहरीलाई पनि विभागको घेरामा ल्याउन भएन र सरकारलाई पनि, सरकारले किन गिरफ्तार गर्यो भन्ने जुन एउटा भाष्य नेरेसन चाहिँ बनेको छ नि, यसलाई पनि क्लियर गर्नको लागि त अब एउटै व्यक्तिले मात्र गर्न सक्छ, त्यो हो पूर्व प्रधान न्यायाधीश। तर उहाँको पक्षबाट आजसम्म एउटा पनि वक्तव्य आएको छैन। यसले गर्दा के हुन्छ भने सुरक्षा संयन्त्रलाई पनि संशयको दृष्टिकोणबाट हेऱ्यो। यही सन्दर्भमा म यहाँलाई अर्को कुरा पनि समाचारमा आएको कुरा के जोड्छु भन्दा, पूर्व प्रधान न्यायाधीशको बारेमा तपाईँको सेक्युरिटी थ्रेटलाई एकैछिन उता राखेर हेर्ने हो भने धेरैले चाहिँ एउटा कुरा के बाहिर ल्याएका छन् भन्दाखेरि, अहिलेको सरकारको विरुद्धमा पूर्व चिफ जस्टिसले विभिन्न गतिविधिहरू गर्न थाल्नुभयो। पूर्व प्राइम मिनिस्टरहरूलाई हिजोको सत्तामा रहेका महत्त्वपूर्ण व्यक्तिहरूसँग यो सरकारको विरुद्धमा होइन तपाईँको विभिन्न चलखेलहरूमा प्रत्यक्ष रूपले पूर्व प्रधान न्यायाधीश संलग्न हुनुभयो। उहाँको बाक्लो उठबस, भेटघाट, टेलिफोन संवाद होइन आदि जस्ता कुराहरूले गर्दा चाहिँ नि त्यो कुराहरू सरकारले आफ्नो संज्ञानमा लियो, जानकारीमा लियो। विभिन्न स्रोत हुन्छ नि, सरकारका पनि आफ्ना च्यानलहरू हुन्छन् होइन, सबैले चाहिँ नि यो कुराहरूलाई आफ्नो संज्ञानमा लिएपछि यो के हो, यो किन अनहेल्दी पोलिटिक्स भइरहेछ भन्ने सन्दर्भमा एउटा जानकारी लिन वा यथार्थ बुझ्न पनि नियन्त्रणमा लियो भन्ने कुरा पनि, यो दोहोरो कुराहरू आइरहेको छ। अब यसमा सत्यता के हो? नेपाल सरकारले प्रहरीलाई दुरुपयोग गरेको हो कि होइन, वा साँच्चीकै सुरक्षा थ्रेड चाहिँ नि विकास भएर नेपाल सरकारले अथवा प्रहरीले नै यो स्टेप चाहिँ नि चालेको हो कि भन्ने सन्दर्भमा अब कसैले सही कुरा बोल्छ भने त्यो प्रधान पूर्व चिफ जस्टिसले नै हो।
0: मैले यहीँनिर जोड्न खोजेँ डिआइजी साहब, अलिकति बुझ्न नसकेका कुरा चाहिँ होला, उहाँलाई सुरक्षा थ्रेट नै रहेछ कुनै समूहबाट, सुरुमा त जेएनजी समूहबाट भन्ने कुरा आयो, थ्रेट नै आएको रहेछ, उहाँलाई रेस्क्यु गरेर लिएर आएर अनुसन्धानमा ल्याएर राख्यो 10-12 घन्टा, त्यसपछि उहाँलाई सुरक्षित भएको फिल भयो होला, उहाँलाई घर पुर्याइदियो, राखियो यहाँनिर, त्यसरी ल्याइसकेपछि त्यो थ्रेड दिने समूहका कुनै सदस्य पक्राउ पर्ने यसले दिएको होला, त्यो सबै खुलासा गर्नुपर्ने त सरकारले होला, सरकारको प्रवक्ताले त रेस्क्यु मात्रै गरे भनेर कुरा गर्नुभयो, ती समूहका कोही मान्छे पक्राउ परेको जसले चाहिँ पूर्व प्रधान न्यायाधीशलाई धम्की दियो, खतरा, सुरक्षामा खतरा उत्पन्न गर्यो, त्यो समूहका कुनै सदस्य पक्राउ परेको यहाँले केही सूचना आएको छ, पाउनु भएको छ?
1: भीमसरले राम्रो कुरो सोध्नुभयो। आजको डेटसम्म पनि होइन, त्यो व्यक्ति अब उच्च व्यक्ति हो, उहाँ हिजो सुप्रिम कोर्टलाई कमान्ड गरेको व्यक्तिको सन्दर्भमा होइन, अब कोबाट थ्रेट थियो, थ्रेटको स्रोत के हो, आजसम्म समाचारहरू बाहिर आएका छैनन् होइन। अब यो समाचार बाहिर नआउँदासम्म हामी के बुझ्छौँ भने, अहिले अनुसन्धानकै सिलसिलामा नेपाल प्रहरी लागिरह होला, किनभने केही डेभलप भएको भए त जानकारी आउने नै थियो होइन। अब उहाँलाई विगतमा पनि केही सुरक्षा थ्रेट थियो कि थिएन, यो पनि विश्लेषण गर्नुपर्ने अवस्था छ, किनभने उहाँ जस्तै रिटायर भएर अहिले सेवानिवृत्त भएर सार्वजनिक जीवन व्यतीत गरिराख्नुभएका चिफ जस्टिस श्रीमानहरू धेरै हुनुहुन्छ होइन, उहाँहरू धेरै हुनुहुन्छ, कसैप्रति पनि आजको डेटसम्म पनि कुनै सुरक्षा थ्रेटहरू भएको जस्तो हामीले सुनेका छैनौँ है बाहिरको समाचार अनुसार। हुन त उहाँहरूलाई सरकारले सेक्युरिटी पनि दिएको हुन्छ आवधिक रूपमा र आवश्यकता पर्दाखेरि जुनसुकै बेला पनि सुरक्षा थ्रेड चाहिँ एसेसमेन्ट हुन्छ। त्यसका पनि निकायहरू छन्, जिल्ला सुरक्षा समिति छ, प्रहरीबाट पनि खटिने तपाईँको सुरक्षा सेवा निर्देशनालयले आफैले पनि सूचना सङ्कलन गर्छ, जसले कि पिएसओहरू खटाउँछ, उहाँहरूको चाहिँ नि सेक्युरिटीको लागि होइन, भनेपछि नेपाल सरकारका मातहतमा रहेका सुरक्षा निकायहरूले सशस्त्रबाट पनि खट्छ होइन, उहाँहरूले बेला बेलामा आवधिक रूपले मैले यहाँलाई भने र जहिले पनि आवश्यकता अनुसार जहिले पनि थ्रेटको एसेसमेन्ट हुन्छ। त्यसले गर्दा यो यो कुराहरू हामीले गरिरहेकै हुन्छौँ होइन। आजसम्म कुनै श्रीमानलाई पनि थ्रेट चाहिँ नि आएको जस्तो मलाई लाग्दैन, मैले पनि 29 वर्ष बिताएँ यही संस्थामा होइन। त्यसले गर्दा उहाँलाई नै 81 कतैबाट पनि चाहिँ नि के अरे सूचना डेभलप नभएको अवस्थामा तपाईँको चोलेन्द्र श्रीमानलाई मात्र कहाँबाट चाहिँ नि थ्रेट आयो? ल ठिक छ, आउन सक्छ थ्रेट भन्ने कुरा, त्यो घन्टी बजाएर सूचना दिएर आउँदैन होइन, त्यो भित्रभित्र भित्रभित्र होइन। जस्तो एकजना श्रीमानलाई जुन सुट गरियो यहाँकै ललितपुरको एरियामा, उहाँलाई पनि थाहा थिएन नि त थ्रेट चाहिँ नि उहाँमाथि थियो भन्ने कुरा, उहाँले पनि बुझ्नु भएन, उहाँलाई पनि थाहा भएन, सुरक्षा निकायले पनि त्यो जानकारी लिएको भए त्यो घटना घट्ने थिएन होइन, उहाँलाई सुट गरिदियो, पछि त्यो अपराधीहरूलाई समाइयो। अब अहिले अहिले चाहिँ नि अलिकति त्यही भाव अलिकति शङ्का गर्नुपर्ने अवस्था कहाँबाट आइरहेछ भन्दाखेरि, हाम्रो अख्तियारको चाहिँ नि प्रमुख आयुक्तजी हुनुहुन्छ नि, उहाँलाई पनि त चाहिँ तपाईँको फिलिपिन्सको मनिलाबाट थ्रेट आयो नि होइन, फिलिपिन्सको मनिलाबाट थ्रेट आयो। अब उहाँलाई त प्रहरी कार्यालयमा लगेर सोधपुछ पनि गरिएन, राखिएन पनि। मलाई लाग्छ थ्रेट आइसकेपछि प्रमुख आयुक्तजीले जानकारी दिएपछि पक्कै पनि सेक्युरिटी निगरानीहरू त्यहाँ बढाइयो होला, आवश्यकता अनुसार के अरे पुलिस जनशक्ति पनि प्लस भयो होला, सम्भवतः भयो होला होइन। त्यो व्यक्तिलाई हामीले तपाईँको नेपाल प्रहरीले को प्रयासमा फिलिपिन्सको मनिलाबाट ल्याइयो होइन, त्यसले धम्की के कारणले दियो यहाँहरूलाई पनि थाहा नै होला सबै होइन। भनेपछि नेपाल प्रहरी त आफै पनि सक्षम छ अहिले, अहिले त तपाईँको डिजिटल डिजिटल चाहिँ प्लेटफर्मले गर्दा यो प्रविधिको युगमा छौँ हामी, हिजो फिजिकली व्यक्ति उपस्थित भएर घटना घटाउँथ्यो, अहिले त तपाईँको प्रविधिको सहयोगले गर्दा विश्वको कुनै पनि कुनाबाट कुनै पनि गोलार्धबाट तपाईँको चाहिँ नि के अरे क्राइम गर्न सक्छ होइन प्रविधिको सहयोगले। भनेपछि अहिले थ्रेट आयो भने फिजिकली आएको छ भने कहाँबाट आयो, कोबाट आयो? उहाँसँग त सशस्त्रको र नेपाल प्रहरीको सेक्युरिटी पनि भएको बुझियो होइन, अब उहाँहरूले पनि त्यो थ्रेटको चाहिँ नि विश्लेषण गरेको थियो कि थिएन, आभास कतैबाट सूचना कुनै स्रोतबाट पाएको थियो कि थिएन, त्यो पनि एउटा महत्त्वपूर्ण चाहिँ नि कुरा हो जस्तो मलाई लाग्छ है। त्यसले गर्दा सबैले संशय गरेको कारण पनि के भन्दाखेरि, प्रमुख आयुक्तजीलाई ल्याउनु परेन थ्रेट हुँदा, उहाँलाई घरमै राखियो र उसको अपराधी पनि समाइयो, तर अहिलेसम्म कुनै पनि सूचना थ्रेट दिने व्यक्ति को हो, त्यसको स्रोत के हो थाहा पाइएन। त्यसले गर्दा कहीँ यो सुरक्षा थ्रेट नभएर अर्कै कुनै विषय त होइन, सत्ता चाहिँ नि परिवर्तनको खेलमा चलखेल गरिरहेको विषय त होइन, त्यही भएर उहाँलाई चाहिँ नि उहाँलाई ल्याएपछि अरू पनि अलर्ट हुन्छन् होइन, अरू पनि सतर्क हुन्छन्, अरूले यो चाहिँ नि दृष्टता गर्दैनन् भन्ने चाहिँ नि सन्देश दिन पनि हो कि भनेर अहिले व्यापक यहाँले पनि मिडियामा हेरिराख्नु भएको छ होइन, विभिन्न महानुभावहरूले बोल्दा पनि यही कुरा नै अहिले चाहिँ नि बाहिर आइरहेको अवस्था छ।
0: डिआइजी साहब, अर्को एउटा कुरा, पोहोर भदौको जे जी आन्दोलन 23 र 24 को कुरा भएन, 24 को कुरा गर्दाखेरि त्यति बेला राष्ट्रपतिलाई कहाँ लर राखियो केही थाहा छैन, प्रधानमन्त्रीलाई तत्कालीन प्रधानमन्त्रीलाई गृहमन्त्रीहरूलाई मन्त्रीहरूलाई त उठाएर हेलिकप्टरबाट लिएर गयो, कहाँ कहाँ लगेर राखियो त्यो पनि थाहा भएन।

0: एउटा कुरो त अब मैले पनि मैले म जस्तै मेरा सिनियर अफसर साहबहरू होइन हामी सेवानिवृत्त भएकाहरू धेरै अफसर साहबहरूले यस्तो कामहरू हामीले विगतमा पनि गऱ्यौँ। एउटा कुरो के पनि हुन्छ भन्दा अघि मैले तपाईँले अहिले मलाई सम्झाइदिनु भयो त्यही भएर म तपाईँलाई जोड्न चाहेँ, त्यो के भन्दाखेरि प्रहरी कार्यालय किन ल्याइयो भन्ने अहिले चाहिँ मुख्य चासोको विषय नै यही छ। अहिले संशय यहीँनिर आएर चाहिँ नि अड्केको छ होइन, सबैको ध्यानै यही छ। फेर थियो भने किन घरमा चाहिँ नि सेक्युरिटी अलर्ट भएन, यहाँ किन ल्याइयो भन्छन्। एउटा हाम्रो विगतको पनि अभ्यास के छ भने कहिलेकाहीँ यहाँ मात्रै होइन विश्वको पनि त्यही अभ्यास छ, कहिलेकाहीँ के हुन्छ भन्दाखेरि घरमा बसिरहेको भिआइपीलाई कुनै सुरक्षा थ्रेटको चाहिँ कतैबाट सूचना आयो भने ए हामी के पनि गर्छौँ भन्दाखेरि त्यो अवस्था हेरेर सुरक्षा प्लस पनि गर्छौँ घरमा, होइन भने अहिले केही दिनको लागि उहाँलाई घरमा राख्न उपयुक्त छैन। भनेपछि हामीले प्रहरी कार्यालयमा पनि ल्याउन ल्याएको विगतको एक्जाम्पलहरू छन्, प्रहरी कार्यालयमा वा अन्य कुनै ठाउँमा जुन ठाउँ चाहिँ नि सुरक्षाको दृष्टिकोणबाट मजबुत छ, के अरे अपराधीहरूले निगरानी गर्न पनि सक्दैनन् र कुनै असल्ट पनि गर्न सक्दैनन्। त्यसले गर्दा त्यस्तो अवस्थाको लागि दुई चार दिनको लागि होला, पाँच दस दिनको लागि होला, हामीले भिआइपीलाई त्यहाँबाट चाहिँ नि
1: हिसाबले सोधिराखेको छु, इज इज सेक्युर्ड नाउ, साँच्चै सुरक्षित हुनुहुन्छ, यदि त्यस्तो हो भनेदेखि थ्रेट आएको थियो भने
0: घरमा त हुनुहुन्न भन्ने सुन्छु मैले होइन, घरमा हुनुहुन्न भन्ने सुन्छु। यदि साँच्चैकै थ्रेटकै कुरा हो भने पक्कै पनि प्रहरीले हेर्नुहोस् केही न केही दिनभित्र सम्भवतः अब आन्तरिक रूपले कतिको विकास भइसकेका छ होइन, सेक्युरिटी त्यो उहाँलाई चाहिँ नि थ्रेट दिने व्यक्ति साँच्चैकै यदि त्यो काम हो भने त्यो कुरा हो भने प्रहरीले भने जस्तो र नेपाल सरकारको प्रवक्ताले भने जस्तो साँच्चैकै उहाँलाई थ्रेट भएकै कारणले गर्दा उहाँलाई केही समयको लागि त्यो स्थान हट के अरे परिवर्तन गरेको हो भने स्थान उहाँको निवासबाट हटाएको हो भने त्यो तहको व्यक्तिलाई थ्रेट दिने व्यक्तिको हकमा पक्कै पनि अनुसन्धान चाहिँ नि परिलक्षित होला र सम्भवतः धेरै प्रगति पनि भइसकेको हुनसक्छ, अनुसन्धानको क्षेत्रमा धेरै प्रगति भइसकेको हुनसक्छ र यदि उहाँहरूले त्यो व्यक्तिलाई चाहिँ नि न्याप गर्न सक्नुभयो भने प्रेस मिट मार्फत त्यो जानकारी पनि बाहिर आउला। तर यहाँ के भयो भन्दाखेरि यो विषयलाई अन्यत्र चाहिँ नि डाइभर्ट गरेर हेरिएको अवस्था छ के, अब उहाँको चाहिँ नि उहाँले प्रयोग गर्ने तपाईँको मोबाइलदेखि लिएर होइन अहिले अन्य इलेक्ट्रोनिक्स चाहिँ नि त्यो ग्याजेट्सहरू पनि अहिले सुरक्षाकर्मीले लिएको छ भन्ने कुरा मैले पनि समाचारबाट सुने होइन, अब के अरे त्यो पक्कै पनि थ्रेट यदि भएकै हो भने मोबाइलबाट आएको छ भने कसले पठाएको रहेछ म्यासेज कस्तो रहेछ होइन भन्ने कुरा थाहा पाउनको लागि पनि उसले प्रहरीले यस्ता चाहिँ नि इलेक्ट्रोनिक्स चाहिँ नि सामानहरू निगरानीमा राख्छ, पक्कै पनि राख्छ होइन, त्यही भएर चाहिँ नि राखेको पनि हुनुपर्छ। अब यो कुरा चाहिँ नि बाहिर के हो त वास्तविकता के हो यो भ्रम छिर्नको लागि त मलाई के लाग्छ भने पूर्व चिफ जस्टिस ज्यूबाटै चाहिँ नि क्लियर भयो भने मात्रै होइन, प्रहरीले अथवा सरकारको नियत ठिक थिएन भने पनि त बाहिर त त्यो कुरा त आउन पर्ला नि, उहाँले किन बोल्नु भएको छैन यही कुरामा चाहिँ धेरैले बडा चाहिँ चासो राखिरहेको अवस्था छ। हेर्नुहोस्
1: भन्नु खोजेको उहाँ आफै कतै दबावमा परेर बोल्न नसक्ने स्थितिमा त हुनुहुन्न,
0: खोइ अब सबै अरूहरूले पनि के भन्छन् भने अब उहाँमाथि धेरै अब विगतमा पनि होइन मुद्दा मामिलाको विषयलाई लिएर होइन बिचमा महाभियोगको कुरा पनि आयो होइन, विभिन्न उहाँ न्याय सम्पादनको सिलसिलामा रहँदाखेरि धेरै आरोपहरू पनि उहाँमाथि लागेको रहेछ भन्ने कुरो मैले पनि अहिले दुई चार दिन यता मिडियामा आएको समाचार पढेर मैले पनि थाहा पाएको, हुन त विगतमा पनि मैले त्यो सुन्थेँ त्यो बेला पनि समाचारहरू खुब आउँथ्यो उहाँको विरुद्धमा, त्यसले गर्दा ती कुराहरूको दबावमा पनि उहाँ कतै पर्नु भएको कि भन्ने यो मेरो व्यक्तिगत खालि ऊ मात्रै हो तपाईँको अनुमान मात्रै हो।
1: अलिकति अब हुन त यहाँले कुरा जोडिहाल्नु भयो, विघटित प्रतिनिधि सभा पुनर्स्थापना र सत्ता पलटको खेल रच्या भएर पक्राउ गरियो भन्ने कुरा बजारको हल्ला यति बेला व्यापक चलिराखेको
0: छ,
1: यहाँलाई आफैलाई कत्याउन कतिको सहज भइराखेको छ डिआइजी साहब यो कुरा?
0: मलाई हेर्नुहोस् मलाई के लाग्छ भन्दाखेरि यदि उहाँ यसरी यो गतिविधिमा लाग्नु भएको हो भने पक्कै पनि उहाँको मोबाइल सिडिआर होइन त्यो डिटेलबाट नेपाल

0: सरकारले थाहा पाइहाल्छ, हेर्नुहोस् है, थाहा पाइहाल्छ होला। अब यो साँच्चीकै यो गतिविधि गरेको हो भने अहिलेसम्म त अब त्यो मोबाइलको त्यो के अरे ऊबाट जम्मै कुराहरू जानकारी आइसक्छ, होइन, को कोले सम्पर्क गरे उहाँलाई, उहाँले को कोलाई गर्नुभयो। एउटा कुरा के हुन्छ भने नि, भेटघाट भन्ने कुरा त पूर्व प्रधान न्यायाधीशज्यूले पूर्व प्रधानमन्त्रीज्यूहरूलाई भेट्नु त, अवकाशपछि पनि भेट्नु त कुनै आश्चर्य होइन नि, नौलो होइन नि, होइन, हामी पनि भेट्छौँ, होइन, सबैले भेट्छन्, प्रधानमन्त्रीज्यूले पनि पूर्व पिएमजीहरूले पनि भेट्नुहुन्छ। यो भेट्ने कुरालाई कुनै आश्चर्यको रूपमा त मैले लिएको छैन, तर साँच्चीकै त भेटघाटको के अरे उसमा सिलसिलामा कुनै खिचडी त चाहिँ नि पाकिरहेको होइन। त्यही कुरा यकिन गराउनको लागि सरकारले यो रणनीति उहाँलाई घरमा थ्रेड छ भन्ने कुरालाई के अरे अगाडि सारेर उहाँलाई नियन्त्रणमा लिएको त होइन भन्ने कुरा पनि अब यहाँले पनि सञ्चार मिडियाबाट सुन्नु नै भएको छ, मैले पनि सुनेको, होइन, डिटेलमा त डिटेलमा चाहिँ नि पछि आउँछ नै, हेर्नुहोस्, यो कुरा चाहिँ नि रिभिल त होला, किनभने अहिले मिडिया यति सशक्त छ, होइन, पल पलका सूचनाहरू कहाँ के भइरहेको छ यो चाहिँ नि सार्वजनिक रूपमा चाहिँ नि बाहिरिरहेको अवस्था छ। त्यसले गर्दा यो यो प्रकरणको बारेमा पनि कुरा त बाहिर केही न केही दिनमा त आउला, हेर्नुहोस् है, अब यो त्यही भएर पनि अब यो चाँडोभन्दा चाँडो यो रिभिल भइदियो भने कि एउटा म त के भन्छु भने प्रहरीलाई कहिले पनि विवादमा ल्याउन हुन्न, कुनै पनि सरकारले प्रहरीको प्रयोग चाहिँ नि सही अर्थमा गर्नुपर्छ, नभए हिजोको सरकार र आजको सरकारमा के फरक, त्यस्तो त केही फरक चाहिँ हुन्छ जस्तो मलाई लाग्दैन, होइन, तर प्रहरीलाई आजसम्म अहिलेको नयाँ सरकार बनेपछि प्रहरीलाई चाहिँ नि प्रयोग गर्ने सरकारको चाहिँ नि ऊ जुन छ हिजोको त्यो मलाई अहिलेसम्म चाहिँ नि सकारात्मक नै लाग्छ, हेर्नुहोस्, प्रहरीले पनि अहिले अलिकति इजी महसुस गरेको गरिरह जस्तो लाग्छ मलाई काम गर्ने सिलसिलामा, होइन, कतै कुनै कुरामा अलिकति कुरा नमिल्ने चाहिँ नि बेग्लै हो, होइन, अब नयाँ हुनुहुन्छ उहाँहरू, धेरै कुराहरू अब ब्रिफिङ गर्नुपर्ने पनि अवस्था हुन्छ, होइन, किनभने प्रहरी एउटा चाहिँ नि प्रहरीको अफसरहरू हाई ऱ्याङ्कमा पुग्नको लागि त कम्ती भए पनि 2 दशक त पार त गर्नै पर्छ नि, उहाँहरूको अनुभव चाहिँ नि हुन्छ, होइन, त्यसले गर्दा अहिलेका सरकार सञ्चालनमा रहनुभएका गृहमन्त्री लगायत जो चाहिँ प्रहरीको अभिभावक हो, होइन, उहाँहरूसँग प्रहरीले काम गर्दाखेरि कहिलेकाहीँ अप्ठ्यारा क्षणहरू पनि प्रहरीले फिल गरेको होला, होइन, यी कुराहरूलाई हामीले सहज गर्दै जानुपर्छ जस्तो लाग्छ मलाई।
1: अर्को एउटा कुरा, प्रधानमन्त्री बालेन्द्र शाहले केही समय अगाडि आएको कुरा हो, उहाँले राजीनामा दिइसक्नु भएको छ मन्त्रीबाट, आफ्नै क्याबिनेट मन्त्रीलाई पनि पक्राउ गर्न प्रहरी खटाएको, अख्तियारका पदाधिकारीलाई सरकारकादेखि सरकारका सचिवसम्मलाई बालुवाटारमा राखेर टिम बालेनले आयल कायल पार्या, कुपण्डल ज्वागल दिएर सम्पत्ति शुद्धिकरणका हाकिमलाई कनपट्टीमा पेस्तोल तेर्स्याएर रेड नोटिस जारी गर्न लागेको सम्मको कुरा, अनि म एकजना पार्टी सभापति एकजना अर्को प्रचण्डलाई पछाडि मान्छे गुप्तचरहरू खडाएका छन् भनेर केही नेताहरूले बोलेका कुरा पनि सुनियो खास। मैले यहाँ अलिकति जोडिहाल्न खोजेको कुरा चाहिँ, सरकारले आफूलाई नै असुरक्षित फिल गरेर यो हरकत त गरिराखेका छैन डिआइजी साहब?
0: होइन, एउटा कुरो, यो सरकार असुरक्षित हुने त भीम सर म त देख्दिनँ कतैबाट पनि, यो के मिलिजुली सरकार हो र गठबन्धनको सरकार हो र, एउटालाई कसैले टपक्क रातारात चाहिँ नि के अरे फकाएर चाहिँ अर्को समीकरणमा जोडिने यो कुनै त्यस्तो अवस्था छ र? अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीभित्र नै तपाईँको कुनै पनि किसिमको मतभेद भएन भने यो सरकारलाई त 5 वर्षसम्म त कसैले हल्लाउनै सक्दैन त। यो त तपाईँको करिब 2/3 को सरकार हो। यो सरकार कसैसँग डराउनु पर्ने त अवस्था त मैले कतैबाट कुनै दृष्टिकोणबाट पनि देख्दिनँ, होइन, त्यसले गर्दा उहाँहरू आन्तरिक रूपले उहाँहरूको मत एकता रहँदासम्म होइन पार्टीको र सरकारको, प्रधानमन्त्रीज्यूको, पार्टी सभापतिज्यूको, जिम्मेदार पदाधिकारीज्यूहरूको, उहाँहरू एक रहँदासम्म त यो सरकारलाई कहाँबाट थ्रेड छ? म त देख्दिनँ कतैबाट पनि थ्रेड। जहाँसम्म पहिले उद्योग मन्त्रीको कुरा गर्नुभयो, उहाँलाई त चाहिँ नि अब मिडियाले कसरी ल्यायो है, मलाई विश्वास लाग्दैन किनभने मन्त्री बहालवाला मन्त्रीलाई पक्राउ होइन, प्रधानमन्त्रीज्यूमा त त्यो सर्वाधिकार छ भने त्यो मन्त्रीलाई देन एन्ड देयर फायर गर्न सक्ने त उहाँलाई अधिकार छ, फायर गरेपछि बल्ल अनुसन्धान हुने हो, उहाँले त्यो के अरे ग्यासको मूल्य चाहिँ नि घटाउँदा हो क्या अरे होइन, घटाउँदा हो कि बढाउँदा हो, घटाउँदा हो जस्तो लाग्छ, किन सरकारसँग समन्वय गरिएन, कुन आधारमा घटाइयो अथवा कुन आधारमा मूल्य बढाइयो भन्ने कुरालाई लिएर सरकारसँग समन्वय नगरेको भन्ने कुरा आएको छ नि, त्यो त प्रधानमन्त्रीजीको अधिकारै हो नि, तपाईँको मन्त्रीलाई हटाउने त्यसपछि छानबिन गर्ने एउटा कुरो यो। अर्को कुरो यहाँले भन्नुभयो अमरेश सिंहजीले हामी केही पदाधिकारीमाथि सांसदमाथि चाहिँ नि सरकारले निगरानी गरिरहेछ भनेर, अब निगरानी गर्नुपर्ने चाहिँ नि कारण के हो त्यो पनि उहाँले भन्नुहुन्न। आज पनि तपाईँको फोन आउनुभन्दा अगाडि मैले सोसियल मिडिया हेरिरहेको थिएँ, तपाईँबाट तपाईँलाई कोबाट निगरानी छ भनेर सोच्दाखेरि समय आएपछि भनौँला, त्यो समय के हो, जम्मै जम्मैले भन्ने कुरै यही हो, समय आएपछि भनौँला, कुन समय, समय मेच्योर भएपछि जानकारी आयो भने त्यसको के अर्थ रहन्छ र यहाँ त भीमजी के हुन्छ भने जहिले पनि ल्याम्प लाइटमा चाहिँ नि बसिरहनको लागि यस्ता यस्ता कुराहरू आउँछन्। एउटा कुरा के हुन्छ भने तपाईँको परिवारमा पनि मेरो परिवारमा पनि कुनै एउटा सदस्य गलत चाहिँ नि कुनै लतमा लाग्यो भने हामी अभिभावकको रूपले त निगरानी बढाउँछौँ नि, त्यस्तै पार्टीमा पनि होला, हिजो पनि भएको थियो, भएको थिएन र काङ्ग्रेसमा एमालेमा सबै पार्टीहरूमा हामीले त सुन्थ्यौँ नि सरकारको विरुद्धमा चाहिँ नि बोल्ने सांसदहरूको विरुद्ध मन्त्रीको विरुद्ध त निगरानी पनि बढाइएको चाहिँ नि हामीले देखेकै हो नि, त्यसले गर्दा यसलाई त मैले अन्यथा रूपमा चाहिँ नि चिन्न, जस्तो अमरेश सिंह जस्तो व्यक्ति उहाँ के अरे डक्टरेट गरेको व्यक्ति राजनीति राम्रोसँग बुझेको व्यक्ति उहाँलाई थाहा हुन्न होला मेरो पछि को जासुस छ होइन, त्यसले तपाईँलाई थाहा होला नि म ललितपुरको डिस्ट्रिक्ट पुलिस चिफ हुँदा इजरायलको राजदूतलाई दुईटा नेपाल सरकारकै के अरे इन्टेलिजेन्सका दुईजनाले चाहिँ निगरानी गरिरहेको थिए त्यो बेला होइन, उहाँको गतिविधिको बारेमा केही दिनदेखि निगरानी गरिरहेको रहेछ, पछिबाट राजदूतले नै उहाँलाई चाहिँ नि के अरे त्यो जासुस गर्ने दुईजनालाई चाहिँ नि प्रति जासुस उहाँले गरिदिनुभयो, आफैले प्रति जासुसी आफैले गरिदिनुभयो होइन, दुईजनाले उहाँलाई फलो गरिरहेको उहाँले वाच गर्नुभएको रहेछ, पछि त्यो चाहिँ नि मुद्दाको अनुसन्धान त्यो केसको अनुसन्धान मैले गरेँ, एउटा विदेशी राजदूतले त आफूमाथि निगरानी भइरहेछ भन्ने कुरा जानकारी दिएर प्रहरीलाई खबर गर्छ भने उहाँ त त्यस्तो पोलिटिसियन हो होइन, राम्रो एक किसिमको भन्नुहोस् न मेच्योर पोलिटिक्स के अरे पोलिटिसियन हो उहाँ, यो चौथो चुटि कि पाँचौँ चुटि जित्नु भएको छ, उहाँलाई थाहा हुन्न होला कसले निगरानी गरिरहेछ, उहाँहरूको बिचमा मैले तपाईँलाई भने नि उहाँहरूको बिचमा एकता हुँदासम्म कसैले पनि यो सरकारलाई मलाई लाग्छ है त्यस्तो अब अन्यथा केही विशेष परिस्थिति खडा नहुँदासम्म यो सरकारको चाहिँ भविष्य असुरक्षित हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
1: डिआइजी साहब हामी अन्तमा आइपुगेका छौँ, अलिकति यो गैर कानुनी भनिएका यी पक्राउ रात बिहान साँझ मध्यरात जतिखेर पनि उनीहरूको कर्म र समाजले हेर्ने दृष्टिकोण, मैले सुरुदेखि अहिले नाम पनि उच्चारण गरेँ, उनीहरूको कर्म एउटा समाजले हेर्ने दृष्टिकोणबाट हेर्दा चाहिँ उनीहरूको पक्राउ गिरफ्तारी पक्राउ गरिन लायक हुने यो हेर्नु उनीहरू यही सिधै सोधम्मा
0: यस्तो छ। हेर्नुहोस् अब पक्राउका प्रकृति पनि भिन्न भिन्न हुन्छन् होइन, कोही जघन्य प्रकृतिका छन् भने त्यस्तालाई हामीले रात पनि भन्दैनौँ दिन पनि भन्दैनौँ, फौजदारी संहिता पनि हामीले फौजदारी संहिता हामीले पालना गर्नुपर्छ, त्यसमा दुई मतै छैन, कानुनभन्दा माथि कोही पनि छैन, तर कुनै बेला कस्तो हुन्छ भने कुनै व्यक्तिलाई रातैमा 12 बजे 1 बजे 2 बजे पक्राउ नगर्ने हो भने ठुलो क्षति हुन्छ, तपाईँको यो के अरे प्रमाणमा टेम्परिङ गर्न सक्छ, खेल के अरे छेडखानी गर्न सक्छ, व्यक्ति भाग्न सक्छ, उम्किन सक्छ, प्रमाण नष्ट हुन सक्छ भन्ने आधारमा कुनै जघन्य प्रकृतिको अपराध गर्नेलाई हामीले तत्काल देन एन्ड देयर होइन, हुन त कानुनमा त छ नि तपाईँको सूर्यास्तदेखि सूर्योदयसम्म चाहिँ नि गिरफ्तार गर्न पाइन्न भन्छ नि, तर हाम्रो चाहिँ नि प्र्याक्टिसमा त्यो लागू हुँदैन, किनभने हामीलाई भोलि मुद्दा चाहिँ कमजोर होला भनेर हामीले नियन्त्रणमा लिइराख्छौँ, तर केही व्यक्तिहरूको हकमा यहाँले भन्नुभयो नि विशिष्ट महानुभावहरूलाई पनि नियन्त्रणमा लिएका छौँ हामीले रातको बेलामा होइन, त्यसरी रातमै लिनुपर्ने अवस्थाको उहाँहरू हो जस्तो मलाई चाहिँ नि लाग्दैन, किनभने जस्तो अघि सुरुमै यहाँले भन्नुभएको थियो के अरे पूर्व पिएम केपी ओलीज्यू ओली के अरे लेखकजीहरू उहाँलाई चाहिँ नि समात्यो, उहाँहरू तत्काल इमिडिएटली भाग्ने अवस्थाको पनि व्यक्तिहरू हो होइन, उहाँहरू एउटा एउटा हैसियत बनाएर बसिसकेको व्यक्तिहरू हो। फेरि उहाँको चाहिँ नि हेल्थ ग्राउन्ड पनि ठिक नभएको व्यक्ति उहाँलाई भोलिपल्ट ल्याउँदा पनि चाहिँ नि हुन्थ्यो होइन। त्यो बेलामा यहाँले पनि जानकारी पाउनुभयो नि, प्रहरीले पनि अहिले अहिले अहिले होल्ड गरौँ हजुर, आजै राति नै नगरौँ किनभने यो विषय अहिले छानबिनको विषय पनि छ, आयोगले पनि रिपोर्ट चाहिँ नि भर्खर दिएको छ, अध्ययन गरौँ होइन त्यसपछि गरौँला भन्ने हुँदाहुँदै पनि त्यो अब के परिस्थितिले गर्दा हो त्यही दिने भनौँ न भोलिपल्ट बिहानको आवरमा उहाँलाई चाहिँ पक्राउ गर्नु
1: लाग्यो। प्रधानमन्त्री गृहमन्त्रीको नजरमा यति बेला कोही यदि आइपरिहाल्यो भनेदेखि, उहाँहरूलाई झोक चढिहाल्यो भनेदेखि, साँच्ची नै उहाँहरूले त्यस्तै फिल गर्नुभयो भनेदेखि, त्यो व्यक्ति सम्बन्धित व्यक्ति कुनै पनि बेला पक्राउ पर्छ, चैनले सुत्न खान बस्न नपाउने अवस्था चाहिँ आएको हो कि होइन मुलुकमा?
0: पक्राउ के को लागि? पक्राउ के को लागि? 24 घन्टा मात्रै राखेर छोड्नको लागि हो भने त केही पनि छैन, किनभने कुनै व्यक्तिलाई प्रतिशोध साँधेर पक्राउ गर्न खोजेको हो भने त 24 घन्टाभित्र त कोर्टबाट त अनुमति लिनु पर्ला नि। कोर्टले पनि अनुमति दिँदाखेरि त के अरे प्रहरीले आफ्नो प्रतिवेदनमा उहाँलाई चाहिँ नि पक्राउ गरेर पक्राउ पूर्ति जारी गर्नुपर्ने कारण के हो भनेर त प्रहरीले त दिनुपर्छ नि त्यहाँ त अदालतमा। अदालत
1: जोलेन्द्र शमशेरको पक्राउ लगत्तै सर्वोच्चको एउटा विज्ञप्ति आयो अलिकति कडा खालको, सरकारले जबरालाई जे गरेको हो त्यो स्वेच्छाचारी हो र लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न सक्दैन भनेर विज्ञप्ति निकालेको छ अलिक कडा भाषामा, त्यो भन्दा अरू पनि छ। यो विज्ञप्तिको सन्देश चाहिँ के हो एकदम छोटोमा, एक मिनट भनिदिनु होला।
0: एकदम यो गम्भीर हो, यो संस्थागत कमेन्ट आएको, यो चाहिँ कडा कमेन्ट आएको मलाई पनि लाग्छ, यो धेरै विरलै छ। हेर्नुहोस् होइन, स्वेच्छाचारी लोकतान्त्रिक शासन प्रणालीमा स्वेच्छाचारिता कहिले पनि मान्य हुन सक्दैन। यो गम्भीर गम्भीर सन्देश हो यो यो फुल बेन्चले होइन पुरा फुल के अरे उसले बैठकले यो निर्णय गरेको छ। त्यसले गर्दा विधिको शासन मान्ने हो भने होइन, विधिको शासन मान्ने हो भने त्यसका प्रक्रिया हुन्छन्, मान्यता हुन्छन् होइन, त्यसलाई चाहिँ नि हामीले कहिले पनि भुल्न चाहिँ नि हुँदैन भन्ने त्यो सन्देश चाहिँ नि दिन खोजेको जस्तो मलाई लाग्छ।
1: डिआइजी साहब समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, आभारी छु। यिनै कुराकानी सँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ। समयका लागि पूर्व डिआइजी केशव प्रसाद अधिकारीसँगै सुनेर साथ दिनुभयो, तपाईँ प्रति पनि आभार, मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
2: हजुर दुबईलाई धन्यवाद छ, एक्स डिआइजी केशव बडा अधिकारीजीको कुराकानी सुन्नुभयो। अब कार्यक्रमको अन्तमा दुईटा मिलाएको रहेछ, दीपक प्रजापतिजीले लेख्नुहुन्छ, सबैलाई मुस्कान दिवसको शुभकामना, तपाईँलाई पनि विनोदजी, जब हाकिमको अनुहारमा मुस्कान हुन्छ तब सबैजनाको अनुहारमा पनि मुस्कान हुन्छ भनेर उहाँ भन्नुहुन्छ। जब हाकिमको अनुहार अध्ययन हुन्छ चाहे श्रीमतीसँग ठाकुर परेर हो, सबैजनाको दिमाग चाहिँ खराब हुन्छ भनेर एउटा चलचित्रको पनि कुरा गर्नुभएको छ, सोलेको पनि कुरा गर्नुभएको रहेछ। र अब अर्को एकजना मित्र हुन्छ तारा प्रसाद श्याम जी, पनि ह्याप्पी स्माइल डे, वर्ल्ड स्माइल डे भनेर विनोदजी तपाईँलाई पनि भनेर भन्नु भएको छ। आज वर्ल्ड स्माइल डे हो, त्यस कारणले एकअर्कामा साथीमा चाहिँ यो स्माइली पठाउनु होला है त। हस् त मलाई पनि बिदा दिनुहोस्, जाँदा जाँदै अन्जु पन्तको एउटा गीत राखौँ, फेरि भेटौँ तर सोमबार। नमस्ते, बाबा।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: संसदीय दल का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले जेएनजी आन्दोलन का बेला राष्ट्र को संपत्ति जलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्री को आलोचना गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाही,
4: यो छ महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्ला। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो छ महिनामा चाहिँ कामको सुरुवात के भयो? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेएनजी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ। त्यहाँ हामी बन्द गयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 भयो, तपाईँहरूले एउटा अनुसन्धानको अपनी गर्नुभएको छ। अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
3: नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै दलका उपनेता प्रमेश हमाल,
5: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गर्नु पर्दैन, त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रस्टमबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन? संसदको रेकर्डबाट यो हट्नु पर्दैन? संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
3: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको 6 कार्यशैलीप्रति नै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
6: बालेन्द्र सरकारले फासीवादी शासनको 6 पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानुनी गिरफ्तारीबाट सुरु भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। सङ्कट दिन दिनै गहिरिँदैछ। हामीले सरकारलाई बारम्बार अपिल गर्दै आएका छौँ, फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्क्यौँ, राष्ट्र जनताप्रति उत्तरदायी बनौँ, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन। फासीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो, शक्तिको स्रोत तथा राष्ट्र निर्माता जनता नै हुन्।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सदनबाट रित्तै फर्किनु परेको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
7: सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौँ, जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौँ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताहरूको घर आँगनसम्म म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन। म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 हाम्रो भेट होस्, तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नुहोला।
3: राष्ट्र स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले देशका दशैंका नाममा हुने पशुबलिप्रति आपत्ति जनाउँदै पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
8: दशैं आउन अब जम्मा 10 जति बाँकी छ, हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो। किनभने सभामुख महोदय दसैँमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौँ। त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुची चुटी हो। यस्तै यस्तै दृश्यहरू दसैँमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौँ लाखौँ निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगेँ त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ?
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम षडिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छुणामीलाई सुनिराख्नु हुने सम्पूर्ण आदरणीय श्रोता, काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र पोखरेली श्रोताहरूले हामीलाई एफएम 87.7 मेगाहर्ज ट्युन गरेर पनि श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम षडिम संगमको आजको यो व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम षडिम संगमको बसाईको उठान मैले गीतकार राखी गौचनको गीत रचना रहेको एउटा गीतबाट गरिसकेको छु। जुन गीतमा स्वर रहेको थियो सूरज कुमार थापाको, भने संगीत रहेको थियो नारायण सुवेदी आवाजको, र यसै गीतको साथ कार्यक्रम षडिम संगमको उठान गरिसकेको छु। अब लाग्नु श्रोता, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असोज 16 गते असोज कृष्ण षष्ठी तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज अक्टोबर महिनाको 2 तारिक सन् 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन हो र कामना गर्छु यो सप्ताहन्त यहाँहरूको सुखद र रमाइलो साथै बित्नेछ भन्ने। र आज चाहिँ 16 श्राद्धको 7 दिन, सप्तमी श्राद्ध समेत परेछ श्रोताहरू। साथै आज विश्व मुस्कान दिवस अनि विश्व अहिंसा दिवस समेत परेको छ। भनिन्छ श्रोताहरू, हाँस्नु धेरै बाँच्नु भनेर, हाँसोले श्रोताहरू व्यक्तित्व समेत दर्शाउने भएकोले हाँसेर बोलेकै राम्रो हुने गर्दछ। र आदरणीय श्रोताहरू, हामी भगवान गौतम बुद्ध जन्मेका देशका नागरिक समेत हौ, त्यसैले पनि आजको दिन अर्थात् विश्व अहिंसा दिवस त झनै हाम्रो लागि विशेष महत्त्व रहन्छ। बुद्धले समेत भनेका छन् श्रोताहरू, हजारौँ लडाईँ जित्नुभन्दा राम्रो हुन्छ कि तपाईँ स्वयं माथि विजय प्राप्त गर्नुहोस्, फेरि विजय सधैँ तपाईँको नै हुनेछ। अर्थात् युद्ध लडिरहनु पर्दैन, जित्नको लागि पहिला आफैलाई जित्नुपर्छ, अथवा मनलाई जित्न सक्नुपर्छ भनेर बुद्धले बोलेको कुरा सम्झदै गर्दाखेरि आज विश्व अहिंसा दिवसको पनि सबै सबैमा शुभकामना व्यक्त गर्दै, यो हिंसा किन हुन्छ श्रोताहरू थाहा छ, एकले अर्काको खुट्टा तान्न थाल्यो भने त्यहाँ द्वन्द्व हुन्छ, द्वन्द्वबाट हिंसा सुरु हुन्छ। त्यही भएर म यति बेला भने हामी अहिंसाको कामना गरौँ, विश्व शान्तिको कामना गर्दै बुद्धवीर लामाले लेख्नुभएको एउटा गीत यहाँ माझमा राख्न चाहन्छु। शिलाबहादुर मोक्तानको सङ्गीत अनि कुन्ती मोक्तानको स्वरमा खुट्टा तान्दै गरौँ।

खुट्टा तान्दै गर यो गीत राखेँ श्रोताहरू। अब नि यो गीत पश्चात आजको बसाईको बारेमा जानकारी दिनुपर्ने बेला भइसकेको छ। र आदर श्रोताहरू, मैले आजको यो बसाईमा म सुरुमा हाल अस्ट्रेलियामा बस्नुहुने गीतकार राम रुवालीसित उहाँको नयाँ गीतको बारेमा संक्षिप्त कुराकानी गर्नेछु। उहाँ अस्ट्रेलियाको सिडनीमा बसेर बिएबिएस गोर्खा रेडियो सधैँ नै सुन्नुहुन्छ। उहाँले मात्र सुन्नुहुन्न रहेछ, उहाँकी जीवन सङ्गिनीले पनि सुन्नुहुँदो रहेछ, अर्थात् उहाँकी श्रीमती अनि छोरीले समेत बिएबिएस सुन्ने भएको हुनाले तुलसीजीको नाम कण्ठ छ है मेरो छोरीको मुखाराविन्दमा पनि भन्दै हुनुहुन्थ्यो। साह्रै खुसी लाग्यो। बिएबिएस गोर्खा रेडियोको सबैभन्दा सशक्त पक्ष भनेको यही हो। घरदेश र परदेशका तपाईँ आदरणीय श्रोताहरूले हामीलाई सुनिदिनुहुन्छ र हामीसित जोडिनुहुन्छ। र यो बसाईको पहिलो सुरुवातमा म राम रुवाली, गीतकार राम रुवाली चितवनका स्रष्टा हुनुहुन्छ, उहाँले लेख्नुभएको एउटा गीत राख्नेछु र उहाँसित कुराकानी गर्नेछु संक्षिप्त रूपमा। र यो गीत चाहिँ विनोद राईको स्वरमा यहाँले सुन्न सक्नुहुन्छ, पदम थापा मगरको सङ्गीत रहेको छ। र त्यसपछि भने नेपाली साङ्गीतिक क्षेत्रमा नवगायिकाको रूपमा उदाएकी गायिका श्वेता कार्की, सम्भवतः उहाँ अन्धवाई बाटोमा आउँदै हुनुहुन्छ, उहाँसित पनि म कुराकानी गर्नेछु। उहाँसित चाहिँ स्टुडियोमै बसेर कुराकानी गर्नेछु। राम रुवालीजीसित चाहिँ मैले हिजो नै वाट्सएपमा उहाँको भोइस लिइसकेको छु, सो कुराकानी पनि राख्नेछु। उहाँ चाहिँ सिडनीमा बस्नुहुन्छ, अस्ट्रेलियाको सिडनीमा। र त्यस पश्चात भने गायिका श्वेता कार्की नवगायिका हुनुहुन्छ, उहाँका धेरै गीतहरू त छैनन् तर पनि उहाँसित म यो बसाइमा कुराकानी गर्नेछु। कार्यक्रम स्वर्णिम सङ्गम सुन्दै हुनुहुन्छ नि, यहाँहरू पनि जोडिन सक्नुहुन्छ र यहाँहरूले पनि आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ र तपाईँका प्रतिक्रियाहरूलाई म जस्ताको तस्तै समेट्ने नै छु। र यति बेला भने चाहिँ म गीतकार अमर वान्चुको गीत रचना रहेको एउटा युगल गीत राख्न चाहन्छु। किरण गजमेर र रचना रिमालको स्वर रहेको छ, सङ्गीत यसमा राजन राज शिवाकोटीको रहेको छ, नि गीत लेख्नु भएको छ गीतकार अमर बान्तुले।

0: SBS गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

0: हजुर आदरणीय श्रोताहरू, तिम्रो मेरो मायाको चर्चा धेरै चलेको छ। एउटा प्रेमिल भावको गीत थियो श्रोताहरू। गीतकार राम रुवालीले लेख्नुभएको यो गीतमा सङ्गीत भने सङ्गीतकार पदम थापा मगरको रहेको थियो र स्वर रहेको थियो विनोद राईको, र सङ्गीतकार यतिखेर दक्षिण कोरियातिर हुनुहुन्छ नि, गीतकार चाहिँ श्रोताहरू अहिले सिडनीमा हुनुहुन्छ, अस्ट्रेलियाको सिडनीमा। र यो गीत को बारेमा गीतकार राम रुवालीसित संक्षिप्त कुराकानी गर्ने मैले जमर्को गरेको छु। रामजी नमस्ते।
1: हजुर नमस्ते सर।
0: अब तपाईँको धेरै अगाडि रचना रहेको र रेकर्ड भएको यो गीत हामीले आज श्रोतामाज राख्यौँ है। भोइस अफ नेपालको विजेता पनि हुनुहुन्छ विनोद राई, अहिले उहाँ पनि युएसतिरै बस्नुहुन्छ होइन, र अत्यन्तै कर्णप्रिय गीत, अत्यन्तै सुन्दर गीत लेख्नु भएको छ तिम्रो मेरो मायाको। अलिकति यो गीतको सिर्जनाको बारे बताइदिनु न, कसरी सिर्जना भएको थियो
1: यो गीत? सिर्जना गर्दाखेरि सर, अब गीतको विधाहरू धेरै लेख्छु मैले होइन, अब यो विभिन्न जनरामा, अनि गीत लेख्दै जाँदाखेरि अब एउटा गीत फुर्यो है,
0: हजुर,
1: अनि त्यही त्यतिखेरको भावमा लेखेको मैले। म चाहिँ फेरि यो गीत लेख्दाखेरि चाहिँ एउटा कथा वस्तु नबनाइकन गीत लेख्दिनँ के,
0: ए हजुर,
1: लेख्ने क्रम अझैसम्म पनि जारी नै छ, विभिन्न गीतहरू लेखिराखेको छु। अब नेपाल आएर एक दुईवटा रिलिज गरौँ भन्ने जमर्को पनि गरेको, खोइ अहिलेसम्म मेसो मिलेको छैन है,
0: हजुर
1: आउने प्लान चाहिँ छ।
0: अब तपाईँ त्यता हुनुहुन्छ, अब यता नेपाल आएर एक दुईवटा गीत रेकर्ड गर्ने सोचमा हुनुहुँदैछ, हाम्रो पनि शुभकामना छ। हुन त अहिले प्रविधिमय संसार छ होइन, सङ्गीतकारहरूलाई गीत दियो भने उहाँहरूले सङ्गीत रेकर्ड गरिहाल्नु, तर आफै बस्दाखेरि त्यो गीतको फिलिङ्सहरू धेरै हदसम्म थाहा हुन्छ। र अब यो गीत राम्रो गीत बनेछ, भोइस अफ नेपालका विजेता विनोद राईले सो प्रतियोगिता जिते पश्चात रेकर्ड गरेका केही गीत मध्येको यो गीत पनि हो, र आज हामीले श्रोतामा सुनायौँ पनि। र एउटा सर्जकको हिसाबले यो गीत सुन्दै गर्दाखेरि तपाईँलाई चाहिँ कस्तो लाग्यो, तपाईँको फिल र सङ्गीत अनि स्वर मिल्यो कि मिलेन, तारतम्य
1: होइन? मिलेको छ सर, धेरै राम्रो बनेको छ।
0: हजुर
1: मैले चाहिँ अब धेरै गीतहरू लेखेँ, धेरै रेकर्ड पनि भएको छ, अब म आफै आएर होइन श्रोतामा चाहिँ यो गीत पस्किन चाहिँ मैले जमर्को गरेको हो है।
0: हजुर
1: यो गीत मात्रै नभएर अरू गीतहरू पनि धेरै गीतहरू रेकर्ड भएर बसेको छ है, रिलिज गर्न पाएको छैन, हेर्नुहोस् न विडम्बना। नेपाल त म दुईचोटि गएँ, दुईचोटि नै समय अभावले गर्दाखेरि यो सङ्गीत क्षेत्रतिर छिर्नै पाइनँ कि, त्यही त हो नि, यहाँ सीमित यो फ्यामिली भिजिटको रूपमा गएको थिएँ नेपाल, अनि त्यहाँबाट छोटो समय फेरि यता कामको पनि मेसो त्यस्तै, हेर्नुहोस् है, नेपाल आएर अलिक फुर्सद लिएर दुई चारवटा गीतहरू आफ्नै अगाडि रेकर्ड गर्ने अनि एक दुईवटा रिलिज पनि गरौँ भन्ने चाहिँ यो योजना छ है, अब कहिले पुरा हुने हो थाहा छैन।
0: त्यो हाम्रो पनि शुभकामना छ, तपाईँको योजना पुरा होस् होइन। अब यो गीत त हामीले श्रोतामाझ राखिहाल्यौँ, अन्य गीतहरू लिएर आउँदैछ, साह्रै खुसीको कुरा सुनाउनु भयो। अब अस्ट्रेलियामा बसेर गीत लेख्दै गर्दा धेरै भावहरू चाहिँ नेपालतिरैको आउँछ होला है, परदेशमा
1: हो नि, यो शरीर यता भए पनि मन त नेपालमै छ सर, आफू जन्मेको ठाउँ, आफ्नो देश, आफ्नो परिवारहरू, साथीभाइहरू होइन,
0: हजुर
1: जे जस्तो भए पनि आफ्नो नाता चाहिँ उतै हुँदो रहेछ सर, यता जति खुसी कमाउने कोसिस गरे पनि जुन नेपालमा थियो नि त्यो खुसी,
0: हजुर
1: त्यो खुसीलाई कुनै पनि यो उसले जित्न सक्दो रहेनछ सर,
0: पक्कै पनि भावनाले चाहिँ कमसेकम अलिकति भए पनि मनलाई चाहिँ सकुन दिलाइदिन्छ होइन।
1: हजुर त्यही भएर म गीत लेख्छु सर,
0: हजुर
1: लेख्ने क्रम अझै जारी छ, मसँग धेरै गीतहरू कलेक्सन छ है, अब यसो फुर्सद भएको बेलामा गीत लेख्छु।
0: हजुर यो चितवनका मान्छेहरू सिर्जनामा अलि बढी रमाउँछन्, धेरै चितवनका स्रष्टाहरूसँग मेरो चिनजान छ, उठबस छ होइन, थोरै बताइदिनु चितवनमा के छ त्यस्तो?
1: मन छ सर,
0: कस्तो राम्रो कुरा गर्नुभयो, मन है,
1: हजुर अब मन हुनु पर्यो, अनि आफ्नो देश, गाउँ, परिस्थिति, मान्छे मान्छेको सम्बन्ध बुझ्न सक्नु पर्यो होइन,
0: हजुर
1: त्यसपछि गीतहरू जे गर्छु भने त्यही आउँदो रहेछ दिमागमा।
0: पक्कै पनि साह्रै खुसी लाग्यो रामजी, आज छोटो संक्षिप्त कुराकानी गरे, तपाईँ अब अहिले अस्ट्रेलियाको सिडनीमा हुनुहुन्छ होइन, र हामीले प्रविधिको माध्यमबाट वाट्सएपमै कल गरेर भए पनि तपाईँलाई मैले आज सम्झे, र विनोद राईले गाउनुभएको गीत श्रोतामाझ पुर्याइसकेछौँ, कतिको आशावादी हुनुहुन्छ गीतबाट? अब
1: धेरै आशा छ सर, धेरै आशा छ यहाँहरूले पनि अब विशेष गरेर टुरिस्टहरूले धेरै सम्झना गर्नुहुन्छ, मलाई सपोर्ट पनि गरिरहनु भएको छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। पिएफपिएस कार्यक्रमलाई पनि धेरै मेरो माया छ है, सुन्छु म बेला बेलामा।
0: अनुकूलता मिल्दाखेरि चाहिँ बेबी सुन्नुहुन्छ होइन?
1: सुन्छु सर।
0: ल साह्रै खुसी लाग्यो। अब अन्तमा
1: मेरो घर परिवारले पनि सुन्छ, छोरीले पनि हजुरको नाम पुरा कण्ठ गरेकी छिन्, पीएसपीएस रेडियो पनि सुन्छिन्।
0: ल छोरीलाई पनि मेरो आशीर्वाद है, अनि अब मेरो नमस्कार सुनाइदिनु होला। र अन्तमा श्रोताहरूलाई चाहिँ केही भन्न चाहनुहुन्छ?
1: होइन, पीएसपीएस का सम्पूर्ण श्रोताहरूलाई मेरो धेरै शुभकामना छ, कार्यक्रम सुनिरहनु होला, मिठो मिठो गीत कविताहरू तुलसी सरले पस्किनुहुन्छ, आनन्द लिनुहोला, देशलाई माया गर्नुहोला, त्यही नै भन्न चाहन्छु सर।
0: हुन्छ रामजी,
1: संगीतलाई माया गर्नुहोला,
0: हजुर
1: आफ्नो भाषा संस्कृतिलाई माया गर्नुहोला।
0: ल त तपाईँलाई धेरै धेरै धन्यवाद छ है त, नमस्ते।
1: हजुर नमस्ते सर, धेरै धन्यवाद।
0: हजुर श्रोताहरू, उहाँ हुन्थ्यो गीतकार राम रुवाली, जो अहिले अस्ट्रेलियाको सिडनीमा बस्नुहुन्छ, र मैले छोटो संक्षिप्त कुराकानी वाट्सएपको माध्यमबाट गरेर उहाँको गीत पनि राखिसकेछु। उहाँलाई फेरि पनि साहित्यिक लेखन कार्यमा निरन्तर कलम यसै गरी चलिरहोस् भन्ने शुभकामना दिन चाहन्छु। र भने एउटा गीत राख्न चाहन्छु, त्यो गीत राम रुवालीले लेख्नुभएको यही गीत हो, विनोद राईको स्वरमा रहेको गीत, पुनः एकपल्ट सुनाए है तपाईँ।

0: गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
2: BFBS गोर्खा रेडियो।

हावाले किन लखेर्छ एउटा युगल गीत, प्रेमिल मनको गीत, दुई ढुकढुकीको त्यो आवाज बोलेको गीत मैले यहाँहरू माझमा राखेँ। नारी हस्ताक्षर गीतकार रञ्जना राईको गीत रचना अनि राजेश पाल राई र सञ्जीवनीको स्वरमा सुरेश अधिकारीको सङ्गीत रहेको थियो। र यो गीत राख्नुभन्दा अगाडि मैले हाल अस्ट्रेलियामा बस्नुहुने गीतकार राम रुवालीसित छोटो कुराकानी गरेको थिएँ र उहाँकै रचना रहेको गीत पनि मैले राखिसकेको छु र राम रुवालीजीले पनि कार्यक्रम सुनेर यहाँ मलाई धन्यवाद चाहिँ सर भन्नुभएको छ। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। गीत लेखिरहने मान्छे र राम्रो सिर्जनाहरू लेख्दै जानुलाई पनि भन्न चाहन्छु। र अब नै श्रोताहरू, म व्यवसायमा आजको अतिथि नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गर्दै गरेकी नवगायिकाको रूपमा म उहाँलाई उहाँको परिचय दिन चाहन्छु। धेरै गीतहरू त रेकर्ड गर्नुभएको छैन, उहाँको दुईवटा गीत रेकर्ड भएको छ। एउटा गीत चाहिँ उहाँले तिहारलाई लक्षित बनाएर रेकर्ड गर्नुभएको छ, अब तिहार आउनु बाँकी नै छ। अर्को गीत चाहिँ तिजलाई पनि छुने सधैँभरि बज्ने खालको गीत बनाउनु भएको रहेछ। केही समय अगाडि हरितालिका तिज पनि सम्पन्न भइसकेको छ। गायिका हुनुहुन्छ आज हाम्रो साथमा श्वेता कार्की। श्वेता कार्कीको

0: जन्म चाहिँ सिन्धुपाल्चोक जिल्लाको चाहिँ ठोकरपामा भएको रहेछ। पछिल्लो समय सुकुटे भनेर पनि हामी चिन्दछौँ त्यो क्षेत्रलाई, र उहाँ काठमाडौँमा आएर अहिले सङ्घर्ष गरिरहनु भएकी गायिका हुनुहुन्छ। स्वेता कार्की उहाँ आइसक्नु भएको छ, अब नै म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वेताजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद, थ्याङ्क यू।
0: आज पहिलोपल्ट बिएबिएस गोर्खा रेडियोमा आउनु भएको छ, तपाईँ गीत केहीछिनपछि राखौँला श्रोता माझमा, होइन? र अहिले काठमाडौँको बसाइ के कस्तो भइरहेछ?
1: काठमाडौँको बसाइ ठिकै राम्रै भइरहेछ, अब आफूले गर्नुपर्ने कामहरू गरि नै रहेछु, अनि साथसाथ यो गीत सङ्गीतको क्षेत्रमा पनि लागि नै रहेछु, मेहनत गरि नै रहेछु।
0: गीत सङ्गीतको क्षेत्रमा लागिरहेको छु, मेहनत गरि नै रहेको छु भन्नुभयो, होइन?
1: हजुर।
0: अब तपाईँको जन्म चाहिँ यहाँ नजिकै काठमाडौँबाट नजिकै हो, अब सिन्धुपाल्चोक, होइन? अब सिन्धुपाल्चोक पनि अब अहिले त काठमाडौँबाट छुट्टी मनाउने त्यो एउटा बिच छ, सुकुरे बिच, त्यही नजिक रहेछ ठोकर्पा, होइन?
1: हजुर।
0: र कति भयो काठमाडौँ आउनु भएको चाहिँ?
1: म काठमाडौँ आएको त भइसक्यो, 20-25 वर्षै भइसक्यो।
0: भनेपछि त बच्चैमा आउनु भएको, 20-25 वर्ष भनेपछि?
1: हजुर, मैले स्कुल चाहिँ एसएलसी भन्थ्यो त्यो बेलामा, उहाँ सिन्धुपाल्चोकै स्कुलबाट गरेँ, अनि त्यस प्लस टू पढ्नको लागि चाहिँ यहाँ काठमाडौँ आएको हो म।
0: त्यसपछि काठमाडौँ आएपछि यतै बस्नुभयो, यतै अहिले कर्म गरिरहनु भएको छ?
1: हजुर सर।
0: सङ्गीतमा कसरी लाग्नु, सङ्गीतप्रतिको यो मोह कसरी जाग्यो तपाईँमा?
1: सङ्गीत चाहिँ मेरो जीवनको पाटै हो, मैले स्कुल पढ्दाखेरि नै एकदमै गीतहरू गाउने, गीतहरू सुन्ने, अनि त्यही गीतहरूलाई चाहिँ आफैले गाउने गर्थेँ। अनि मैले सायद म स्कुलदेखि नै यो सङ्गीतको क्षेत्रमा लागेको भए अहिले म धेरै चर्चित ठुलो कलाकारै बनिसक्थेँ होला। अनि अलिकति अब पढाइलाई फोकस गर्न थालेँ, मास्टर्ससम्म क्लियर गरेँ।
0: मास्टर सक्नु?
1: हजुर, मास्टर्ससम्म। मैले मास्टर सकेको त 7-8 वर्षै भइसकेँ।
0: मास्टर सकेपछि त एकाडेमिक क्वालिफिकेसन रहेछ तपाईँको, कतै जब पनि गर्नुभएको छ कि जागिर खाँदै हुनुहुन्छ कि? किनकि त्यो त्यो सर्टिफिकेट कि सङ्गीतप्रतिको मोहले त्यता बिर्सनु भयो?
1: होइन, मैले जब पनि गरिरहेको छु, म टिचिङ पनि गर्छु, पढाउँछु पनि।
0: हजुर।
1: अनि यो गीत सङ्गीत अब बिस्तारै पहिलो गीत रेकर्ड गराए तिजको, अनि अब बिस्तारै बिस्तारै सङ्घर्ष गरिरहेको छु।
0: देउसी भैलो तिहारको गीत पनि गर्नुभएको रहेछ, अब दसैँ त हामी दसैँको सङ्घारमै छौँ, होइन? दसैँ आइ नै सकेछ, होइन? त्यसपछि तिहार आउँछ, तिहारमा पनि तपाईँका देउसी भैली गीत पनि तयार पार्नुभएको रहेछ। भनेपछि एकातिर अध्ययनलाई पनि लानुभयो, र त्यसपछि आएर त्यो सङ्गीत, तपाईँको त्यो बच्चादेखिको त्यो प्यासन भन्छ, के भन्छ त, नशा, होइन? त्यो ढङ्गदगी चाहिँ तपाईँमा मेटेको रहेन, त्यही भएर गीत सङ्गीतमा लाग्नुभयो?
1: हजुर, मेरो गीत सङ्गीत चाहिँ म स्कुल पढ्दाखेरि नै मलाई चाहिँ के लाग्थ्यो भने, म यो स्कुल एसएलसी पास गरिसके पछाडि चाहिँ म सङ्गीतमै लाग्छु, म चाहिँ एकदम ठुलो चर्चित गायिका बन्छु भन्ने चाहिँ मलाई स्कुलदेखि नै थियो क्या। अनि अब प्लस टू गरेर मास्टर्ससम्म चाहिँ सकेँ, अनि अब पढाइ पनि सक्यो, अनि प्लस मैले 1 इयर बिएड पनि सकाएँ, अनि अब चाहिँ बिस्तारै बिस्तारै सङ्गीतकै क्षेत्रमा लाग्छु भनेर, अनि आफ्नो कामलाई पनि निरन्तरता दिइरहेको छु पेसागत रूपमा, अनि यता आफ्नो रुचिको क्षेत्रमा पनि लागि नै रहेछु।
0: अब घर परिवारमा गीत सङ्गीतप्रतिको त्यो मोह अथवा त्यो साङ्गीतिक माहौल कतिको थियो, किनकि यति धेरै सानैदेखि सङ्गीतप्रति लगाव राख्नु भनेको एउटा पारिवारिक पृष्ठभूमि, टोल छिमेक, अनि त्यो समाज अथवा वरिपरिको त्यो वातावरणले ठुलो महत्त्व राख्दछ। अब यो काठ क्षेत्रमा पनि हुर्किनु भयो, होइन? के थियो घर परिवारमा?
1: घर परिवारमा मेरो दादा नेत्र कार्की, उहाँ चाहिँ एकदमै रेडियो कर्मी उद्घोषक हुनुहुन्थ्यो। सुरुदेखि नै उहाँ चाहिँ अब हाम्रो एफएममा प्रोग्राम चलाउने, स्टार एफएम, अनि हाम्रो न्युज 24 ऊर्जा प्रोग्राम पनि चलाउनु भयो उहाँले। हजुर। अनि उहाँ लागि नै पढ्दाखेरि उहाँले त भगवती दङ्गाल, अहिले उहाँ गायिका
0: बित्नुभयो,
1: उहाँसँग चाहिँ लोकदोरी गीत पनि निकाल्नु भएको थियो, एल्बम पनि निकाल्नु भएको थियो
0: भगवती जङ्गल। अघि मैले काठे गीतको कुरा गर्दा काठ क्षेत्रको चाहिँ चर्चित गायिका पनि हुनुहुन्छ
1: हजुर। अनि उहाँसँग गीत पनि निकाल्दै गर्दाखेरि म पनि अब सङ्गीतकै क्षेत्रमा, खासमा चाहिँ म लाग्नुपर्ने सङ्गीतकै क्षेत्रमा हो कि, अनि अब अलिकति पढाइको कारणले गर्दा अलिकति ग्याप भयो, अनि मेरो घर परिवारमा मेरो दादा होइन उहाँकै कारणले आफ्नो इन्भाइरोमेन्टै त्यस्तै भएर होला, अनि यही क्षेत्रमा चाहिँ एकदमै केही गरौँ जस्तो लाग्छ।
0: पारिवारिक पृष्ठभूमि र दाईको कारणले पनि रहेछ होइन
1: हजुर।
0: र अब एउटा राम्रो पक्ष चाहिँ के भने, तपाईँले आफ्नो त्यो जीवनको एउटा त्यो सुन्दर वसन्तहरू हुन्छ नि त्यो करियर बनाउने समय कमसे कम पढ्नु भएछ, अध्ययन गर्नु भएछ होइन, त्यो चाहिँ राम्रो होइन। पहिला चाहिँ आफ्नो करियर बनाउनु पर्छ भन्ने हिसाबले लाग्नुभयो कि कसो
1: हो? अब पहिला चाहिँ अब आफ्नो करियर बनाऊ, अनि आफ्नो करियर बनाइसकेपछि त यो पार्ट सिद्धिन्छ नि त होइन, अब यसलाई बिचैमै छोडेपछि यसलाई कन्टिन्यू गर्न गाह्रो हुन्छ नि त। त्यसैले चाहिँ मैले आफ्नो पढाइलाई चाहिँ एकदमै फोकस गरेर मेहनत गरेर, एकदमै पढाइमा पनि मैले एकदम धेरै मेहनत गरेँ, एकदम स्ट्रगल गरेर पढेँ मास्टर्ससम्म होइन। अनि अहिले चाहिँ अब जब पनि गरिरहेको छु, तर पनि म यो सङ्गीतको क्षेत्रमा चाहिँ म अब चाहिँ लागि नै पर्नेछु, एकदमै धेरै नै निरन्तरता दिने भन्ने चाहिँ मलाई लाग्छ।
0: त्यही भएर पनि अहिले काम सुरु गर्नुभयो
1: हजुर।
0: अब तिजको पूर्व सन्ध्यामा गीत ल्याउनु भएको छ, त्यो गीत हामी श्रोतामाझ राखौँला होइन। हुन त तिज गइसक्यो, तर यसमा मैले तिजैको लागि मात्रै यो गीत बज्नुपर्छ भन्ने छ, अरू समय पनि बज्ने खालको गीत रहेछ, नभए कति त तिजकै मात्रै हुन्छ होइन। र यो गीत चाहिँ अलिक बढी तपाईँ टिकटकतिर पनि व्यस्त हुनु जस्तो, टिकटकमा चाहिँ धेरै देखेँ मैले यो गीत क्या
1: हजुर। हो युट्युबमा चाहिँ 20K मात्रै गयो
0: भ्युज,
1: अनि टिकटकमा चाहिँ खासमा यसलाई चाहिँ ट्रोल गरियो क्या, रोस्ट हानियो नि त होइन, जस्तै यो चाहिँ तिजको गीत होइन, यो चाहिँ तिहारको गीत हो भनेर एकदमै ट्रोल गरियो, रोस्ट हानियो होइन। त्यसैको कारणले चाहिँ अब कसैले तिहारको गीत भने, कसैले होइन अब तिजकै गीत हो भने, तर यसको शब्दहरू एकदमै राम्रो छ, यसको शब्द म आफैले लेखेको हो।
0: आफै पनि लेख्नुहुन्छ
1: हजुर? मैले गीत पनि लेख्छु, अनि यो चाहिँ खासमा पूर्वेली टाइपको भएको हुनाले यो कता कता तिहारको जस्तो पनि सुनिएको हो जस्तो चाहिँ लाग्छ मलाई। अनि मैले चाहिँ यही ट्र्याकमा, यही लयमा, यही भाकामा चाहिँ तिहारको शब्द बनाएर यही ट्र्याकमा चाहिँ तिहारको गीत फेरि निकाल्दैछु।
0: र यहाँ हामीलाई सुनिरहनु हुने श्रोताहरू, हेरिरहनु हुने श्रोताहरू पनि हुनुहुन्छ। एनपी परदेशीजी नर्स क्यारोलिनाबाट हुन्छ, नहेरी बस्नै सकिनँ भन्नुभएको छ, उहाँलाई धन्यवाद छ होइन।
1: थ्याङ्क यू।
0: अनि द्वारिका थापा मगरजी नमस्कार है, तुलसी आजको पाहुनाजीलाई पनि नमन भन्नुहोस्, उहाँ चाहिँ जर्मनीबाट हुनुहुन्छ। अनि मिनी कालीकोट राईजीले नमस्कार दुवैजनालाई भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। शिव पलासजी उहाँ गीतकार पनि हुनुहुन्छ, अत्यन्तै राम्रा कुशल शब्द शिल्पी गीतकार, उहाँ पनि नर्स क्यारोलिनाबाट हुनुहुन्छ। उहाँले चाहिँ एनपी परदेशी हे लौ म पनि हात उठे हौ भनेर लेख्नु भएको छ है, उहाँलाई धन्यवाद छ। अनि टेकबहादुर पुमा राजी चाहिँ उहाँ तुलसी सर नमस्कार, शुभ सन्ध्या, सुन्दैछु उदयपुर चन चौधण्डी नगरपालिका 8 बेल्टा राई टोल चोकबाट हुनुहुन्छ, उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ होइन श्रोताहरूलाई। भनेपछि तपाईँ आफैले लेख्नुभएको गीत हो यो चाहिँ?
1: हजुर, मैले आफैले लेखेको गीत हो, तिहारको पनि शब्द आफैले लेखेर सबै रेडी भइसकेको छ,
0: अब त्यो तयारीमा
1: छ।
0: अब यो अलिकति सिजनेबल गीत गाउनु भयो नि त, गीत त सदाबहार भनौँ न, अरू बेला पनि बन्ने खालको गीत अलिक धेरै गाउनुपर्छ, तपाईँले अलिकति सिजनेबल होइन, एउटा समय जस्तै तिज आएपछि तिजमा सकियो, तिहारको तिहारको दुई तिन दिनमा सकिन्छ, अलिक सुगमदार अथवा लोकगीत गाउनु भयो नि त, त्यो सदाबहार हुन्छ नि त, बाह्रै महिना बज्ने खालको गीत हुन्छ नि, किन त्यतातिर अलिक रुचि बढेन?
1: होइन, मैले आधुनिक गीत पनि निकाल्दैछु, त्यो पनि रेकर्ड भइसकेको छ, अब सबै अलिअलि केही मिक्सिङहरू गर्नु बाँकी छ, अनि आधुनिक गीत पनि मैले आफैले लेखेको, त्यो पनि अब निक्लिने क्रममा छ।
0: भनेपछि गीत चाहिँ तपाईँ आफै लेख्नुहुँदैछ
1: होइन? आफै लेख्छ हजुर।
0: अनि हाम्रा गीतकार हुन्छ नुतन भुषालजी, अहिले इजरायलबाट हुनुहुन्छ, नमस्कार तुल सर सुनिरहेको छु है भन्नुभएको छ है, इजरायलबाट हामीलाई सुनिदिनु भयो, उहाँलाई पनि के भन्ने, धन्यवाद
1: है, थ्याङ्क यू।
0: र आदरणीय श्रोताहरू हाम्रो साथमा हुनुहुन्छ गायिका स्वेता कार्की, नेपाली गीत सङ्घको क्षेत्रमा उदाउँदै गरेकी गायिका. हुन त उहाँ काठमाडौँ बसेको धेरै भइसकेछ, तर उहाँले पहिला मास्टर गर्नुभएछ, त्यसपछि बिएड गर्नुभएछ, अनि अहिले जागिरलाई र सङ्गीतलाई फेरि एकसाथ डोर्याउँदै हुनुहुन्छ. यो चाहिँ राम्रो पक्ष हो, उहाँलाई हामीले प्रोत्साहन गर्नैपर्छ. गीत सङ्गीतमा निरन्तर लाग्नु होला, हाम्रो पनि शुभकामना छ. र अब नै यो छमछमी है, यो गीत होइन तपाईँको, यो गीत श्रोता माझ. सङ्गीत कसको?
1: सङ्गीत चाहिँ हाम्रो सुरेन्द्र मुखिया.
0: सुरेन्द्र मुखिया भनेपछि पुराना गायक हो क्या, जुनी भरिलाई पिर सँगालेर गाउने गायक हो कि को सुरेन्द्र मुखिया? एउटा सुरेन्द्र मुखिया चाहिँ गायक पनि हुन्छ पुराना.
1: हो, गायक पनि हुनुहुन्छ उहाँ चाहिँ, अनि उहाँले चाहिँ धेरै गीतहरू गरिसक्नु भएको छ. हाम्रो अब हामी सँगसँगै काम गर्छौँ, त्यसैले उहाँले नै सङ्गीत गर्नुभएको हो.
0: भनेपछि त सुरेन्द्र मुखिया ज्यूलाई पनि मैले सम्झेँ कार्यक्रममा है. र हाम्रा टेकबहादुर पुमाजी चाहिँ तुलसी सर, उहाँ म्याडम ज्यूलाई पनि मेरो तर्फबाट नमस्कार सुनाइदिनु भन्नुभएको छ. ल नमस्कार. र उता हाम्रो दुई गीतकार एनपी परदेशी र अर्का गीतकार शिव पलास चाहिँ भेटेर कफी पिउने तारतम्य मिलाउँदो रहेछ. ल यहाँहरू दुवैजनालाई शुभकामना छ. अनि आज चाहिँ यो भनौँ विश्व मुस्कान दिवस परेको हुनाले रघु भट्टाईजीले अघि कार्यक्रमको सुरुवातमै बस्नुबाट विश्व मुस्कान दिवसको बिहानी सन्देश यता बोस्टनबाट पठाए, उता नर्थ क्यारोलिनामा बस्नु नै हाम्रा एनपी परदेशीजीलाई अनि विश्वभरि रेडियो सुनेर बस्नु श्रोतासम्म मेरो पनि शुभकामना पुऱ्याइदिनुहोस् है भनेर लेख्नु भएको छ है. उहाँलाई पनि धन्यवाद छ है. र अब भने चाहिँ म तपाईँले गाउनु भएको यही छमछम गीत राखेर हामी यो गीतपछि समाचार सुन्नेछौँ, यो गीत फेरि पछि एकचोटि राख्ने नै छौँ. अहिले भने आजको अतिथि स्वेता कार्कीले गाउनुभएको यही गीत यहाँहरू माझमा राख्न चाहन्छु. गीत पश्चात भने यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ. समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा आउनेछौँ. गोपाल अधिकारीजीलाई चाहिँ नमस्ते भन्न चाहन्छु. राम रुवालीजीले चाहिँ अस्ट्रेलियाबाट मेरो पनि सम्झना छ है, शुभकामना छ भन्नुभएको छ है. ल उहाँलाई पनि धन्यवाद. र गीत सुनाउँछ है त.

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युत लामिछानेले संसदको अधिवेशन थप प्रभावकारी बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामिछाने,
1: हामी माननीय ज्यूहरू धेरै पटक प्रधानमन्त्री ज्यू र मन्त्री ज्यूहरू कहाँ पुग्छौँ आफ्नो क्षेत्रका लागि विकास माग्न, बजेट माग्न, योजना माग्न, तर एउटा प्रश्न हामी आफैले पनि गर्नुपर्छ, हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौँ भने एक दिन भकारी रित्तिन्छ। त्यसैले हाम्रो भूमिका अब माग्ने मात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने पनि हो। अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्। हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्। त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौ। अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद आशिका तामाङले दशैंका नाममा हुने पशु बलिप्रति आपत्ति जनाउँदै पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
2: दशैं आउन अब जम्मा 10 दिन जति बाँकी छ। हामीलाई दशैं उत्सव हुन सक्छ, तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो। किनभने सभामुख महोदय, दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौ। त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी, भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुची चुची। हो यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौं लाखौं निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगे त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ? पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने, तर पशुलाई वास्तविक सेवा र कल्याण कहिले नदिने? यो नीति कहिले खारेज हुन्छ? धन्यवाद।
0: काङ्ग्रेसले 15 महाधिवेशन प्रचार प्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमा काङ्ग्रेसले महाधिवेशनको प्रचार प्रसारमा तामझाम नगरिने बताएको हो। काङ्ग्रेस प्रवक्ता देवराज चालिसाले 15 महाधिवेशनमा वातावरण मैत्री प्रचार प्रसार गर्नका लागि सबै उम्मेद्वारहरूलाई आग्रह गरिएको बताउनु भएको छ। काङ्ग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरू राख्ने प्रवक्ता चालिसले जानकारी दिनुभएको छ। उहाँले प्रचार प्रसारका लागि कुनै पनि चार नछाप्न पनि उम्मेद्वारहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको पोसाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐनमहर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुसबु ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले बागमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आइजीपी रामबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1 देखि 15 गतिसम्मको उपहार घोषणा गरेको छ। नयाँ घोषणा अनुसार वर्षाका लालबाबु शाह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रुपियाँ बराबरको ल्युब अयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। आन्तरिक राजस्व विभागका अनुसार असोज 1 देखि 15 गतिसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,286 वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए, जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या 3,15,70,307 थियो। असोज 1 देखि 15 गतेसम्मको दैनिक 1 लाखका दरले पनि 15 जनाले पुरस्कार पाएका छन्। 3 महिनादेखि अवरुद्ध मार्तरी कोल्टी सड़क सञ्चालनमा आएको छ। सड़क सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रूपमा ढुवानी हुन थालेको छ। सड़क अवरुद्ध हुँदा पिठ्यूमा बोकेर बजार पुर्याउनु पर्ने स्याउ अहिले किसानले सवारी साधन मार्फत सदरमुकाम ल्याउन थालेका छन्। वर्षायाम शुरू भएसँगै असारको 2 सातादेखि सड़क अवरुद्ध भएको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: हजुर श्रोताहरू, भरत लामाको शब्द सङ्गीत रहेको सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा। कुबेर राईको स्वर रहेको थियो र यसै गीतको साथ मैले कार्यक्रम स्वर्णिम सङ्गमको शुक्रबारको व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो घण्टाको उठान गरिरहेको छु। व्यवसायमा फेरि पनि बिएबिएस गोर्खा रेडियो सुनेर बस्नु सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र मैले कार्यक्रमको अघिल्लो खण्डमा हाल अस्ट्रेलियामा रहेका गीतकार राम रुवाली, सिडनीमा बस्नु राम रुवालीसित उहाँको गीतमा केन्द्रित रहेर कुराकानी गरेको थिएँ। अब नै दोस्रो खण्डमा फेरि पनि हाम्रो साथमा गायिका हुनुहुन्छ श्वेता कार्की, र श्वेता कार्कीसितको यो कुराकानीलाई फेरि पनि म जोडिहाल्छु। श्वेताजी मेरो साथमा हुनुहुन्छ। सम्पूर्ण श्रोतालाई कार्यक्रमको दोस्रो खण्डमा स्वागत गर्दै गर्दाखेरि यहाँलाई पनि श्वेताजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: हस्, थ्याङ्क यू, धन्यवाद।
0: अब त्यो चाहना, त्यो इच्छा धेरै पुरानो रहेछ तपाईँको, 20 वर्ष अगाडिको चाहना भर्खर सुरुवात गर्दै गर्दा कतै अलिक ढिलो पो भयो जस्तो लाग्दैन?
1: मलाई अफकोर्स मलाई एकदम ढिलो नै भयो, भन्दा पनि ढिलो भइसक्यो, एकदम ढिलो भइसक्यो जस्तो लाग्छ। मैले स्कुल पढिसकेपछि सङ्गीतको क्षेत्रमा लागिसकेको भए मैले म एकदमै धेरै कुरा सिकिसक्थेँ, होइन, आफू पनि आफ्नो रहर पनि पुरा हुन्थ्यो भने जस्तो चाहिँ अलि कता कता रिग्रेट भयो जस्तो पनि लाग्छ।
0: किनकि यो साङ्गीतिक क्षेत्र भनेको अब यो सार्वजनिक हुने क्षेत्र भएको हुनाले, सबैले चिनिने क्षेत्र भएको हुनाले पहिले त चिनिनै पर्छ, त्यसपछि मात्रै अवसरहरू आउने हो, होइन? त्यही भएर यो लामो काठमाडौँ बसाइमा यतिखेर आएर भर्खर पाइला चाल्दै हुनुहुन्छ, चिनिने कोसिस गर्दै हुन्छ, यसले चाहिँ तपाईँलाई ढिलो भएको त्यो महसुस गराएको होला है?
1: हजुर, एकदम गराइरहेको छ मलाई,
0: किनकि तपाईँभन्दा पछाडि आएको पुस्ताहरूसित पनि अब तपाईँको त अब बहिनी छोरी पुस्ताहरू पनि आइरहेको बेला, होइन, बहिनी पुस्ताहरू आइरहेको बेला तिनीहरूसित पनि एक किसिमले भने अब सँगै काम गर्नु पर्यो नि त।
1: हजुर, हो, एकदम ढिला भयो। अब मैले यो छिट्टै अलि आफ्नो इन्ट्रेस्ट भइरहेको बेलामा लागिसकेको भए चाहिँ मैले केही प्रगति, एकदम धेरै प्रगति गरिसक्थेँ होला। अब एकदमै ढिला भयो जस्तो चाहिँ लाग्छ।
0: कि तपाईँ अवसरको खोजी भन्नु, कसैले मलाई मौका दिला कि लाउ श्वेता गीत गाउनु भन्ने बोलाइहाल्छ कि भन्ने, त्यो खोजीमा हुनुहुन्थ्यो कि के हो?
1: त्यस्तो त होइन, म चाहिँ मेरो सोचाइ नै के थियो, पहिला आफ्नो क्यारियर बनाऊ, होइन, आफूले पढ्नु पनि पर्यो नि त, अनि आफ्नो पढाइ सकौँ, अनि त्यस पछाडि चाहिँ यो क्षेत्रमा लागौँ भन्ने चाहिँ थियो नै मलाई।
0: भने तपाईँको चाहिँ पहिलो प्राथमिकता भनेको चाहिँ पढाइ नै थियो?
1: हजुर,
0: र पढाइलाई तपाईँले चाहिँ त्यो प्राथमिकता दिनु, त्यही भएर पनि यो क्षेत्रमा ढिलो
1: हुनुभयो।
0: अब सङ्गीतको पनि क्लास लिनुभएको छ, जसरी तपाईँले अब मास्टर डिग्री हासिल गर्नुभयो, यता बिएड पनि गरे भने एकाडेमिक क्वालिफिकेसन त तपाईँको छ, होइन, तर यता सङ्गीत पनि एक किसिमको नै एउटा विद्यालय हो, त्यहाँ पनि अध्ययन गर्नुपर्छ, पढ्नुपर्छ, होइन, के छ सङ्गीत सिक्नुभयो कि भएन?
1: सङ्गीत चाहिँ मैले अब त्यसरी क्लासै लिएर चाहिँ स्कुलै गएर मैले सिकेको छैन, किनभने हाम्रो पालामा चाहिँ हामीले स्कुल पढ्दाखेरि पनि त्यस्तो इन्भाइरोमेन्ट थिएन, त्यस्तो खालको सबै सङ्गीत भोकल छुट्टै, होइन, मादल छुट्टै, अब छुट्टै छुट्टै यो केही पनि थिएन नि त। अब पहिला अब पढ्नु नै ठुलो कुरा थियो, होइन, त्यसैले मैले यो क्लासै चाहिँ लिएको छैन, त्यही नै हो।
0: औपचारिक क्लास त लिनु भएको छैन, जति गाउँमा गुनगुनाउनु भयो, होइन, गुनगुनाउने क्रममा गीत गाउनु भएको छ, स्टुडियोमा गएर फेरि रेकर्ड गर्दा सुर ताल त्यो टाइमिङ सबै ख्याल गर्नुपर्छ नि त।
1: हजुर, त्यो चाहिँ अब हाम्रो सङ्गीतकार सरले पनि मलाई अलिकति गाइड गर्नुभएको थियो, उहाँले पनि, अनि यसरी गाउनुहोस् यस्तो हो, यसरी बेसुर भएर गाउनु मिल्दैन, होइन, सुरमा गाउनुपर्छ भनेर उहाँले चाहिँ इन्करेज गर्नुभएको थियो। त्यसैले अब बिस्तारै म पनि सिक्दैछु,
0: सिक्दै हुनुहुन्छ?
1: हजुर, म सिक्दैछु।
0: उहाँले चाहिँ तपाईँलाई सुर सिकाउनु भयो भनौँ न, होइन,
1: हजुर,
0: किनकि अब गाउनको लागि त सुर तालको त ज्ञान हुनुपर्छ,
1: होइन,
0: त्यही भएर पनि उहाँले चाहिँ पहिला चाहिँ गाइड गर्ने काम गरिरहनु भएको छ।
1: हजुर, हो,
0: उसो भने अघि हामीले तपाईँको गीत राख्यौँ, फेरि एकचोटि श्रोतामा सुनाउँछ है यो गीत।
1: हजुर,

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: हजुर श्रोताहरू, यो छोटो विश्राम पश्चात फेरि पनि बिएबिएस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज शुक्रबार, तपाईँहरू पक्कै पनि यो विकेन्डको तयारीमा जुटिसक्नु भएको छ होला। यहाँहरूको विकेन्ड सुखद रहोस् भन्ने कामना पनि गर्न चाहन्छु। र आज हाम्रो साथमा यति बेला भने गायिका स्वेता कार्की हुनुहुन्छ र भर्खरै मैले उहाँकै शब्द रचना रहेको र स्वर रहेको एउटा गीत राखिसकेको छु र अब नै म उहाँलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। स्वेताजी मेरो साथमै हुनुहुन्छ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ र स्वेताजी यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
2: हजुर, थ्याङ्क यू।
1: अब भर्खरै यो गीत राख्यौँ है, तपाईँलाई चाहिँ अलिक बढी ट्रोल बनायो यो गीत चाहिँ दस्तियारको गीत भन्ने, त्यसले चाहिँ तपाईँलाई अलिकति फाइदा पुर्यायो भन्नुभयो होइन? कहिलेकाहीँ ट्रोल बनाउँदा पनि राम्रै हुँदो रहेछ होइन?
2: हजुर हो नि, कसैलाई नराम्रो गरौँ, कसैको बारेमा नराम्रो भनौँ भन्दाखेरि चाहिँ मलाई चाहिँ फाइदा भयो यो कुराले। हाम्रो टिकटकमा चाहिँ हाम्रो एकजना 2-3 जनाले रोस्ट हान्नुभएको थियो, उहाँको नाम नतोको, अनि उहाँहरूले चाहिँ अब यो तिहारको गीत भयो भनेर एकदमै होइन रोस्ट हानिसकेपछि अनि यो गीत चाहिँ टिकटकमा चाहिँ लगभग 2 करोडले चाहिँ हेरिसक्नुभयो।
1: ए, 2 करोड?
2: हजुर,
1: तपाईँको लागि त राम्रो भयो त्यसो भए।
2: हजुर, त्यस्तो
1: टिकटकमा 2 करोड भनेपछि त यो एउटा ठुलो उपलब्धि।
2: हजुर,
1: त्यही भएर त यता यसो हेर्छु तपाईँको प्रोफाइल, खालि टिकटकमा मात्रै देख्छु क्या तपाईँलाई, त्यही भएर 2 करोडले हेरिदिनु भयो।
2: हजुर,
1: के फाइदा हुँदो रहेछ 2 करोडले हेरेपछि टिकटकमा, केही फिल भयो तपाईँलाई?
2: त्योभन्दा पनि अब आफूलाई चिनाउने मौका चाहिँ पाइयो भनौँ न होइन, अब त्यो फाइदा बेफाइदा भन्दा पनि अलिकति आफूले चाहिँ अब अलिकति उहाँले चाहिँ अरू उहाँहरूले चाहिँ अब यो तिहारको गीत हो, यो यस्तो होइन भनेर भनिरहँदा म चाहिँ अब चिनिन पाएँ होइन। अब मलाई अब मेरो स्टुडेन्टहरूले पनि रातो सारी हावामा भयो फरफरी भन्ने बित्तिकै मलाई जिस्काउँछन् क्या, अब भन्न खोजेको म चाहिँ अलिकति चर्चामा आउन सकेँ भन्न खोजेको।
1: पक्कै राम्रो भएछ। गायक पनि हुनुहुन्छ गम्बु शेर्पा, अहिले चाहिँ उहाँ पालिका प्रमुख हुनुहुन्छ है, खिजी देम्बा गाउँपालिका ओखलढुङ्गाका। गीत सङ्गीतमा आउन उमेरले छेक्दैन, जुन उमेरमा गीत सङ्गीत तथा साहित्य ज्ञान जाग्छन् तब लाग्दा हुन्छ। बहिनीलाई स्वागत छ, निरन्तर लाग्नुहोला, राम्रो श्रष्टाहरूसँग सङ्गत गर्नुहोस् है, छोटो समयको लागि चल्ने गीत भन्दा नि अनन्तकालसम्म चल्ने गीतहरू बनाउनु होला भन्नुभएको छ है गम्बु शेर्पाजीले।
2: हजुरको सजेसनको लागि धेरै धेरै धन्यवाद, हजुरहरूले पनि सपोर्ट गरिदिनु होला।
1: धन्यवाद दिन चाहन्छु हाम्रा पालिका प्रमुख ज्यू, गायक गम्बु शेर्पाज्यूलाई, अनि काका टासिदेले ह्याभ अ ग्रेट विकेन्ड भन्नुभएको छ। अनि अहिले तपाईँ ओखलढुङ्गातिरै हुनुहुन्छ कि काठमाडौँ आउनुभयो कि के छ हौ गाउँठाउँको हालखबर, उहाँलाई हाई हेलो सबैले गरिरहनुहुन्छ बिहेबेसमा, र गम्बु शेर्पाजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु होइन। र हामीले अलिक ढिलो आयो कि भनेर अघि मैले प्रश्न पनि गरेको थिएँ, नर्थ क्यारोलिनाबाट एनपी परदेशीजी लेख्नुहुन्छ, उहाँ लेख्नुहुन्छ नेभर लेट है स्वेताजी, बिगिनिङ नै सबैभन्दा ठुलो कुरा हो, बेस्ट विशेष यो भन्ने यो यात्रा भन्ने लेख्नु भएको छ। उहाँले चाहिँ बोस्टन र नर्थ क्यारोलिनाको तर्फबाट है, अनि नयाँ गीत आउने साथ बिहे बेसमा तुलसीजीलाई पठाइदिनुहोस् न, हामी सुनिहाल्छौँ नि भन्ने लेख्नु भएको छ।
2: ए हुन्छ, हजुरहरूलाई एकदम धेरै धेरै धन्यवाद। मेरो गीत आउँदैछ छिट्टै, तिहारको गीत पनि आउँदैछ अनि मेरो आधुनिक गीत पनि आउँदैछ। हजुरहरूले चाहिँ मलाई टिकटकमा पनि फलो गर्न सक्नुहुनेछ कार्की स्वेता 01 अनि मेरो फेसबुक आइडी कार्की स्वेतालाई पनि फलो गरिदिनु होला अनि सुन्न सक्नुहुनेछ, हजुरले हेर्न सक्नुहुनेछ त्यसमा।
1: बोस्टनबाट, युएसएबाट हुन्छ, अमेरिकाको बोस्टनबाट हुनुहुन्छ रघु भट्टराईजी, आफ्नो गायकी बन्ने चाहनालाई थाती राखेर अध्ययन पूरा गरी सुरु भएको यो सांगीतिक यात्राले आफ्नो रोजगारको यात्रा साथसाथै अघि बढिरहोस् शुभकामना एउटा लाइभ गीतको लागि पनि अनुरोध गर्छु है मिल्छ कि मिल्दैन भन्नुभएको छ अवश्य मिल्छ अहिले गाइदिनुहुन्छ रघुजीलाई पनि
2: धेरै धेरै धन्यवाद हजुरलाई
1: अनि हाम्रा हरिराईजी लेख्नुहुन्छ फेल्तम लन्डनबाट हुनुहुन्छ उहाँ लेख्नुहुन्छ तुलसा नमस्कार म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसेर मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छ है अनि आजको अतिथि मिठो आवाजकी धनी श्वेताज्यूलाई पनि र अस्ट्रेलियामा रहनुहुने गीतकार राम रुवाली सरलाई पनि हार्दिक स्वागत तथा अभिवादन नवगायिका श्वेताज्यूलाई धेरै धेरै बधाई तथा शुभकामना तपाईँ गीत र आवाज राम्रो रहेछ साथै दुवैजनालाई गीतकार राम रुवाली र श्वेताजीलाई उत्तरोत्तर प्रगति कामना साथै तपाईँहरूको गीतहरू नेपाली साङ्गीतिक आकाशमा चुमिरहन् शुभकामना सबैलाई शुभ दिन हरिराई फेल्तम लन्डन भनेर लेख्नु भएको छ हरिराईजीले
2: थ्याङ्क यू
1: ल हरिराईजीलाई धेरै धेरै धन्यवाद यहाँले कार्यक्रम सुनिदिनु हामीसित यसरी प्रत्यक्ष रूपमा आइदिनु भएकोमा धन्यवाद छ होइन कैलाश अन्ता लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट हुनुहुन्छ उहाँ नमस्कार तुजलाई आज शुक्रबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट सिङ्गर श्वेता कार्के श्रेष्ठलाई पनि नमस्ते हजुरहरूको रमाइलो भलाकुसारी सुनेर शुक्रबारको कार्यक्रम स्वर्णिमसँगको इन्जोय लिइरहेछु अनि सिङ्गर श्वेता कार्की श्रेष्ठबाट एउटा लाइभ गीत सुन्न मन लाग्यो है भनेर लेख्नुहुन्छ तपाईँलाई सफलताको शुभकामना पनि दिनुभएको छ धेरै धेरै धन्यवाद रघुजीले पनि त्यही भन्नुभएको छ कुनै तपाईँलाई मन परेकै गीत अथवा तपाईँ गीत भए पनि अथवा आउन लागेको आधुनिक गीत छ भनेको होइन त्यो गीतको भयो नि एक लाइन सुनाइदिनुहोस् न त कसको रचना थियो आधुनिक गीत
2: आफ्नै
1: रचना हो
2: आफै लेखेको
1: ल त थोरै

0: थ्याङ्क यू
1: गोपाल रसाली जीले चाहिँ अहिलेका गायक गायिकाहरूले आजको लागि मात्रै गीत गाउँछन् भोलिका लागि अर्थात् कालजयी गीतहरू गाउँदैनन् किन होला भनेर भन्नुभएको छ
0: खासमा चाहिँ यो उनीहरू सर्टेन एकचोटि चलोस् अनि जुन त्यो के भन्छ नि अब त्यो एकदमै छोटो समयको लागि मात्रै त्यसरी भएन म चाहिँ चाहन्छु होइन एकदमै निरन्तर रूपमा एकदमै लामो समयसम्म चाहिँ गीत चलिरहोस् होइन आफू चाहिँ लामो समयसम्म चाहिँ यही क्षेत्रमा अब चाहिँ केही गरौँ भन्ने चाहिँ लाग्छ मलाई चाहिँ
1: तपाईँलाई चाहिँ त्यस्तो लाग्छ होइन गीत चाहिँ गाइरहँ जस्तो लाग्छ त त्यो गीत चाहिँ कस्तो हुन्छ लामो समय र अहिले छोटो समयको लागि चल्ने खास कुरो चाहिँ यो प्रविधिमय संसार भएर पनि होला गोपालजी होइन किनकि मान्छेहरू अलिकति छिटो मिठो अब अहिले हिजो लामा दोहोरी गीतहरू सुनिने गर्थ्यो भने अब अहिले दुईवटा स्थायी एउटा स्थायी र दुईवटा अन्तरा भएको तिन चार मिनट गीत भन्दा पनि तिस सेकेन्डको टिकटकमा रमाउन थाले मान्छे होइन जमाना त्यस्तो आयो प्रविधिमय संसारले पनि यो धेरै फरक पार्दो रहेछ है तपाईँलाई चाहिँ काठमाडौँ आएर सङ्घर्ष गर्नु कति गाह्रो हो सिन्धुपाल्चोकबाट
0: मलाई चाहिँ गाह्रै भयो अब त्यस्तो गाह्रो भनेर त्यस्तो गाह्रो त भएन किनभने मेरो दादा चाहिँ काठमाडौँमै बसिसक्नु भएको थियो उहाँले चाहिँ सबै म्यानेज गरिसक्नु भएको थियो त्यही भएर मेरो दादाको जस्तो स्ट्रगल चाहिँ गर्नु परेन मैले
1: तपाईँको लागि दादाले चाहिँ सहयोग गर्नुभयो भन्नु न उहाँको छत्र छायामा हुर्किने मौका पाउनु
0: हजुर उहाँकै छत्र छायाले गर्दाखेरि नै आज मैले अब यति यहाँसम्म आइपुगेँ भनौँ
1: नूतन भुषालजीले चाहिँ इजरायलबाट नसिकिकन नि यति मिठो गीत गाउनु चाहन्छु नै कुरा होइन अझै सिकेर गाउनु भए कति गहिराईमा पुग्नुहुन्छ होला तपाईँ मेहनत र उचित रियाज ले सफलता अवश्य भेट्नेछ शुभकामना बहिनी भन्नुभएको छ
0: इजरायलबाट
1: के छ दिदी हो
0: ए दिदी थ्याङ्क यू दिदी हजुरको सल्लाह सुझावको लागि एकदम धेरै धेरै धन्यवाद
1: के छ त अनि सङ्गीतको औपचारिक शिक्षा लिने सोचमा हुनुहुन्छ कि के हो
0: हजुर म चाहिँ अब लिने सोचमा छु अलिकति गहिराईमै गएर अलिकति लियो भने चाहिँ अझ राम्रो राम्रो गीत सङ्गीत चाहिँ निकाल्न सक्छु
1: कि तपाईँलाई फुर्सद नभएर किनकि अब यता पढेको हुनाले मास्टर गर्नुभयो अनि बिएड गर्नुभयो त्यसपछि शिक्षण पेसामा आबद्ध हुनुभयो बिएड भन्ने साथ शिक्षक अथवा शिक्षिका बन्ने नै चाहना रहेछ होइन र त्यता स्कुललाई पनि समय दिनु पर्यो होला कलेज पढाउनुहुन्छ कि स्कुल
0: मैले पहिला चाहिँ कलेज पढाउँथेँ यता समता कलेज पढाउँथेँ अनि उता छोडिदिएँ मैले अनि अहिले चाहिँ स्कुल मात्रै पढाउँछु अनि मसँग टाइम पनि अलि छैन अब भर्खर बिएड वान इयर बिएड सकाएँ अनि त्यही भएर अब चाहिँ यही सङ्गीतकै क्षेत्रमा चाहिँ बढी लाग्छु भनेर चाहिँ अब मेरो पढाइ चाहिँ टोटल्ली लगभग सिद्ध पढाइ अब पढ्ने कुरा त सकिँदैन तर पनि आफूले चाहे जति चाहिँ अब चाहिँ पढियो भनौँ न
1: जति पढ्नुपर्ने पढिसक्यो होइन र अब चाहिँ सङ्गीतको लागि समय दिने एउटा सोच बनाउनु भएको छ किन रियाज चाहिन्छ साधना चाहिन्छ होइन त्यति धेरै समय पनि चाहिँदैन होला सङ्गीतको क्लास लिन एक डेढ घन्टा समय निस्क्यो भने त चाविलतिरै हुनुहुन्छ होला चन्दन गुरुज्यू त होइन त्यतातिर धेरै सङ्गीत सिक्ने ठाउँहरू पनि छन् नि
0: सङ्गीत सिक्ने ठाउँ धेरै छ तर मलाई चाहिँ अलिकति टाइम नभएर हो अब चाहिँ म टाइम निकालेर भए पनि अब सिक्ने क्रममा छु
1: मिनी कालीकोटी रायजी लेख्नुहुन्छ उहाँ चाहिँ युकेबाट हुनुहुन्छ नमस्ते तुजदाइ साथै आजको पाहुना गायिकाज्यूलाई पनि नमस्कार छ सुनिरहेको छु भन्नुभएको छ है
0: नमस्कार
1: धन्यवाद कुलराज दुराजीले बेलायतबाट स्कटल्यान्ड छेउबाट लेख्नु भएको छ नमस्ते भन्नुभएको छ कुलराज दुराजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु के भन्न चाहनुहुन्छ
0: थ्याङ्क यू हजुरले सुनेर साथ दिनुभएकोमा
1: अब अहिलेको जमाना चाहिँ भ्युज र यो सामाजिक सञ्जालको चाहिँ फलोअर्स हेरेर सफलताको मापदण्ड लिने गरिन्छ होइन तपाईँको हकमा त एक किसिमले भने त सफलतै प्राप्त हो नि त 2 करोडले चाहिँ टिकटकमा हेरिदिइसकेको भनेपछि त
0: हजुर हो म चाहिँ
1: टिकटक पनि धेरै बन्यो
0: हजुर बन्यो एकदम धेरै बन्यो म हजुरलाई अहिले देखाइदिन्छु पनि यसमा चाहिँ यो गीत चाहिँ मा रातो साडी अनि चुरा त टल्कियो साँझको बत्ती चाहिँ यसमा चाहिँ टिकटक एकदम धेरै बन्यो पनि जसले मलाई ट्रोल गर्नुभएको थियो होइन रोस्ट हान्नुभएको थियो उहाँहरूको भ्यू चाहिँ सबैभन्दा मेरैमै बढी गयो क्या 2.2 मिलियन होइन 2 मिलियन कति कति गइरहेको थियो क्या उहाँहरूको. अनि जसले चाहिँ मेरो रातो साडीमा टिकटक बनाउनुहुन्छ उहाँको टिकटक चाहिँ एकदम भाइरल भइहाल्ने क्या. त्यस्तो भएको थियो.
1: यहाँ हाम्रा द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, उहाँ चाहिँ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ. नमस्कार तुलजी, साथै स्वर्णिमसँग कार्यक्रम सुनिरहनु सम्पूर्ण श्रोतालाई हार्दिक नमन अनि ह्याप्पी विकेन्ड भन्न चाहन्छु. साथै आजको पाहुना गायिका स्वेता बहिनीलाई पनि नमस्कार. बहिनीको साङ्गीतिक यात्राले सधैँ सफलता प्राप्त गरोस् भन्ने कामना गर्दछु भनेर उहाँले चाहिँ जर्मनीबाट लेख्नु भएको छ है.
0: उहाँलाई
1: पनि धन्यवाद छ द्वारिका थापा मगरज्यूलाई. होइन
0: हजुर, एकदम धन्यवाद हजुरलाई, हजुरहरूको साथ सहयोगको एकदम अपेक्षा गर्दछु.
1: तेन्जी पाखरिनजी लेख्नुहुन्छ रेडिङ युकेबाट हुन्छ. नमस्ते तुल सर, आज कि पाहुना स्वेता कार्की र सम्पूर्णमा हार्दिक नमन. व्यस्तताको कारण धेरै समय पश्चात हजुरको कार्यक्रम साथै हजुरहरूको यो कुराकानी सुनेर मनोरञ्जन लिइरहेछ. साथै समय सम्भव भएमा हजुरकै रोजाइमा एउटा गीत सम्पूर्ण बेबेस गोर्खा रेडियो श्रोताहरू र बेबेस रेडियो परिवारको लागि राखिदिनुलाई, घन्काइदिनको लागि, बजाइदिनको लागि हार्दिक अनुरोध गर्दछु भनेर रेडिङ युकेबाट लेख्नु भएको छ तेन्जी पाखरिनजीलाई, उहाँलाई पनि धन्यवाद छ. होइन,
0: एकदमै धन्यवाद हजुरलाई.
1: अब तेन्जी पाखरिनजीले भनिहाल्नु भयो आजको अतिथि स्वेताजीको धेरै गीत छैन, मैले केही गीत मध्येको दुई गीत मध्येको एउटा गीत राखिसकेको छु. एउटा त तिहारको भैलिनी देउसी भैली गीत हुनाले अलिकति सन्दर्भ नमिलेको कारणले राख्न असमर्थ भए. अब तेन्जी पाखरिन जो आफै पनि गीतकार हुनुहुन्छ, राम्रो गीत लेख्नुहुन्छ, कुशल शब्दशिल्पी हुनुहुन्छ, गीतकार, तेन्जीजीको अनुरोधलाई स्वीकार्दै म उहाँले लेख्नुभएको गीत राख्छु है त. र यो चाहिँ अलिकति सेलो प्याटर्नको गीत छ, दिपा तामाङ र शिव तामाङको स्वर रहेको छ. होइन, अहिलेलाई भने म यही गीत राख्न चाहन्छु. गीत लेख्नु भएको छ तेन्जी पाखरिनले, सङ्गीत चाहिँ यसमा दिपा तामाङकै रहेको छ.

0: बताउनु भयो। त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: हजुर, आदरण श्रोता, बिएफएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि रेडियो सुनेर बस्नु सम्पूर्ण आदरण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र साथसाथै आज हाम्रो साथमा हुनुहुन्छ गायिका श्वेता कार्कीजी हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। श्वेताजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
2: थ्याङ्क यू सर।
1: यो गायनप्रति आकर्षण बढ्नुको पहिलो क्षण सम्झनु पर्दा कुन क्षणलाई सम्झनुहुन्छ तपाईँ?
2: फर्स्टचोटि स्कुल लाइफदेखिको सुरुमा चाहिँ मैले एउटा स्कुलमा प्रोग्राममा गीत गाएको थिएँ।
1: ए हजुर
2: हजुर, हाम्रो

0: भने यो गीत गाएको थिएँ. अनि यो गीत गाइसकेपछि मलाई यति राम्रो स्वर छ है, अनि कस्तो मजाले गाएको न केही सिकेको छ. अनि यो सङ्गीतको क्षेत्रमा चाहिँ लाग्नुपर्छ है, पछि केही न केही चाहिँ गर्नुपर्छ है भनेर मलाई टिचरहरूले मेरो साथीहरूले इन्करेज गर्नुहुन्थ्यो. म त्यो छेड चाहिँ कहिले पनि बिर्सिनँ.
1: अनि कर्णदासको त्यति अप्ठ्यारो गीत गाउनुभयो स्कुलमै फर्किया शान्ति
0: एकदम यति सजिलोले गाएँ मैले. त्यो गीत गाएपछि मलाई सबैले यति तारिफ गर्नुभयो, यति तारिफ गर्नुभयो है, कस्तो मजाले गाएको, त्यस्तो अप्ठ्यारो गीत कति मजाले गाएको भनेर सबैले एकदम धेरै तारिफ गर्नुभयो. अनि त्यो तारिफ पाइसकेपछि चाहिँ फेरि म चाहिँ अब चाहिँ त्योभन्दा अगाडि पनि म गीत एकदम धेरै सुन्ने, एकदम धेरै सुन्ने, अनि त्यो गीत सुन्ने बित्तिकै गुनगुनाइहाल्ने क्या हामी, त्यस्तो गर्थेँ. अनि त्यो तारिफ पाइसकेपछि चाहिँ झन् ममा चाहिँ अब चाहिँ मैले चाहिँ केही गर्नुपर्छ, गीत सङ्गीतकै क्षेत्रमा लाग्नुपर्छ भन्ने चाहिँ मेरो त्यही बेलादेखि
1: एक किसिमको तपाईँमा आत्मबल पनि बढ्यो भनौँ न, प्रेरणा जाग्यो होइन, किनकि त्यो गीत सबैले वाह वाह गरेपछि जो म पनि गाउनै सक्ने रहेछु भन्ने त्यो एउटा तपाईँमा आत्मविश्वास बढ्यो होइन.
0: हजुर हो.
1: र यहाँ प्रतिक्रियाहरू पनि आएको छ, म उहाँहरूको प्रतिक्रियाहरू पढ्दै जान्छु, धन्यवाद दिनुहोला. शर्मिला अधिकारीजी चाहिँ कनेक्टिकट युएसएबाट हुनुहुन्छ, ड्राइभिङ गर्दै रेडियोबाट हजुरको कुराकानी सुनिरहेको छु भन्नुभएको छ, उहाँलाई धन्यवाद छ.
0: एकदमै धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद.
1: अनि कैलाश सन्ता लिम्बुले चाहिँ लाइभ गीतको लागि धेरै धेरै धन्यवाद भन्नुभएको छ, उहाँ चाहिँ युकेबाट हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ.
0: थ्याङ्क यू हजुरलाई, धेरै धेरै धन्यवाद.
1: यसै गरी यहाँ गम्बु शेर्पाज्यू लेख्नुहुन्छ, गायक गम्बु शेर्पाज्यू, उहाँ अहिले यदि म गलत नभएको भए विश्वभरिबाट यो कार्यक्रम सुन्नुहुन्छ र यो कार्यक्रम प्राय सुन्ने साथीहरू गीत सङ्गीतसँगै नजिक र अनुभवले खारिएका साथै साहित्यकार र गीतकारहरूले धेरै सुन्नुहुन्छ. त्यसो भएको हुँदा उहाँहरूको सुझाव र सल्लाहलाई पनि ग्रहण गर्नुहोला है, मेरो पनि शुभकामना छ भनेर लेख्नु भएको छ हाम्रा गम्बु शेर्पाजीले. खिजीदेम्बा गाउँपालिकाको प्रमुख पनि हुनुहुन्छ, गायक पनि हुनुहुन्छ, उहाँलाई धन्यवाद. केही भन्न चाहन्छु उहाँको यो भनाइलाई?
0: हजुर, थ्याङ्क यू सर, हजुरले पोजिटिभ सजेसन दिनुभएकोमा, इन्करेजमेन्ट खालको सजेसन दिनुभयो. म चाहिँ भर्खर भर्खर यो सङ्गीतको क्षेत्रमा लागिरहेको, स्ट्रगल गरिरहेको हो. मैले धेरै सिक्न बाँकी छ, धेरै गर्न बाँकी छ होइन, बिस्तारै बिस्तारै आफूमा सुधार गर्दै लैजान्छु. थ्याङ्क यू.
1: तपाईँले पनि प्रेरणा जगाइदिनु भयो गम्बु शेर्पाज्यू, तपाईँलाई धन्यवाद दिन चाहन्छु. केही दिनपछि उहाँको एउटा गीत राख्छु ल, उहाँले गाउनुभएको गम्बु शेर्पाले, उहाँ पनि गायक हुनुहुन्छ
0: है,
1: र उहाँले तपाईँलाई सुझाव राम्रो दिनुभएको छ. अनि यहाँ तारप्रसाद च्यामजुङजी लेख्नुहुन्छ नन्टन युकेबाट, तुलजी साथै आजको पाहुना बहिनीलाई सेवारो, यो लोकप्रिय बेबस गोर्खा रेडियोको स्वर्णिम सङ्गममा मिठो गीत सङ्गीत रमाइलो सम्वाद सुनेर इन्जोय लिइरहेको छु भन्नुभएको छ तारप्रसाद च्यामजुङजीले, उहाँलाई पनि धन्यवाद छ.
0: थ्याङ्क यू.
1: यसै गरी यहाँ खेलमती लिम्बू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ, सेवारो तुलज्यू, अनि आज विश्व मुस्कान डे अथवा स्माइल डे, तपाईँ लगायत सबै सुन्नेहरूलाई मिठो सम्झना कुराकानी र मिठो गीतहरू सुन्दै तपाईँको पाहुनालाई पनि नमस्ते है भन्नुभएको छ है.
0: नमस्ते, थ्याङ्क यू,
1: धन्यवाद दिन चाहन्छु हाम्रा खेलमती लिम्बूज्यूलाई, त्यताबाट सुनिदिनु भयो र

0: गम्बो शेर्पा र निलम रज्जु राईको स्वरमा रहेको यो गीत पश्चात बिएबिएस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज हाम्रो साथमा हुनुहुन्छ गायिका स्वेता कार्की र उहाँसित कुराकानी गरिरहेछु र यति बेला भने नयन लिम्बुले तपाईँलाई शुभकामना दिनुभएको छ है सफलताको बेलायतबाट हुन्छ उहाँलाई पनि धन्यवाद छ
1: थ्याङ्क यू
0: अब तपाईँलाई चाहिँ कस्ता गीतहरू अलिक बढी गाउनु मन लाग्छ गीतको पनि प्रकारहरू हुन्छ नि लोक आधुनिक
1: मलाई चाहिँ आधुनिक गीत चाहिँ बढी गाउनु मन लाग्छ
0: आधुनिक गीत अलिक बढी गाउनु मन लाग्छ है भनेपछि तपाईँको अब आउने गीतहरू चाहिँ आधुनिक गीतहरू रेकर्ड गराउँदै हुनुहुन्छ कि
1: हजुर मैले
0: अघि एउटा त थोरै गुनगुनाइदिइहाल्नु भयो होइन तपाईँको बाहेक अरू कसैको गीत गुनगुनाउनु लाग्यो भने एउटा गीत गुनगुनाइदिनुहोस् न
1: मलाई चाहिँ आधुनिक गीतै मनपर्ने भएकाले मलाई छोरी नजाऊ भन्ने गीत
0: ल त्यो गीत थोरै सुन्नु नि त मलाई छोरी नजाऊ त्यो गीत त मैले लेखेको थाहा छ

0: थ्याङ्क यू.
1: अनि गीत त सुगमधारको गीत त राम्रै गाउनु हुँदैछ, अलिकति लोकशैली गीत लिएर आउनु भएको छ है. श्रोता दर्शकले कुन रूपमा लिनुभयो? अघि भनिहाल्नुभयो टिकटकमा ट्रोल बनाउँदा चाहिँ यो गीत चल्यो भनेर.
0: हजुर,
1: श्रोता दर्शकहरूले चाहिँ ट्रोल गर्ने एउटा कुरा, सुन्नेहरूले अघि यहाँ तपाईँलाई टिकटकमा पनि त्यही गीत गाउनुको लागि अनुरोध गर्दै हुनुहुन्थ्यो होइन?
0: हजुर हो, खासमा चाहिँ यो रातो साडी भन्ने यो तिजको गीत चाहिँ अलिकति लोक टाइपको छ नि त होइन, अनि यसमा चाहिँ अलिकति हाईबाट अलिकति चिच्याएर अलिकति गाउनु पर्ने टाइपको छ कि, त्यही भएर यसमा चाहिँ कस्तो आवाजै अर्कै, मैले पनि सोचेको थिइनँ कि मेरो आवाज यस्तो हुन्छ र भनेर. मैले रेकर्ड गराइसकेपछि चाहिँ मलाई आफैलाई पनि अलिकति आफ्नै स्वर चाहिँ मलाई नै नराम्रो लागेको हो, किन मैले चाहिँ आधुनिक गीत गाइरहेको नि त, आधुनिक गीत गुनगुनाइरहेको नि त, एक्कासी अलिकति हाई पिचको गीत गाउँदाखेरि चाहिँ अलिकति चिच्याएर गाए जस्तो, स्वर पनि कता कता कस्तो कस्तो भएको जस्तो चाहिँ त्यो फिल चाहिँ मलाई पनि भएकै हो.
1: अब अहिलेको गीत सङ्गीतको बजारमा होइन, अब यो प्रविधिमय बजार पनि भएको छ होइन, यो क्षेत्रमा तपाईँ जस्तो कलाकारहरूलाई अवसर धेरै छन् कि अहिले प्रतिस्पर्धा चाहिँ धेरै छ?
0: प्रतिस्पर्धा नै धेरै जस्तो लाग्छ मलाई चाहिँ, अब जस्तै अवसर पनि छन्, अब पहिलाको जस्तो पुरानो जमाना जस्तो चाहिँ धेरै होइन अवसर छैन भन्न पनि मिल्दैन, अवसर पनि छ तर प्रतिस्पर्धा पनि छ,
1: प्रतिस्पर्धा धेरै छ होइन. पहिला चाहिँ अब रेडियो नेपालमै भर पर्नु पर्थ्यो होइन, त्यहीमा चाहिँ अहिले त प्रविधिमय संसारमा प्रविधिसँग पनि पो अहिले त गाउनु पर्ने भएको छ.
0: हजुर हो, अब हाम्रो एआईले होइन कतिपय गीतहरू, एआईबाट निस्केका गीतहरू पनि कति धेरै छन् होइन, अब यो एआईले गर्दाखेरि चाहिँ कतिपय व्यक्तिहरू चाहिँ अब गायन क्षेत्रमा केही गर्छु होइन अलिकति लागि परेकाहरू हुन्छन् नि, उहाँहरू चाहिँ कतै कतै अब एआईले सबै कुरा गरिदिइसकेपछि होइन उहाँहरूलाई पनि त चाहियो नि त, प्लेटफर्म चाहियो नि त, त्यो पनि हराउँदै गएको हो कि जस्तो पनि लाग्छ.
1: अब हामी कार्यक्रमको अन्त्यन्त्यतिर आइसकेछौँ होइन श्वेता बहिनी, अन्तमा नयाँ सोचहरू नयाँ कामहरू केही गर्दै हुनुहुन्छ कि?
0: नयाँ काम त्यस्तो केही पनि छैन, अब मेरो गीत यही मैले अघि पनि भनिसकेँ, मेरो यही लयलाई यही तिजकै भाकालाई तिजकै ट्र्याक राखेर चाहिँ नयाँ शब्द बनाएर तिहारको शब्द बनाएर मेरो तिहारको गीत निस्किँदैछ, अनि अर्को आधुनिक गीत पनि छिट्टै निस्किँदैछ, यसलाई पनि हजुरहरूले हेरेर सुनेर पोजिटिभ होइन अब के सुधार गर्नुपर्ने भए त्यो कुरालाई चाहिँ राम्रैसँग भनेर पनि सल्लाह सुझाव दिन सकिन्छ नि त, त्यो गरिदिनु भयो भने चाहिँ म हजुरहरूप्रति धेरै आभारी हुने थिएँ.
1: र अब भने हामी कार्यक्रमबाट बिदा लिने बेला भइसकेछ, तपाईँको यो छमछमी गीत फेरि राखौँला श्रोतामाझ होइन, र रेडियो सुनेर बस्ने श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ? यतिखेर विश्वभरि छरेर हामीलाई सुनिरहनु भएको छ, संसारभरिका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ? बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई
0: हजुर, अब उहाँहरूलाई चाहिँ यतिखेरसम्म सुनेर साथ दिनुभएकोमा एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु, अनि हजुरले चाहिँ यो राम्रो अवसर, यत्रो ठुलो अवसर दिनुभएकोमा हजुरलाई विशेष धन्यवाद दिन चाहन्छु, र श्रोताहरू होइन उहाँहरूले चाहिँ अब मेरो गीत सुनेर मन पराइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र मेरो गीत आउँदैछ त्यसलाई पनि माया गरिदिनु होला होइन, सुधार गर्नुपर्ने कुराहरू छन् भने राम्रै तरिकाले भनिदिनु होला भन्न चाहन्छु.
1: हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ स्वेताजी, आज बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा आइदिनु भएकोमा धन्यवाद, र नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गर्दै जानुहोला होइन, हजारौँ माइलको यात्रा पनि पहिलो पाइलैबाट सुरु हुन्छ, अत्तालिनु हुँदैन र आत्तिनु पनि हुँदैन र मात्तिनु पनि हुँदैन, यो दुईटा कुरालाई ख्याल गर्दै अगाडि बढ्नु होला, हाम्रो पनि शुभकामना छ र यहाँलाई धन्यवाद छ.
0: थ्याङ्क यू सर.
1: र आदरणीय श्रोताहरू यहाँलाई पनि धन्यवाद दिन चाहन्छु जति पनि श्रोताले आज बेबेस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद। सुनेर जोडिनु सम्पूर्ण आदरणीय श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै गायिका आजको अतिथि स्वेता कार्कीले गाउनुभएको यही गीत छम छमी यहाँहरू माझमा राख्दै म पनि बिदा हुन चाहन्छु। तपाईँ पनि छम छमी नाच्नुहोला र यो विकेन्ड यो सप्ताहन्त सुखद रमाइलो साथ छम छमी नाचेर बिताउनुहोला पनि भन्न चाहन्छु। सबैको यो सप्ताहन्त सुखद रहोस् भन्दै म पनि बिदा हुन चाहन्छु। सुनिदिने सम्पूर्ण श्रोतालाई धन्यवाद र सुनेर साथ दिने श्रोतालाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्ते।

0: Pilayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: BS
3: आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका संसदीय दलका नेता राममाधुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै सरको आलोचना गर्नुभएको छ।
4: बालेन्द्र सरकारले फाँसीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट सुरु भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। संकट दिन दिनै गहरिँदैछ। हामीले सरकारले बारम्बार अपिल गर्दै आएका छौँ, फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्क्यौं, राष्ट्र जनताप्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन। फाँसीवाद बाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो, शक्तिको स्रोत तथा राष्ट्र निर्माता जनता नै हुन्।
3: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेएनजी आन्दोलनमा राष्ट्रको सम्पत्ति चलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ।
5: यो 6 महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्ला। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो 6 महिनामा चाहिँ कामको सुरुवात के भयो? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेएनजी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 जना मान्छे जो मरे, तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ। त्यहाँ हामी बन्द गयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 महिना भयो। तपाईँहरूले एउटा अनुसन्धानको अपनी गर्नु भएको छ, अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
3: नेपाली कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। सांसद प्रमेश हमाल:
6: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन। त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन, संसदको रेकर्डबाट यो हट्नु पर्दैन, संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
3: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालु अधिवेशनबाट प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्कनु पर्दा खल्लो लागेको बताउनु भएको छ।
7: सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौ, जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। भोजपुरे जनताहरूको घर आँगनसम्म म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरे जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन। म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नु होला।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले पनि चालु अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन बनेको बताउनु भएको छ।
8: हामी माननीय ज्यूहरू धेरै पटक प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू कहाँ पुग्छौँ आफ्नो क्षेत्रका लागि विकास माग्न, बजेट माग्न, योजना माग्न, तर एउटा प्रश्न हामी आफैले पनि गर्नुपर्छ, हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौँ भने एक दिन भकारी रित्तिन्छ। त्यसैले हाम्रो भूमिका अब माग्ने मात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने पनि हो। अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्। हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्। त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ। अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ।
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार, म कृष्णा.

सारंगी सुशांत केसीको आवाज यो मिठो गीतमा तपाईँले सुन्दै हुनुहुन्थ्यो र सुन्दर यो साङ्गीतिक प्रस्तुतिको साथमा आजको हाम्रो कार्यक्रम दिवाकोशीले लिएर तपाईँको सेवामा म श्री सनवार हाजिर भइसकेकी छु। यहाँहरू सबै सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन टक्राउन चाहन्छु आदरणीय श्रोतावृन्द र यतिखेर तपाईँहरू सबै सबैले साथ दिइरहनु भएको छ भन्ने आशासहित आजको यो प्रस्तुतिलाई मैले शुभारम्भ गरेकी छु। तपाईँहरू सबैजनाले पक्कै पनि साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु। ठिक चार बजेसम्मको लागि म हाजिर भइसकेँ। अहिले भने दिउँसोको 1:11 गएको छ। त अब अगाडि बढ्नुपर्छ। अगाडि बढ्नुपर्दा कार्यक्रममा सबैभन्दा पहिला त हामी सुन्छौँ आजको तिथिमितिको कुरा गरौँ है, अनि तिथिमितिको कुरा पश्चात अन्य सरसामग्री के छ म तपाईँको लागि राखि नै हाल्नेछु। सबैभन्दा पहिला त नेपाली पात्र भण्डारी पल्टाउनु पर्ने हुन्छ। आज विक्रम सम्वत 2083 साल असोज महिनाको 16 गते, तदनुसार 2 अक्टोबर 2026 आज शुक्रबारको दिन आश्विन कृष्ण षष्ठी तिथि, आज सप्तमी श्राद्ध परेको छ। आज अन्तर्राष्ट्रिय अहिंसा दिवस पनि हो, साथसाथमा आज वर्ल्ड स्माइल डे पनि परेको छ। प्रिय श्रोताहरू है, संसारभरि नै यसलाई मनाइँदैछ भने आजको दिनको यो विशेष विशेष चाहिँ अवसरहरूको बारेमा म अगाडि पनि कुरा गर्न जानेछु, सुन्दै गर्नुहोला। अहिलेको लागि पनि मौसमको अलिकति कुरा गर्न चाहन्छु। आज स्कटल्यान्ड र नर्दर्न आयरल्यान्ड अनि नर्थ वेस्ट इङ्ल्यान्ड र नर्थ वेस्ट वेल्समा चाहिँ एकदमै आज हावा चलिरहेको छ, वर्षा पनि छ ठाउँ ठाउँमा, र ठाउँ ठाउँमा त भारी वर्षा पनि हुनसक्ने सम्भावना रहेको छ। अन्यत्र बिहानको सुरुवात अलिकति चिसोको साथमा भए तापनि धेरै ठाउँमा सुक्खा छ, न्यानो घाम लागेको देखिन्छ। आज राति पानी पर्ने क्रम कम भएर जानेछ भने आकाश खुला रहनेछ धेरै ठाउँमा, अनि केही ठाउँमा चाहिँ केही कुहिरो लाग्न सक्ने सम्भावना छ। त आज शुक्रबार भइसक्यो, अब शनिबार, भोलि शनिबार धेरै विशेष विशेष कार्यक्रमहरू पनि हुन्छन् होइन, त के छ त हेरौँ है त भोलिको मौसम। मौसमले पनि हामीलाई असर पार्छ, हाम्रो यदि आउट एन्ड अबाउट हुने खालको प्रोग्रामहरू छन् भने होइन। भोलि वर्षा छ, यो चाहिँ उत्तरी अनि पश्चिमी स्कटल्यान्डका भूभागहरूमा, अनि यसै गरिकन केही वर्षाले दक्षिणवर्ती क्षेत्रतिर पनि यहाँनिर अफेक्ट गर्नेछ भने मध्यवर्ती इङ्ल्यान्ड र साउथ वेस्ट वेल्समा पनि यसले असर पुर्याउन देखिन्छ, नभए बाँकी ठाउँमा चाहिँ सफा नै रहनेछ, मौसम ठिकठाक रहनेछ। त प्रिय श्रोताहरू, मौसमको कुरा मैले गरिसकेको छु र मौसमको कुरा सँगसँगै हामी अगाडि बढौँ। अब अगाडि बढ्नुपर्दा कार्यक्रम अन्तर्गतका सरसामग्रीमा अब एकैछिन पश्चात हेल्थ सेगमेन्ट, अनि हेल्थ सेगमेन्ट पश्चात 2 बजेको समाचार हुनेछ। 2 बजेको समाचार पश्चात मिठा मिठा गीत सङ्गीतको सिलसिला जारी नै रहनेछ। तपाईँको लागि म मिठा मिठा गीत सङ्गीत राख्ने नै छु, तपाईँहरू सबैले पनि साथ दिनु नै हुन्छ होला भन्ने मेरो आशा रहेको छ यतिखेर। अनि यसको अलावा आज चाहिँ शुक्रबार भएको हुनाले आज चाहिँ हाम्रो हेल्थ पोडकास्ट पनि रहनेछ। हेल्थ पोडकास्ट अन्तर्गत तपाईँको सेवामा मैले राख्दैछु डाक्टर पूजा देवसँग गरिएको कुराकानी, जुन चाहिँ नि हाम्रो केही सप्ताहदेखि चाहिँ अलिकति हाम्रो कार्यक्रमको अनुपस्थितिमा त्यो पनि तपाईँले सुन्न छुटाउनु भएको छ पक्कै पनि होइन, र त्यस कारणले गर्दाखेरि आज चाहिँ तपाईँले केही सप्ताह अगाडि यसको प्रथम भाग सुन्नुभएको थियो भने आज यसको दोस्रो भाग म तपाईँको लागि राख्ने तयारीमा छु। तपाईँहरू सबैजनाले पक्कै पनि साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर। अनि यो हेल्थ पोडकास्टमा चाहिँ नि एकदमै एक्सपर्ट्सहरूलाई लिएर आएर उहाँहरूसँग गरिएको कुराकानी मार्फत तपाईँ हामी सबैलाई उपयोगी जानकारीहरू हामी सेयर गर्ने गर्दछौँ है, र आज चाहिँ डाक्टर पूजा देवसँगको दोस्रो भागको कुराकानी सुन्न सक्नुहुन्छ। यस अन्तर्गत चाहिँ अब स्पेसली उहाँ चाहिँ हुनुहुन्छ पेडिट्रिसियन, बालरोग विशेषज्ञ, त बालरोग विशेषज्ञ हुनुभएको हुनाले उहाँकै चाहिँ भनौँ केही जानकारीहरू स्पेसली बालरोगसँग सम्बन्धित हामी तपाईँहरूसँग सेयर गर्नेछु, सुन्दै चाहिँ गर्नुहोला भनेर भन्न चाहेँ यतिखेर मैले। त यिनै विविध सरसामग्रीसहित ठिक 4 बजेसम्म म तपाईँको सेवामा रहन्छु। अहिले नैको लागि भने अगाडि बढौँ। अब अगाडि बढ्नु पर्दाखेरि एउटा गीतको पालो परेको छ र यो गीत सँगसँगै म तपाईँलाई अगाडि लिएर जान चाहन्छु, र यो गीतमा अहिले आवाज तपाईँको लागि राख्न गइरहेको छु। यसमा चाहिँ अर्जुन सुनामको आवाज रहेको छ, साथसाथमा अर्जुन सुनाम र सिन्धुमल यसमा चाहिँ गाउँदै हुनुहुन्छ, र यो गीत नै म तपाईँको लागि राख्ने तयारी अहिले गर्दैछु।

0: Gorkha Radio. तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS
0: गोर्खा रेडियो हो।

हजुर, अब दिवाको श्रीमा स्वास्थ्य चर्चाको पालो पक्कै पनि परिसकेको छ आदरणीय श्रोता वृन्द्र। यतिखेर स्वास्थ्य चर्चा लिएर तपाईँको सेवामा म शिरी शर्मा हाजिर भइसकेँ आजको यस सेगमेन्ट अन्तर्गत। सधैँ चाहिँ आज पनि दिवाको शैलीको यो सेगमेन्टमा अब हामी स्वास्थ्यसँग सम्बन्धित केही कुराहरूमा ध्यान दिनेछौँ र आजको लागि पनि मृगौला यानि कि किडनी यसको विषयमा कुरा गर्ने तयारीमा रहेकी छु म। यो किडनीको बिमारी यानि कि मृगौलाको बिमारीको बारेमा आज अलिकति चर्चा परिचर्चा गरौँ है त। सबैभन्दा पहिला त किडनीको बिमारी यानि कि मृगौलाको बिमारी भनेको के हो त भनेर भन्नुपर्दाखेरि मृगौला सम्बन्धी धेरै प्रकारका रोगहरू हुन्छन्। यिनै रोगहरूको समूहलाई किडनीको बिमारी भनेर भनिन्छ यानि कि मृगौलाको बिमारी भनेर भनिन्छ। जब मृगौला कुनै कारणले गर्दाखेरि क्षतिग्रस्त हुन्छ अनि काम गर्न बन्द गर्छ या ठिक तरिकाबाट काम गर्न पाउँदैन यस्तो स्थितिलाई यो मृगौलाको बिमारी भएको भनेर भनिन्छ। जब मृगौलाको बिमारी हुन्छ त्यति बेला मृगौलाले प्रभाव पूर्ण ढङ्गबाट शरीरभित्रको जति पनि विकारहरू हुन्छन् त्यसलाई बाहिर निकाल्न सक्दैन जस कारणले गर्दाखेरि शरीरमा तरल पदार्थहरूको सन्तुलनमा केही गडबडी हुन जान्छ र शरीरमा जति पनि विकारहरू हुन्छन् ती जम्मा हुन थाल्दछन् र शरीरको जुन सन्तुलन छ त्यो खराब हुन जान्छ जसले गर्दाखेरि शरीरमा केही प्रकारको लक्षणहरूको महसुस हुन्छ जसले चाहिँ यो मृगौलाको बिमारी भएकोतिर सङ्केत पनि गर्न सक्छ। त मृगौलाको बिमारीको कुरा गर्नुपर्दाखेरि धेरै प्रकारका रोगहरू यसमा सामेल छन् जस्तो कि मृगौलाको पत्थरी, मृगौलाको क्यान्सर, मृगौलाको सुजन यानि कि मृगौला सुन्निनु, पोलिसिस्टिक किडनी डिजिज अनि मूत्र नलीमा सङ्क्रमण आदि इत्यादि। यदि कसैलाई डायबिटिज छ वा हाई ब्लड प्रेसर छ या परिवारमा पहिलादेखि नै कसैलाई मृगौला सम्बन्धी बिमारी छ भने त झन् मृगौला सम्बन्धी रोग हुने सम्भावना उक्त व्यक्तिको लागि बढेर जान्छ। मृगौलाको बिमारीको लक्षण र सङ्केतहरूको कुरा गर्नुपर्दाखेरि अलिकति बढी चिलाउने, हाई ब्लड प्रेसर हुने, मांसपेसीहरू बाउडिने, यसै गरिकन खुट्टाहरू सुन्निने अथवा बाउडिने आदि इत्यादि सामेल छन्। किडनी सम्बन्धी रोगहरूलाई पत्ता लगाउनको लागि डाक्टरहरूले रगतको टेस्ट वा पिसाबको टेस्ट पनि गर्न सक्छन्। त किडनीको बिमारीको जुन उपचार छ यसको मुख्य लक्ष्य भनेको चाहिँ यो मृगौला जुन छ यसमा लगातार भइरहेको क्षतिलाई कम गर्नु नै हो मुख्य रूपमा। अनि क्षतिलाई रोक्नको लागि आमतौरमा यो मृगौलाको बिमारीको कारण जुन प्रकारले चाहिँ भित्रको स्थितिहरू बिग्रिँदै जान्छ त्यसलाई चाहिँ कन्ट्रोल गर्न कोसिस गर्नुपर्ने हो। मृगौलाको बिमारीको कारण चाहिँ मृगौला क्षतिग्रस्त हुन थाल्दछ र अन्त्यमा पूर्ण रूपमा यसले काम नै गर्न बन्द गरिदिन्छ। त्यति बेला त्यो स्थितिलाई मृगौला फेल भएको अथवा किडनी फेल भएको भनेर भन्न सकिन्छ जुन एकदमै एउटा प्राणघातक स्थिति पनि हो। यस्तो स्थितिमा किडनी डायलिसिस गर्नुपर्ने हुन्छ यानि कि फिल्टर गरेर चाहिँ रगतलाई सफा गर्ने एउटा कृत्रिम उपकरणको प्रयोगद्वारा यसलाई चाहिँ डायलिसिस भनेर भनिन्छ। किडनी डायलिसिस लगाएर या बिमारीलाई चाहिँ किडनीको यानि कि मृगौलाको प्रत्यारोपण किडनी ट्रान्सप्लान्ट भनेर भनिन्छ यो गरेर मात्र यो बिमारीको चाहिँ ज्यान बचाउन सकिन्छ। अब कुनै पनि रोगहरूको लक्षण त हुन्छ नै हुन्छ तर धेरै रोगहरूको सामान्य लक्षणहरू उस्तै उस्तै पनि हुन सक्छन्। तर किडनीको अथवा भनौँ यो जुन हाम्रो मृगौला छ यसको बिमारी भएको छ भने लक्षणहरू के कसो देखिन्छ भन्दाखेरि केही लक्षणहरूको समूह छ म जो तपाईँसँग सेयर गर्न चाहन्छु यतिखेर। आँखा, हात र खुट्टा सुन्निनु, हाई ब्लड प्रेसर हुनु, सास फुल्न सुरु गर्नु, अनि जो जुन हाम्रो छाला छ यसमा लगातार चिलाउने जस्तो हुनु महसुस हुनु, अनि मुखको स्वाद बिग्रिनु, मुखबाट नराम्रो गन्ध आउनु, शरीरको वजन कम हुनु, निन्द्रा नलाग्नु, मांसपेसीहरू कमजोर हुनु, एकाग्रता भनौँ न अथवा ध्यान लगाउने जुन एउटा स्थिति छ त्यो लगाउन नसक्नु, कठिनाइ हुनु यसमा, मांसपेसीहरू बाउडिनु, मांसपेसीहरूमा ऐठन हुनु, अनि जुन छाला छ हाम्रो यसमा चाहिँ हल्का पहेँलो वा खैरो रङ्गको दागहरू देखिनु, यसै गरिकन एकदमै धमिलो वा गहिरो खैरो रङ्गको पिसाब आउनु यो पनि एक प्रकारको यो हाम्रो चाहिँ जुन मृगौला छ यसको खराबी भएको अथवा यसको यो समस्या भएको एउटा लक्षण यो पनि हो। यसै गरिकन थकान लाग्नु, एकदमै थकित महसुस हुनु, भोक कम लाग्नु, अनि जुन हाम्रो छाला छ यसमा सुक्खापन आउनु, छालामा पाप्री निस्किनु, छालाबाट अधिक प्यास लाग्नु, निन्द्रामा कठिनाई, पिसाबको मात्रा वा पिसाब फेर्ने समयमा बदलाव आउनु, शरीरमा विभिन्न प्रकारको विकारहरू जम्मा हुँदै जानु, एनिमिया यानि कि रगतको कमी हुनु, अनि
जुन सेक्स ड्राइव छ यानि कि यौन इच्छा भनौँ त्यो कम पनि हुने अनि यसै गरिकन नपुंसकता स्लिप एप्निया र वाकवाकी आउनु र उल्टी आउनु यो सबै नै यो मृगौलाको खराबी भएको कारण अथवा निस्किने लक्षणहरू हुन् अथवा मृगौलामा समस्या छ है भनेर देखाउने लक्षण चिन्हहरू हुन् भनेर भनौँ है साइन एन्ड सिम्टम भनेर भनौँ त मृगौला रोगको कुरा गरिरहँदाखेरि यसको कारण र जोखिम कारक तत्त्वहरूको पनि अलिकति म कुरा गरिहाल्छु तपाईँहरूसँग र यो किडनीको बिमारीलाई मुख्य रूपबाट दुईवटा चाहिँ क्याटेगोरीमा वर्गीकृत गर्न सकिन्छ एउटा एक्युट एउटा चाहिँ क्रोनिक एक्युट यानि कि तीव्र अनि क्रोनिक यानि कि दीर्घकालीन एक्युट किडनी रोगको कुरा गर्नुपर्दाखेरि मृगौलामा अचानकबाट हुने कुनै प्रकारको क्षतिले किडनीलाई असर पुर्याउँछ भने त्यो स्थितिमा चाहिँ एक्युट किडनी रोग भनेर भन्दा फरक नपर्ला कुनै कुनै मामलामा चाहिँ यो समस्या केही समयमा हल भएर जान्छ भने कुनै कुनै मामलामा यो लामो समयसम्म पनि रहन सक्छ जुन पछि गएर फेरि दीर्घकालीन किडनी रोग पनि हुन सक्छ यसको मुख्य कारणहरूमा चाहिँ कुनै प्रकारको नसायुक्त दबाई लिनु गम्भीर इन्फेक्सन हुनु वा कुनै प्रकारको रेडियो एक्टिभ डाईको कारणले गर्दाखेरि किडनीको जुन क्षेत्र छ यसमा चाहिँ क्षतिग्रस्त हुनुलाई पनि एक्युट किडनी रोगमा राखिन्छ अनि यसै गरिकन मूत्र नली जो छ यसमा चाहिँ भनौँ न अलिकति रुकावट आउनु मूत्रलाई चाहिँ किडनीबाट बाहिर लिएर जाने जुन बाटो छ यसमा केही रुकावट आउनु जस्तो कि यो किडनीको पत्थरी भनेर भनौँ न होइन मृगौलामा पत्थरी जम्छ तपाईँलाई थाहा छ त्यो समस्या त्यस्तो हुनु पनि एक्युट किडनी रोगमा नै पर्दछ भने दीर्घकालीन किडनी रोगको कुरा गर्नुपर्दा यस्तो स्थितिमा धेरै जस्तो मामलामा चाहिँ मृगौलाको काम धेरै समय लगाएर चाहिँ बिस्तारै बिस्तारै कम हुँदै जान्छ काम गर्ने जुन शक्ति छ त्यो होइन अनि यस्तो स्थितिलाई चाहिँ क्रोनिक किडनी डिजिज भनेर भनिन्छ यो समस्याको अन्तिम चरणमा चाहिँ किडनी पुरैसँगले चाहिँ यो क्षतिग्रस्त हुन्छ यसले पूर्ण रूपमा काम गर्न बन्द गर्छ जस पश्चात बिमारीलाई बचाउनको लागि कि त ट्रान्सप्लान्ट गर्नु पर्यो कि त डायलिसिसमा राख्नुपर्ने हुन सक्छ र क्रोनिक किडनी डिजिजको पनि भिन्न भिन्न प्रकार छन् हाई ब्लड प्रेसरको कारण गर्दाखेरि किडनीसँग जोडिएका रक्तवाहिका क्षतिग्रस्त हुनाले पनि यस प्रकारको दीर्घकालीन किडनी रोग हुनसक्छ यसै गरिकन डायबिटिजको एउटा जटिलताको रूपमा किडनी क्षतिग्रस्त हुन्छ जुन कारण गर्दाखेरि चाहिँ यो समस्या आउनसक्छ डायबिटिक न्युरोप्याथी भनेर भनिन्छ यसलाई अनि कुनै रोग वा प्रतिरक्षा प्रणाली सम्बन्धी समस्याको कारण गर्दाखेरि किडनी क्षतिग्रस्त हुन्छ भने त्यो समयमा पनि दीर्घकालीन किडनी रोग भनेर भनिन्छ यसलाई चाहिँ ग्लोमेरुलोनेफ्राइटिस भनेर भनिँदो रहेछ अनि किडनीमा सिस्ट बन्नु यस रोगलाई पोलिसिस्टिक किडनी डिजिज भनिन्छ भने किडनी या मूत्र प्रणालीमा चाहिँ जन्मदेखि नै कुनै प्रकारको सामान्यता छ भने कुनै खराबी छ भने त्यसलाई पनि दीर्घकालीन किडनी रोगको क्याटेगोरीमा राख्न सकिन्छ मृगौला सम्बन्धी अन्य विकारहरूमा चाहिँ किडनी स्टोन भयो यसै गरिकन किडनीमा या मूत्रवाहिनी नलीमा पत्थरी हुनु अनि यसै गरिकन पाइलोनेफ्राइटिस जुन चाहिँ मृगौलामा अचानक गम्भीर सङ्क्रमण हुनु अनि जसबाट पिपहरू समेत जम्मा हुनु त्यसमा अनि अर्को चाहिँ नेफ्राइटिस नेफ्रोटिक सिन्ड्रम छ युरेमिया छ पिसाबमा रगत आउने अनि मृगौलाको क्यान्सर मूत्र प्रणालीमा रुकावट मूत्र नलीमा सङ्क्रमण रिफ्लक्स न्युरोप्याथी आदि इत्यादि यो मृगौला सम्बन्धी अन्य विकारहरू हुन्

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँलाई अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। कुनै पनि स्वास्थ्यसँग सम्बन्धित समस्यामा कारणहरू त हुन्छ नै, के कारणले गर्दाखेरि त्यो स्वास्थ्य समस्या हुन्छ भन्ने विषयमा होइन, त्यसको खतरा एउटा निश्चित कुराहरूले गर्दाखेरि केही फ्याक्टर्सहरूले गर्दाखेरि बढ्छ, तपाईँलाई त्यो पनि थाहा छ। यस्तै गरिकन किडनीको बिमारी हुने खतरा कति बेला बढ्छ त भन्दाखेरि जब हामी बुढो हुँदै जान्छौँ, वृद्ध मानिसहरूमा यो खतरा बढी हुन्छ। सिगरेट पिउने मानिसहरूमा, यानि कि धुमपान गर्ने मानिसहरूमा पनि खतरा बढी हुन्छ। एकदमै अधिक मोटोपन भएको मानिसहरूमा, सिरोसिस या लिभरको सम्बन्धी कुनै समस्या भएको मानिसहरूमा पनि किडनी सम्बन्धी समस्या हुने खतरा बढेर जान्छ। अनि किडनीमा रगत सप्लाई गर्ने धमनीहरू सङ्कुचित भएको व्यक्तिहरूमा, हृदय रोग अनि हाई ब्लड प्रेसरबाट पीडित मानिसहरूमा, अनि परिवारका अन्य सदस्यहरूको किडनी सम्बन्धी रोगबाट पहिलाबाट नै ग्रस्त छन् भने त्यस्तो स्थितिमा पनि, एउटा मेडिकल हिस्ट्रीमा यदि फ्यामिली हिस्ट्रीमा चाहिँ यो प्रकारको समस्या छ भने त्यो परिवारका सदस्यहरूलाई किडनी रोग हुने सम्भावना बढेर जान्छ। त मृगुलाको बिमारीबाट बचाव अथवा प्रिभेन्सन कसरी गर्न सकिन्छ त भन्दाखेरि, स्वास्थ्य सम्बन्धी यस्तो स्थितिहरू जसले चाहिँ किडनीलाई प्रभावित गर्छ, यस्तो स्थितिहरूको रोकथाम गरेर किडनीको बिमारी हुनबाट बचाव गर्न सकिन्छ। र यदि हाम्रो ब्लड प्रेसर अथवा सुगरको लेभल हाई छ भने त्यस्तो बेलामा हामीलाई तिनीहरूलाई कन्ट्रोलमा राख्ने कोसिस गर्नुपर्छ। अनि साथसाथमा चाहिँ नि हाम्रो अन्य कुराहरूमा पनि हामीले पक्कै पनि ध्यान दिनु पर्छ, जस्तो कि पर्याप्त मात्रामा तरल पदार्थ पिउने, अधिक गुलियो पदार्थ वा सफ्ट ड्रिङ्क आदिको सेवन नगर्ने, अनि किडनीलाई प्रभावित गर्ने चिजहरूलाई विशेष रूपबाट ध्यान दिने। यदि चाहिँ किडनी क्षतिग्रस्त हुने जोखिम बढी छ भने त्यस्तो मानिसहरूले नियमित रूपमा आफ्नो किडनीको जाँच गराइरहनु पर्दछ। शरीरको वजनलाई नियन्त्रणमा राख्ने, शरीरलाई सामान्यभन्दा बढी अधिक वजन हुन नदिने जसबाट डायबिटिज हुनसक्छ, हाई ब्लड प्रेसरको जोखिम बढ्न सक्छ, जसको परिणामस्वरूप किडनी क्षतिग्रस्त हुने खतरा पनि बढेर जान्छ। यसै गरिकन नियमित रूपमा व्यायाम गर्ने, यस्तो चिजहरू गर्ने जसबाट तनाव कम हुन्छ र हामी रिल्याक्स महसुस गर्छौँ। स्वस्थ भोजन खाने, फलहरू र सब्जीहरूको भरपूर प्रयोग गर्ने भोजनमा, अनि नुन अनि यसै गरिकन धेरै गुलियो र चिल्लोको मात्रा पनि कम गर्ने, र यसै गरिकन धुम्रपान नगर्ने, सिगरेट पिउनु किडनीलाई क्षतिग्रस्त गर्ने अर्को एउटा तत्त्व हो, र यदि पहिलादेखि नै किडनी क्षतिग्रस्त छ भने त अझ एकदमै नराम्रो स्थितिमा यो धुम्रपानले पुर्याउन सक्छ। अनि यसै गरिकन मदिरा सेवन पनि छोडिदिने अथवा मदिरा सेवन नगर्ने, अल्कोहलको सेवनले पनि लिभरको साथसाथमा किडनीलाई पनि नराम्रो असर पुर्याउँदो रहेछ। प्रिय श्रोतावृन्द, मृगौलाको हामी कुरा गरिरहेका छौँ र मृगौलाको बिमारीको परीक्षण कसरी गरिन्छ भन्दाखेरि, मृगौलाको बिमारीको परीक्षण विशेष गरिकन हुन त अब कम्प्लिट मेडिकल हिस्ट्री हाम्रो डक्टरहरूले हामीसँग लिन नै हाल्नुहुन्छ होइन, त्यही अनुसारले नै धेरै कुराहरू त पत्ता लाग्छ। यसको अलावा कम्प्लिट ब्लड काउन्ट, इलेक्ट्रोलाइट लेभल टेस्ट, ब्लड युरिया, नाइट्रोजन टेस्ट र क्रिएटिनिन टेस्ट आदि इत्यादि पनि गरिन्छ भने, बोन डेन्सिटी टेस्ट, पेटको सिटी स्क्यान, अनि मृगौलाको अल्ट्रासाउन्ड स्क्यान, अनि मृगौलाको बायोप्सी, अनि पेटको एमआरआई स्क्यान गरेर पनि मृगौलाको स्थिति के कसो छ त्यो पत्ता लगाउन सकिन्छ। तपाईँ यसो तपाईँ मृगौलाको बिमारीको बारेमा आज मैले तपाईँहरूसँग कुरा गरिरहेको छु र यो चाहिँ जति पनि जानकारीहरू छन् तपाईँ सबैको लागि पक्कै पनि लाभदायक रहेको छ, लाभदायक रहन्छ भन्ने मैले आशा पनि गरेको छु। यतिखेर कुनै पनि समस्या आउनुभन्दा अगाडि नै त्यो समस्याहरूलाई आउन नदिने स्थिति हामीले क्रिएट गर्छौँ भने एकदमै सबैभन्दा बेस्ट अप्सन त त्यही नै हो। तर यदि भइ नै हालेको खण्डमा चाहिँ छिटोभन्दा छिटो आफ्नो डक्टर सँग चाहिँ सम्पर्क गरेर दबाईहरू लिएर ट्रिटमेन्टहरू लिएर त्यसको उपचार गर्नु राम्रो हुन्छ। र किडनी रोगको जटिलताहरू त थुप्रै नै छ, किडनी रोग चाहिँ क्रोनिक भएर गयो भने हाम्रो शरीरको अन्य भागहरूलाई पनि यसले प्रभावित गर्छ, जस्तो कि हृदय वा रक्तवाहिका सम्बन्धी रोगहरू लाग्न सक्छ, हड्डीहरू कमजोर हुनसक्छ, हड्डीमा फ्र्याक्चरको सम्भावना बढेर जान्छ, यसै गरिकन एनिमिया पनि हुनसक्छ, किडनी रोगको कारण गर्दाखेरि गाउट पनि हुनसक्दो रहेछ, अनि यसै गरिकन पेरिकार्डाइटिसको स्थिति पनि हुन्छ जसमा चाहिँ नि एकदमै सुन्निने होइन, अनि यस प्रकारले चाहिँ जुन हृदय छ यसको
चारैतर्फ चाहिँ त्यो एउटा झिल्ली बेरिएर बस्ने हुँदो रहेछ है अनि यसै गरिकन यौन उत्तेजना कम हुने अनि त्यसै गरिकन प्रजनन क्षमतामा कमी आउने शरीरमा विभिन्न प्रकारको तरल पदार्थहरू जम्मा हुने जस कारण गर्दाखेरि हाम्रो खुट्टाहरू हातहरू सुन्निएर एकदमै फुलेको जस्तो महसुस हुन्छ ब्लड प्रेसर बढ्छ अनि साथसाथमा हाम्रो जुन फोक्सो छ त्यसमा पनि तरल पदार्थ भरिँदै जान सक्छ अनि यसै गरिकन रगतमा अचानक पोटासियमको मात्रा बढ्छ जस कारण गर्दाखेरि हृदयको काम गर्ने क्षमता कम हुन्छ जुन चाहिँ जीवनको लागि एकदमै प्राणघातक स्थिति नै हो भन्दा फरक नपर्ला अनि किडनीले पुरैसँगले क्षतिग्रस्त भएर काम गर्न बन्द गर्छ जस पश्चात चाहिँ बिमारीलाई जीवित राख्नको लागि किडनी डायलिसिस वा किडनी ट्रान्सप्लान्टको आवश्यकता नै पर्दछ यसै गरिकन केन्द्रीय तन्त्रिका तन्त्र क्षतिग्रस्त हुन्छ जस कारण गर्दाखेरि ध्यान लगाउनमा कठिनाइ हुन्छ व्यवहारमा बदलाव हुन्छ र मिर्गी जस्तो समस्या पनि हुन सक्छ भने प्रतिरक्षा प्रणाली कमजोर हुन्छ जस कारण गर्दाखेरि सङ्क्रमण हुने खतरा अधिक बढेर जान्छ यस्तो स्थिति नआओस् भन्नको लागि हामीले पहिला नै ध्यान दिनु अत्यन्तै जरुरी छ प्रिय श्रोतावृन्द त आज मैले तपाईँसँग सेयर गरेँ किडनीको बारेमा केही जानकारीहरू किडनी रोगको बारेमा केही जानकारीहरू र अब भने समयलाई ध्यान दिँदाखेरि 2 बज्न आँटेको छ अब भने पालो परिसकेको छ समाचारको त्यस पश्चात कार्यक्रमको अर्को चरणतर्फ हामी लाग्नुपर्ने हुन्छ त अहिलेको लागि हेल्थ सेगमेन्टको यो सामग्री यतिमै म सीमित गर्न चाहन्छु तपाईँलाई फेरि अब अगाडि 2 बजेको समाचार पश्चात अर्को चरणमा भेट्ने बाचा गर्दै अहिलेको लागि एउटा मिठो गीत सुनाउँदै अगाडि बढ्छु है त

0: Pelaajan pari.
1: Poner.
0: Äpmä.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राजस्व पार्टी प्रमुख सचेतक क्रांति शिखा धिताल ने अपने पार्टी नेतृत्व को सरकार प्रति असंतुष्टि पोख्नु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धिताल
4: जेन्जी आन्दोलन मधेसको साम्प्रदायिक दंगा गणेशको आत्मदाह गरिमाको बलात्कारपछि हत्या रसुवाको बाढी यी घटनाको भीडमा हराए सुकुम्बासीका पीड़ा र हराउन सक्लान बाढीमा हराएका बालबालिकाको खोजी हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौं। बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। नागरिकको पीड़ाबीच राज्यले भेद गर्न मिल्दैन, राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहौं, पीड़ितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणाम सहित उभियोस्।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले दशैंका नाममा हुने पशु बलिप्रति आपत्ति जनाउँदै पशु कल्याण सम्बन्धी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
5: दशैं आउन अब जम्मा 10 दिन जति बाँकी छ। हामीलाई दशैं उत्सव हुन सक्छ तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो। किनभने सभामुख महोदय दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोकाएर राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौ। त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुची चुची हो। यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौं लाखौं निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगे त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ? पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने तर पशुलाई वास्तविक सेवा र कल्याण कहिल्यै नदिने, यो नीति कहिले खारेज हुन्छ? धन्यवाद।
3: अर्थमन्त्री डाक्टर सोनी मगले कानून निर्माणका लागि संसदलाई पर्याप्त काम दिएको दावी गर्नुभएको छ। काठमाडौँमा गरिएको पूर्वाधार सम्मेलनमा मन्त्री वाग्लेले सरकारको 6 महिने कार्यकालको बचाउ गर्नुभएको छ।
6: म अर्थमन्त्री भएको आधा घन्टाभित्र 15 ऐनहरू पुराना खारेज गरेँ। बजेटमा 27 नयाँ कानुन यसै वर्ष हामी लिएर आउँछौँ। बजेट इम्प्लिमेन्टेसनलाई सहायक हुने र आर्थिक सुधारको द्योतकको रूपमा 27 कानुनहरू वे ट्र्याकिङ अहिले मन्त्रालयहरूलाई लखेटिराखेका छौँ। 28 भनेको 28 कानुन परिमार्जन गरिदिनुहोस्, राम राज्य ल्याउँछौँ हामी। एफएनसिसिआईले केही वर्ष अगाडि 42 कानुनको कुरा गरेको थियो। अब हाम्रो कानुन मन्त्रीले सबलाई उछिनेर यो धेरै सानो भयो, यति पनि एम्बिसन राख्ने हो? 166 कानुन मध्ये पनि 54 क्याबिनेटबाट पास भइसकेको छ, अनुमोदन भएर अब संसदीय एक्जिक्युटिभबाट त्यो फुटबल, त्यो लेजिस्लेटिभ फुटबल हामीले पार्लियामेन्टतिर पठाएका छौँ।
3: मन्त्री वाग्लेका अनुसार अघिल्ला सरकार र अहिलेका सरकारका कामको गति फरक मान्न सकिन्छ।
6: योभन्दा अघिल्लो संसदीय अधिवेशनमा जहाँ हामी चाहिँ 4 सानो पार्टी थियौँ, कानुन मन्त्रीजीले भनिसक्नुभयो जम्मा 30-32 ऐन पारित भयो 3.5 वर्षको पार्लियामेन्ट्री टर्म 35 3.5 वर्षको पार्लियामेन्ट्री टर्ममा योभन्दा अघिल्लो संसदमा, अफ विच आई अल्सो ह्याड अ डुबियस डिस्टिङसन अफ बिकमिङ अ मेम्बर, जम्मा 35 ऐन 35 त हामी एउटा ब्रेकफास्टमा ल्याउन थालिसक्यौँ।
3: कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्साले विगतमा बनेका कानून कमसल भएकै कारण समृद्धि नभएको बुझ्नु भएको छ।
7: यो सहरी ऐन हेऱ्यो भने ठ्याक्कै हाम्रो सहर त्यस्तै छ, डिट्टो। विद्यालय ऐन, शिक्षा ऐन हेऱ्यो भने डिट्टो यस्तै छ, ल डिट्टो। जस्तो ऐनले परिकल्पना गरेको छ त्यस्तै त आउँदो रहेछ। हाम्रो उद्योग भनेपछि त ऐनमा त्रुटि हुनु पर्यो त्यसो भए त। अनि मेरो मन्त्रालयमा ओभरल्याप मैले गरेको कानुन, अहिले मैले आफूले प्र्याक्टिस गरेको जुन परिमार्जित गर्न खोजेको ऐनहरू हेर्दाखेरि त ठ्याक्कै त्यस्तै रिफ्लेक्सन छ। जस्तो भवन ऐनमा छ त्यस्तै भवनहरू यता अहिले समाजमा छ, जस्तो सहरी ऐन त्यस्तो। अब मलाई लाग्छ लगानीमा पनि अहिले जुन वातावरण छ त्यो हाम्रो ऐन कानुन नियमावली यसकै रिफ्लेक्सन हुनुपर्छ र छ पनि।
3: अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने भएका छन्।
8: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई

हिमाली सुंदरी तिमीले मलाई जालमा पारे, हिमाली सुंदरीको जालमा पर्ने कलाकार थिए बाबुल गिरी। मिठो एउटा गजल तपाईँको लागि सुनाएँ मैले, र यो सुन्दर मिठो साङ्गीतिक प्रस्तुतिको साथमा आजको हाम्रो दिवाको सेलीको यो दोस्रो चरणको यात्रा पनि सुरु भइसक्यो। यहाँहरू सबैलाई मैले कार्यक्रममा सुस्वागत न्यानो अभिवादन टक्राउन चाहेँ। तपाईँहरू सबैलाई अब अगाडि लिएर जान चाहेँ। समय चाहिँ दिउँसोको अहिले 2:14 भएको छ, र कार्यक्रममा अब तपाईँलाई अगाडि यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनाउँदै अगाडि लिएर जाने मेरो तयारी रहेको छ। तपाईँहरू सबैले पक्कै पनि साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु। वेलकम ब्याक भन्न चाहन्छु एकपटक फेरि पनि। तपाईँहरू सबैलाई स्वागत अभिवादन टकाउन चाहेँ मैले यतिखेर। त प्रिय श्रोतावृन्द, अब भने अगाडि बढ्नुपर्दा आज चाहिँ विश्वभरि नै हामी वर्ल्ड स्माइल डे मनाइरहेका छौँ होइन, र वर्ल्ड स्माइल डेको कुरा गरिरहँदाखेरि तपाईँ हाम्रो मुहारमा पनि एउटा सुन्दर मुस्कान चाहिँ पक्कै पनि आएको छ भन्ने मैले विश्वास गरेको छु, र लिएर पनि आउनुपर्छ है, किनभने जिन्दगीमा जो हाँस्छ होइन उनै वास्तवमा बाँच्छ पनि है। नहाँस्ने मान्छेको जीवन भनौँ न सबै कुरा परिपूर्ण भए पनि त्यो सुखी हुँदैन, खुसी हुँदैन भन्दा फरक नपर्ला, किनभने हाँस्नुले एउटा त भनौँ न एकअर्कामा एउटा प्रेममय वातावरण सृजना गर्छ, एउटा चाहिँ राम्रो सम्बन्ध स्थापित गर्छ, साथसाथमा तपाईँ हाम्रो मानसिक र शारीरिक स्वास्थ्यको लागि पनि यो राम्रो छ है। यसको चाहिँ धेरै फाइदाहरू छन् स्वास्थ्यको लागि पनि, यो कुरा चाहिँ हामीले बिर्सनु हुँदैन। त्यस कारणले गर्दाखेरि आज चाहिँ वर्ल्ड स्माइल डेको दिनमा हाँसौँ, र आज मात्र होइन सधैँ नै हाँस्ने कोसिस गरौँ भनेर भन्न चाहेँ मैले यतिखेर। वर्ल्ड स्माइल डे सधैँ नै अक्टोबर महिनाको पहिलो शुक्रबारको दिनमा मनाइन्छ है। कुनै कुनै दिन चाहिँ एउटा तोकिएको निश्चित मितिमा हुन्छ भने, कुनै कुनै दिन चाहिँ प्रथम सोमबार महिनाको अथवा अन्तिम सोमबार, प्रथम शुक्रबार, अन्तिम बुधबार, प्रथम बुधबार आदि इत्यादि चाहिँ दिनहरूमा राखिने कारणले गर्दाखेरि मिति भन्दाखेरि पनि कुनै पनि महिनाको दिनसँग सम्बन्धित हुन्छ। त्यो अक्टोबर महिनाको प्रत्येक पहिलो शुक्रबारको दिनमा चाहिँ विश्व मुस्कान दिवस हामीले मनाउँछौँ, र मुस्कानलाई अक्सर हामीले चाहिँ खुसी अनि आफ्नोपन अनि सकारात्मकता होइन यी सम्पूर्ण कुराहरूसँग, यी भावनाहरूसँग जोडेर हेर्छौँ। तर यसको असर मैले अघि नै भनिहालेँ, मात्र अनुहारमा मात्र होइन आदरणीय श्रोतावृन्द, यसको असर चाहिँ हाम्रो स्वास्थ्यमा पनि पर्छ। दिनभरिको तनावलाई कसैको एउटा सुन्दर मुस्कानले हटाइदिन सक्छ नि त है। त्यस कारण गर्दाखेरि दिनभरि हामी जतिसुकै थाकेको भए तापनि, जतिसुकै व्यस्त रहे तापनि, घरमा पुगेर चाहिँ आफ्नो घर परिवारसँग एउटा मिठो मुस्कान सेयर गर्ने हो भने दिनभरिको त्यो तनाव चाहिँ हामीले बिर्सेको महसुस गर्छौँ। यसले अगाडिको मान्छेलाई भावनात्मक एउटा सहारा पनि दिन्छ होइन, अनि यस कारण गर्दाखेरि यो मुस्कान एकदमै राम्रो सबैको लागि। तर मुस्कानको हामीले सकारात्मक पक्षको मात्र कुरा गरिरहँदाखेरि अलिकति नकारात्मक पक्ष पनि कुरा गरौँ, किनभने कहिले काहीँ व्यङ्गको हिसाब किताबले पनि मान्छेले चाहिँ मुस्कान दिन्छन् होइन, अलिकति खिसी टिउले गर्ने हिसाब किताबले गरेर हाँस्छन् नि, त्यसले चाहिँ फेरि मान्छेको मनमा एकदमै एउटा शान्ति अथवा एउटा चाहिँ सुन्दर भावलाई प्रस्फुटन गराउँदैन, बल्कि उल्टो त्यसको ठिक उल्टो प्रतिकूल एउटा चाहिँ असर गर्छ, र एकदम अशान्त भाव होइन अनि एकदमै आक्रान्त एउटा चाहिँ नि विचार लिएर आउनु पनि सक्छ। यसर्थमा कुन सिचुएसनमा कसरी हाँस्ने भन्ने कुरालाई पनि हामीले बडो ध्यान दिनुपर्छ भन्दा फरक नपर्ला। एक रुपियाँ पनि पर्दैन, एक पैसा पनि पर्दैन हाँस्दाखेरि होइन, त्यो मिठो मुस्कान दिएर सबैजनासँग एकदमै भनौँ न सौहार्दपूर्ण एउटा वातावरण बनाऊ, सौहार्दपूर्ण एउटा चाहिँ सम्बन्ध स्थापित गरौँ, त्योभन्दा राम्रो अरू के नै हुन सक्छ र होइन र। त यो विश्व मुस्कान दिवसको कुरा भइरहेको छ, र विश्व मुस्कान दिवसको कुरा गर्नुपर्दाखेरि प्रत्येक शुक्रबार भन्दाखेरि प्रत्येक अक्टोबर महिनाको पहिलो शुक्रबारको दिनमा चाहिँ यो विश्व मुस्कान दिवस मनाइन्छ होइन, र यसको इतिहासलाई हेर्नुपर्दाखेरि चाहिँ यसको आइडिया चाहिँ आर्टिस्ट हार्वी बलले दिएका थिए। सन् 1963 स्माइलिङ फेस बनाउनको लागि उनी फेमस भएका कलाकार पनि हुन्, र उनको मनमा नै यो दिवस मनाउने विचार पनि आयो। त्यसपछि
हार्वे बलले नै यो कुरा चाहिँ उद्घोष गरे कि प्रत्येक वर्ष अक्टोबरको पहिलो शुक्रबारलाई वर्ल्ड स्माइल डे मनाउने भनेर र यसै गरिकन 1999 चाहिँ पहिलो पटक विश्व मुस्कान दिवस या वर्ल्ड स्माइल डे मनाइयो र 2001 चाहिँ यो हार्वेको निधन पश्चात हार्वे बल वर्ल्ड स्माइल फाउन्डेसनद्वारा उनको नाम र स्मृतिलाई सम्मानित गर्नको लागि व्यापक स्तरमा वर्ल्ड स्माइल डे मनाउन सुरु गरियो र त्यति बेलादेखि नै प्रत्येक वर्ष यो संस्था वर्ल्ड स्माइल डेको अफिसियल स्पोन्सर पनि रहिआएको छ हार्वे बल स्माइल फाउन्डेसन जुन संस्था छ यसले चाहिँ यो स्माइल डे वर्ल्ड स्माइल डेलाई चाहिँ स्पोन्सर पनि गरेको छ र विश्व मुस्कान दिवसको उद्देश्य भन्नु नै मानिसहरूलाई मुस्कुराउने तथा जीवनमा खुसी ल्याउनको लागि प्रोत्साहित गर्नु हो किनभने आजभोलि अभियसली हामी भागदौडको जिन्दगी जिइरहेका छौँ होइन तपाईँ होस् म हुँ अब मतलब कोही पनि होस् न हाम्रो यो वरिपरि जसलाई पनि हेरौँ हामी भागि नै रहेका छौँ दौडि नै रहेका छौँ होइन यो चक्करमा चाहिँ तपाईँ हामीले चाहिँ मुस्काउन भुलेर तनाव भरेको जीवन व्यतीत गर्न मजबुर भइरहेका छौँ र त्यसै कारणले गर्दाखेरि अहिले संसारमा हेर्नुहोस् त कति धेरै समस्याहरू आइरहेका छन् डिप्रेसनको समस्या आइरहेको छ उदासीनताको समस्या आइरहेको आइरहेको छ तनावको समस्या आइरहेको छ एङ्जाइटीको समस्या आइरहेको छ होइन त मुस्काउनाले तनाव कहाँ धेरै अचम्म समाप्त हुन्छ र कठिनभन्दा कठिन परिस्थितिसँग पनि एउटा सानो मुस्कानले हामीलाई जुझ्नको लागि प्रेरणा दिन्छ त्यस कारणले गर्दाखेरि हरेक कुरासँग लड्नको लागि पनि मुस्कान एउटा स्माइल अत्यन्तै जरुरी छ अत मान्छेहरूलाई मुस्कुराउनुप्रति जागरुक गराउनको लागि नै आजको दिनलाई हामीले मनाइरहेका छौँ मुस्कुराउनु स्वास्थ्यको लागि पनि राम्रो मानिएको छ र अरूलाई खुसी दिन्छ यसले त्यो अर्को एउटा फाइदा भइहाल्यो त आदरणीय श्रोतावृन्द वर्ल्ड स्माइल डे आज हामी मानिरहेका छौँ र यो हाँस्दाखेरि हाम्रो शरीरमा हाम्रो स्वास्थ्यमा धेरै राम्रो प्रभाव पनि पर्छ है एउटा मात्र मुस्कानले हाम्रो तनाव कम गर्छ सकारात्मकता जगाउँछ होइन अनि प्रत्येक मुस्कानको साथमा निर्धारित मात्रामा हाम्रो ब्लड प्रेसर पनि घट्दो रहेछ अनि मुस्कुराउँदाखेरि इन्डोर्फिन्स निस्किन्छ जो कि एक प्राकृतिक पेनकिलरको रूपमा यसले काम गर्छ र पीडा भएको छ भने त्यसबाट पनि अलिकति हल्का भएको हामीलाई महसुस गराउँछ र हाँस्दाखेरि हाम्रो मन हल्का भएको हामी महसुस गर्छौँ मुड बदलिन्छ र हामीलाई राम्रो विचार आउन पनि सुरु गर्छ होइन अनि मुस्काउनाले अनुहारको मसल्सको एक्सर्साइज पनि हुन्छ अनि हाम्रो छालामा एउटा कसाव पनि आउँछ टाइटनेस आउँछ होइन जसले गर्दाखेरि हाम्रो जुन चाउरी पर्ने क्रम छ यसलाई पनि कम गर्छ भन्दा फरक पक्कै पनि नपर्ला एजिङलाई पनि यसले एन्टी एजिङको रूपमा काम गर्दो रहेछ वर्ल्ड स्माइल डे आज यस विषयवस्तुमा अलिकति मैले कुरा गरेँ अब अगाडि बढिहालौँ आदरणीय श्रोता पनि अगाडि बढ्नु पर्दाखेरि तपाईँको लागि एउटा गीत म सुनाउन गइरहेको छु र यो गीतको साथमा अगाडि बढ्छौँ मिलन नेवार र प्रकाश सिंहले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा इन्जोय गरौँ है त

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो BFBS गोर्खा रेडियो हो।

मेरो गीत सुन्दैन थिएँ यतिखेर स्वप्न सुमनको आवाज रहेको थियो र यो गीत सँगसँगै हामीले अगाडि बढिसकेका छौँ प्रिय श्रोतावृन्द र समयतिर पनि ध्यान दिनुपर्ने हुन्छ. समय अहिले हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको 2:00 अहिले 34 मिनट गएको छ. त यो बेलामा अब तपाईँको लागि मिठा मिठा गीत सङ्गीतहरू सुनाउने जुन क्रम छ यसलाई म निरन्तरता त दिने नै छु. यसको अलावा हामी अलिकति कुरा गर्छौँ वा आजको अर्को स्पेसल ओकेजनको पनि कुरा गर्छौँ. म अन्तर्राष्ट्रिय अहिंसा दिवस पनि हो आज र एकदमै महत्त्वपूर्ण दिवस हो भन्दा फरक नपर्ला. अहिंसा आजको समयको एकदमै ठुलो माग हो है. अहिंसा भयो भने संसार अत्यन्तै सुन्दर हुने थियो तर दुर्भाग्यवश अहिंसाको ठाउँमा अहिले हिंसाले धेरै नै हाम्रो चाहिँ संसारलाई जकडिसकेको छ, समातिसकेको छ होइन. र अब अहिंसा छैन भने अशान्ति पनि हुन्छ त्यहाँनिर, चाहिँ भनौँ कलह पनि हुन्छ त्यहाँनिर, चाहिँ कन्फ्लिक्टहरू हुन्छन् होइन, एकअर्कासँग वादविवाद हुन्छ, डिसएग्रिमेन्टहरू हुन्छ अनि जीवन सुन्दर त हुँदै हुँदैन. संसारमा बाँच्ने जुन एउटा चाहिँ आधार छ त्यो शान्ति हो, सौहार्दता हो, एकअर्का प्रतिको प्रेम, समझदारी, आपसी चाहिँ एउटा सहयोग, सद्भाव हो, त्यो नै रहँदैन हिंसा हुन्छ भने जहाँ होइन. यसर्थमा अन्तर्राष्ट्रिय हिंसा दिवस आजको दिनमा हामी मनाउँदैछौँ. अत्यन्तै महत्त्वपूर्ण छ यो दिवसलाई अब्जर्भ गर्नु. अन्तर्राष्ट्रिय अहिंसा दिवस प्रत्येक वर्ष अक्टोबर 2 नै मनाइन्छ, जुन चाहिँ महात्मा गान्धीको जन्म जयन्ती पनि हो. त महात्मा गान्धी, मोहनदास करमचन्द गान्धी भनेर भन्छ उहाँको फुल नेम एमके गान्धी होइन, उनलाई चाहिँ अहिंसा अनि सहिष्णुता र सत्याग्रहको प्रतीकको रूपमा विश्वभरि चिनिन्छ. संयुक्त राष्ट्र सङ्घले सन् 2007 यो दिवसको घोषणा गरेको हो, जसको उद्देश्य चाहिँ नि विश्वभरि अहिंसाको महत्त्वलाई स्मरण गर्नु र शान्ति तथा सहिष्णुताको संस्कृतिलाई प्रवर्धन गर्नु पनि हो. महात्मा गान्धीको अहिंसाको दर्शन केवल राजनैतिक रणनीति नभई दया, सत्य अनि सबै प्राणीहरूप्रति आदरमा चाहिँ आधारित जीवनशैली थियो. र हामी सबैलाई थाहा छ भारतको स्वतन्त्रता आन्दोलनमा हिंसात्मक सङ्घर्षको प्रयोग गर्दै उनले विश्वभरि अन्याय र उत्पीडन विरुद्धको आन्दोलनलाई पनि प्रेरणा दिएका थिए. यसकारण गर्दाखेरि उनकै जन्म जयन्ती पारेर चाहिँ यो संसारभरि अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइने गरिन्छ. अब आजको समयमा जहाँ हिंसा, असहिष्णुता र द्वन्द्व दिन प्रतिदिन बढ्दै गएको छ, यस्तो समयमा अहिंसाको सन्देश झनै बढी सान्दर्भिक बनेको छ होइन, भने झनै बढी यसको जरुरत छ भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई होइन. अहिंसा कुनै निष्क्रिय व्यवहार होइन आदरणीय श्रोतावृन्द, यो सामाजिक परिवर्तन ल्याउने एउटा सशक्त अनि एकदमै प्रभावकारी माध्यम हो अनि यसले चाहिँ द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने अनि यो द्वन्द्वको बेलामा चाहिँ मानव अधिकारको रक्षा र समावेशी समाजको निर्माण गर्ने कुरामा यसले चाहिँ विशेष जोड दिने गर्दछ. अन्तर्राष्ट्रिय अहिंसा दिवसले हामीलाई चाहिँ प्रेमको एउटा सन्देश दिएको छ. संवाद र सहिष्णुतामा आधारित दृष्टिकोणले दीर्घकालीन परिवर्तन सम्भव छ भनेर हामीलाई चाहिँ त्यसतर्फ हाम्रो ध्यान आकर्षण पनि गराएको छ. त आजको दिनमा विभिन्न ठाउँमा, विभिन्न देशहरूमा, विभिन्न समुदायहरूमा विशेष विशेष कार्यक्रमहरू गरिकन मनाइरहेको अवस्था रहेको छ. र अहिंसा दिवस अन्तर्राष्ट्रिय रूपमा जुन हामी मनाइरहेका छौँ, महात्मा गान्धीको स्मरण गर्नको लागि मात्र होइन, बल्कि यो अहिंसाको पाठ हामी सबैले आत्मसात गर्नको लागि पनि आजको दिन एकदमै महत्त्वपूर्ण छ है. आजको दिनले हामी सबैलाई हरेक दिन शान्ति, करुणा र समझदारीको बाटो रोज्न हामीलाई प्रेरित गरिरहेको हुन्छ. र अहिंसात्मक विचार र अहिंसात्मक व्यवहारबाट हामी सबैले सामाजिक रूपमा चाहिँ नि आफ्नो योगदान दिन सक्छौँ, एउटा समाजलाई सुन्दर बनाउन सक्छौँ र समाजको साथसाथमा देशको साथसाथमा संसारको एउटा जुन शान्ति छ त्यसको लागि पनि हामीले केही हदसम्म चाहिँ योगदान दिन सक्छौँ भन्ने कुरा चाहिँ आजको दिनको यो विशेष चाहिँ एउटा सन्देश हो भन्दा फरक नपर्ला जस्तो लाग्छ. अन्तर्राष्ट्रिय अहिंसा दिवसको मैले कुरा गरेँ आदरणीय श्रोतावृन्द. अब अगाडि बढिहाल्नु पर्यो. अगाडि बढ्नु पर्दाखेरि एउटा गीत समीक्षा अधिकारी र सिडी विजय अधिकारीको आवाजमा रहेछ मेरो प्लेलिस्टमा, सुनाइहाल्छु म तपाईँलाई.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

म वर्षौँ कि जल गजल काकुराले मिठो गीत सुन्दैनन्थ्यो। यतिखेर तपाईँले सबिना भट्टराईले गाउनुभएको गीत सँगसँगै हामी अगाडि बढेका छौँ आदरणीय श्रोताहरू कार्यक्रम सुन्दैनन्छ। यतिखेर हाम्रो दिवा कोसेली अन्तर्गत अहिले म तपाईँको सेवामा छु कार्यक्रम अन्तर्गतको यो दोस्रो चरणमा। अब भने हामी अगाडि बढ्छौँ। अगाडि बढ्नु पर्दाखेरि हामी कार्यक्रममा एउटा मिठो गीत फेरि पनि सुन्छौँ र यही गीतको साथसाथमा अगाडि बढ्छौँ है। त गीतको नै कुरा गर्नु पर्दाखेरि अहिले चाहिँ नि अब आज चाहिँ वर्ल्ड स्माइल डे भएको कारणले गर्दाखेरि अनि छोइङ डोर्माले गाउनु भएको एउटा मिठो गीत छ मुस्कान। म यही नै गीत अहिले तपाईँको लागि राख्न चाहन्छु। तपाईँहरू सबैले पनि सुनेर साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु यतिखेर। त प्रिय श्रोताबृन्द, यो गीत सुनौँ एकैछिन, मुस्कान सारासार गरौँ एकैछिन, हाँसौँ होइन, अनि एकैछिन चाहिँ नि हामी आफ्नो तनाव सबैलाई भुलेर चाहिँ नि अगाडि बढौँ। गीत सङ्गीत भन्ने बित्तिकै, यो गीत सङ्गीत सुन्ने बित्तिकै एक प्रकारको चाहिँ आनन्द हाम्रो मनले महसुस गर्छ नै गर्छ। त्यसमा मैले दुई मत हुन नै सक्दिनँ, तपाईँ पनि सायद दुई मत हुन सक्नुहुन्न होला होइन। र यस कारण गर्दाखेरि अब एकैछिन यो हाम्रो चाहिँ मिठो गीतलाई सुनेर हामी आज एकैछिन तनावमुक्त हौँ है त। अनि त्यस पश्चात फेरि पनि अन्य सरसामग्रीको साथमा कार्यक्रमको अर्को चरणमा 3 बजेको समाचार पश्चात हाजिर हुन त म आउने नै छु। हेल्थ पोडकास्ट कार्यक्रमको अर्को चरणको हाइलाइट रहनेछ। अहिलेको लागि सुनौ अनि छोइङ डोल्मा ल्याउनु भएको यो मिठो गीत।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनको बर्खे अधिवेशन आज रात मध्यरातीदेखि अन्त्य हुँदैछ। चालू अधिवेशनको आज बसेको अन्तिम बैठकमा सांसदहरूले सरकारको आलोचना गरेका छन्। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै चर्को आलोचना गर्नुभएको छ।
4: बालेन्द्र सरकारले फाँसीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट शुरू भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। संकट दिन दिनै गहिरिँदैछ। हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौँ, फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनता प्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थप्न सकिँदैन। फाँसीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो।
3: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेन्जी आन्दोलनमा राष्ट्रको सम्पत्ति चलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ।
5: यो 6 महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्यो। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो 6 महिनामा चाहिँ कामको सुरुवात के भयो? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेन्जी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 जना मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ। त्यहाँ हामी बन्द गयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 महिना भयो। तपाईँहरूले एउटा अनुसन्धानको अपनी गर्नु भएको छ, अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
3: नेपाली कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। सांसद प्रमेश हमाल:
6: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन। त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन? संसदको रेकर्डबाट यो हट्नु पर्दैन? संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
3: श्रम संस्कृति पार्टीका सांसद दुर्गराज राईले चालु अधिवेशनबाट प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्कनु पर्दा खल्लो लागेको बताउनु भएको छ।
7: सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौ, जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किदिछु भनेर भन्नुपर्ने बाध्यता छ। म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरी जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन। म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नु होला।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले पनि चालु अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन बनेको बताउनु भएको छ।
8: अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्। हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्। त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौ। अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ।
3: र अन्तर्राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ। यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष शाहको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐनमहर योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश थिमाल र महेन्द्र बहादुर शाही सदस्य छन्। उपसमितिलाई 2 महिनाको समय दिएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आइजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन विभिन्न पदमा उम्मेद्वार हुनेहरूलाई आचार संहितामा कडाई गरेको छ। राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै आचार संहिता बनाइएको केन्द्र निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले बताउनु भएको छ। निर्वाचन आचार संहिता अन्तर्गत तडक फडक र भड्किलो प्रचार प्रसारमा पूर्ण रोक लगाइएको छ। यस्तै प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण रोक लगाउँदै डिजिटल र प्रविधि मैत्री प्रचार प्रसार मात्र गर्न भनिएको छ। साथै महाधिवेशन स्थल बाहिर प्रचार प्रसार गर्न रोक लगाइएको छ। निर्वाचन आचार संहिताको उल्लङ्घन भएमा नियमअनुसार कार्यवाही हुने चेतावनी पनि दिइएको छ। सभामुख टीपी अर्याल अन्तर्व्यवस्थापिका संघको 153 महासभा आइपियूमा सहभागी हुन आइतबार तान्जानिया जानुहुने भएको छ। संसारभरिको कानून बनाउने सभामुख र सांसदहरूको सम्मेलनमा नेपालले भर्खरै भोगेको महाविपत्तिको विषयमा आवाज उठाउने उहाँले बताउनुभयो।
2: हामीले आजको नेपाल भर्खरै भएको महाविपत्ति जुन महाप्रलय छ त्यसलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा हामीले संसारलाई देखाउने बुझाउने सुनाउने यो साँच्चै नै हाम्रो लागि मौका हो। जसले गर्दा हामी कार्बन उत्सर्जनमा हाम्रो नगण्य भूमिका हुँदाहुँदै पनि हामीले जुन भोग्न परेको क्षतिको विषयमा जसरी सम्मान्य प्रधानमन्त्रीज्यूले न्युयोर्कमा आफ्नो मन्तव्यमा राख्नुभयो त्यसै गरी संसारका सभामुखहरूलाई सांसदहरूलाई ती सदनमा यो बहस उठ्योस् क्लाइमेट चेन्जको विषयमा भनेर त्यो महत्त्वपूर्ण फोरम हो। त्यो फोरमको प्रतिनिधि मण्डलको रूपमा त्यसलाई नेतृत्व गरेर जाने अवसर मैले प्राप्त गरेको छु।
3: अब खबर फटाफट।
9: तनहुँमा चैते धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैते धान खेती अनुदानमा खेती गर्न 13 कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची, किबी, एभोकाडो, उखर, चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने, उपभोक्तालाई 5 किलोसम्म प्रति किलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुलीखेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना, चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली आलोपत्र, हिमपातका कारण कैलाश मानसरोवर दर्शन गर्न जाने बाटो बन्द, हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु, विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
3: दुबईबाट तेल अभिवका लागि उडेको विमानमा सह पाइलटले मुख्य पाइलटमाथि छुरा प्रहार गरेका छन्। जोर्डनको आकाशमाथि उडिरहेका बेला ओमनका को पाइलटले अचानक क्याप्टन स्मिथ अछारमाथि छुरा प्रहार गरेका थिए र विमानलाई खसाल्न सुरु गरेका थिए। विमान 30 सेकेन्डभन्दा कम समयमै करिब 14,000 फिट तल खसेको थियो। यात्रु र क्याबिन क्रू ककपिटभित्र पसेर ती सह पाइलटलाई नियन्त्रणमा लिएपछि साउदी अरबको ताबुकमा विमान सुरक्षित रूपमा आपतकालीन अवतरण भएको थियो। उडानका क्रममा आक्रमणमा परेका फ्लाइ दुबईका पाइलट मच्छरले त्यस बेलाको परिस्थिति बताउनु भएको छ.
10: I knew the door was just there. Then at that time I said, I will not get up. And I opened the door and then the others came. I was doing it according to what I thought was right. At the same time, I knew that I could not let people die.
3: भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा प्रहरीले 700 भन्दा बढीलाई गिरफ्तार गरेको छ. खबर यति नै. नमस्कार.
1: यो BFBS गोर्खा रेडियो हो.

आदरणीय श्रोता मधुरा भट्टाचार्य र राहुल मुखर्जीको आवाजमा यो गीत सुनाउँदै मैले कार्यक्रमलाई अन्तिम चरणको यो यात्रामा अगाडि बढाइसकेकी छु. समय अहिले हाम्रो स्टुडियो घडी अनुसार दिउँसोको 3:15 गएको छ र अब भने आजको हेल्थ पोडकास्टको तयारी पनि मैले गरिरहेकी छु. आज चाहिँ पेडियाट्रिसियन हुनुहुन्छ डाक्टर पूजा देव र उहाँसँग गरेको कुराकानीको दोस्रो चरणको यो प्रस्तुति तपाईँको लागि राख्नेछु. त्यसतर्फ तपाईँलाई लिएर जान्छु र अहिलेको लागि भने विजय घिमिरेको प्रस्तुतिमा एउटा गीत सुनाउँछु र अन्तिम कोशीले स्वरूप यही नै प्रस्तुति तपाईँको लागि अब टक्राउने मेरो तयारी रहेको छ. त्यसतर्फ लागिहालौँ है त.

0: ಸೀರಿಯಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
3: यो PFBS गोर्खा रेडियो हो.

0: हजुर दादरले सुधार पनि बिएबिएसको खबर सुन्दै हुनुहुन्छ यतिखेर र अहिले हाम्रो हेल्थ पोडकास्टको पालो परिसक्यो. लास्ट विकदेखि मसँग हुनुहुन्छ डाक्टर पूजा देवज्यू जो चाहिँ बालरोग विशेषज्ञ हुनुहुन्छ. लास्ट विक धेरै हामीले इन्फर्मेसनहरू सेयर गऱ्यौँ श्रोताहरूसँग, स्पेसली इन्फन्ट अवस्थामा चाहिँ कस्तो प्रकारले ध्यान दिनुपर्ने हो भन्ने कुरामा विशेष हामीले कुराकानी गरेका थियौँ. र अब बाँकी रहेको कुराकानीको साथमा यो सप्ताह पनि हामी हाजिर भइसक्यौँ. पूजाजी वन्स अगेन वेलकम ब्याक. हजुर
1: थ्याङ्क यू सो मच.
0: हजुर तब हामीले लास्ट इयर यो बच्चा जन्मेदेखि चाहिँ विशेष गरिकन यो बच्चाको फिडिङदेखि लिएर उनीहरूलाई चाहिँ कसरी हामीले पोजिसन गर्ने, इभन हामीले दुध खुवाउँदा अथवा बोक्दा अथवा भन्ने कुराहरू पनि गऱ्यौँ. अनि बच्चाहरू 20-22 घन्टासम्म सुत्ने त नर्मलै हो, तर उनीहरूले कुनै पनि प्रकारको हरकतै गर्दैन भने त्यो पनि फेरि एबनर्मल हुनसक्छ भन्ने कुरा पनि हामीले गऱ्यौँ. त्यो कुराहरू यस्तो सटल कुराहरू हुन् जुन चाहिँ जरुरी छ, तर नयाँ प्यारेन्ट्सलाई थाहा हुँदैन र उनीहरूले कति कुरालाई एबनर्मल कुरालाई नर्मल लिइरहेको हुन्छ, नर्मल कुरालाई चाहिँ एबनर्मल पनि ठानिरहेको हुन सक्छ. त्यस्तो कुराहरू तपाईँले अलिकति हामीलाई क्ल्यारिटी त्यसमा दिनुभयो, थ्याङ्क यू सो मच फर द्याट. र अब हामी इन्फेन्सीबाट अलिकति माथि चढ्छौँ होला. तपाईँले लास्ट विक नै तपाईँले ब्रेक गरिदिनु भएको थियो कुन कुन एज ग्रुपमा चाहिँ कस्तो कस्तो कुराहरू आउँछन् भन्ने कुरा. अब हामी अगाडि बढौँ, अब त्यो स्टेज पश्चातको स्टेज के हो त?
1: हजुर, अब जस्तै भनौँ न, इन्फेन्सी भनेको चाहिँ 12 महिनाभन्दा मुनिको है, 1 महिनादेखि 12 महिना. त्यो बेलामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ नै समस्याहरू जस्तै कोलिकको समस्या अलिकति बढी हुने, जस्तै अब कति बच्चाहरू कस्तो रुन्छ बेलुका हुन थाले कि धेरै रुन्छ भनेर, त्यतिखेर के हुन्छ भन्दाखेरि चाहिँ भित्रको चाहिँ नै त्यो आन्द्राहरूको सिस्टम चाहिँ नै बनिरहेको बेलामा चाहिँ नै ग्यासहरू हुने त्यो समस्याहरू हुने हुन्छ होइन. उसले खानाहरू अब विनिङ स्टार्ट गरिसकेको हुन्छ, खानाहरूको केही प्रब्लम भइरहेको हुन्छ. त्यही भएर चाहिँ नै तर त्यो कोलिक भन्ने चिज चाहिँ नै कुनै औषधिहरू चाहिने हुँदैन क्या, कन्सोलेबल हुन्छ, यानि कि उसलाई फकाउँदाखेरि फकिने होइन, यस्तो बोक्दाखेरि ढाडमा यसरी बोक्दाखेरि पेट हल्का थिचेर बोक्यो भने चाहिँ ऊ आनन्द मानेर बस्छ. यसरी हातमा सुताउँदा चाहिँ न रुइरहने तर काँधमा राख्यो भने चुप लाग्ने, त्यस्तो पनि हुन्छ है. त्यो कोलिक एउटा समस्या हुन्छ जुन चाहिँ बिस्तारै आफै ठिक हुँदै जान्छ, त्यसको लागि वरि नगर्ने. तर त्यही सँगसँगै यदि गरिकन बच्चा चाहिँ अरू ठिकै छ, अचानकै रुन्छ होइन, रुँदाखेरि हात खुट्टा सबै कक्रक्क पारेर पेटतिर लिएर आउँछ अनि एकैछिनमा चुप लाग्छ र बिस्तारै बिस्तारै त्यो हुँदाखेरि चाहिँ एकदमै थकित जस्तो भएर अनि दिशा पास गर्दाखेरि चाहिँ हल्का रातो रहेको जस्तो देख्यो भने चाहिँ त्यो चाहिँ फेरि इमर्जेन्सी भयो
0: है.
1: त्यो 81 रुने, चुप लाग्ने, बिस्तारै थाक्दै जाने र दिशामा रगत देख्यो भने चाहिँ तुरन्तै इमर्जेन्सी ल्याउने है. त्यो चाहिँ कहिले के हुन्छ भन्दा हामीले इन्टुससेप्सन भन्छौँ है. त्यो भनेको चाहिँ एउटा आन्द्रा अर्को आन्द्राको बिचमा गइदिन्छ क्या. त्यो हुँदाखेरि चाहिँ कहिले कहिले चाहिँ आफै पनि रिलिज हुन्छ, त्यो आफै पनि निको हुन्छ, तर कहिले निको भएन भने चाहिँ मेडिकल हेल्प चाहिन्छ. त्यस त्यो चाहिँ एउटा याद गर्नु पर्यो. अनि अर्को भनेको चाहिँ उनीहरूलाई चाहिँ छिट्टो रुगाहरू लागिहाल्छ क्या, भाइरल इन्फेक्सन धेरै हुन्छ, हामीले चाहिँ ब्रोन्कियोलाइटिस भन्छौँ
0: है.
1: त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि रुगा लगाएको जस्तो हुन्छ, अरू बेला खुसी नै हुन्छ तर रुगा लगाएर खान नसक्ने स्थिति जस्तो हुन्छ कि, नाक बन्द हुन्छ, मुखबाट खानु पर्यो होइन, उनीहरूलाई त्यो गाह्रो हुन्छ. अनि त्यो गर्दाखेरि चाहिँ नै ला एकदमै सास छिटो छिटो फेर्यो अनि खाना नै खाइरहेको छैन भनेर कति प्यारेन्ट्सहरू आउनुहुन्छ अनि हेर्दाखेरि ह्याप्पी विजर्स जस्तो हुन्छ कि, हामीले चाहिँ त्यो छातीमा सुन्दा अलिकति सुन्छौँ, ऊ खेल्ने नै टाइपको हुन्छ तर बिचरा यति कन्जेस्टेड हुन्छ नि नाकहरू घाँटीहरू होइन, त्यो भएको भएर चाहिँ नै हामीले दुईवटा कुरा हेर्नुपर्ने हुन्छ. त्यस्तोमा अक्सिजनको मात्रा कति छ त जिउमा होइन, त्यो नर्मल छ भने भेरी गुड है. अर्को चाहिँ फिडिङ चाहिँ नै अब बिचरा नाक बन्द भएपछि हामी आफै पनि सोचौँ न, ठुलो मान्छे त खान गाह्रो हुन्छ भने सानो नानीहरूलाई त झन् कति गाह्रो हुन्छ होइन. तर यदि गरिकन उनीहरूले खाइरहेको खानेकुराको 50% पनि खाइरहेछ भने त्यसलाई ठिक मान्छौँ हामी. यति याद गर्नु पर्यो कि नापी वेट नापिजहरू छ कि छैन, पिसाब फेरिरहेछ कि छैन होइन, 50% जति खाइरहेछ कि छैन. त अब जस्तै 120 ml खान्थ्यो अरे 2 घन्टामा भने 50-60 ml खाइरहेछ कि छैन, र वेट नापिजहरू पाइरहेछ कि छैन होइन. त्यो छ भने चाहिँ घरमा सेफ, होइन भने चाहिँ नि हस्पिटलमा चाहिँ हेल्प चाहिन्छ क्या. त्यो छ. तर कुनै पनि बेलामा अप्ठ्यारो लाग्छ भने त्यो एज ग्रुपको नानीहरूलाई लिएर आएर देखाएको नै राम्रो भन्छु म चाहिँ है. त्यो हुन्छ. र बाँकी त अरू रोगहरू त थुप्रै नै हुन्छ लाग्न सक्ने, इभन डायबिटिज पनि 10 महिनाको बच्चामा पनि देखिएको छ है, त्यस्तो पनि हुन्छ. त्यही भएर कुन चाहिँ कस्तो छ त नि होइन, धेरै नै दुध पानीहरू बढी खाइरहेछ, वेट लस भइरहेको छ, खाना दिँदा पनि अलिक मिलिरहेको छैन प्याटर्न भन्ने चाहिँ नै इट्स अलवेज गुड टु गेट अ हेल्प फ्रम द मेडिकल सर्भिस है त्यो यस्तो हुन्छ है. अनि अब टोडलर्सहरूमा भनौँ न एकदेखि तिन वर्षहरूमा आखिर हुने चिज चाहिँ सबसे बेसी भनेको बच्चाहरूमा भनेको रेस्पिरेटरी
0: है.
1: अब यो सिम्पल भाइरल इलनेस यति धेरै हुन्छ तर त्यसले यति धेरै स्ट्रेस दिन्छ क्या फ्यामिलीमा, किनभने हेर्दा त बच्चा हरेक महिना बिरामी परिरहेछ त मेरो नानी के भएछ त होइन, जतिखेर पनि रुगै लाग्छ ज्वरोै आउँछ खोकेको खोकै गर्छ भनेर भनिन्छ होइन. तर हामीले के याद गर्नु पर्यो भन्दाखेरि यदि गरिकन अब किनभने एकदेखि तिन वर्षको बच्चा त खेल्नलाई जता पनि गइरहेको हुन्छ होइन, अब कति हाम्रो घरमा ठुलो मान्छेहरू पनि हुन्छ क्रोनिक कफहरू पनि भइरहेको हुन्छ, अब एकजना अब सिब्लिङ्सहरू हुन्छ होइन दाजुभाइ दिदीबहिनीहरू सबै हुन्छ, एकजनाको स्कुलबाट आएर रुगा लिएर आयो भने बिचरा त्यो सानो नानीलाई मर्का परिहाल्छ है, त्यो त्यस्तो हुन्छ, त्यो एकदम कमन हो है. तर यदि गरिकन बच्चाको ग्रोथ राम्रो छ भने चाहिँ आत्तिनु पर्दैन. तर यदि त्यही ठाउँमा एकदम ज्वरो आएर बच्चा अलस्त लस्स खोकी दिनदिनै बढ्दैछ होइन, ज्वरो घट्दै घट्दैन भने चाहिँ नै लगेर देखायो भने चाहिँ नै राम्रो हो, किनभने कहिले कहिले निमोनिया भइसकेको हुन्छ त्यसको लागि त एन्टिबायोटिक चाहियो नै. र फेरि बच्चाहरूमा कस्तो हुन्छ भन्दाखेरि चाहिँ नै उनीहरूको बडी सर्फेस एरिया बढी हुन्छ होइन, वेटसँग रिलेटेड चिज एकदम हुन्छ कि, अलिकति पनि केही भयो भने चाहिँ नि उनीहरूको शरीरबाट पानीहरू सुक्दै जाने अनि त्यसले गर्दाखेरि चाहिँ नि अब अप्ठ्यारो चाहिँ बढी देखिन्छ क्या, डिहाइड्रेट छिटो हुन्छ उनीहरू, बिरामी भएपछि खान छोड्छ डिहाइड्रेट हुन्छ त्यसले गर्दा झन् बेसी साइकल आउँदै जान्छ. अनि त्यसको कारणले गर्दाखेरि चाहिँ एकचोटि चेकअप गराएर हेरेर चाहिन्छ भने कति बच्चा स्टेबल छ भने ओरल एन्टिबायोटिकतिर पठाउँछौँ, होइन अलिक ठिक लागेन अलिक डिहाइड्रेटेड देख्यो है नानीलाई अलिकति चाहिन्छ जस्तो लाग्यो भने चाहिँ एडमिट गरेर पानीहरू चढाएर भनौँ न होइन अब्जर्भ गरेर आइभी एन्टिबायोटिक दिएर हेरेर अनि गर्छौँ क्या. त्यो हुन्छ है. अर्को चाहिँ नै ग्यास्ट्रो इन्टराइटिसहरू एकदम कमन हुन्छ त्यो बेलामा है. एउटा चाहिँ इन्फेक्टेड नै भयो अब जस्तै होइन अब मासी परे जस्तो त्यस्तो भयो भने त चाहियो दबाईहरू होइन. कहिले कहिले बच्चाको खानपिनले गर्दा पनि डाइरिया भइरहेको जस्तो देखिन्छ क्या, होइन ठिकै छ खेल्दै नै गर्छ खाली दिशा पातलो गर्छ अनि दिशामा चाहिँ खाएको चिजहरू पनि देखिन्छ, जे खुवाए त्यही निस्किन्छ डाक्छ भन्छ क्या. त्यो भनेको चाहिँ हामीले त्यसलाई टोडलर्स डाइरिया भन्छौँ. त्यो चाहिँ नै कस्तो हुन्छ भने खानामा चाहिँ नि चिनीहरू अलिक बढी, जुसहरू अलिक बढी, फाइबर अलिकति कम होइन, त्यस्तो भयो भने चाहिँ बच्चाहरूलाई त्यस्तो हुन्छ. तर त्यस्तो नानीहरू चाहिँ नै एकदमै एक्टिभ, एकदम प्लेफुल, एक्टिभ, आफ्नो खानुपर्ने खाइरह हुन्छ, खेल्नुपर्ने खेलिरह हुन्छ, केही फरक परे हुँदैन तर पेरेन्ट्स छक्क पर्छ कि के भएर यस्तो पातलो दिशा भयो भनेर. त्यो चाहिँ नै बिस्तारै डायट मेन्टेन गर्यो भने आफै ठिक हुने चिज हो है. त्यो चिजहरू चाहिँ बढी हुन्छ. तर अब कहिले कहिले अब एकदमै पाँच वर्ष मुनिको बच्चाहरूको चाहिँ नि ज्वरोसँग लड्ने क्षमता कम हुन्छ क्या, उनीहरूको ब्रेनले त्यति लिँदै लिँदैन त्यो इलेक्ट्रिकल इम्पल्स यति धेरै आउँछ नि उनीहरूलाई चाहिँ कहिले कहिले फिट्स सिजर आएको जस्तो हुन्छ, त्यसलाई हामीले फेब्राइल कन्भल्जन भन्छौँ है. त्यो चाहिँ नि जुनसुकै एजमा पनि हुनसक्छ तर पाँच वर्ष मुनिको लागि चाहिँ अलिकति बढी हुन्छ. हजुर, घरमा हुन्छ अथवा डे केयर सेन्टरहरूमा गएको हुन्छ होइन, त्यही बेला हो कि बच्चालाई हाइजिनको बारेमा अलिकति सिकाउने होइन. उनीहरूलाई यो 20-second रुल भन्छौँ क्या हामीले ह्यान्ड वासको लागि है. अब नानीहरू अब त्यसलाई फन वेमा गराउने क्या होइन, एउटा कुनै गीतहरू बजायो अथवा केही गर्यो अनि त्यसपछिबाट हात धुने तरिकाहरू सिका, खाना खानुभन्दा अगाडि, खाएपछि, टोइलेट गएर आएपछि होइन, अथवा बाहिर गएर आएपछि हात खुट्टा धुवाउने बानी चाहिँ नै जुन चाहिँ हामीलाई हाम्रो बाजे बज्यूहरूले गराउनुहुन्थ्यो त्यो एकदम राम्रो चिज हो क्या. त्यो भनेको चाहिँ नै सबै आउटर इन्फेक्सन यताउतिहरू चाहिँ नै हामीले मजाले वास आउट गर्छौँ क्या, अनि त्यसले प्रोटेक्सन दिन्छ क्या. त्यो एउटा चाहिँ नै गर्नु चाहिँ एकदम जरुरी हुन्छ किनभने उनीहरूले त्यही नै क्यारी ओभर गर्छन् अब 4-12 एज ग्रुपमा नि. अब स्कुल जानु पर्यो नि त उनीहरूको लागि त्यो न्यू इन्भाइरोमेन्ट भयो होइन, अब न्यू इन्भाइरोमेन्ट अनि उनीहरूको चाहिँ नि इम्युन सिस्टम डरो हुँदै गइरहेको हुन्छ तर स्टिल अन द वे अफ मेकिङ इट होइन. अनि 1-3 चाहिँ कस्तो हुन्छ भन्दा अलिकति एक्सपोजर त हुन्छ तर आफ्नै आफ्नै मान्छेहरू वरिपरि होइन, त्यति धेरै इन्टरेक्सन त्यति हुँदैन. तर 4-12 त अब छिर्यो नि होइन, अब गयो बाहिर. अनि अब क्लासरुमहरूमा पनि कस्तो हुन्छ भन्दाखेरि अब डिफ्रेन्ट टाइप, डिफ्रेन्ट घरको नानीहरू हुने भयो होइन, अनि त्यो धेरै एक्सपोजर हुने भयो. त्यो भएपछि कस्तो हुन्छ भन्दाखेरि अब फेरि स्टार्ट हुन्छ कस्तो भन्दा चाहिँ नै रिकरेन्ट इन्फेक्सन लिएर आउने स्टार्ट हुन्छ. अझ पनि रेस्पिरेटरी इलनेसेसहरू नै कमन हो यसमा पनि है. बच्चाहरूमा जहिले पनि रेस्पिरेटरी इलनेस कमन हुन्छ रादर देन
0: अरू थोक समस्या. त्यही त मैले पनि यो चाइल्डहुड आस्माको बारेमा धेरै सुनेको छु. अगाडि कुरा पनि गर्दैछौ तर अहिले कुरा हामी फेरि एउटा छोटो ब्रेक दिउँ है त.
1: हजुर हुन्छ.
0: फेरि यो कुराकानीलाई हामी अगाडि बढाउनेछौँ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: मैले पनि यो कुराहरू तपाईँसँग गरिरहँदाखेरि पूजाजी एकदमै म पनि फ्ल्यासब्याकमा गएँ,
1: हजुर
0: जब म चाहिँ नयाँ आमा थिएँ अथवा मेरो
1: हजुर
0: बच्चाहरू सानसानो थियो त्यति बेलाको कुराहरू पनि मेरो दिमागमा आइरह्यो। जस्तो कि तपाईँले 20-22 घन्टा सुत्ने कुरा गर्नुभयो बच्चाहरू, है एकपटक मेरो छोरा पनि 20-22 घन्टा नै सुत्यो अनि आई वाज क्वाइट वरिड, किनभने अब त्यस्तो धेरै सुत्ने त कहिले पनि थिएन, तर दुधहरू चाहिँ खाइरहेको थियो उसले होइन, अनि खाने अनि उसको चाहिँ मूत्र त्याग मल त्याग चाहिँ उसको भइरहेको थियो, तर सुतेको सुतेकै बाहिर चिसोमा पनि अब युकेको चिसो त्यही त हो है, ल्याएर यस्तो हल्लाइम पनि के नो रियाक्सन एट अल, मजाले सुतिरहेको छ, फेरि त्यो सास फेर्न गाह्रो पनि छैन, विजिङहरू पनि केही छैन, हेभी लेबोरियस एउटा ब्रिदिङ पनि छैन, अनि तैपनि भनेर मेरो नेक्स्ट डोर नेबरमा चाहिँ एकजना नर्स बहिनी हुनुहुन्थ्यो अनि उसलाई चाहिँ मैले बोलाएँ अनि यस्तो यस्तो भइरहेछ, यसलाई मैले चाहिँ नर्मली लिनुपर्ने हो कि डक्टरमा लानुपर्ने हो, के गर्नुपर्ने हो बहिनी भनेर भन्दाखेरि उसलाई चाहिँ होइन, उसले सबै चेक गर्यो, उसले त्यो छातीहरू पनि सुन्यो यताउता, किनभने अब उनीहरू ट्रेन्ड हुनुहुन्छ तपाईँहरू होइन, अनि उसले होइन एभ्रिथिङ सिम्स फाइन, कहिलेकाहीँ बच्चाहरू सुन्छ एज लङ एज हि इज ड्रिङ्किङ अथवा हि इज ह्याभिङ हिज मिल्स, दुध खाइरहेछ अनि हग्ने मुत्ने गरिरहेछ भने दिदी ठिकै हुनुपर्ने हो भनेर भने, त्यही पनि तपाईँहरूले अलर्ट रहनुहोस् न भनेर भनेको थियो, अनि तपाईँहरू त्यो कुरा गर्नु हुँदाखेरि ठ्याक्क मेरो दिमागमा त्यो कुरा घुमिरहेको थियो क्या, गर्दाखेरि मैले पनि रिलेट गर्न सकिरहेको छु, र अब त्यति बेला त अब तपाईँ जस्तो एक्सपर्टहरूबाट यस्तो चाहिँ भनौँ न एकदमै फर्स्ट ह्यान्ड जानकारीहरू पाउने त्यति अवसर पनि पाइएन, त्यति बेला त अब हाम्रो चाहिँ इन्टरनेटमा पनि त्यति साह्रो
1: थिएन, सोसियल मिडिया थिएन,
0: अब अहिले त सोसियल मिडियामा सबजना डक्टरहरू छ है, त्यो कारणले गर्दाखेरि इन्फर्मेसनहरू त कति फ्लो भइरहेछ, हामीले थाहा पाउँछौँ, जानकारी हामीले लिन सक्छौँ, तर तपाईँहरू जस्तो एक्सपर्ट आएर चाहिँ त्यो जानकारीहरू सही हो कि गलत हो भन्ने कुराहरू गरिदिनु हुँदाखेरि हामीलाई धेरै मद्दत मिल्छ, र यस्तै हाम्रो न्यू पेरेन्ट्सहरूलाई जसको घरमा सानसानो नानीहरू हुनुहुन्छ उहाँहरूलाई आजको यो कुराकानीले अथवा भनौँ यो श्रृङ्खलाका कुराकानीहरूले चाहिँ नि मद्दत गरिरहेको छ जस्तो लागिरहेको छ मलाई। त पूजाजी अब हामी लाग्छौँ 4-12 वर्षको उमेर समूहमा, यो उमेर समूहमा चाहिँ नि कस्तो कस्तो कुराहरूमा ध्यान दिने, कस्तो कस्तो समस्या देखिन्छ, अनि अर्को मोस्ट इम्पोर्टेन्टली नबिर्सिनुपर्ने कुरा खोप भ्याक्सिनेसन, त्यसको पनि अलिकति कुरा
1: हजुर हुन्छ। त्यही त हामी मैले अघि नै सुरुमा भन्दाखेरि चाहिँ नै प्रिभेन्टिभ मेडिसिनमा पनि हामीले हेर्ने गर्छौँ भनेर भन्छौँ नि होइन, बालरोग विशेषज्ञ भएपछि अब भ्याक्सिन चाहिँ नै एकदमै जरुरी हो खोप चाहिँ है, किनभनेदेखि त्यसबाट चाहिँ नै रोगसँग लड्ने क्षमताहरू धेरै हुन्छ र धेरै रोगबाट चाहिँ नै बचाइरहेको हुन्छ, कति फ्यामिली त सुनिन्छ होइन दे आर अगेन्स्ट इम्युनाइजेसन एन्ड अल दोस भनेर, तर हाम्रो कोसिस चाहिँ के हुन्छ भन्दाखेरि किन रहेछ त होइन, के कारण हो, सिधै नाइ त भन्न मिल्दैन, अब प्यारेन्टल चोइस हुन्छ है यसमा, तर के कारणले चाहिँ नै आमा बाउ तर्स्यो त त्यो, अब जस्तै कहिले कहिले भ्याक्सिन दिए लगत्तै ज्वरोहरू आएर गाह्रो भएको हुन्छ, को इन्सिडेन्टल फाइन्डिङहरू थुप्रै हुन्छ कि, अनि अलिकति रिएस्योर गर्यो भने चाहिँ उहाँहरूले ए हो त नि है भन्ने हिसाबले चाहिँ नै माइन्ड चेन्ज हुन्छ क्या कतिको। अनि हाम्रो अब युकेको भ्याक्सिनेसन स्केड्युल अनुसार चाहिँ नै पहिलो चाहिँ के गर्छौँ भन्दा बच्चा जन्मिसकेपछि चाहिँ नै के छ त ब्याकग्राउन्ड बच्चाको, अब जस्तै सिम्पल नेपालीज ब्याकग्राउन्डहरू छ होइन, साउथ एसियाहरूकोतिरको ब्याकग्राउन्ड त्यस्तो छ भने चाहिँ नै हामीले बिसिजी भ्याक्सिनेसन सर्टेन कन्ट्रिजहरू छ लिस्ट छ है, अनि त्यताबाट आएको छ पेरेन्ट्सहरू त्यस्तो हो भने चाहिँ नै बिसिजी भ्याक्सिन, जस्तै अब हामी पनि नेपालबाट आएको हाम्रो नानीहरू यहीँ जन्मे पनि बिसिजी भ्याक्सिन पाएको छ, त्यो एउटा मेन भयो, तर नेपालमा जस्तो भ्याक्सिन लिएर नै घर जाने भन्ने हुँदैन यहाँ चाहिँ नै, लगाएरै त्यहाँ नेपालमा त जन्मिने बित्तिकै बिसिजी लगाएर मात्रै डिस्चार्ज गर्छ नि त होइन, तर त्यस्तो यहाँ चाहिँ छैन, तर अपोइन्टमेन्ट चाहिँ नै रेफरल चाहिँ पठाइदिन्छ हामीले बच्चा हस्पिटलमा हुँदा हुँदै, त्यो एउटा भयो है। अर्को चाहिँ नै 8 हप्तादेखि सुरु हुन्छ, 8 हप्ता 12 हप्ता र 16 हप्तामा चाहिँ नै त्यो तिनवटा चाहिँ इनिसियल इन्फेन्सी भ्याक्सिनेसन हो, त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हो, अब रुनु त रुन्छ बच्चा होइन, ज्वरो पनि आउन सक्छ, तर त्यो वर्थ इट भन्छु म चाहिँ है, किनभने त्यसमा अब कतिवटा रोगहरू छ हेर्नु है, 6-in-1 भ्याक्सिनमा 6 रोग होइन, जस्तै डिप्थेरिया पर्टुसिस भयो होइन, अनि टिटेनस पोलियो तिनीहरू भयो, त्यो सँगसँगै हेमोफिलस इन्फ्लुएन्जा भन्छु, मैले किन भन्छु भन्दाखेरि मैले भने नि रेस्पिरेटरी इलनेसहरू कमन हुन्छ, त्यो एउटा अर्गानिजम हो है, त्यो भयो भने हेपाटाइटिस बी पनि छ आजकल
0: है,
1: त्यो तिनीहरू सबै छ के, अनि त्यो सँगसँगै अब जस्तै रोटा भाइरस पनि दिन्छौँ ओरल पनि खुवाउने गर्छ है, त्यो चाहिँ नै भाइरस, किनभने रोटा भाइरस र नोरो भाइरसहरूले चाहिँ नै यस्तो धेरै हेर न भनौँ न मोर्बिडिटी रेट एकदम बढाएको थियो क्या, अनि त्यो भएको भएर चाहिँ यो भ्याक्सिन स्टार्ट गरेको, त्यसले कन्ट्रोल गरेको छ एकदमै, त्यो दिन्छ है, त्यो भएको भएर चाहिँ नै 8 हप्ता 12 हप्ता र 16 हप्ताको भ्याक्सिन चाहिँ नि तिनीहरू सबैको कभरको लागि र मेनेन्जाइटिसको लागि कभरको लागि पनि हो है मेनेन्जाइटिस बी भ्याक्सिन त्यतिखेर गर्छ अनि भनेपछि त हाम्रो कति रोगहरूबाट बचाउँदो रहेछ

0: छ त भन्ने कुरा बुझिन्छ है. त्यसपछिबाट एक वर्ष भएपछि अब बुस्टर दिनु पर्यो उनीहरूलाई होइन, त्यसकै बुस्टर हुन्छ. आजकल चाहिँ फेरि 18 महिनाहरूमा पनि गराएको छ है, एमएमआर भनेर दिन्छ होइन, त्यो सँगसँगै अर्को बुस्टर त्यो 6-in-1 भ्याक्सिनहरूको पनि दिन्छ है. अनि प्रि स्कुल ठ्याक्क 3 वर्ष, किनभने कति नानीहरू त 3 वर्षसम्म घरमा हुन्छ, त्यसपछि डे केयरहरू जान्छ अनि पछि रिसेप्सनमा जान्छ नि. 3 वर्षको बेलामा पनि ठ्याक्कै हामीले बुस्टर डोज दिन्छौँ, प्रि स्कुल भ्याक्सिन भनेर भन्छौँ है. कति पेरेन्ट्सहरूले चाहिँ बिर्सिनुहुन्छ क्या त्यो, तर के गर्ने भन्दा आफ्नो रेड बुक राखिरहने क्या आफूले होइन, रेड बुक राख्ने अनि त्यहाँनिर भनेकै हुन्छ क्या जिपीहरूले, यो एजमा ठ्याक्क यसो पल्टाएर हेर्दा पनि हुन्छ कुन कुन मै कहिले कहिले चाहिँदो रहेछ नि, यसो आफू अलर्ट भइन्छ नि त. तर त्यो चाहिँ गर्नु जरुरी हुन्छ
1: क्या.
0: त्यो गर्यो त्यसपछिबाट चाहिँ नि कस्तो छ भन्दाखेरि चाहिँ नि, अनि अब आउँछ टिनेजरहरूलाई होइन, तपाईँहरूले सुन्नुभएको होला अहिले 12-13 वर्षको नानीहरूलाई एचपिभी भ्याक्सिन दिन्छ स्कुलमा है, ह्युमन पेपिलोमा भाइरस भन्छौँ. त्यसले चाहिँ नि थुप्रै चिजहरूबाट बचाउँछ के, नाक कान घाँटीको क्यान्सरहरू, सर्भाइकल क्यान्सरहरू त्यस्तोहरूबाट बचाउँछ. त्यही भएर टिनेजरहरूलाई दिनु जरुरी लागेको भएर चाहिँ आजकल त्यो चाहिँ नै इन्कर्पोरेट गरेको छ के भ्याक्सिन स्केड्युलमा, सबै नानीहरूले पाउँछ. कन्सेन्ट त माग्छौँ हामी सबैले होइन, पेरेन्ट्सहरूलाई लेटर जान्छ स्कुलहरूतिरबाट. अब मलाई लाग्दैन पेरेन्ट्सहरूले नाइ भन्नुहुन्छ भनेर है, यसमा चाहिँ नै पोजिटिभिटी चाहिँ बढी देखिएको छ, किनभने टिनेजर अब प्युबर्टी हुँदैछ होइन, त्यो अनुसारले चाहिँ नै गर्नुहुन्छ. त्यसपछिबाट 14 इयर्स अनवर्ड्स चाहिँ नै मेनेन्जाइटिस को चाहिँ नै अर्को स्ट्रेनहरू WCYA भन्ने हुन्छ, त्यो स्ट्रेन दिने गरेको छ. तपाईँहरूलाई याद छ होला अस्ति भर्खर पनि टिनेज कलेज जाने केटाकेटीहरूमा मेनेन्जाइटिस कस्तो फैलियो भन्थे, यही भ्याक्सिन चाहिने हो क्या
1: है,
0: त्यो थियो. तर के हुन्छ भन्दाखेरि यो भ्याक्सिनले मद्दत त गर्छ, तर कहिले कहिले स्ट्रेन अर्कै भइदिन्छ क्या त्यो उसको मेनेन्जाइटिसको होइन, तर पनि भ्याक्सिनहरू दिएर कन्ट्रोलमा चाहिँ ल्याउन सकिन्छ
1: क्या.
0: त्यही भएर यो प्रिभेन्टिभ मेडिसिन चाहिँ एकदमै जरुरी छ क्या, यो छुटाउनु भएन. अनि यो सँगसँगै चाहिँ नै न्युट्रिसनको पनि कुरा आउँछ सानै बढ्दै गर्दाखेरिको होइन. नेपाली खाना राम्रो छ है, सबै थोक मिक्स गरेर दियो भने राम्रो छ, तर त्यही हो केटाकेटीहरूले खान त्यति सक्दैन नि. त्यही भएर के विचार गर्नु पर्यो भन्दाखेरि चाहिँ यो प्रोटिनको मात्राहरू ठिक पुगिरहेछ कि छैन त बच्चाहरूलाई, फ्रुट्सहरू कतिको पुगिरहेछ होइन, फाइबर कतिको गइरहेछ, त्यो गरेर उनीहरूलाई प्रेसर नदिकन उनीहरूलाई फिल नहोस् के खा खा खा भन्यो भनेर फिल नहोस्, मजाले दिने फ्यामिली टाइम गराउने के बरु, डिनर टाइम फ्यामिली टाइम हामी सबैजना सँगै खाने फ्यामिली फुड भनेर त्यस्तो गर्यो भने उनीहरूको न्युट्रिसन त्यो विकास पनि हुँदै गर्छ. अनि त्यसले त थुप्रै कुराहरूलाई चाहिँ नै प्रिभेन्ट गर्छ क्या, गट हेल्थहरूलाई एकदमै धेरै इम्प्रुभ गर्छ, यिनीहरू चाहिँ नि प्रिभेन्टिभतिर चाहिँ नै गयो.
1: अब यसैमा क्या, अब जुन यो भ्याक्सिनेसनको कुरा त भइहाल्यो, अब यो खानपानको पनि तपाईँले अलिकति छुटाउनु भयो नि, छुवाउनु भयो. यो मैले देखेको धेरै समस्या स्पेसली टडलर्सहरूमा चाहिँ खानपान, उनीहरू एक त अब हेल्दी फुड खाँदै खाँदैनन्, खान मन पराउँदैनन्, सधैँ अब उनीहरू जङ्क फुडहरू अब क्र्याकर्स क्रिस्पहरूदेखि बिस्किट्सहरूदेखि अलिक गुलियो कुराहरूमा बढी उनीहरूको ध्यान जाने. आमा बुवाले पनि अब खाँदै नखानु भन्दा त बरु ठिकै छ नि, उसको पेट त भर्छ भनेर दिने चलन पनि म देखेको छु. त्यो कारण गर्दाखेरि यस्तो खालको बानीलाई चाहिँ कसरी फ्यामिली टाइम तपाईँले जुन फुडहरू खाँदाखेरि डिनरहरू खाँदाखेरि सँगै त भन्नुभयो, तर कति कति बच्चा त स्टबन पनि हुन्छ नि है, त्यसमा चाहिँ कस्तो प्रकारले चाहिँ आमाबाउले इन्करेज गर्न सक्ने हो.
0: होइन, कस्तो हुन्छ भन्दाखेरि सानो नानीहरू अब हुर्किँदै गइरहँदा उनीहरूले कति चिजहरू सिकिरहेको हुन्छ नि त होइन, त्यो गर्दाखेरि प्रेसर गरेर गर्यो नै, यो नै गर यो नै खा भन्यो भने उनीहरू चाहिँ जिद्दी हुँदै जान्छ क्या. बिस्तारै चाहिँ नि उनीहरूलाई चाहिँ के कुरा चाहिँ नि मनपर्छ होइन, वरिपरि कुन इन्भाइरोमेन्ट छ, धेरै भनौँ न खाँदाखेरि धेरै डिस्टर्बिङ इन्भाइरोमेन्ट नराख्ने क्या, मिनिमल राख्यो, उसको रुटिन एउटा बनाउने, आज खाँदैन भोलि खाँदैन पर्सि खाँदैन चौथो दिनदेखिबाट ए भन्ने हुन्छ क्या. आखिर ह्युमन बिङ न हो होइन, कुनै पनि चिजको चाहिँ नि हामीले अलिकति उसलाई सेन्सिटाइज गराउने हो, टाइम लाग्छ. बिचरा सबैजनाले आइसक्रिम र के त खान खोज्छ होइन, तर कस्तो हुन्छ भन्दाखेरि चाहिँ त्यो दिँदै नदिने पनि होइन, दिन मिल्छ, तर ठ्याक्क कस्तो उनीहरूलाई बनाउनु पर्छ भन्दाखेरि चाहिँ यो चाहिँ खाना खाने टाइम हो है. खाना खाँदाखेरि चाहिँ यस्तो यस्तो नै हुन्छ, हाम्रो यो बेसिक फुड प्ल्याटर अगाडि राखिदिने, चोइस दिने उसलाई. कति बच्चाहरूलाई मुसेको चिज मन पर्दैन क्या, त्यो भएर पनि अभोइड गर्छ क्या, उनीहरूले खाँदैन. छुट्टा छुट्टै राखिदियो भने के थाहा उसले कुन कुरा टिप्छ, अनि स्लोली स्लोली उसको बस्दै जान्छ क्या बानी. अनि त्यो सँगसँगै चाहिँ ठ्याक्कै उसको प्लेटमा चाहिँ डिफ्रेन्ट भेराइटी अफ फुडहरू दियो भने चाहिँ नै अब जस्तै भनौँ न अब फाइबरको लागि काँक्रा गाजरहरू यसो अलिकति निल्न सक्ने त्यस्तो छ भने होइन अनि अब उसलाई अलिकति केही मनपर्ने चिजको नै केही मिक्सअप छ भने अब कहिले कहिले अब कस्तो हुन्छ भन्दाखेरि हाम्रो नर्मल दाल भात तरकारीबाट ऊ भएपछि चाहिँ नै यो पास्तामा चिज गरेर अलिकति त्यसले गर्दा अलिकति खान्छ नि त उसको टेस्ट चेन्ज हुन्छ नि त त्यस्तो गर्दा पनि हुन्छ अथवा डिफ्रेन्ट थोकहरू चाहिँ नै अब हामीले फ्राइज मात्रै नभइकन हाम्रो त्यो स्विट पोटेटोहरूको फ्राइज पनि गर्न मिल्छ त्यसलाई चाहिँ नै ब्लक ब्लक बनाएर दिँदा पनि भयो उनीहरूलाई त्यो डिफ्रेन्ट देखिनु पर्यो क्या अनि त्यसले गर्दाखेरि अब प्लेटमा कस्तो आएको छ त हेर्दै खाउँ खाउँ लाग्ने होइन त्यस्तो आएको छ भने त्यस्तोहरू पनि बिस्तारै चेन्ज हुन्छ है त्यस्तो हुन्छ फ्यामिली फुड चाहिँ नै त्यसरी सानैदेखि इन्ट्रोड्युस गर्नुपर्छ किनभनेदेखि अब स्टबर्न त हुन्छ हामीलाई सानो नानीहरू जुन चाहिँ भर्खर जन्मेको 28 दिन 20 हुन्छ नि 20 दिन 2 महिना 3 महिनाहरूको लागि त अब जतिखेर पनि काखैमा आउन खोज्यो काखे भयो भन्छौँ नि त्यो एक्चुली चाहिँ नि के भएको भन्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ नि फिडिङ टाइम भनेर चाहिँ नि दुध खुवाएपछि नि अलिकति त्यो बर्फ गराएर ठ्याक्क छुट्टै राख्ने के उसलाई यो नहोस् कि उसको त कम्फर्ट टाइम खोजेको हो नि त उसले त्यही भएर एकदमै काख मात्र खोज्यो भनेको चाहिँ नि खाइरा छैन खाएको जस्तो गर्छ अलिकति तान्छ दुध तान्छ त्यसपछिबाट चुप्प लाएर बस्दिन्छ सुत्दिन्छ त्यो त उसको कम्फर्ट भयो उसले त्यो उसको फिडिङ टाइम होइन
1: होइन
0: त्यो त्यो सानैदेखिबाट चाहिँ नै गर्नु भने चाहिँ इट्स डिफिकल्ट है डिफिकल्ट हुन्छ तर भनेपछि त्यति सानो नानीले त आफ्नो कम्फर्ट खोज्छ भने 3 वर्षको बच्चाले खोज्दैन होइन खोज्छ नि होइन त्यही भएर चाहिँ बिस्तारै सेन्सिटाइज गर्नुपर्ने हुन्छ जिद्दी नगरिकन आफू पनि त्यही खाने आफूसँगै आफूले के खाइरहेको त्यो दियो भने पनि धेरै नै चेन्जेस चाहिँ नै आउँछ
1: हजुर आमा बाउको हकमा चाहिँ एकदमै पेसेन्स हुन पर्ने रहेछ
0: हजुर पेसेन्स त हुनुपर्छ हजुर अब खालि के मात्र याद गर्ने भन्दाखेरि वेट र हाइटहरू कतिको भइरहेछ होइन त्यसमा नै समस्या देख्यो भने चाहिँ नै हेल्थ भिजिटिङ टिमलाई चाहिँ इन्फर्म गरेर हेल्प लिनुपर्छ कहिले कहिले कोही कोही नानीहरूलाई चाहिँ एक्स्ट्रा क्यालोरी मिल्क सेकहरू चाहिने हुन्छ कि त्यस्तो दियो दिएर ग्रोथ चाहिँ भइरहेछ र बिस्तारै खाना डेभलप गराउन सकिन्छ किनभने जबरजस्ती मुखमा हाल्न थाल्यो भने फुड एभर्जन हुन्छ त्यो भनेको इट्स अ बिग डिफिकल्टी यु आर हेडिङ टुवर्ड्स है त्यस्तो हुन्छ त्यही भएर फोर्सफुल कहिले पनि नगर्नु भन्छौँ कि हामीले
1: किनभने त्यस्तैबाट नै पछि लङ्गर टर्मसम्म चाहिँ उनीहरूको जो इटिङ डिसअर्डर पनि त्यति बेला रोपिन सकिन्छ होइन र यी कुराहरूको बारेमा स्पेसली अब फिजिकल त भइहाल्यो हामी मेन्टल र सोसियल वेलबिङको बारेमा इमोसनल वेलबिङको बारेमा पनि छुन्छौँ किनभने यो सबै त अब अहिले त प्याकेजमा नै आउँछ पहिला पहिला त हामी यो फिजिकली फिट हुँदाखेरि अथवा फिजिकली स्वस्थ छौँ भने चाहिँ एभ्रिथिङ अलराइट भनेर सोचिन्थ्यो अब मेन्टल वेलबिङ के हो इमोसनल वेलबिङ के हो नेपालतिर त अझ पहिला पहिला आमा बुवाले हरेक कुरामा झापटै सबैभन्दा बेस्ट उपचार हुन्थ्यो होइन स्कुलमा होस् चाहे चाहे घरमा होस् अब अहिले सबै सिनारी चेन्ज भइरहेको छ किनभने हामी अलि धेरै नै चेतनशील भइसक्यौँ धेरै कुराहरू हामीले बुझिसकेका छौँ त्यो हिसाब किताबले गर्दाखेरिमा हामी अलिकति अहिले चाहिँ पहिलाभन्दा यो जुन बच्चाहरूलाई हुर्काउने बढाउने प्यारेन्टिङ अलिकति डिफ्रेन्ट छ विच इज अ गुड थिङ हामी त्यो विषयवस्तुमा छुन्छौँ तर अर्को सप्ताह र आजको लागि चाहिँ थ्याङ्क यू भन्छ
0: हजुर हस् धन्यवाद

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एलपी ग्यासको आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने तयारीमा सरकार, त्यसले समाधान दिनेमा व्यवसायीहरूको आशंका।
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ नि कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला। यसको सोल्युसन भनेको चाहिँ ग्यासै बढिरहेको हो।
0: नेपाल चीन व्यापार लगभग ठप्प देखिएका बेला तातो पानी नाका खुल्ने सम्भावना कति छ?
2: दशैं अगाडि नै त्यो नाका खोलेर आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालको आशा र विश्वास लिएका छौँ।
0: र मोदीसँगको फोनवार्तामा फ्लाइ दुबईका घाइते पाइलटले गरे तनावपूर्ण क्षणको वर्णन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। फ्रान्सको राजधानी प्यारिसमा कम्तीमा तीनवटा शैक्षिक संस्थामा आगलागीका कारण क्षति पुगेको छ। कमजोर शैक्षिक गुणस्तरको विरोधमा भइरहेका प्रदर्शनहरू मत्थर हुने संकेत देखा नपरिरहेको समयमा यी घटना भएका हुन्। थप हिंसात्मक झडपका माझ सयौं स्कूल र विद्यालयहरू शुक्रबार बन्द गरिएका थिए। फ्रान्स सरकारले घटनाको निन्दा गर्दै कट्टर वामपन्थीहरूले हिंसा भड्काएको आरोप लगाएको छ। तर सरकारले कतिपय विद्यार्थीका असन्तुष्टि जायज रहेको स्वीकार गरेको छ। दुवै पक्षबीच विवादको समाधान खोज्न वार्ता हुने भनिएको छ। आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको टिप्पणी गरेका छन्। स्पेनको संसदले देशमा देखिएको आवासको संकट समाधान गर्न सरकारले ल्याउन चाहेका दुईवटा प्रस्ताव अस्वीकार गरेको छ। उक्त परिणाम लाजमर्दो भएको भन्दै संसद भवन बाहिर भेला भएका सयौं प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। विधेयक पारित गराउन असफल हुनुलाई प्रधानमन्त्री पेड्रो सान्चेस नेतृत्वको समाजवादी सरकारको गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आफ्ना सह पाइलटले धारिलो हतियार प्रहार गरेपछि पनि ककपिटको ढोका खोलिदिएका फ्लाइ दुबईका भारतीय पाइलटले अरूलाई मर्न दिने छैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। स्मिथ मचारसँग भिडियो कलमा कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्। शुक्रबार संयुक्त अरब एमिरेट्सले उक्त घटना गम्भीर आतंकवादी कदम भएको बताएको छ। राष्ट्रपतिका एक सल्लाहकारले पाइलटलाई वास्तविक नायक भनेका छन्। भारतको वित्तीय राजधानी मुम्बईमा देशको निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। युवाको नेतृत्वमा रहेको ककरोच जनता पार्टीको अगुवाईमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव सृजना गरिएको यो पछिल्लो घटना हो। दिल्लीबाट बीबीसीकी आजादे मुसिरी भन्छिन्, मुम्बईको आफ्नो प्रदर्शनपछि सीजेपीले देशव्यापी प्रदर्शन आह्वान गरेको छ। दोहोरिएका र अयोग्य मतदाता हटाउने भन्दै अधिकारीहरूले अघि बढाएको मतदाता नामावलीको विवादास्पद पुनरावलोकनले निम्त्याएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेडखानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ़ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोडमोड गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध शुरू भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृङ्खला पछिल्लो समय वर्षाका कारण सड़क तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प सञ्चालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने,
1: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ नि कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला। यसको सल्युसन भनेको चाहिँ ग्यासै बढी ल्याएर हो कि यो वितरण प्रणालीमा जसै घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गरिदिनु। तीन दिन यो वर्ष नभइदिया भए अहिलेसम्म धेरै सहज भइसक्थ्यो।
0: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयनबारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
4: यही बिचमा चाहिँ यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड पर्व मनाउनलाई उपत्यका बाहिर नै हुँदा त्यो पिरियडमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ। र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि, यो महिना पनि करिब 55,000-60,000 बिचमा आउने देखिन्छ। ग्यास बजार सहज भइसकेपछि यही 60,000 ल्याउनु नपर्ने स्थिति चाहिँ हुन जान्छ।
0: त्यसो भए सुरक्षा निकायले संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन, सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो।
4: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौँ। जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौँ।
0: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ। अब अर्को प्रसङ्ग, चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग संवाद भइरहेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी त्रिशुली बाढीपछि रसुवागढी नाका पूर्ण रूपमा प्रभावित छ। त्यसपछि नेपालतर्फको सडकको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो। तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सडक समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो। व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानीतर्फको सडकको अवस्था सहज छ, त्यसैले सडकको दुरवस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ। यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी सुरुमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौँ।
2: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो। त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ, सडक विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतको टिमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ, नाकाको निरीक्षण पनि गरिसकेको छ। त्यसैले मूलत चिनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनीतिक प्रयास जारी रहेका छौँ। भने
0: त्यो अनुगमन पछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ?
2: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिने अनुरोध गरेका छौँ हामीले।
0: यो बाटोको कुरा मात्रै होइन, बाटो भन्दा बढी कुरा छ, त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्या छ, त्यो सन्दर्भमा के भन्नुहुन्छ?
2: मलाई त्यस्तो लाग्दैन, किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौ वर्षौं अगाडिदेखि नै, जब बर्सातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ, त्यो एकदम फ्रेजाइल छ, त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि पनि आइरहन्छन्।
0: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो, सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा?
2: मलाई त्यस्तो लाग्दैन, किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौँ र उहाँहरूले पनि भन्ने पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौँ।
0: तपाईँको हिसाबले तातो पानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त?
2: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दसैँ जुन आइरहेको दसैँ छ दसैँ अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालको हामीले आशा र विश्वास लिएका छौँ।
0: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला। अब अर्को विषय, भोटेकोशी त्रिशुली बाढीबाट प्रभावित कतिपय पीडितहरू यति बेला बाढीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन्। नुवाकोटको त्रिशुली, देवीघाट, ढुङ्गे लगायतका क्षेत्रका बाढी प्रभावितहरूले घरभित्र पसेको लेदो पन्छाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। एक रिपोर्ट।
5: बेदुर नगरपालिका वडा नम्बर एक ढुङ्गेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन्। उनी भन्छन्,
6: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने, अब भुरा यही पसल गरेर पढाइराखे, ती तिनटा छ, अन्त काहीँ केही छैन, अनि खाना दिनु पर्यो, पढाउनु पर्यो।
5: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए।
7: भएको सामान डिफ्रिजदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि, त्यो सबै बगाएर लैहाल्यो, घरको छैन, अब यो घर रहेको छ, यो स्टोर रुम हो, यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो, अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको थियो, त्यो सो पन्छा।
5: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डङ्गुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ।
8: यहाँ छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ, कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु, अहिलेसम्म त केही भेटेको छैन, आजबाट सुरु गरे हो यो सामानहरू अलिअलि के जोडिया छ भन्ने आशा छ।
5: बाढीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडीको अवस्थामा भेट्छ कि भन्ने आशाले आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरूसहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिटभित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाइ दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ रहेको बताएका छन्। घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन्। यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अर्थ्याएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: क्याप्टन स्मिथ मचारले आफू भुइँमा लडेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जना भन्दा बढी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए। त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने, म घाइते भएर भुइँमा लडेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरे। अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए। म आफ्नै ज्यान जोगाउन सङ्घर्ष गर्दै थिएँ तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ। दुबईबाट उडेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो। 2.5 घण्टाको उडानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो। सुरुमा सो विमानले आपतकालीन सङ्केत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको सङ्केत दिने कोड पठाइएको थियो। पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सञ्चार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कारवाही हो।

हजुर, बीएबएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू। र समाचारपछि दुईटा गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। एउटा कौडा गीत प्रमोद खरेल मेलिना राईले गाउनुभएको गीत पनि मन पराउनु भयो होला। त्यसपछि बिन्ती छ मेरो पुरानो गीत हो, पिजे मायाले यो कभरसँग गाउनु भएको रहेछ। यो गीत पनि राखेँ, तपाईँहरूलाई कस्तो लाग्यो मन परे खण्डमा यसो अनुरोध पनि गर्न सक्नुहुन्छ। है त फ्राइडे इभेन्चुअली हामी विकेन्डमा आइसकेका छौँ। यहाँ सबैलाई चाहिँ वेलकम गर्न चाहन्छु। 4:25 गइसकेको छ, कतिको बिजी हुनुहुन्छ विकेन्डको लुक फोर्डमा चाहिँ तपाईँहरू पक्का पनि हुनुहुन्थ्यो होला। वेदर पनि नट ब्याड, म पनि हाम्रो त्यहाँ एउटा 44 छ, त्यहाँ गएर एकछिन भिटामिन डी लिएर चाहिँ जसो भर्खरै आएको छु। मौसम आज 20°C अधिकतम तापक्रम, आजको न्यूनतम तापक्रम 12 रहेको छ। भोलि पनि घाम पानी भन्दा पनि बादल लाग्ने चाहिँ देखाएको छ। आज मोस्टली सनी देखाएको छ। आज युकेको चाहिँ वेदरको कुराकानी गर्नुपर्दा र भोलि चाहिँ जस वेदर घाम र बादल लाग्ने नै देखाएको छ। है त भोलि तपाईँहरूको कुनै कार्यक्रमहरू चाहिँ छन् भने है त मोस्टली चाहिँ भोलि शनि नै देखाएको छ। हजुर, आजको कार्यक्रममा आज चाहिँ 6 समाचारपछि 6:28 जाँदा हाम्रो प्रसुना कडेल बहिनी हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दैछु। अस्ति हाम्रो अञ्जना गुरुङ तामाङ बहिनी, उहाँ पनि नेपाल गएर थुप्रै राहत चाहिँ वितरण गर्नुभएको बिएबिसबाट पनि उहाँको अन्तर्वार्ता मैले सुने, एकदम राम्रो काम गर्नुभएको रहेछ। जहाँ गए पनि उहाँले सामाजिक काममा त हात नै हालिहाल्नुहुन्छ। उहाँले नै यो नम्बर दिनुभएको हाम्रो प्रसुना कडेल बहिनीको। उहाँ चाहिँ पेसाले नर्स हुनुहुन्छ, नेपालिस नर्सिङ एसोसिएसन युकेको चाहिँ उहाँ पूर्व अध्यक्ष हुनुहुन्छ, यता एनआरएनएको पनि केन्द्रीय चाहिँ सचिव हुनुहुँदो रहेछ। उहाँसँग दुईवटा पार्टमा गरेको कुराकानी, उहाँहरू चाहिँ अब उहाँ चाहिँ भनौँ न यो फ्लडिङ हुने बित्तिकै 2-3 चाहिँ नेपाल गएर पनि विभिन्न ठाउँमा गएर चाहिँ यो मेडिकल ट्रिटमेन्टहरू प्रोभाइड गर्नुभएको रहेछ। यसै सम्बन्धी कुराकानी गरेको छ र यो कुराकानी आज 6:28 जाँदा फर्स्ट पार्ट अनि सेकेन्ड पार्ट चाहिँ 6:47 जाँदा चाहिँ सुन्न चाहिँ पाउनुहुन्छ। है त अनि आज 5 समाचारपछि भने यो टिकटकमा निकै मैले यो हाम्रो चाहिँ प्रवीण भट्टराईजी प्रयास भनेर लेख्नुहुन्छ, उहाँको गजलहरू मैले देखेर आज 1-2 गजल चाहिँ सुनाउँ कि भन्दैछु। आज फ्राइडे पनि हो, पहिला चाहिँ तपाईँहरूले र यो सृजनाको फुलहरू सुन्ने गर्नुहुन्थ्यो, यो कार्यक्रम चाहिँ अब नभएको अलिकति भएको छ, अलिकति समयको पाबन्दीले गर्दा यो कार्यक्रम रेकर्ड गर्न चाहिँ जस आजभोलि असमर्थ भएको छु। अनि स्रष्टासँग त्यो सम्बन्ध पनि त्यो विच्छेद भएन, मेरो त्यो फेसबुक पनि क्र्यास भयो, त्यसले गर्दा यो सबै कुरा चाहिँ ऊ भएको छ। गर्दा जस आशा छ फ्युचरमा हुनसक्छ। हजुर, थुप्रै स्रष्टाहरू हुनुहुन्छ, जस कविताहरू गजलहरू लेख्नुहुन्छ र गजलहरू चाहिँ एकदमै मनपर्छ मलाई। अनि छोटो कविताहरू, कुनै कविता चाहिँ अलिक छोटो एकदमै सटिक हुन्छ, यो टिकटकतिर पनि निकै जस तपाईँहरूले हेर्नुहुन्छ होला। हजुर, आज चाहिँ प्रवीण भट्टराईज्यूको केही गजलहरू यसो तपाईँलाई सुनाऊ कि भन्ने जमर्को पनि गर्दैछु। अनि बिचबिचमा गीतहरू चाहिँ छाँदै नै छन् है त आदरणीय श्रोताहरू, त्यही नै छ आजको चाहिँ रूपरेखा। र अब भने मङ्की टेम्पलले गाउनु भएको गीत म राख्दैछु, इन्जोय गर्नु होला। यो चाहिँ अलिक रक टाइपको गीत, रक पप भनौँ न, होइन, इन्जोय गर्नु होला। गुड आफ्टरनुन एभ्रीवन।

पग गीत तपाईँहरूले सुन्दै हुने थियो आदरणीय श्रोता, यो गीत मङ्की टेम्पलकोमा चाहिँ प्रस्तुतिमा थियो, इन्जोय गर्नुभयो धेरै गीत। आज फ्राइडेको दिन पनि हो, 4:33 गइसकेको छ। एउटा जानकारी गरौँ, हिलिङडन गोर्खा नेपालीस कम्युनिटीको चाहिँ उहाँहरूको यो चाहिँ जो 20 इयर्स भएछ उहाँले स्टाब्लिस गर्नुभएको, दसैँ सेलिब्रेट गर्दै हुनुहुन्छ 17 अक्टोबरको दिन है त। यो चाहिँ 4 बजेबाट चाहिँ जो 12 बजेसम्म कार्यक्रम राख्नु भएको छ। द क्लारेटियन ओएसिस बटवेल ल्यान्ड हेजमा हुँदैछ, UB3-2AB तपाईँहरू जान सक्नुहुन्छ। यसपटक चाहिँ उहाँहरूले 20 वर्ष स्टाब्लिस भएको उपलक्ष्यमा चाहिँ पक्का पनि त्यो उहाँहरूले जो भव्य रूपमा मनाउँदै हुनुहुन्छ। हुन त प्रत्येक वर्षै अब भव्य रूपमै हुन्छ, दसैँ भनेको एउटा हाम्रो एउटा चाडबाड हो, गर्दा भव्य नहुने त कुरै भएन। टिकट प्राइस चाहिँ एडल्टहरूको 30 पाउन्ड छ, अनि चिल्ड्रेनहरू 6-12 वर्षको हुनुहुन्छ भने 15 पाउन्ड, अनि चिल्ड्रेन 6 वर्षभन्दा मुनिको फ्री, अनि मेम्बर्स 50% डिस्काउन्ट भनेको छ मेम्बर्सहरूको हुनुहुन्छ भने चाहिँ। अनि हाम्रो शुक्र तामाङज्यू हुनुहुन्छ, साइमन तामाङ हाम्रो उहाँ हुनुहुन्छ, उहाँ चाहिँ 07464949474 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ है त। सायद उहाँ अहिले प्रेसिडेन्ट हुनुहुन्छ कि होइन संस्थाको, इफ आइ एम नट रङ। ल त हजुरहरूले राम्रोसँग मनाउनु होला यसपटकको चाहिँ दसैँ, धुमधामसँग मनाउनु होला। अब यो 11 अक्टोबरमा त दसैँ सुरु हुन्छ, त्यो दिन चाहिँ घटस्थापना हो, जमरा रोप्ने दिन। तपाईँहरूको यहाँ युकेको साइड चाहिँ 10:15 जाँदा छ है त, र तपाईँले जमरा रोप्नुहुन्छ भने 10:15 जाँदा बिहानको समय चाहिँ त्यो साइड छ, सन्डेको दिन छ। र विगत खासको विभिन्न मन्दिरहरूमा चाहिँ त्यो टेम्पल सर्भिस हुन्छ, अनि चाहिँ जमरा रोप्ने गरिन्छ। यहाँ 1RGR पनि अब पण्डित जी हुनुहुन्छ, त्यसपछि गोर्खा मेजर हुनुहुन्छ, उहाँले पूजा लिड गर्नुहुन्छ, पूजारी टिम पनि हुन्छ, एकदमै रमाइलो हुन्छ। तर यसपटक 1RGR चाहिँ 2 कम्पनी प्लस अलिकति अरू सपोर्टिङ एलिमेन्ट्सहरू उहाँहरू जर्मनी जाँदै हुनुहुन्छ, त्यसले गर्दा फुल मा त उहाँहरू हुनुहुन्न, तैपनि यहाँ पूजा जति पनि सेरेमनी छ त्यो चाहिँ हुन्छ, उहाँहरू चाहिँ तिहारमा चाहिँ आइपुग्नुहुन्छ भनेर गोर्खा मेजर साहबले आफ्नो स्पिचमा पनि भन्नुभएको थियो। ताराप्रसाद चेमजोङ दाजु हुनुहुन्छ डनिटनबाट, उहाँले पनि गीत सुन्दैछु, ह्याप्पी फ्राइडे भन्नुभएको छ, र मेरै लिस्टमा भएको कुनै पनि गीत सुनाइदिनु होला भनेर नुगेन भन्नुभएको छ। दाई थ्याङ्क यू भेरी मच। अनि हाम्रो विष्णु भाइले आज गीत मगाउनु भएको छ, चलचित्र पेन्सन पट्टाबाट एकदमै गीत रेडी छ, अनि यो चाहिँ सरुन गुरुङ र राज बहादुर गुरुङले गाउनु भएको, दाईको लागि यही गीत राखेँ है त। अनि कैलाश भाइको पनि त्यहाँ लिङ्क देख्दैछु, त्यो गीत पनि हामी सुन्नेछौँ, नबिर्सनु होला। आज 6:28 जाँदा चाहिँ हाम्रो नर्स बहिनी हुनुहुन्छ प्रसुना कडेलज्यू, र उहाँसँग गरेको कुराकानी, उहाँ चाहिँ नेपालमा चाहिँ त्यो बाढी आउने बित्तिकै केही दिनमै उहाँ नेपाल गएर पनि विभिन्न ठाउँमा गएर मेडिकल ट्रिटमेन्टहरू उहाँको टिमले चाहिँ डक्टरहरू गएर त्यहाँ प्रदान गर्नुभयो, र त्यस सम्बन्धी गरेको कुराकानी छ, सुन्ने प्रयास गर्नुहोला। उहाँको पनि आज छुट्टी छ दाई भनेर भन्दै हुनुहुन्थ्यो, सायद सुन्दै हुनुहुन्छ होला, मैले टाइम टेबल त भनेको थिएँ बहिनीलाई। थ्याङ्क यू भेरी मच तपाईँको टाइमको लागि त।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर, लिस्टमा पुनले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्छ, इन्जोय गर्दै हुनुहुन्छ नि होइन। हाम्रो नेता कोही राई बहिनी हुनुहुन्छ ग्रेसा लन्डनबाट, र उहाँले पनि कार्यक्रम सुन्दैछु है भनेर भन्नुभएको छ। बहिनी थ्याङ्क यू भेरी मच, एउटा गीतको लिङ्क पनि यहाँ भर्खरै पठाइदिनु भएको छ। स्योर तपाईँको गीत म प्रस्तुत गर्नेछु, प्रतीक्षा गर्दै गर्नुहोला। अनि धन कुमारी थुलाचन दिदीले पनि दर्शन नमस्कार योग भाइ, अस्ति बुधबार सुनाउनु भएको निर्मला बहिनीले लेख्नु भएको गीत मलाई त आज पनि सुन्न मन लागेको छ भाइ, हजुरको समय मिल्यो भने सुनाइदिनु होला भनेर भन्नुभएको छ। निर्मला परिवेश बहिनीको कुन चाहिँ गीत होला दिदी, म अलिकति सम्झिन सकिनँ, तपाईँले सम्झिनुहुन्छ भने त्यो गीतको बोल चाहिँ मलाई लेखिदिनु होला है त। र उहाँको थुप्रै गीतहरू छन्, म अलिकति कन्फ्युज भएँ कुन चाहिँ गीत हो, यसो मलाई जानकारी गराउनु होला, नत्र भने कुनै निर्मला परिवेश बहिनीले लेख्नु भएको गीत सुनाउँछु है त। र तपाईँलाई त्यो गीतको बोल थाहा छ भने प्लिज दिदी मलाई यसो जस टेक्स्टमा पठाइदिनु होला है त। थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। अनि हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट, उहाँ लेख्नुहुन्छ नमस्ते योगराज भाइ, सबैको चाहिँ लोकप्रिय गोधुली साँझको सुमधुर गीत सुनि मनोरञ्जन लिइरहेको छु, धन्यवाद भाइ भन्नुभएको छ। दिलाम धन्यवाद।

जानकारीको लागि यो पेन्सन पट्टा चलचित्र यो आइतबार 3 बजे रेडिङ साउथ रेडिङ कम्युनिटी हलमा स्क्रिनिङ हुँदैछ। सोही दिन 7 बजे साँझ स्विन्डनमा पनि प्रदर्शन हुँदै रहेछ है त। र जो जो त्यो एरियाको श्रोताहरू हुनुहुन्छ अनि चाहिँ यो पेन्सन पट्टा चाहिँ साउथ रेडिङ कम्युनिटी हलमा चाहिँ हुँदैछ 3 बजे अनि यही कार्यक्रम चाहिँ 7 बजे चाहिँ स्विन्डनमा पनि फेरि त्यहाँ प्रदर्शन हुँदैछ। तपाईँहरू जानुभयो भने पक्का पनि इन्जोय गर्नुहोला। यो अघि एउटा गीत सुनाएँ मैले होइन जुनिजालाई, एकदमै यो अहिले बेबेसमा धेरै बजेको गीत हो जस्तो मलाई लाग्छ यो पेन्सन पट्टाको होइन। पहिला पहिला चाहिँ अब आजभोलि देखेको थिएन हामीले टप 10 हिट्स कार्यक्रमहरू गर्थ्यौँ र हप्तामा चाहिँ जुन गीत बढी बजे भनेर, अब अहिले त गीतहरू यति धेरै आइरहेका छन् होइन, गर्दा जस सुन्नेलाई चाहिँ निकै जस अलि राम्रो छ भनौँ न, भिजुअलको साथ हेर्न भिजुअलको साथ हेर्न पनि पाइन्छ, गर्दा गुड फर अस आवर लिसनर्सहरूको लागि भन्न चाहिँ चाहन्छु है त। अनि कैलाश भाइले एउटा गीत पनि मगाउनु भएको छ, त्यो गीत पनि सुनाउला। र उहाँले पनि दसैँ पार्टी चाहिँ हुँदै रहेछ उहाँहरूको, र यो चाहिँ कहिले हुँदैछ डेट 17 अक्टोबर स्याटरडेको दिन यो कार्यक्रम हुँदै रहेछ उहाँहरूको दसैँ पार्टी, गर्दा चाहिँ यहाँ टिकट प्राइसहरू चाहिँ 7 देखि 12 वर्षको 15 पाउन्ड, एडल्ट 13 देखि 69 वर्षको 25 पाउन्ड, अनि सिनियर 70+ को चाहिँ 20 पाउन्ड रहेछ है त। टिकट आर लिमिटेड टु 200 only, 200 टिकट मात्रै रहेछ, गर्दा तपाईँहरू अलिकति छिटो गर्नुपर्ने भयो है त। यो टाइम चाहिँ 5:30 बजेबाट झन्नै 12 बजेसम्म 11:30 सम्मको कार्य समय राख्नु भएको छ। ननिटन को अप स्पोर्ट्स क्लबमा हुँदैछ, भाइ थ्याङ्क यू भेरी मच है त। टिकट पाउने स्थानहरू चाहिँ शुभकामना ग्रोसरिज अनि नमस्ते नेपाली सेन्टर, डिभिसी लोकल स्टोर, डिएमके ग्रोसरिज, नरवीर लोकसाम, शुक्रराज राई, उहाँहरूलाई तपाईँहरूले कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ है त। भाइ थ्याङ्क यू भेरी मच यो जानकारीको लागि है त। अनि तपाईँहरूले पनि आफ्नो व्यक्तिगत कार्यक्रमहरू गर्दै हुनुहुन्छ, यसो बेबेसबाट चाहिँ जस जानकारी जाओस् भन्ने लागेको छ भने प्लिज चाहिँ हामीलाई जानकारी गराउनु होला है त। अब हाम्रो कैलाश भाइले मगाउनु भएको गीततर्फ लागौँ। खेम सेन्चुरी र दीपिका चाहिँ बायाम्बु मगरले गाउनु भएको गीत हो, नेत्र अर्यालको शब्द अनि सङ्गीत चाहिँ खेम सेन्चुरीको रहेको छ, एरेन्ज चाहिँ विनोद बाजु लालीले गर्नुभएको रहेछ। तपाईँहरू पनि गीत सुन्न चाहनुहुन्छ भने भ्याकेन्सी छ, मलाई जानकारी गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ अनि इमेल गर्न सक्नुहुन्छ yokraj.rai@bbs.com अथवा bbs.gorkha@bbs.com अनि हाम्रो बेबेसको म्यासेन्जरमा इनबक्स गर्न सक्नुहुन्छ। ल त कैलाश भाइ, इन्जोय गर्नुहोला, ह्याभ अ लभली विकेन्ड।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रीय स्वतंत्र पार्टी की सांसद आशिका तामाङले दशैं का नाम में होने पशु बलि प्रति आपत्ति जनाउँदै पशु कल्याण संबंधी कानूनी व्यवस्था प्रभावकारी बनाउन सरकार को ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठक में बोल्दै सांसद तामाङ,
4: दशैं आउन अब जम्मा 10 दिन जति बाकी छ, हामीलाई दशैं उत्सव हुन सक्छ तर निर्दोष जनावरहरुको लागि भने सभामुख महोदय दशैं दशा नै हो। किनभने सभामुख महोदय दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौ, त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय, खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुची चुची, ओ यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय। आज हजारौँ लाखौँ निर्दोष पशुहरूको बलि चढाइदिन्छ, त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर। जब म विदेश पुगे त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानुनी व्यवस्था रहेछ। अब भन्नु सभामुख महोदय, हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ? पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने तर पशुलाई वास्तविक सेवा र कल्याण कहिल्यै नदिने यो नीति कहिले खारेज हुन्छ? धन्यवाद।
3: रासुपाकी प्रमुख सचेतक शान्ति क्रान्ति शिका दिताले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ।
5: जेन्जी आन्दोलन, मधेसको साम्प्रदायिक दंगा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या, रसुवाको बाढी, यी घटनाको भीड़मा हराए सुकुम्बासीका पीड़ा र हराउन सक्लान बाढ़ीमा हराएका बालबालिकाको खोजी। हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौं? बजारमा नयाँ ट्रेण्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। नागरिकको पीड़ाबीच राज्यले भेद गर्न मिल्दैन, राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहौं, पीड़ितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणाम सहित उभियोस्।
3: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1-15 गतेसम्मको उपहारको घोषणा गरेको छ। नयाँ घोषणा अनुसार वर्षाका लालबाबु शाह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रुपियाँ बराबरको ल्युब अयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। आन्तरिक राजस्व विभागका अनुसार असोज 1-15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए, जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको संख्या 3,15,70,307 थियो। असोज 1-15 गतेसम्मको दैनिक 1 लाखका दरले पनि 15 जनाले पुरस्कार पाएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा भोलि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पुल बगाएको र वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सड़कमा मर्मत सम्हार गर्नुपर्ने भएकाले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो। वैकल्पिक बाटोका रूपमा परेवाटार, पिपलटार, आदमटार, बेलिनटार र मासटार प्रयोग हुँदै आएको छ। वैकल्पिक सड़कको विभिन्न स्थानमा थप मर्मत सम्हार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनले सो अवधिमा यात्रु तथा सवारी चालकलाई धादिङ बेसी सुनौला बजार, भोर्के कोशी खोला, फोस्रेटार, कल्लेरीटार लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। अबदेखि सुरक्षा निकायले पनि खाना पकाउने ग्यास बिक्री गर्ने भएका छन्।
6: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई ग्यास बिक्रीको अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको कार्यक्रममा उहाँले मुलुकमा ग्यास वितरणमा असहज असर परेको समयमा सुरक्षा निकायबाट बिक्रीमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेका छन्। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको पनि कम्तीमा 1-2 आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको उल्लेख गर्नुभएको छ।
3: दुबईबाट तेल अवीवका लागि उडेको विमानमा सहपाइलटले मुख्य पाइलटमाथि छुरा प्रहार गरेका छन्। जोर्डनको आकाशमाथि उडिरहेका बेला ओमनका सहपाइलटले अचानक क्याप्टेन स्मिथ मच्छरमाथि छुरा प्रहार गरेका थिए र विमानलाई खसाल्न शुरू गरेका थिए। विमान 30 सेकेण्डभन्दा कम समयमै करिब 14,000 फिट तल खसेको थियो। यात्रु र क्याबिन क्रू ककपिटभित्र पसेर ती सहपाइलटलाई नियन्त्रणमा लिएपछि साउदी अरबको ताबुकमा विमान सुरक्षित रूपमा आपतकालीन अवतरण भएको थियो। उडानका क्रममा आक्रमणमा परेका दुबई फ्लाइ दुबईका पाइलट मचारले त्यस बेलाको परिस्थिति बताउनु भएको छ.
2: I knew the door was just there. Then at that time I said, I will not get up.
3: यो BFBS कुल कर्म रेडियो हो.

ब्युटिफुल गीत कृष्ण गुरुङले गाउनुभएको गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. थ्याङ्क यू भेरी मच. हाम्रो बिना गुरुङ बहिनी हुनुहुन्छ नानीटनबाट, उहाँले भोइस म्यासेज पठाउनु भएको रहेछ. उहाँको छोराको जन्मदिन परेको रहेछ. एउटा गीत डेफिनेटली हामी सुन्नेछौँ बहिनी, यसो सुन्दै गर्नु होला है त. अनि हाम्रो चाहिँ आरपी लिङ्देन ज्यू हुनुहुन्छ, योग बाइसीहरू अल द वे फ्रम डोनकास्टर. हिजोको गीत सुन्न आतुर चाहिँ भएर समय भए, वाइ नट भन्दै हजुरहरूले नै बेबेस प्रेमीहरूलाई मागेनी मेला गीत तिरोपो भनेर भन्नुभएको छ. यो गीतै मगाउनु भएको होला होइन, म अलिकति यहाँ कन्फ्युजन भएँ. एनिवे थ्याङ्क यू भेरी मच हजुरलाई. अनि यहाँ चाहिँ हाम्रो पुष्पकला राई ज्यू हुनुहुन्छ र उहाँ चाहिँ ग्रेट यहाँ लन्डनमा बसोबास गर्नुहुँदो रहेछ. उहाँ लेख्नुहुन्छ, नमस्कार योग सर, हजुरको प्रोग्राम भन्दै सुन्दै भान्सामा लागेको छु है. कति रमाइलो यो बिएबेस रेडियो सुन्न पाइने पाइनँ भने त एकदमै सुनसान एक्लोपन लाग्ने यो ठाउँमा. जब नेपालबाट 2009 परिवारसँग युके आएदेखि सुन्न थालेकी हुँ. यसरी नै सधैँ बेला राम्रो राम्रो प्रोग्रामहरू सुन्न पाइरहँ. धन्यवाद. नमस्कार, म पुष्पकला राई ग्रेसबाट भन्ने भएको छ. एकदमै राम्रो ठाउँ छ होइन तपाईँहरूको त्यहाँ चाहिँ. अब लेक साइड सपिङ सेन्टर ठुलो छ, यतापट्टि डार्टफोर्ड क्रस गर्नुभयो भने फेरि चाहिँ ब्लु वाटर त्यहीँ छ. अब हामी चाहिँ यहाँबाट झन् एक घन्टाको ड्राइभिङ गरेर आउनुपर्ने हुन्छ. राम्रो ठाउँ बस्नु भएको रहेछ. ल हजुरले गीत सुन्नुहुन्छ भने मैले त्यहाँ टेक्स्ट पनि गरेको छु, यसो तपाईँको रोजाएको गीत पनि सुन्न सकिन्छ. यसो मलाई जानकारी गराउनु होला है त, खाना पकाउँदै यसो गीतहरू तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ, तपाईँले सुन्न सक्नुहुन्छ है त. अनि हाम्रो चाहिँ कृष्ण चामलिङ दाजुले पनि अहिले मारामार एक्सर्साइज गर्दै हुनुहुँदो रहेछ. हेलो यो भन्नुभएको छ, नमस्कार दाई, गुड इभिनिङ, लिसनिङ एन्ड इन्जोइङ टु योर लभली सो. आज घमाइलो रमाइलो छ यता ब्रोडवेतिर, त्यतातिर पनि रमाइलो होला. आज किशन राई भाइको कुनै गीत सुनाइदिनु होला, जिएम कमान्डो दिँदैछु भनेर भन्नुभएको छ है त दाई. अब के भन्नु, अहिले अब हामीभन्दा यङ देखिनुहुन्छ तपाईँको, अब यसो हेर्दा त होइन एकदमै फिट एन्ड फाइन, एकदमै जस रन दिँदै हुँदो रहेछ दाई. थ्याङ्क यू भेरी मच. र तपाईँ मात्र यस्तो एउटा दाई हुनुहुन्छ जहाँ पुगे पनि हामीलाई सम्झिनुहुन्छ, एकदमै खुसी लाग्छ. पहिला अब तपाईँले लोरी कुदाउँदा पनि जस जानकारी गराइराख्नु एकदमै खुसी लाग्छ. अनि त्यसपछि फेरि नेपाल जानुभयो, 2-3 वर्ष अघि सुनसान भएको थियो, अहिले आएर चाहिँ जस जानकारी गराइराख्नु भएको छ, जहाँ गए पनि हामीलाई सम्झिनुहुन्छ, एकदमै खुसी लाग्छ दाई. थ्याङ्क यू भेरी मच. अब भने हाम्रो धनकुमारी तुलाचन को चाहिँ म गीत राख्न चाहिँ चाहन्छु, र दिदीको गीत मैले त भुलिसकेको रहेछु, र हाम्रो निर्मला परिवेश राई बहिनीले गाउनु भएको, सत्यकला राई बहिनीले चाहिँ गाउनु भएको, निर्मला परिवेश बहिनीले लेख्नु भएको है महेश काटाको सङ्गीतमा भन्दा मलाई ठक्क त्यो गीतको याद आयो. र यो गीत सुनाउँछु, र त्यसपछि भने हाम्रो बिना गुरुङ बहिनीको छोराको बर्थडे छ, त्यो गीत हामी सुन्नेछौँ. अनि अहिले आज केही गजलहरू त्यहाँ तयार पारेको छु, त्यो गजलहरू म तपाईँहरूलाई वाचन गरेर सुनाउँछु. अनि 6:28 जाँदा चाहिँ प्रसुना कडेल बहिनी हुनुहुन्छ नेपालमा, उहाँ चाहिँ नर्स हुनुहुन्छ, नेपालमा गएर केही उहाँको टिम लगेर चाहिँ विभिन्न ठाउँमा मेडिकल जस सेवाहरू प्रदान गर्नुभयो, र त्यस सम्बन्धी गरेको कुराकानी तपाईँहरूको सेवामा प्रस्तुत गर्नेछु. ल त दिदी, हजुरले भन्नुभएको गीत यही नै हुनुपर्छ, इन्जोय गर्नु होला.

0: हजुर, धन कुमारी तुलाचन दिदी हुनुहुन्छ, उहाँको लागि यो गीत राखिदिएको थिएँ। आशा छ दिदीको लागि सही गीत नै पर्यो होला। सत्यकला राई गाउँदै हुनुहुन्थ्यो, निर्मला परिवेश राई बहिनी। यति बेला त किचनको टाइम हो, सायद सुन्दै हुनुहुन्छ कि महेश खड्काको सङ्गीतमा हामीले यो गीत सुन्यौँ। दिदी थ्याङ्क यू भेरी मच, कहिले काहीँ यसो गीतहरू मगाउँदै गर्नु होला है त। 5:18 गइसकेको छ, केही बेरमै हाम्रो चाहिँ गीत सुन्नेछौँ। हाम्रो बिना गुरुङ बहिनीको चाहिँ छोराको बर्थडे रहेछ है त। हाम्रो ललित साहबले पनि मिठो चाहिँ जस कविता भन्दा पनि भावनै भनौँ, उहाँ लेखेर पठाउनु भएको रहेछ। डियर भाइ नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ, कार्यक्रम रमाइलो भइरहेको छ। थ्याङ्क यू साहब अनि दिदी, आज विश्व मुस्कान दिवसको पावन अवसरमा बिएफबिएस गोर्खा रेडियोको उच्च कदर गर्दै जानी नजानी एउटा सानो मुक्तक लेख्ने प्रयास गरेका छौँ, सम्भव भए कृपया समय निकालेर वाचन गरिदिनु होला भनेर भन्नुभएको छ। वाचन नगर्ने त कुरै भएन साहब, तपाईँ त एकदमै मल्टी ट्यालेन्टेड व्यक्ति हुनुहुँदो रहेछ। पहिला पहिला कविता लेख्नु भने पर्वतीतिर कतिको प्रकाशित गर्नुहुन्थ्यो, कविता कुसुम कार्यक्रम हुनुहुन्थ्यो बिएबिएसबाट, कतै पठाउनु भएको थियो कि त्यति बेला, र यसो त्यस्तो क्षणहरू छन् भने यसो त्यो पनि सेयर गर्नुहोस् है साहब भन्न चाहिँ चाहन्छु। उहाँ लेख्नुहुन्छ, तिम्रै मिठो स्वर गुन्जिन्छ परदेशको घर आँगनमा, तिम्रै मिठो स्वर गुन्जिन्छ परदेशको घर आँगनमा, तिम्रो मिठो सन्देशले गाँसिन्छ साथीभाइको नाता, तिम्रो मिठो सन्देशले गाँसिन्छ साथीभाइको नाता, माया सद्भाव छर्दै, माया सद्भाव छर्दै गुन्जिरहोस् तिम्रो सुमधुर आवाज, हे गोर्खा रेडियो तिमी नै हौ हाम्रो खुसीको उपहार, हे गोर्खा रेडियो तिमी नै हौ हाम्रो खुसीको उपहार। अनि अर्को छ, परदेशीको साथी बनी घरदेशको याद दिलाउँछौ, परदेशीको साथी बनी घरदेशको याद दिलाउँछौ, टाढा रहेका मनहरूलाई तिम्रै स्वरले जोडाउँछौ, टाढा रहेका मनहरूलाई तिम्रै स्वरले जोडाउँछौ, आशा उमङ्ग र मायाको दीप सधैँ बलिरहोस्, आशा उमङ्ग र मायाको दीप सधैँ बलिरहोस्, हे गोर्खा रेडियो कालान्तरसम्म यसरी नै गुन्जिरहोस्, हे गोर्खा रेडियो कालान्तरसम्म यसरी नै गुन्जिरहोस्। वाउ साहब, थ्याङ्क यू भेरी मच हजुर, विश्व मुस्कान दिवसको हार्दिक शुभकामना, हस्त सप्तान्तको सुखमय सप्तान्त सुखमय रहोस् भनेर भन्नुभएको छ। दाई र दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। टेक्नल त चमला गाईज्यूले यहाँ एउटा भिडियो पठाउनु भएको रहेछ, हजुर यो चाहिँ फुलको पठाउनु भएको रहेछ, हजुर थ्याङ्क यू भेरी मच हजुर। यहाँ ओहो, फुल त अब तिहार लाग्यो, यो फुलहरू मखमली यो सयपत्री फुल देख्दा त जस घरको याद आउँछ। राम्रो धेरै पनि रोप्नु भएको रहेछ, कहाँबाट हुनुहुन्छ तपाईँ? एकदम खुसी लाग्यो, यहाँ साउन्ड चाहिँ के छ मैले सुन्न भएको छैन, गर्दा धेरै धेरै धन्यवाद हजुर तपाईँलाई पनि है त। अनि छवि थापा दाजु लेख्नुहुन्छ, नमस्कार योग भाइ, ह्याप्पी स्माइली डे, मैले मुस्कान दिवस रहेछ आज, जस हजुरको मिठो स्वरमा लोकप्रिय कार्यक्रम वकिङका साथ सुनिरहेको छु, सबैको सप्तान्त शुभ रहोस् भनेर भन्नुभएको छ दाई। थ्याङ्क यू भेरी मच हजुर, गीत सुन्नुहुन्छ भने यसो जानकारी गराउनु होला है त, तर अलिक क्युमा तपाईँ अलिकति पछि हुनुहुन्छ हजुर। भन्दै अब बिना गुरुङज्यूको अडियो म उहाँले भोइस म्यासेज प्ले गर्छु, त्यसपछि उहाँको छोराको नाम भन्नुभएको छैन, एनिवे भान्जालाई पनि हामी बेबेस परिवारको तर्फबाट धेरै धेरै शुभकामना। आज जस केक काट्ने कार्यक्रम फ्यामिली ग्यादरिङ त्यसै पनि होला, ह्याप्पी बर्थडे टु यु भान्जा। अनि तपाईँको आमाको म्यासेज यस्तो छ है त,
1: नमस्ते गुड आफ्टरनुन दाजु, म ननिटनबाट हजुरको कार्यक्रम सुन्दैछु। आज मेरो छोराको जन्मदिन परेकोले एउटा कुनै पनि जन्मदिनको गीत सुनाइदिनु हुन अनुरोध गर्दछु दाजु, धन्यवाद।

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर, बिना गुरुङ बहिनी ननिटनबाट उहाँको छोराको आज बर्थडे, एउटा गीत पनि सुन्यो भान्जाको लागि, अनि उहाँले नै गाउनु भएको गीत पनि आज उहाँको छोराको स्पेसल डे भएको कारणले गर्दा तपाईँको गीत पनि मलाई जय मनपर्छ नि राखेँ उहाँकै शब्द सङ्गीतमा, जस बिना बहिनी गाउँदै हुनुहुन्छ। थ्याङ्क यू भेरी मच। अरू पनि गीतहरू छन् भने यसो पठाइदिनु होला है त। 5:33 गइसकेको छ र अघि पनि जानकारी गराएको थिएँ, यो हाम्रो चाहिँ प्रवीण भट्टराईज्यू हुनुहुन्छ प्रयास भनेर चाहिँ यहाँ टिकटकतिर उहाँको केही गजलहरू देखेको थिएँ, त्यही गजलहरू नै आज एक दुईवटा चाहिँ म यहाँ वाचन गर्दैछु। मेरो वाचनशैली त्यति राम्रो छैन, तैपनि यसो अलिकति केही चाहिँ नयाँपन ल्याउँ कि भने यहाँ एक दुईवटा वाचन गर्दैछु। इन्जोय गर्नु होला है त। प्रवीण भट्टराई प्रयासको पहिलो गजल यस्तो छ। म गाउँमा तिमी सहर भएर होला, म गाउँमा तिमी सहर भएर होला, हराउँदैछ माया बेखबर भएर होला, म गाउँमा तिमी सहर भएर होला, हराउँदैछ माया बेखबर भएर होला, फेरियो कि तिम्रो रोजाइ बत्लियो मन, फेरियो कि तिम्रो रोजाइ बत्लियो मन, चिसिँदैछ प्रेम, चिसिँदैछ प्रेम अन्तै नजर भएर होला, चिसिँदैछ प्रेम अन्तै नजर भएर होला, म त अझै उही पुरानो बाटो कुरिरहेछु, म त अझै उही पुरानो बाटो कुरिरहेछु, तन मनमा उही पुरानै रहर भएर होला, म त अझै उही पुरानो बाटो कुरिरहेछु, तन मनमा उही पुरानै रहर भएर होला, चोट तिमीले दिँदा पनि, चोट तिमीले दिँदा पनि गुनासो गरिन मैले, चोट तिमीले दिँदा पनि गुनासो गरिन मैले, तिम्रो हरेक शब्दमा नै जहर भएर होला, तिम्रो हरेक शब्दमा नै जहर भएर होला, प्रयास अब रोएर पनि के पाउनु नै छ र है, आफ्नै भाग्यको पाना बगर भएर होला, आफ्नै भाग्यको पाना बगर भएर होला। प्रयासज्यूको पहिलो गजल यस्तो थियो। अब दोस्रो गजलतर्फ लागौँ। हातमा पैसा हुँदा, हातमा पैसा हुँदा यहाँ आफ्ना मान्ने धेरै भेटे, हातमा पैसा हुँदा यहाँ आफ्ना मान्ने धेरै भेटे, दिन बिक्रिए हेर अचेल, दिन बिक्रिए हेर अचेल रूप छान्ने धेरै भेटे, हातमा पैसा हुँदा यहाँ आफ्नो मान्ने धेरै भेटे, दिन बिक्रिए हेर अचेल रूप छान्ने धेरै भेटे, उता जाँदा उतै ठिक्क, उता जाँदा उतै ठिक्क, यता आउँदा यतै ठिक्क, मौका छोपी पीठ पछाडि छुरा हान्ने धेरै भेटे, उता जाँदा उतै ठिक्क, यता आउँदा यतै ठिक्क, मौका छोपी पीठ पछाडि छुरा हान्ने धेरै भेटे, धेरै भयो छल कपटको जालो भित्रभित्र यहाँ, धेरै भयो छल कपटको जालो भित्रभित्र यहाँ, देखावटी माया देखाई खुट्टा तान्ने धेरै भेटे, धेरै भयो छल कपटको जालो भित्रभित्र यहाँ, देखावटी माया देखाई खुट्टा तान्ने धेरै भेटे, समयले चिनायो मान्छे अनुहारको पर्दा खोली, समयले चिनायो मान्छे अनुहारको पर्दा खोली, मुखमा आफ्नै मनभित्र पढाइ ठान्ने धेरै भेटे, मुखमा आफ्नै मनभित्र पढाइ ठान्ने धेरै भेटे, अनुहारमा दुःख देखाइ आँसु झार्नेहरूले नै, अनुहारमा दुःख देखाइ आँसु झार्नेहरूले नै, मनमा खुसी लुकाएर पीडा मान्ने धेरै भेटे, अनुहारमा दुःख देखाइ आँसु झार्नेहरूले नै, मनमा खुसी लुकाएर पीडा मान्ने धेरै भेटे, यो मतलबी सहरमा, यो मतलबी सहरमा कदर कतै छैन मनको, यो मतलबी सहरमा कदर कतै छैन मनको, आफ्नो दुनो सोझ्याउने दाउ मात्रै जान्ने भेटे, हातमा पैसा हुँदा यहाँ आफ्ना मान्ने धेरै भेटे, दिन बिक्रिए हेर अचेल रूप छान्ने धेरै भेटे, दिन बिक्रिए हेर अचेल रूप छान्ने धेरै भेटे। हजुर, प्रवीण भट्टराई प्रयासज्यूको कलमबाट सृजित केही गजलहरू सुनिराख्नु भएको छ। अब अर्को गजलतर्फ लागौँ। उहाँको कलम यसरी अगाडि बढेको छ। फुल टिपेर राख्न सकिएला, फुल टिपेर राख्न सकिएला सुवास कसरी राख्नु, फुल टिपेर राख्न सकिएला सुवास कसरी राख्नु, पारी जात झैँ रहेछ पिरती, पारी जात झैँ रहेछ पिरती, त्यो आभास कसरी राख्नु,
फूल टिपेर राख्न सकिएला सुवास कसरी राख्नु पारी जात झैं रहिछ पिराती त्यो आभास कसरी राख्नु रातभरि फुलेर बिहानै भुइँभरि झरी जाने तिम्रो माया रातभरि फुलेर बिहानै भुइँभरि झरी जाने तिम्रो माया छिनमै सकिने खुसीको क्षण उदास कसरी राख्नु रातभरि फुलेर बिहानै भुइँभरि झरी जाने तिम्रो माया छिनमै सकिने खुसीको क्षण उदास कसरी राख्नु ऋतु फेरिए बाटो फेरिए भेटघाट सबै छुटे यहाँ ऋतु फेरिए बाटो फेरिए भेटघाट सबै छुटे यहाँ झुटो कसम र बाचामा अब झुटो कसम र बाचामा अब विश्वास कसरी राख्नु यादका ती पानाहरू मेटिएर कहिले जाँदैनन् यादका ती पानाहरू मेटिएर कहिले जाँदैनन् आफ्नै मुटुको चिहान बनाई इतिहास कसरी राख्नु उदाउँछ जुन तारा सधैँ रात परेपछि आकाशमा उदाउँछ जुन तारा सधैँ रात परेपछि आकाशमा बादलले छोपेको रातमा प्रकाश कसरी राख्नु भन्छन् प्रयास यो संसार त स्वार्थको बजार मात्र हो भन्छन् प्रयास यो संसार त स्वार्थको बजार मात्र हो देखावटी आफ्नो पनमा आस कसरी राख्नु फूल टिपेर राख्न सकिएला सुवास कसरी राख्नु पारी जात झैँ रहिछ पिराती त्यो आभास कसरी राख्नु कति मिठो गजल होइन अब अर्को गजल राखौँ प्रवीण भट्टराई प्रयासज्यूको कलमबाट सृजित केही गजलहरू आज तपाईँहरूलाई सुनाइरहेको छु काँडा रोपे बिझाउँछ फुल रोपे सुवास दिन्छ काँडा रोपे बिझाउँछ फुल रोपे सुवास दिन्छ धैर्य राख जीवनमा समयले निकास दिन्छ काँडा रोपे बिझाउँछ फुल रोपे सुवास दिन्छ धैर्य राख जीवनमा समयले निकास दिन्छ अँध्यारोले छोपे पनि बाटो हराउँदैन कहिले साना साना जुनकेरीले पनि रातलाई प्रकाश दिन्छ काँडा रोपे बिझाउँछ फुल रोपे सुवास दिन्छ धैर्य राख जीवनमा समयले निकास दिन्छ सम्बन्धमा स्वार्थ भए माया कहाँ टिक्न सक्छ निष्पट मनले मात्र साँचो विश्वास दिन्छ हारेर बस्नु हुँदैन लक्ष्य टाढा भए पनि निरन्तर मेहनतले सफलताको आभास दिन्छ दुःखका दिन आए भन्दै आँसुमा डुब्नु हुँदैन सङ्घर्षसँग जुत्ने साहसले मनमा उल्लास दिन्छ घाउ जति गहिरो होस् समयले निको पार्छ कर्म गरे जीवनले सधैँ नयाँ प्रयास दिन्छ काँडा रोपे बिझाउँछ फुल रोपे सुवास दिन्छ धैर्य राख जीवनमा समयले निकास दिन्छ अब प्रवीण भट्टराईज्यूको कलमबाट सृजित अन्तिम कविता सुनाऊ ढिला गर्यौ तिमीले अब फर्केर के हुन्छ छिया छिया भइसकेको मुटु चर्केर के हुन्छ सजाएको थिएँ हजारौँ सपना आँखाभरि यिनै आँखाबाट आज आँसु धर्केर के हुन्छ बत्लिएछ तिम्रो मन बत्लियो तिम्रो बाटो छुटिसकेको सम्बन्ध अब तर्केर के हुन्छ पर्खाइमा बिते मेरा अनगिन्ती ती रातहरू
पर्खाइमा बिते मेरा अनगिन्ती ती रातहरू समय नै घुमिसकेपछि सर्केर के हुन्छ जिन्दगीले धेरै कुरा सिकाएको छ आज जिन्दगीले धेरै कुरा सिकाएको छ आज बितेको मायाको कथामा बितेको मायाको कथामा झर्केर के हुन्छ ढिला गर्यौ तिमीले अब चर्केर के हुन्छ चिया चिया भइसकेको मुटु चर्केर के हुन्छ चिया चिया भइसकेको मुटु चर्केर के हुन्छ हजुर यही नै थियो प्रवीण भट्टराई प्रयासज्यूको आजको अन्तिम गजल आशा छ तपाईँहरूलाई मन पर्यो होला

0: यो BFBS कुलकार रेडियो हो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर उदित नारायण झाले गाउनुभएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। आधुनिक सज 5:54 गइसकेको छ। अब भने खगेन्द्र यक्षुज्यूले गाउनु भएको मागेनी मेलातिर लागौँ, र यो गीत चाहिँ डोनकास्टरबाट हाम्रो आरपी लिङदेनजी हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको। आशा चाहिँ सुन्दै हुनुहुन्छ होला। ह्याप्पी फ्राइडे हजुर, इन्जोय गर्नुहोला। हाम्रो चाहिँ निता कोइराई बहिनी गीत छ, अर्को आवरमा हामी सुन्नेछौँ। र तपाईँहरूले गीत सुन्न चाहनुहुन्छ भने भ्याकेन्सी छ, र तपाईँहरूले मलाई जानकारी गराउन सक्नुहुन्छ है। त यही गीत सुन्दै हामी समाचारतर्फ लागौँ।

0: स्थानीय समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनको चालु अधिवेशन मध्यरातीदेखि अन्त्य हुँदैछ। चालु अधिवेशनको आज बसेको अन्तिम बैठकमा सांसदहरूले सरकारको आलोचना गरेका छन्।
4: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै सरको आलोचना गर्नुभएको छ।
5: बालेन्द्र सरकारले फाँसीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट सुरु भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। संकट दिन दिनै गहरिँदैछ। हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौँ, फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनता प्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थाप्न सकिँदैन। फाँसीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो।
4: राप्रपाका सांसद ज्ञानेन्द्र साईले जेन्जी आन्दोलनमा राष्ट्रको सम्पत्ति जलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ।
6: यो 6 महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्छ। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो 6 महिनामा चाहिँ कामको सुरुवात के भयो? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेन्जी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 जना मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ। त्यहाँ हामी बन्द गयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 महिना भयो। तपाईँहरूले एउटा अनुसन्धानको अपनी गर्नुभएको छ, अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
4: नेपाली कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। सांसद प्रमेश हमाल।
7: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन। त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन? संसदको रेकर्डबाट यो हट्नु पर्दैन? संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
4: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालु अधिवेशनबाट प्रधानमन्त्रीको उत्तर नलिइकनै जिल्ला फर्कनु पर्दा खल्लो लागेको बताउनु भएको छ।
8: सरकार प्रमुखलाई नै दिएको क्वेसनहरूको उत्तरहरू हामीले धेरै पाएनौँ, जनताहरूको आवाजहरू हामीले धेरै उठाएका थियौँ, त्यसको उत्तरहरू पाएनौँ। आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ। म फर्किँदैछु, तर उत्साहका साथ फर्केको छैन, किनभने सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट भोजपुरी जनताहरू लगायत सम्पूर्ण विपक्षी दलको सांसदहरूले जितेको उत्तर दिन सकेको छैन। म आज दुःखका साथ सभामुख मार्फत सरकारका प्रमुख लगायत सरकारलाई फेरि अब 3 महिनापछि हाम्रो भेट होस्, तपाईँहरू आफैले आफ्नो सरकार नढाल्नु होला।
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले पनि चालु अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन बनेको बताउनु भएको छ।
9: अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्। हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुसी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौँ भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्। त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ। अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ।
3: नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएको चारवटै अभ्यास खेलमा पराजित भएको छ। पोखरा रंगशालामा आज सम्पन्न टी20 पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट संघ 11 भुटानी टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै भुटानले नेपाल भ्रमण अन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा हार बेहोरेको छ। घरेलु टोली गण्डकी र ख्यान 11 2-2 खेलमा भुटान पराजित भएको छ। नमस्कार, अहिलेसम्मको खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर आदरणीय श्रोताहरू, धादिङको बसमा थ्री बोलको गीत तपाईँले सुन्दै हुन्थ्यो। बबुल गिरी समीक्षा अधिकारी र पूजा देवकोटाले गाउनु भएको गीत है। धादिङवासीहरू थुप्रै हुनुहुन्छ नै, बेलायतमा नेत्र अर्यालको शब्द अनि सङ्गीता चाहिँ गोविन्द पङ्गेनीको रहेको थियो। हामी थर्ड आवरमा प्रवेश गरेको छौँ। आजको अन्तिम कार्यक्रममा प्रसुना कडेल बहिनी हुनुहुन्छ नर्स, उहाँसँग हामी कुराकानी गर्दैछौँ, म कुराकानी गर्दैछु। उहाँ चाहिँ भर्खर नेपालमा गएर बाढी पीडितहरूको लागि केही अब मेडिकल सम्बन्धी उहाँले चाहिँ जस सेवा पुऱ्याएर आउनुभयो र उहाँको अनुभवबाट हामी सुन्नेछौँ। यसो सुन्ने प्रयास गर्नुहोला। अनि आउँदो मन्डे चाहिँ गोर्खा ट्रेनिङ कम्पनीका हाम्रो मेम्बर्सहरूले चाहिँ त्यहाँ विभिन्न जस च्यारिटी ब्यानर गएर 11,000 प्लस चाहिँ यो बाढी पीडितहरूको लागि चाहिँ जस उहाँले उठाउनु भएको रहेछ। र यस सम्बन्धी हाम्रो गोर्खा ट्रेनिङ कम्पनीको ओसी हुनुहुन्छ हाम्रो मेजर ज्ञान ढेङ्गा साहब, उहाँसँग गरेको कुराकानी चाहिँ यो मन्डे बेलुकी 5:28 जाँदा सुन्ने प्रयास गर्नुहोला है। त जस एकदमै गुड अमाउन्ट चाहिँ उठाउनु भएको रहेछ एचक्यूबिजी थ्रु प्रधानमन्त्रीको राहत कोषमा उहाँले पठाउने चाहिँ प्लान गर्दै हुनुहुन्छ र उहाँसँग गरेको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ। अब भाइहरूको पनि ट्रेनिङ करिकरि सकिन लाग्यो। 4 त उहाँहरूको पासिङ आउट पऱ्यो, त्यसपछि उहाँहरू चाहिँ आफ्नो पल्टन जानुहुन्छ र अब साथीभाइहरूसँग छुट्दा रुँदै जस पल्टनतिर गएको मेरो अनुभव पनि छ ब्याक इन 1991। अनि त्यो एकदमै इमोसनल पनि हुन्छ। अब 9 एउटै सेक्सनमा बसेको, एउटै चाहिँ अब चिज खेलेको होइन, गर्दा त्यो चाहिँ हामी त्यसरी छोड्दा एकदमै साह्रो हुन्छ। छवि थापा दाजु भन्नुहुन्छ, नमस्ते योग भाइ, आराम छु र आरामताको कामना गर्दछु। हजुरको स्वरमा विभिन्न उपयोगी जानकारी, ताजा चाहिँ खबरहरू र मिठा मिठा गीत सङ्गीतको चाहिँ सङ्गालो कार्यक्रम सुनिरहेको छु। प्रवीण भट्टराईका गजलहरू हजुरको मिठो स्वरमा कति मिठो थियो। हजुर दुवैजनालाई धन्यवाद, समयले साथ दियो भनेर उहाँले एउटा गीत मगाउनु भएको छ। त्यो गीत म केही बेरमा सुनाउनेछु, तर त्योभन्दा अगाडि चाहिँ हाम्रो निता कोइराई बहिनी हुनुहुन्छ र उहाँको गीत म सुनाउनेछु, त्यसपछि दाईको गीत हुन्छ है। त यो गोर्खा वेलफेयर एडभाइजर खोजिराख्नु भएको छ चाहिँ सोल्स बढी अनि अल्ड सर्टको लागि, र यदि तपाईँहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने गोर्खा वेलफेयर एडभाइजर है त, र यो चाहिँ रोल र त्यसमा चाहिँ स्यालरी पनि 28,500-32,500 यो चाहिँ नट ब्याड, डिपेन्डिङ अन तपाईँको एक्सपिरियन्समा फरक पर्छ। अनि यो पर्मानेन्ट पोजिसन हो, त्यसमा चाहिँ तपाईँहरूको 6 मन्थ चाहिँ प्रोभेसन पिरियड भन्छ, यो नर्मली सबै कम्पनीमा हुन्छ। पर्मानेन्ट जब हो, 37 घन्टा + 37.5 आवर्स तपाईँहरूको छ। अनि हाइब्रिड वर्किङ सिस्टम हुन्छ, तपाईँले 3 अफिस आउने, 2 चाहिँ घरबाट पनि काम गर्न सक्नुहुन्छ। 25 चाहिँ ब्याङ्क हलिडे पाउनुहुन्छ, 25 ब्याङ्क हलिडे होइन एनुअल लिभ अनि ब्याङ्क हलिडे पाउनुहुन्छ है त। अनि कन्ट्रिब्युसन तपाईँले जति गर्नुहुन्छ त्यसमा चाहिँ 10% चाहिँ एम्प्लोयरले यस कन्ट्रिब्युसन गरिदिन्छ, त्यो छ है त। ए तपाईँले एप्लिकेसन डेडलाइन चाहिँ 11 अक्टोबरभित्र यो एप्लिकेसन सब्मिट गरिसक्नुपर्ने हुन्छ, अनि 19 र 26 अक्टोबर चाहिँ तपाईँहरूको इन्टरभ्यू हुन्छ। हजुर यति नै गरौँ होला होइन। तमु लम परिवार युकेको हिजो हाम्रो चाहिँ रामचन्द्रज्यूसँग चाहिँ इन्टरभ्यू भयो र उहाँहरूको यो 10 अक्टोबरमा चाहिँ एम्पायर हलमा 4:00 यो चाहिँ पहिलो वार्षिक भेटघाट कार्यक्रम हुँदै नै छ, जुन कुरा मैले तपाईँलाई जानकारी गराइसकेँ। अनि अर्को चाहिँ यो बेजिङ स्टोक नेपाली समाज युकेको चाहिँ दसैँ धमका कार्यक्रम हुँदैछ, यो 10 अक्टोबर सटरडेको दिन 4:00-9:00 कार्यक्रम राख्नु भएको छ, पब्लिक फिल्ड सेन्टरमा हुँदैछ है। त यो चाहिँ बेजिङ स्टोकमा RG24 9AEमा तपाईँ जान सक्नुहुन्छ। त्यहाँ चाहिँ तारा लक्सम, उहाँ चाहिँ नेपाली तारा सिजन 2 प्रथम उपविजेता हुनुहुन्छ, फर्स्ट रनर अप, अनि निता थापा मगर, उहाँ चाहिँ भोइस अफ द भोइसको चाहिँ सिजन 6 चाहिँ उहाँ चाहिँ कन्टेस्टेन्ट भन्दा पनि उहाँ चाहिँ विजेता हुनुहुन्छ। अघि हाम्रो कैलाश भाइले एउटा यहाँ चाहिँ ऊ पठाइदिनु भएको थियो यो जानकारी, द भोइसको कुरा रहेछ, र यो चाहिँ सुशील नेपाल हुनुहुन्छ, उहाँकै यो अफिसियल सायद फेसबुक पेज होला, यो अफिसियल नै होला, र यो सिजन 8 चाहिँ October 9 सुरु हुँदैछ भनेर यहाँ चाहिँ हिमालयन टेलिभिजन HD र द भोइस अफ नेपालको अफिसियल युट्युबमा भनेर भन्नुभएको छ। कोचमा प्रमोद खरेल, मिलन नेवार, नरेन लिम्बू अनि एकदेव लिम्बू यहाँ भनेर चाहिँ जस यो पठाइदिनु भएको रहेछ। हजुरलाई पनि धेरै धेरै धन्यवाद, म पनि यो भोइस चाहिँ फलो गर्छु। हजुर यसपटक दुईजना नयाँ कोचहरू आउनुभएको छ, गर्दा निकै पृथक होला भन्दै निता बहिनी हजुरको गीत है त लता मङ्गेशकरले गाउनु भएको गीत सुनाउँछु, र त्यसपछि एउटा प्रोमो ब्रेक, अनि हाम्रो चाहिँ छवि थापा दाजु गीत आउँछ है, अनि हामी अथवा म हाम्रो प्रसुना कडेल बहिनीसँग कुरा गर्छु।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर सबि थापा दाजुको लागि यो गीत प्रकाश दुत्राज र शान्ति सिंह परियारले गाउँदै हुनुहुन्छ, आशा छ दाइले सुन्दै हुनुहुन्छ होला। यसपछि भने हामी चाहिँ अथवा म प्रसुना करेल बहिनीसँग कुरा गर्छु, त्यसपछि हाम्रो कृष्ण चामलिङ दाजुको गीत किसान राईको आवाजमा हुनेछ, झन्डै भुलिसकेपछि दाइले सम्झनु भयो, थ्याङ्क यू। र त्यसपछि भने एउटा प्रोमो ब्रेक अनि हाम्रो होमा पाइम लिम्बूज्यूको गीत है त उहाँकै गीत राखिदिएको छु, सुनिता थेगिम र नोगेन लिम्बूले गाउनु भएको गीत हामी सुन्नेछौँ।

0: हजुर नमस्ते, कार्यक्रम बिहेबे सम्वादबाट म योगराज राईको बिहेबे सम्वादमा आज प्रसुना कडेल बहिनी हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। र उहाँ चाहिँ पेसाले नर्स हुनुहुन्छ, नेपालीज नर्सिङ एसोसिएसन युके कि चाहिँ पूर्व अध्यक्ष तथा एनआरएनएको केन्द्रीय सचिव हुनुहुन्छ। उहाँ चाहिँ भर्खर नेपालबाट फर्किनु भएको छ, यो बाढी पीडितहरूलाई चाहिँ मेडिकल ट्रिटमेन्टहरू गएर ठाउँ ठाउँमै उहाँले त्यो ट्रिटमेन्ट गर्नुभएको रहेछ। यस सम्बन्धी हामी कुराकानी गर्नको लागि चाहिँ बहिनीलाई मैले आमन्त्रण गरेको छु। नमस्कार बहिनी।
1: नमस्ते।
0: आराम हुनुहुन्छ?
1: हजुर हजुर, त एकदमै आराम छु। मलाई सर बोलाइदिनु भयो, त्यसको लागि म एकदमै आभारी छु।
0: तपाईँ त कुन हस्पिटलमा भयो काम गर्ने?
1: म चाहिँ यो लन्डन नर्थ वेस्ट भन्छ, यहाँ नर्थविक पार्क इलिङ हस्पिटल क्रस साइड गर्छु म।
0: कति भयो तपाईँ नर्स पेसामा आबद्ध हुनुभयो? हुन त पहिला नि मैले प्रश्न सोधेँ होला।
1: हजुर, भइसक्यो दाइ, 20 वर्ष भइसक्यो नर्सिङ पेसामा आबद्ध भएको चाहिँ।
0: अनि नर्समा चाहिँ तपाईँको आफ्नो अभिभावकहरू हुन्छ होला, के के हुन्छ तपाईँको चाहिँ डे टु डे जब?
1: सुरुमा नेपालमै हो नर्सिङ पढेको चाहिँ, यहाँ आइसकेको चाहिँ मैले मेरो बिएससी र मास्टर चाहिँ यहीँ गरेँ। त्यसपछि चाहिँ म मेरो सधैँ ब्याकग्राउन्ड चाहिँ इन्टेन्सिभ केयर हो, क्रिटिकल केयरमा काम गरेँ मैले लन्डनकै विभिन्न अस्पतालहरूमा। अनि अहिले चाहिँ म क्रिटिकल केयर आउटरिच स्पेसलिस्ट टिममा काम गर्छु, ऱ्यापिड रेस्पोन्स टिम भन्छ, जसलाई चाहिँ आइसियुमै बेस्ड हो, तर आइसियु भन्दा बाहिर चाहिँ एकदमै क्रिटिकल स्टेजमा भएको बिरामीहरूलाई त्यहाँ मेसिनहरूमा राखेर आइसियुमा ल्याउने, त्यस्तो खालको कार्डियक रेस्ट कल, मेडिकल इमर्जेन्सी कल, त्यो टिममा चाहिँ म अहिले काम गर्छु।
0: ओके, यो फ्लड भिक्टिम्सहरूको चाहिँ मेडिकल ट्रिटमेन्टको लागि तपाईँ यो बाढी आएको केही दिनमै जानु भएको नि त नेपाल, होइन?
1: हजुर, म तेस्रो दिनमै हिँडेको। हजुर।
0: ओहो, अनि कसरी छुट्टीहरू मिलाउनु भयो त, कसरी त्यो प्लान गर्नुभयो, अलिकति सुनाउन? यसकै लागि त जानुभएको हो नि त तपाईँ, होइन?
1: हजुर हजुर, मेरो त खास उतै युएसतिर जाने प्लान थियो। त्यसपछि चाहिँ अब यो यस्तो भयो दाइ, कहिले काहीँ चाहिँ त्यो भित्रैबाट आउनु पर्ने जस्तो पनि लाग्यो, होइन? अब भूकम्प जाँदाखेरि पनि त्यस्तै भयो, दोस्रो तेस्रो दिनमा नै म अलिकति त्यतिखेर लकी पनि थिएँ, मसँग त्यो ट्रमामा मैले उता रोयल लन्डन हस्पिटलमा काम गर्थेँ, त्यो वान अफ द ट्रमा सेन्टर हो, त्यसको मेरो हुन्छ नि एउटा एक्सपिरियन्स र सर्टिफिकेटले मेरो डिजास्टर एन्ड ट्रमा म्यानेजमेन्टको कारणले गर्दाखेरि मलाई रेस्क्यु टिममा त्यो टोलीमा जान सजिलो भयो। र यसपालि पछि कोभिडमा त अब यहीँ थिएँ, यही बढी काम गरियो, पछि नेपाल गएँ, तर यसपालि पनि त्यस्तै भयो। त्यो उता फ्लड जाने बित्तिकै त्यो हुन्छ नि, हुन त सबै नेपालीहरूलाई भयो होला अलिक डिस्ट्रेसिङ, अलिकति के गर्न सकिन्छ अब, हुन त यही पेसामा भएको कारणले पनि होला, अलिक एकदम डिस्ट्रेसिङ जस्तो भएर एकदम छटपट भएर के गर्ने के गर्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले काममा 2 हप्ता पछि जस्तो छुट्टी थियो। अनि मैले चाहिँ मेरो हुन्छ नि फ्लड गएको छ, मलाई सो मेनी पिपल आई नो दे आर मिसिङ, म चाहिँ जसरी पनि आई हेभ टु गो होम भनिसकेपछि उनीहरूले इमर्जेन्सी लिभ मैले लिएर गएँ त्यसरी। हजुर।
0: ओके, अनि तपाईँ नेपाल जानुभयो, नेपालमा चाहिँ कसरी त्यो ठाउँमा पुग्नुभयो, तपाईँको टिमहरू थियो कि कसरी पुग्नुभयो त्यहाँ?
1: ए होइन, यस्तो खासै टिम त बनाएको केही पनि थिएन, पहिला पनि त्यसरी आफैले गएर त्यहीँ नै म्यानेज गरे हो, अहिले पनि गएर अब पहिला चाहिँ म नर्सिङ, हजुरले अघि भनिहाल्नु, नर्सिङ सँगसँग आबद्ध थिएँ, त्यतिखेर म प्रेसिडेन्ट थिएँ, त्यतिखेर चाहिँ नर्सिङको टिमहरूलाई मोबिलाइज गरेर हामीले फिल्डमा काम गऱ्यौँ। यसपालि पनि यसपालि चाहिँ म अब अहिले केन्द्रीय सचिव भएको कारणले गर्दाखेरि मैले चाहिँ एनआरएनबाट नै हाम्रो फेरि हेल्थ कमिटी छ, हेल्थ कमिटीको फेरि म को चेयर पनि हो, अनि मलाई चाहिँ त्यो नै एक्सेस चलाएर गर्न मन लागेको पनि हो। नेपालमा पुग्दाखेरि एकजना डाक्टर साहब आउनुभएको
0: थियो।
1: हजुर, एनआरएनबाट भन्दा नि त्यो त आफ्नो पर्सनल इच्छाले गएँ, गइसकेपछि त्यहाँबाट एउटा टिम लिएर जाँदाखेरि एनआरएनबाट गएँ म, अनि एनआरएनको हेल्थ कमिटी भएको कारणले गर्दाखेरि कहिलेकाहीँ चाहिँ नेपालमा अहिले विशेष गरी पहिलाको भन्दा चाहिँ अलिक गाह्रो चाहिँ गाह्रै थियो, किनभने अहिले अब गभर्मेन्टले इनिसियली चाहिँ वान डोर पोलिसी गरेको थियो, होइन? पछि त त्यो अलिकति उनीहरूले रिलिज पनि गरिसकेपछि हामी त्यहाँ यतिकै जानु भन्दा, मेडिकल टिम लिएर यतिकै दौडिनु भन्दा पनि कुन ठाउँमा के भएको छ भनेर बुझ्न चाहे, मैले बुझ्न थालेँ फर्स्टमा। त्यो बुझ्दाखेरि चाहिँ उहाँहरूले तपाईँहरू कसरी आउनु लाग्नु भएको, कहाँबाट केबाट भन्दाखेरि संस्थागत रूपमा जाँदाखेरि चाहिँ अलिकति सजिलो र राम्रो पनि देखियो, अनि त्यही भएर हामीलाई चिठी सचिवालयबाट चिठी बनाएर म चाहिँ यस्तो यस्तो मान्छे हो, यसरी आएको, यसरी टिम लिएर आउनु लाग्छु भनेपछि उता कुराकानी गरिसकेपछि अनि त्यो माथि गभर्मेन्ट लेभलबाट त्यहाँ लोकल लेभलबाट विभिन्न तहबाट चाहिँ त्यो चिठीहरू बनाएर के को लागि जाने, को को मान्छे जाने, त्यो चाहिँ अलिकति स्ट्रिक्ट लाग्यो। इनवे त्यो राम्रो पनि लाग्यो, किनभने त्यो एउटा डेटा कलेक्सनको लागि को को आयो फिल्डमा डुप्लिकेसन नहोस् भन्ने हिसाबले उहाँहरूले गर्नु भएको छ, पहिला त्यस्तो थिएन, त्यो अलिकति पनि राम्रो भयो। अनि त्यो उता कुराकानी हुँदा हुँदै अनि यता चाहिँ टिमहरू त्यहीँका नेपालकै लोकल डक्टर्सहरू, नर्सहरू, साइको सोसियल काउन्सिलरहरू बाहिर एनआरएनबाट आउनु भएको चाहिँ सबै मिक्सअप गरेर चाहिँ एउटा टिम बनाएर अनि मैले आफैले लिड गराएको थिएँ अनि त्यो कोअर्डिनेसनमा अनि त्यसरी गएको हो. हामीले छुट्टा छुट्टै ठाउँमा छुट्टा छुट्टै टिम जस्तै नै थियो दाइ.
0: अनि तपाईँ सुरुमा चाहिँ कुन ठाउँमा जानुभयो अनि त्यहाँसम्म पुग्नको लागि चाहिँ बाटोहरू कस्तो थियो, कस्तो कस्तो च्यालेन्जेसहरू भोग्नु पर्यो अन द वेमा?
1: ए हजुर, सुरुमा गएको आज जस्तो पुग्यो भोलिपल्ट पर्सिपल्ट बिहानै हिँडेको नुवाकोट गयौँ हामी सुरुमा. त्यहाँ चाहिँ 5 दिन जतिको मेडिकल क्याम्प गऱ्यौँ. त्यहाँ जानुभन्दा अगाडि कुराकानी गर्दाखेरि उहाँले त्यो 7 होल्डिङ सेन्टर जति पनि त्यो फ्लड एफेक्टेड परिवारहरू हुनुहुन्थ्यो बाँकी भएकोहरू चाहिँ उहाँलाई चाहिँ त्यो स्कुलहरू प्राइभेट स्कुलहरूमा एउटा त्यस्तो कम्युनियल हलहरूमा चाहिँ उहाँले होल्डिङ सेन्टर भनेर, होल्डिङ सेन्टर भनेको एउटा सर्ट टर्मको लागि उहाँहरूलाई त्यहाँ राख्ने त्यस्तो सेन्टरमा राख्नु भएको छ. 7-8 सेन्टर थियो अनि त्यो सेन्टरमा चाहिँ जहाँ जहाँ चाहिँ मेडिकल टोलीहरू नपुगेको त्यो ठाउँमा चाहिँ हामीलाई उहाँले खडा गरिदिनु भयो. जाँदाखेरि बाटो त अब खास नुवाकोट जानलाई त धेरै लामो बाटो त होइन, तर हामी 11 लाग्यो पहिलो दिन जाँदाखेरि. बिहान 8:30 छुट्टिएको थियौँ, बेलुका पुग्दाखेरि झन्झनै 7:45 भइसकेको थियो. भनेपछि 11:30 लाग्यो बाटो. अब त्यो गल्छीसम्म चाहिँ एउटा गल्छी एउटा पुल मात्र बाँकी थियो, त्यो पुल समातेर हामीले अनि अल्टरनेटिभ नयाँ बाटोहरू त्यहाँको लोकल मान्छेहरूलाई सोद्धै सोद्धै फेरि पानी परेको, अब रातो माटो होइन एकदम चिप्लो, गाडीहरू चिप्लिने, फेरि कस्तो भने एउटा गाडी छिर्ने मात्रै बाटो, अर्कोबाट अर्को साइडबाट अर्को गाडी आउँदाखेरि त्यो साइड दिनु नमिल्ने, त्यस्तो त्यस्तो गर्दा गर्दै एकदमै बाटो चाहिँ जोखिमै थियो. अनि त्यसमाथि अब हामी चाहिँ फेरि एम्बुलेन्समा गएको थियौँ होइन, अनि एम्बुलेन्सको चाँ त्यो इनिसियल्ली चाहिँ अब एम्बुलेन्स लाँदाखेरि सजिलो हुन्छ भनेर लिएर गएको. त्यो 4-wheeler थिएन, 2-wheeler थियो. त्यो बाटो चाहिँ अलिकति होइन ठाडो उकालोमा अलिक तान्न गाह्रो, त्यसमाथि चिप्लिने, त्यस्तोसँग चाहिँ अलि चाहिँ सुरुमा सिरिङ्गा सिरिङ्गा चाहिँ भएको थियो जाँदाखेरि लामो बाटो, तै पनि हामीले जानु चाहिँ सक्यौँ भनौँ न. त्यस्तै भयो नुवाकोटमा 5 जति गऱ्यौँ हामीले.
0: त्यहाँ भिक्टिमहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो अनि कस्तो कस्तो खालको मेडिकल ट्रिटमेन्ट चाहिँ त्यहाँ तपाईँहरूले गर्नुभयो, सेवा प्रदान गर्नुभयो?
1: अब यस्तो कतिपय ठाउँमा चाहिँ अब त्यो झन् त्रिशुलीको अस्पताल चाहिँ अलिक माथि भयो होइन, त्यो कारणले गर्दा त्यहाँसम्म अब फ्लडहरू त आएन. त्यसले गर्दाखेरि जति उता पछि हामी रसुवा र यता गल्छीतिर गयौँ त्यतातिर जस्तो चाहिँ असर चाहिँ परेको थिएन. तर बिरामीहरूको चाहिँ अब घरै बगाएको होइन, भनेपछि औषधि के खाएको थियो त्यो पनि थाहा छैन, त्यो आफूसँग कुनै इन्फर्मेसनै नभएको कारणले गर्दाखेरि मैले चाहिँ पहिले त्रिशुली अस्पताल र त्यहाँको जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर कस्तो कस्तो अहिले त्यहाँ के चलिरहेछ भनेर प्री इन्फर्मेसन अलिकति लिएको थिएँ. अनि उहाँले अलिकति गाइडेन्स दिनुभएको थियो अनि त्यही अनुसारले उहाँले पठाइदिनु भएको थियो दीर्घकालीन बिरामीका रोगका औषधिहरू, त्यो सबै बोकेर गएको थिएँ मैले. अनि त्यहाँ चाहिँ अस्पताल अलरेडी भएको भएर जस्तै अब सलाइन पानीहरू त्यस्तो थियो, तर हामीले त्यति धेरै युज गरेनौँ. तर त्यहाँ जाँदाखेरि चाहिँ त्यो विशेष गरी त्यो अब बाढीले बगाएर लिएर आएर त्यो अलिक वातावरण पनि प्रदूषित भएको कारणले गर्दाखेरि धेरै आँखा चिलाउने रोगहरू, छालाको रोगहरू, अनि बच्चाहरूमा चाहिँ एकदमै सिभियर डिहाइड्रेसन, डायरिया, भोमिटिङ हुन्छ, झाडा पखला त्यस्तोहरू पनि देखियो. अनि त्यो एक्युट ब्रोङ्काइटिस अनि त्यो हुन्छ नि ड्राई कफहरू, एकदम एलर्जिक कफहरू पुरुषहरूमा त्यस्तो पनि धेरै देखेको थियो. अनि त्यही अलरेडी आफ्नो भएको जति पनि अब रोगहरू छ, मुटुको समस्या, अब हुन्छ नि फोक्सोको समस्या, किडनीको समस्या, त्यस्तो बिरामीहरूको चाहिँ औषधि नभएको, उहाँहरू त्यो अब बाढी गएको त्यो पीडामा त्यो अस्पताल पनि जान नचाहेको, वास्ता नगरेर त्यस्तै अलरेडी प्री एक्जिस्टिङ उहाँहरूको डिजिजहरू चाहिँ अलरेडी त्यसले पनि समस्या दिइसकेको, त्यसो हामीले मेडिकल क्याम्पमा जजाउँदाखेरि चाहिँ त्यस्तो देख्यौँ. अनि कतिपय त हामीले तुरन्तै त्यहाँ त्रिशुली अस्पतालमा हामीले रिफर पनि गऱ्यौँ. इमर्जेन्सी हामीलाई सजिलो पनि भयो, एम्बुलेन्स लगेको कारणले गर्दाखेरि हामीले त्यो ब्लू लाइट चलाएर तुरन्तै अस्पताल पनि लग्यौँ. अब त्योभन्दा बाहेक चाहिँ अनि अर्को अब एक्युट सक, एक्युट स्ट्रेस होइन, अनि बिस्तारै अब पोस्ट हामी पिटिएसडी भन्छौँ, पोस्ट ट्रमाटिक हुन्छ नि स्ट्रेस डिसअर्डर, त्यस्तो खालको चाहिँ एकदम म्यासिभ रूपमा देखियो. अनि त्यस्तै हो, अब त्यो 4-5 हामीले उहाँलाई जुन जुन क्षेत्रमा खटाउनु भएको थियो हामीले त्यो क्षेत्रमा सकाएर अझ पछि माथि उता किसपाङतिर जानु भन्दै हुनुहुन्थ्यो, तर हाम्रो टोलीको एकजना चाहिँ चाँडै फर्किनु पर्ने र अलिक बिसन्चो भएको कारणले गर्दाखेरि हामी सेकेन्ड फेजमा जाने भनेर 5 फर्क्यौँ. एकदम क्वाइट हाइली इफेक्टिभ भयो.
0: प्रसुना कडेल बहिनीसँग मैले कुराकानी गरेको छु, नर्स हुनुहुन्छ, नेपाली नर्सिङ एसोसिएसन युकेकी पूर्व अध्यक्ष हुनुहुन्छ अनि एनआरएनएको केन्द्रीय सचिव हुनुहुन्छ. नेपालमा गएर चाहिँ उहाँले आफ्नो मेडिकल टिम लगेर चाहिँ ट्रिटमेन्ट गर्नुभएको कुराहरू तपाईँहरूले सुनिराख्नु भएको छ. यो बिचमा छोटो विश्राम लिउँ, त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी हामी उहाँसँग गर्नेछौँ.

0: यो BFBS गोरखा रेडियो हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो। BFBS गोर्खा रेडियो।
2: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले हाम्रो नर्स बहिनी हुनुहुन्छ प्रसुना कडेलज्यू, र उहाँसँग मैले कुराकानी गरिरहेको छु। र नेपालमा चाहिँ अब बाढी आएको जुन कुरा तपाईँलाई थाहा नै छ 26 अगस्तमा, र उहाँ पनि जानुभयो, मेडिकल टिम लगेर चाहिँ उहाँले ट्रिटमेन्टहरू प्रदान गर्नुभयो, त्यस सम्बन्धी कुराकानी गरिएको छौँ। बहिनी फेरि वेलकम छ हजुरलाई। अनि तपाईँलाई चाहिँ कस्तो लाग्छ, व्यक्तिगत रूपमा त्यत्रो आफ्नो टिम लगेर तपाईँले नै कोअर्डिनेट गर्नुभएको छ, त्यहाँ भिक्टिमहरूलाई केही ट्रिटमेन्ट केही सेवा त प्रदान गर्न सफल हुनुभयो, कस्तो लाग्यो त आफ्नो सेवा तपाईँको टिमले दिएको सेवाप्रति?
1: त्यो यस्तो हो, यस्तो बेलामा सबैलाई के गरौँ भन्ने जस्तो हुन्छ मलाई भने, विशेष गरी यही क्षेत्रमा लागेको, किनभने हाम्रो त डेली कामै त्यो हुन्छ। अब त्यहाँ कस्तो लाग्यो भन्दाखेरि पनि मलाई चाहिँ कसरी त्यहाँ पुगौँ भन्ने कुरा भएको थियो होइन। त्यहाँ जाँदाखेरि त फर्स्ट अफ अल एकदम इमोसनल पनि भयो होइन, अनि उहाँहरूको स्टोरीहरू सुन्दाखेरि त्यति बेला अब हामीले त यो गरेको त सानो चिज जस्तो लाग्छ होइन। अब जतिजनालाई सक्यौँ इमिडिएटली गऱ्यौँ, अब पछि हामी नुवाकोट गल्छी पनि गयौँ, रोसुवामा चाहिँ अझै झनै दयनीय अवस्थै थियो। त्यहाँ अब मेन त्यो पहिलो एफेक्टेड एरिया भएर पनि होला होइन, त्यहाँ पनि त्यस्तै त्यस्तै स्टोरीहरू। त्यसले गर्दा अब अलिकति एक त अलिकति मैले आफूले आफूलाई प्रिभिलेज पनि ठाने होइन, म यसरी यो ठाउँमा आउन सकेँ। कतिजना नेपालीहरू विदेशमा बस्नुहुन्छ, एकदमै छटपट हुन्छ के गर्ने कस्तो गर्ने। यहाँ आएर पनि मैले कतिजनासँग कुराकानी गरेँ, उहाँहरूले हेर्दा हेर्दै हामीलाई नै मानसिक असर परे जस्तो भयो, बहिनी तपाईँ त पुगेर आउनुभयो भनेर भन्नुभयो। भनेपछि यो चाहिँ कस्तो भने त्यहाँ पुग्नु नै मैले चाहिँ एकदमै आफूलाई एकदमै हुन्छ नि, म चाहिँ यसैको लागि पो रहेछु कि भन्ने जस्तो थियो, एउटा ग्रेटफुलनेस फिलिङ पनि भयो। अनि अर्को कुरा चाहिँ त्यतिखेर त्यहाँ गएर उहाँहरूसँग बोल्दाखेरि अलिकति थोरै मात्र अवस्थामा पनि उहाँहरूको कुराहरू सुन्दाखेरि ओहो मैले केही भयो भने यति त गर्न सकेँ, कुरा सुन्दिन त सकेँ, अथवा केही नभएपछि त्यहाँ वे फरवर्ड कसरी भन्ने, उहाँहरूलाई अलिकति ढालस त दिन सकेँ भन्ने हामी सबैलाई त्यो फिल भयो। त्यो ट्रिटमेन्ट गर्नु उहाँहरूको मेडिकल उसमा हामीले दिनु त त्यो हाम्रो दैनिक काम हो। त्योभन्दा बाहेक चाहिँ आई थिङ्क हामी एन्टायर टिमले चाहिँ त्यो महसुस गर्यौँ, त्यो ठाउँमा पुगेर हामीले उहाँलाई त्यति हुन्छ नि त्यो सेवा दिन सक्नु नै त्यति बेलाको लागि चाहिँ आई थिङ्क त्यो लाइफ भोलिको एउटा एक्सपिरियन्स पनि हो
0: कि। त्यो मानसिक रूपमा नै बढी त्यहाँ ग्रसित हुनुहुन्थ्यो होला है, अब त्यो आफ्नो परिवार गुमाएको घर गुमाएको त्यस्तै बढी हुनुहुन्थ्यो होला त्यहाँ।
1: एकदमै धेरै अब मान्छे एकदम होपलेस भएको, अब मैले के मेरो 44 वर्षको मेरो पुर्खाको 3 पुस्ता बगायो होइन, मेरो अब अगाडि पनि केही छैन पछाडिको पनि सबै गयो, अब मैले के भनेर बाँच्ने, मैले कहाँबाट सुरु गर्ने, सब छरपष्ट भएको छ, मेरो जति बाँचेको छ नि मेरो परिवारको उनीहरूलाई मैले म घरको केटा मान्छे छोरा मान्छे मैले अब के गर्ने। तपाईँहरू त आउनुभयो एक दिन दुई दिनको लागि, औषधि बोकेर आउनु भएको छ, कोहीले राहत बोकेर आउनु भएको छ, तर मेरो त पुस्तै गयो, मेरो जिन्दगीको अस्तित्व नै गयो भन्ने खालको त्यस्तो खालको स्टोरीहरू पनि थियो। कति होइन अब अरूलाई पर्या छ मेरो मात्र होइन सबैको गयो, अब उठ्नुपर्छ भन्ने खालको एकछिन अलिक यो थरमा चाहिँ त्यो भावना पनि देखियो। पछि हामी पहिला नुवाकोट गयौँ, पछि म गल्छी धादिङ गएँ, यो अन्तर्राष्ट्रिय धादिङ समाजमा आफू धादिङको पनि भएको कारणले गर्दाखेरि त्यहाँ पनि हामीले दुई दिनको काम गरेका थियौँ। त्यसमा गर्दाखेरि अन्तर्राष्ट्रिय धादिङ समाजले अर्गनाइज गर्दाखेरि मैले दुई दिन मात्र टाइम दिन पाएँ, त्यसपछि रसुवा जान हतारेर उता गयौँ। रसुवाबाट फर्किन आउँदा त्यस्तै बाटो असाध्यै गाह्रो, हामीलाई जान छन्नै झन्डै 26 घन्टा लाग्यो। फर्किँदाखेरि चाहिँ हामीले त्यो रिस्क नलिने भनेर आएर त्रिशुलीमै बास बसेका थियौँ हामी। त्यो त्रिशुलीमा बास बस्दाखेरि नै पहिला जाँदाखेरि र पछि फर्केर आउँदाखेरि त्यहाँ अलरेडी माथि त्यो जहाँ अस्पतालको एरियामा चाहिँ 3-4 कफी सपहरू खुलिसकेको, लुगा कस पसलहरू खुलिसकेको, भन्नको मतलब के भने मान्छेहरूले चाहिँ अब होइन हामी उठ्नुपर्छ, अब यो ठाउँलाई नै राम्रो बनाउनु पर्छ, जे भयो भयो। कोही कोही अलिकति त्यो स्टेजमा पुग्नु भएको पनि देखेँ, जुन चाहिँ एकदमै इन्सपायरिङ अलिकति हुन्छ नि अरूलाई पनि पोजिटिभ मेसेज दिने खालको पनि देख्यौँ। कोही कोही चाहिँ एकदमै निम्न वर्गीय हुन्छ नि तल्लो स्तरको व्यक्तिहरू जो जीवनमा सधैँभरि दुःख भएको उहाँहरूको चाहिँ एकदमै दयनीय अवस्था नै

0: के गर्ने पनि थाहा छैन, पहिला काम गरिरहेको साउला पनि बगाएको छ, अब खानेकुरा पनि छैन, लाउने कुरा पनि छैन, अब योभन्दा अगाडि के त अब हामीलाई कसले जागिर दिन्छ, कहाँबाट के गर्ने भन्ने, त्यो एउटा निम्न अत्यन्तै दयलाग्दो अवस्थाको क्याटेगोरी पनि देखियो होइन. विभिन्न किसिमको सबैलाई चाहिँ मानसिक असर चाहिँ अत्यन्तै परेको. तर त्यहाँ थुप्रै अरू टिमहरू पनि हुनुहुन्थ्यो जसले चाहिँ साइको सोसियल काउन्सिलिङहरू गरिरहनु भएको थियो. गभर्मेन्ट पनि हामीले सोसियल मिडियामा यताउता जस्तो कुराहरू देखिए पनि, अलिअलि क्रिटिसिजमको कुराहरू आए पनि, त्यहाँ लोकल एनजिओहरू सक्रिय भएको पनि देखियो, गभर्मेन्टले पनि एकदमै राम्रो काम गरेको देखियो होइन. सुरुमा चाहिँ अलिकति त्यो वान वे पोलिसीले अलिकति त्यसले चाहिँ असर पारेकै हो, तर पछि रिलिज गरेपछि चाहिँ राम्रो कामहरू भएको पनि देखिएको थियो त्यहाँ फिल्डमा.
1: जस्तै त्यो दीर्घ रोगीहरूको औषधिहरू त हस्पिटलबाट मगाउनु भयो, त्यो चाहिँ कसरी प्रदान गर्नुभयो त, उहाँहरूको कुन दबाई खानुहुन्थ्यो त्यो पनि थाहा थिएन होला, कुन हिसाबले फेरि प्रदान गर्नुभयो त्यो?
0: हामीले अब यस्तो जसरी पहिला बिरामी अस्पतालमा आउँछ त्यही तरिकाले नै हामीले जचाउन उहाँलाई थाल्यौँ होइन. उहाँले औषध त पठाइदिनु भएको थियो यो मान्छेको यस्तो यस्तो भनेर, कतिपय हामीलाई अस्पतालहरूले सहयोग गर्यो त्यो सजिलो भयो. तर रसुवामा त त्यहाँको हेल्थ पोस्ट पनि बगाएको छ होइन, कार्यकर्ताहरू स्वास्थ्य कर्मीहरू पनि बगाएको छ, त्यहाँको पालिका नै बगाएको छ जसले चाहिँ त्यहाँको तथ्याङ्क राख्थ्यो होइन. भनिसकेपछि उहाँहरूलाई त केही पनि थाहा छैन, किनभने त्यो मेन लिड मान्छे पनि छैन, पालिका पनि बगाएको छ, स्वास्थ्य पनि बगाएको छ. त्यहाँ चाहिँ अलिकति हामीले सुरुमा जसरी अस्पतालमा पहिलो बिरामी आउँछ त्यो तरिकाले हामीले फुल डिटेल हिस्ट्री टेकिङ गरेर औषधिहरू त्यही अनुसारले दियौँ होइन. नयाँ एउटा नयाँ पेसेन्टलाई जसरी ट्रिट गऱ्यौँ, तर जो चाहिँ अलरेडी थाहा भएको उहाँहरूलाई के औषधि खाएको छ भन्नेहरूलाई पनि हामीले ट्रिट गरेर त्यही अनुसारको औषधिहरू दियौँ. अब यो चाहिँ कस्तो भने एउटा चाहिँ के पनि नभएकोलाई नयाँ बिरामी जसरी ट्रिट गऱ्यौँ हामीले, अलिकति थाहा भएको औषधिको खोलहरू उहाँहरूसँग बाँकी भएको हुनेहरूलाई चाहिँ, अनि हामीले फेरि हिस्ट्री टेकिङ दिँदा फेरि जाँचबुझ गर्दाखेरि अनि दिनलाई अलिकति सजिलो पनि भयो. कतिपयलाई चाहिँ विशेष गरी महिलाहरू हुनुहुन्थ्यो जो चाहिँ प्रेग्नेन्ट वुमेनहरू, उहाँहरूको ब्लिडिङ केसेसहरू अब त्यस्तो भइरहेछ, ब्लिडिङ त्यो स्ट्रेस, कहिले काहीँ के हुन्छ भने स्ट्रेसले पनि अरू कन्सिक्वेन्सेसहरू निकाल्छ नि त, त्यो कारणले गर्दाखेरि त्यो जुन ब्लिडिङ महिलाहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ हामीले अनि हेलिकप्टरबाट काठमाडौँ पनि पठायौँ तुरुन्तै पनि होइन. अनि धादिङमा पनि त्यस्तो केसहरू देखिएको थियो, हामीले काठमाडौँ पठायौँ, रसुवाबाट चाहिँ त्यहाँको लोकल हेलिकप्टरसँग समन्वय गरेर हामीले काठमाडौँ पठायौँ. अनि उहाँहरू चाहिँ ल मेडिकल टोली आएको छ अरे, यसरी डक्टर नर्सहरू आउनु भएको छ अरे भनेर थाहा पाएपछि मात्रै आउनुभयो क्या. त्योभन्दा अगाडि त कहाँ जाने, कसलाई भन्ने, अब यस्तै हो भनेर त्यो आफ्नो पीडा नै त्यतिकै लिएर बस्नु भएको हामीले कम्युनिटी पनि
1: देख्यौँ.
0: त्यसले गर्दा चाहिँ त्यहाँनिर चाहिँ मलाई कस्तो फिल भने, ओहो हामी नआइपुगेको भए त यी महिलाको हालत के हुन्थ्यो होला होइन, यो बच्चा पनि खेर जान्थ्यो, महिलालाई पनि असर गर्थ्यो भन्ने, त्यस्तो चाहिँ मलाई एकदमै ठुलो अनुभूति भयो क्या त्यहाँनिर चाहिँ.
1: भनेपछि तपाईँहरू
0: त्यहाँ चाहिँ मलाई एकदम गुड फिलिङ पनि भयो भनौँ न हामी सबैलाई.
1: हो भनेपछि तपाईँहरू नपुग्दासम्म चाहिँ सरकार पुगेको थिएन, सरकारको टिमहरू
0: त्यहाँ थिएन. त्यो हामीलाई चाहिँ रसुवाको उत्तर गया दुई र तिन, एक दुई तिन भन्नुभएको थियो, एकमा त त्यो तिरु थियो, तिरुमा त जान सकिने अवस्था थिएन, किनभने त्यहाँ आर्मीको हेलिकप्टरहरूले, त्यहाँ आर्मीकै डक्टरहरूले जति सकिन्छ त्यति मात्रै गरिरहनु भएको थियो. अब किनभने पछि त प्राइभेट हेलिकप्टर लिएर जाने अवस्था पनि थिएन, हामी फेरि जम्मा एक हप्ताको क्याम्पको लागि गएको थियौँ. अनि त्यहाँ चाहिँ उहाँलाई चाहिएको औषधिहरू पठाइदिने हामीले त्यस्तो कुराकानी गऱ्यौँ. तर दुई र तिनमा चाहिँ जहाँ हामी त्यही मैले भने नि 26-27 घन्टा लागेर जाने ठाउँमा चाहिँ हामीले अझ, मलाई त्यहाँ गइसकेपछि त ओहो अझ धेरै औषधि ल्याएर उपचार गर्न पाएको भए जस्तो पनि लाग्यो होइन. हामीले हुन त त्यहाँ अब व्हिल चेयरहरू, अरू मेडिकल इक्विपमेन्टहरू जस्तो आँखा कान जाँच्ने इक्विपमेन्टहरू, अनि त्यसपछि वासिङ मेसिन मगाउनु भएको थियो, जस्तै अब त्यो हेल्थ पोस्टमा तुरुन्तै अब गर्भवती पछि महिलाहरूका कपडाहरू धुनको लागि वासिङ मेसिन, अब त्यहाँ अटोक्लेभ मेसिनहरू, त्यस्तो अरू जुन चाहिने बेसिक इक्विपमेन्टहरू पनि त्यो अलिअलि दिन सक्दाखेरि चाहिँ अलिक खुसी पनि लाग्यो. रसुवामा चाहिँ अलिक अप्ठ्यारै थियो, किनभने त्योभन्दा अगाडि चाहिँ त्यो गाह्रो ठाउँ भएको भएर क्याम्पहरू नपुगिसकेको, अनि एकदम डाइरेक्ट एफेक्टेड एरियामा सबैको ध्यान चाहिँ त्यता केन्द्रित भयो. कस्तो पनि त्यो चाहिँ अलिकति कट अफ एक्सेस कट अफ क्या, तल अब त्यो मैलुङ शान्ति बजार तल सिमलीतिर बस्नुभएका जति पनि काम गर्नुहुन्थ्यो उहाँहरूको काम चाहिँ तल, अनि बसाइ चाहिँ माथि डाँडामा टापु जस्तो रहेछ. त्यहाँ त अब कोही पनि एउटा दुइटा हेलिकप्टरले राहत चाहिँ पुर्याइदिएको, तर अब त्यहाँ पनि अब उहाँहरूको जाने भनेको काठमाडौँबाट त्रिशुलीबाट त्यहाँ अब कोही पनि पुग्न सकेका छैन बाटोको कारणले. तपाईँ उहाँहरूले त भन्नु, तपाईँहरू कसरी आइपुग्नु भयो हामीलाई भन्न त भन्यो, हामीलाई डर लागेको थियो भन्दै हुनुहुन्थ्यो क्या, त्यति अप्ठ्यारो बाटो थियो.
1: तपाईँले चाहिँ
0: त्यो कारणले गर्दाखेरि त्यहाँ चाहिँ पुगेका थिएन. पछि हामी गइसकेपछि हामीले सोसियल मिडियामा मैले आफूले पनि राखेँ, अब एनआरएनको सोसियल मिडियाबाट पनि राखियो. पछि मैले म आफू एउटा नर्स भएको भएर नर्सिङ संस्थालाई पनि मैले डाइरेक्ट, कस्तो पनि हुँदो रहेछ भने विदेशमा पैसाहरू धेरै उठ्छ तर कहाँ दिने, कताबाट दिने, डाइरेक्ट त्यहीँ पुगोस् भन्ने भन्ने सबैको चाहना हुन्छ होइन. त्यो कारणले गर्दाखेरि मैले नर्सिङ एसोसिएसनको अहिलेको करेन्ट अध्यक्षलाई टिमलाई पनि कन्ट्याक्ट गरेर ल म यहाँ छु यो पुगेको छैन डाइरेक्ट ल तपाईँले चाहिँ यो पठाउनुहोस् यति बेला नै हो उठेको पैसाले भनेर उहाँहरूसँग समन्वय गरेर अनि पछि काठमाडौँमा त्यहाँ उत्तर गया पालिकाको अध्यक्ष नै हुनुहुन्थ्यो उहाँलाई नै अरू पछि सामानहरू जस्तै क्यान्सरका बिरामीका किडनी ट्रान्सप्लान्ट गरेका बिरामीहरूको जसको औषधि थिएन पछि चाहिँ हामीले केही सामानहरू चाहिँ काठमाडौँ आइसकेपछि हामी अब जान सक्ने अवस्था नभएपछि त्यहाँ काठमाडौँमै पनि ह्यान्डल गऱ्यौँ. मैले हिजो मात्रै फेरि चेकअप गरेका थिएँ त्यहाँको स्वास्थ्य चौकीको हेल्थ पोस्टको अध्यक्षहरूसँग बाँकी भएको सामान पाउनुभयो कि पाउनु भएन भनेर उहाँले म्याडम एकदम थ्याङ्क यू सो मच राम्रो काम गर्नुभयो मैले सामानहरू लिएर आयौँ हामीले भनेर भन्नुभयो. पछि हामी फर्केर आएपछि पनि समन्वय गरेर चाहिने चिजहरू चाहिँ पठाइदिइरह्यौँ हामीले.
1: ए हुन्छ प्रसन्ना बहिनी थ्याङ्क यू भेरी मच एकदमै अमेजिङ काम गर्नुभएको रहेछ. मेरो टाइम यति नै भयो कार्यक्रमको लागि अरू फेरि पछि विषयमा कुराकानी गाउँला हजुरको थ्याङ्क यू भेरी मच. अन्तमा केही छ हजुरको?
0: हजुर न होइन होइन केही छैन यो त अब यो इन्टरभ्यूको लागि देखाउनको लागि भन्दा पनि मैले भनिन यो केही गर्नुपर्छ यति बेला भन्ने एउटा त्यो एकदमै भित्रबाट त्यो मानवीय भावनाको कारणले गरेको हो. तर जतिले पनि विदेशमा बसेर स्वदेशमा बसेर यति बेला गर्नुभयो मोरल सपोर्ट फाइनेन्सियल सपोर्ट त्यो नै ठुलो छ. त्यहाँ पुग्नु नै मात्रै पनि ठुलो कुरा होइन आफ्नो ठाउँबाट जुन जुन तरिकाले सहयोग गर्नुभयो सबैप्रति चाहिँ म एकदम आभार व्यक्त गर्न पनि चाहन्छु. मेरो म त एउटा रिप्रेजेन्टेसन मात्रै हो होइन अनि दाईको टाइमको लागि मलाई यसरी बोलाइदिनु भयो सम्झिनु भयो त्यसको लागि पनि अत्यन्त आभारी छु. थ्याङ्क यू.
1: हजुर प्रसन्ना कडेल बहिनीलाई धन्यवाद दिँदै मैले संवादबाट बिदा मागे. हस्त नमस्ते.

हजुर, अन्तर्वार्ता सुन्दै हुनुहुन्थ्यो यो चाहिँ भारी पैलोको सन्दर्भमा। अब युवराज मगर र देवी कर्तीले मगाउनु भएको होइन गाउनु भएको यही गीत राख्दै मन्डेसम्मको लागि बिदा मागे। ह्याभ अ वन्डरफुल इभिनिङ, बाई बाई एन्ड विकेन्ड।

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोसाक खरिदबारे खोज तलास गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित 4 जना विरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको छ। लक्ष्मी सनराइज बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत छँदा भएको कर्जा सम्बन्धी विवादलाई लिएर दायर मुद्दामा अदालतले उनीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको छ। अदालतले मुद्दामा अनुपस्थित रहेका सीओ शर्मा सहितका प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी तामेल गरी पठाउन जिल्ला प्रहरी कार्यालयले पर्सालाई निर्देशन दिएको छ। पक्राउ पुर्जी जारी भएपछि सीओ शर्मा कार्यालय हाजिरी भएका छैनन्। शर्मा सहित बैंकको वीरगंज शाखाका तत्कालीन नायब प्रबन्धक केदार सिंह, सोही शाखाका वरिष्ठ अधिकृत सुबोध जोशी र केन्द्रीय कार्यस्थित कर्जा प्रशासनका तत्कालीन प्रमुख एवं नायब प्रबन्धक रविन्द्र केसी विरुद्ध मुद्दा दायर भएको हो। सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिका लागि जितिया पर्व आजदेखि धार्मिक विधिपूर्वक मिथिलाञ्चलमा सुरु भएको छ। जनकपुरबाट लक्ष्मण यादव।
1: मिथिला क्षेत्रको पवित्र जितिया पर्व धनुषा लगायत मिथिलाञ्चल क्षेत्रमा नहाखा अर्थात् नुहाएर खाने विधि गर्दै आजदेखि सुरु भएको छ। व्रत बस्नु अघि आजको दिन व्रती महिलाले जलाशयमा नुहाएर सोही ठाउँमा घेरुलाको पातमा भगवान जितमहानलाई तेल र पिना चढाएका छन्। जनकपुर धामको पवित्र सरोवर गंगा सागर लगायतको जलाशयमा आज बिहानैदेखि व्रतीको भिड लागेको थियो। जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइने भएकाले यो कठोर व्रत हतपत सबैले गर्न मान्दैनन्। यो पर्व अन्य पर्वको तुलनामा फरक तरिकाले मनाउने गरिन्छ। अन्य पर्वमा माछा मासु वर्जित गरिए पनि यो पर्वको शुरुआत भने माछा खाएर गर्ने परम्परा रहिआएको व्रती श्यामा झाले बताउनु भयो।
2: जितवाहनको व्रत चाहिँ निजी बेटाको लागि सन्तानको जकरा बेटा है त्यसको जितवाहन व्रत गर्न चाहि नहा खा दिन तेल खरी चढाउन चाहि मरुआ रोटी माछ नियमसँग कइनको न कइनको खाक चाहि यही बातिके।
1: राजा शालिवाहनको राज्यमा एउटी महिलाका 7 जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले 7 जनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवाहनलाई जितवाहन नाम गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ। 3 दिनसम्म मनाइने यो व्रतको पहिलो दिन नहाखा विधि गरिएको छ भने दोस्रो दिन शनिबार एका बिहानै जितवाहन भगवानलाई चढाएको दही चिउरा फलफूल लगायतको सामग्री व्रती सहित परिवारका सदस्यहरूले प्रसादका रूपमा ग्रहण गरेपछि व्रतीको 24 घण्टे उपवास सुरु हुनेछ। सन्तान र परिवारको सुख शान्तिका लागि मिथिलामा यो पर्व मनाउने गरिएको अर्का व्रती विनिता झाले बताउनु भयो। उपवासको बेला व्रतीहरूले पवित्र सरोवरमा स्नान गरेर जितवाहनको कथा सुन्ने गरेका छन्। व्रतीहरूले आइतबार बिहान मात्र अन्न ग्रहण गरेर 3 दिवसीय जितिया पर्वको समापन गर्नेछन्।
0: अब खबर फटाफट।
3: तनहुँमा चैते धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैते धान खेती अनुदानमा खेती गर्न 13 कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची किबी एभोकाडो उखर चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने। उपभोक्तालाई 5 किलोसम्म प्रति किलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुलीखेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना। चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली आलापत्र। हिमपातका कारण कैलाश मानसरोवर दर्शन गर्न जाने बाटो बन्द। हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु। विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
4: भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले 700 भन्दा बढीलाई गिरफ्तार गरेको छ। दिल्लीको अन्तर्मन्तरबाट मात्रै 700 बढी गिरफ्तार भएको बीबीसी हिन्दीले जनाएको छ। ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टीले आजबाट आन्दोलन सुरु गरेको छ। यसअघि अन्य स्थापित विपक्षी दलहरूको पनि आन्दोलन गरिरहेका थिए।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजुङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असोज महिनाको 16 गते तदनुसार अक्टोबर महिनाको 2 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज षष्ठी पनि परेको छ र सप्तमी श्राद्ध पनि र कार्यक्रम नेपाल कलिङमा आज शुक्रबार तपाईँले म धनजुङ गुरुङको साथमा सुन्न सक्नुहुनेछ। कार्यक्रमको शुभारम्भमा ओस्मान मिरको आवाजमा रहेको र कुनै समय निकै लोकप्रिय भएको गजल गायक मेदी हसनले गाउनु भएको गजललाई उहाँले पुनः फेरि गाउनु भएको हो यो गजल र यो गजल तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने आजको बसाईमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ।

कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज भने नेपाली कंग्रेसको 15 महाधिवेशन नजिकै गर्दाखेरि देशका विभिन्न ठाउँमा झडप भएको वाद विवाद भएको र कतिपय प्रतिनिधिहरू युवा पनि आएको र व्यग्रताका साथ यसपटक 15 महाधिवेशनलाई हेरिएको र अर्कोतर्फ सर्वोच्च अदालतमा मुद्दा फेरि विचाराधीन भएको र पुनरावलोकनको यावती विषयहरूमा केन्द्र रहेर वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग छोटकरीमा कुराकानी गरेका छौँ सुन्न सक्नुहुनेछ। त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सधैँ हामीले सम्पादकीयलाई विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले आफ्नो सम्पादकीय धार मार्फत सार्वजनिक सरकारको विषयमा सम्पादकीय लेख्ने गर्दछन् र यही क्रममा आज भने हामीले अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई स्थान दिएका छौँ भने साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: स्वर्गीय मबिबी शाहको शब्दमा वरिष्ठ संगीतकार दीपक जंगमको संगीत रहेको र यसमा सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो सांगीतिक कोशेली सँगसँगै अब भने लागौ सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छु र सम्पादकीयलाई लिएका छौँ आज भने अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ लोड सेडिङको विकल्प खोजौ। यो शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ, राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादनको लक्ष्य सहित भाषा पत्र चुनाव अघि सार्वजनिक गरेको थियो अनि बारेन्द्र शाह सरकार गठन लगतै जारी 100 बुँदे कार्य योजनामा लाइसेन्स राजको अन्त्य गर्ने भनिएको थियो। त्यस अनुसार लाइसेन्स राजमाथि निशाना चाहिँ सरकारले साध्यो पनि। सरकार गठन भएको बल्ल 6 महिना मात्रै भएको हुँदा 30,000 मेगावाट उत्पादनको शुरूवाती संकेतको आशा मात्रै गर्न सकिन्छ। उत्पादन शुरू नै हुन सक्ने अवधि होइन। लाइसेन्स राज अन्त्य गर्न खोजिएको प्रयास चाहिँ उत्पादन लक्ष्य उन्मुख कदम हो भन्न सकिन्छ। लक्ष्य राख्नु एउटा कुरा हो, धरातले यथार्थ चाहिँ अर्को। आजको वास्तविकता झन कठोर छ। भदौ 10 गतेको भुटेकोशी बाढीले उत्पादन र प्रसारण प्रणाली ध्वस्त पार्दा 640 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट बाहिरिएको छ। देशभर 1,292 मेगावाट क्षमताका जल विद्युत आयोजना प्रभावित बनेका छन्। अबको हिउँदमा भारतबाट 1,154 मेगावाट विद्युत आयात गर्नुपर्ने बाध्यता बनेको छ भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सम्पादकीयको थप विवरण भन्न त ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणले दशैं तिहारमा लोड सेडिङ नहुने दावी गरेका छन्। तर हिउँदका चिसा दिनहरू बिजुली अभावमा थप कठ्याङ्ग्रिने भने निश्चित जस्तै देखिएको छ। त्यसअघि नै सरकार तात्यो भने चाहिँ केही फरक पर्न सक्छ। केही क्षति भएका 155 मेगावाटका आयोजनालाई आगामी 2-4 महिना भित्रै प्रणालीमा फर्काउन सरकार तात्नु पर्छ। त्यति चाहिँ सरकारको बस भित्रै नै हुन सक्छ। भोटिकोशी बाढी प्रकृतिको लीला थियो र हाम्रो बसमा थिएन। तर हामीले सम्भावित जोखिमको कम आकलन गरेर पूर्वाधार निर्माण गरेको चाहिँ छर्लङ्ग भयो। हाम्रो अदूरदर्शिता पक्कै देखियो। पूर्वाधार सुरक्षाका उपाय हामी चुक्यौं, उपायमा हामी चुक्यौं। जे हुनु भइसक्यो दुर्घटना आफैले भोगेर सिक्ने पाठ होइन, तर पनि सिक्यौं हामीले। अब फेरि त्यही प्रवृत्ति नदोहोर्याउनु बुद्धिमत्ता हुनेछ भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। बिजुली अभाव हुन आफैमा ठूलो समस्या हो। बिजुली केवल उज्यालो बत्ती होइन, ऊर्जा हो। उद्योग धन्दा कल कारखाना बिजुली बिना चल्दैन। अर्थतन्त्रकै लागि ऊर्जा हो बिजुली, मेरुदण्ड नै हो। बत्ती मात्रै भएन भने त्यसले हातमुख जोड्ने सम्मका समस्या कतिपयलाई निम्त्याउँछ। साना मझौला व्यवसाय र उद्योग झन ठूलो मारमा पर्छन्। हामी पछिल्लो समय भारतदेखि बङ्गलादेशसम्म बिजुली निर्यातका समाचारले उत्साहित भयौं, तर हिउँद याममा आयात गर्न पनि कहिल्यै नपर्ने बनाउन सकेनौ। एउटा विपत्त आउनासाथ हामीले जनधनको क्षति त अपूरणीय नै भयो, त्यसमाथि फेरि बिजुलीमा परनिर्भर हुने भयो, जे अर्को ठूलो विडम्बना हो। सरकारले कुलेखानीको पानी र रणनीतिक पूर्वक उपयोग गर्ने भनेको छ। त्यो विवेकी निर्णय हुन सक्छ। क्षतिग्रस्त आयोजनाको मर्मतलाई पनि द्रुत गतिमा सक्नु पर्छ। काठमाडौँका कतिपय स्थानमा भार स्थानान्तरण गर्ने तयारी पनि उचित हो, तर आयात सहितका यी सबै स्थायी समाधान होइनन् भन्दै सम्पादकीयमा अन्नपूर्ण पोस्टले लेख्दछ। सबैभन्दा महत्वपूर्ण त हामीले जलविद्युत उत्पादनको रफ्तार पनि उच्च गतिमै लैजानु पर्ने देखिन्छ। सँगै पूर्वाधार सुरक्षाको बन्दोबस्त गतिलो हुनुपर्छ, बनाउनु पर्छ। विपत्त प्रतिरोधी जलविद्युत संरचना निर्माण गर्नुपर्छ। पुननिर्माणका बेला पनि यही कुरा ख्याल गर्नुपर्छ। जोखिम धान्ने प्रसारण लाइन निर्माण अर्को महत्वपूर्ण खाँचो हो। 10 वर्षमा 30,000 मेगावाट उत्पादन होला नहोला, राष्ट्रपति सरकारले आफ्नो कार्यविधिमा अरू यस्ता विपत्त आउँदा पनि मुलुकमा बिजुलीको किमार्थ अभाव नहुने व्यवस्था गर्न सके मात्रै पनि ठूलो उपलब्धि हुनेछ भन्दै आजको अन्नपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा अब भने लागौ सदस्यता हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ। बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। छोटकरीमा, नेपाली कंग्रेसको महाधिवेशन अब छिट्टै नै हुँदैछ र देशभरि नै कोही ठाउँमा स्थगित भएका छन्, विभिन्न कारणले मौसम र कोही ठाउँमा झडप पनि भएको कुराहरू छ र सँगसँगै फेरि नेपाली कंग्रेसभित्रै पुरानो पूर्व सभापति शेरबहादुर देउब पक्षधरले पनि फेरि समान रूपमै महाधिवेशनको तयारी गरिरहेको समाचारहरू सुन्यौं। अहिले विशेष गरेर राष्ट्रिय राजनीतिलाई यसो हेर्ने हो भने कुनै समय एमाले र कंग्रेस र माओवादीको वरिपरि र राजाको समर्थनमा राजनीति गर्ने पार्टीहरूको बीचमा वाद विवाद बहस छेडिन्थ्यो। अहिले अलिकति धार परिवर्तन भएको, दिशा परिवर्तन भएको जस्तो पनि देखेको छ। पछिल्लो चरण हेर्दाखेरि चाहिँ नयाँ राजनीतिक पार्टीको रूपमा उदाएको रासोपाले अहिले सरकार चलाइरहेको छ र पुराना राजनीतिक पार्टीहरू जो प्रतिपक्षको रूपमा छन् त्यसमा पनि अहिले भनौँ न आम जनताको हेराइमा हेर्दाखेरि उहाँहरूप्रति अलिकति वितृष्णा फैलिएको जस्तो पनि देखिन्छ। तर हामी कुराकानी गरौँ नेपाली कङ्ग्रेसको यो अधिवेशनको, जुन 15 महाधिवेशन हुँदैछ, नयाँ चयन हुँदैछ सभापतिको, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय सदस्य लगायत र नजिकबाट निहालिरहनु भएका वरिष्ठ पत्रकार हुनुहुन्छ राजेन्द्र दाहाल र उहाँले बेला बेलामा यसो सञ्चार माध्यममा पनि आफ्ना विश्लेषणहरू गर्नुहुन्छ र हामीलाई पनि यसो बेला बेलामा समय दिनुहुन्छ। आज भने छोटकरीमा उहाँसँग कुराकानी गर्दैछु। अलिकति मैले पृष्ठभूमि बताए अनुसारकै विषयमा प्रवेश गर्नु पर्दाखेरि राजेन्द्र दाहालज्यू कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद,
0: समय दिनुभयो। मैले अलिकति पृष्ठभूमिमा आजको छलफलको विषय आम श्रोतालाई जानकारी गराएको छु, हामी कुन कुन विषयमा जाँदैछौँ भनेर। मूलत हामी नेपाली कङ्ग्रेसकै महाधिवेशन र नेपाली कङ्ग्रेसले गरेका भनौँ न राजनीतिक विचारका कुराहरूमा उतार चढावपूर्ण अवस्था देखिएको अवस्थामा अहिले जुन 15 महाधिवेशन आइपुगेको छ, होइन, विभिन्न वाद विवाद हुँदाखेरि एउटै पार्टीले फेरि विचारकै कुरा गर्दाखेरि फरक छैन एउटै छ, तर फेरि समानान्तर रूपमा चाहिँ महाधिवेशन गर्ने खालका कुरा सञ्चार माध्यममा आयो, त्यसले शुभेच्छुक र मतदाता भनौँ न अब त्यो पार्टीमा लागेकाहरूलाई अलिकति असर त पर्छ होला। यहाँले कसरी हेर्नु भएको छ त्यो विषयलाई?
3: म चाहिँ यो गएको माघमा जुन विशेष महाधिवेशन भयो नि नेपाली कङ्ग्रेसको, र एक थरी विशेष महाधिवेशनमा सहभागी भए, अर्को थरी सहभागी भएन, त्यहाँदेखि म के हेर्दैछु भने नेपाली कङ्ग्रेस एउटा ठुलो संक्रमणको चरणबाट गुज्रिराखेको छ अहिले। त्यो संक्रमण दुई किसिमको छ, फेरि दुईटै क्षेत्रमा संक्रमण छ, अर्थात् एकातिर एउटा पुस्ता वा अर्को पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्नेछ, पार्टी हस्तान्तरण हुनुपर्नेछ, अनि अब पुस्ता सँगसँगै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा अथवा एउटा प्रवृत्तिबाट अर्को प्रवृत्तिमा पनि जाने त्यो स्थिति छ, अनि अर्को पाटो चाहिँ वैचारिक पनि छ। जस्तो यो पोहोरको जुन गेन्जी भनिएको आन्दोलनले नेपाली समाजलाई नराम्रोसँग झकझोरेको छ, एकदमै हल्लाएको छ, मान्छेले आफैले के हो भनेर, किन यस्तो भयो, कसरी यस्तो भयो, यो किन भइरहेछ भनेर भ्यू पाउन सकिराखेका छैन। अर्थात् वैचारिक रूपमा कुन ठिक हो, कुन बेठिक हो, कुन बाटो, कुन धारसम्म मात्र हिँड्नुपर्ने हो, अब कुनले चाहिँ पार लगाउँछ, अब कुन चाहिँ पुरानो विचारधारा हो, कुन नयाँ हो भन्ने कुरामा पनि एउटा संक्रमणको घडी छ। अर्थात् दुईटा कुरा, नेतृत्व र पुस्तान्तरणको पुस्ताको हस्तान्तरण एउटा पुस्तान्तरण, अनि अर्को चाहिँ वैचारिक रूपान्तरण पनि. अब जस्तो नेपाली काङ्ग्रेस यो गगन थापाहरूले अगाडि सारेको अलिकति फरक छ. सामाजिक हारलाई उनीहरूले बढी सारेको छन् भनेदेखि चाहिँ अब पहिला शेरबहादुर देवहरू जो परम्परागत रूपमा आइराखेका छन् उनीहरूले समाजवाद भनिराखेका छन्. अर्थात् अब समाजवाद नेपाली काङ्ग्रेसको वैचारिक धार हो कि सामाजिक लोकतन्त्र चाहिँ उसको वैचारिक धार हो त. अब यो पनि यसमा पनि केही भिन्नता छन्, डिफरेन्सेस छन् उनीहरू पार्टीभित्र. कारण किनभने अब समाजवाद समाजवाद भनेर बिपी कोइरालाको नामसँगै समाजवाद जोडियो अथवा त्यो दोहोऱ्याइयो, त्यसले केही डेलिभर गर्यो कि गरेन एउटा कुरा. खैर डेलिभर गर्यो कि गरेन पनि त मुख्य कुरा अहिलेको अडियन्सलाई, अहिलेका नेपाली मतदातालाई त्यसले अपिल गर्छ कि गर्दैन. अब यो दुईटा मध्ये कुन शब्दले बढी अपिल गर्छ, सामाजिक लोकतन्त्रले अपिल गर्छ कि समाजवादले अपिल गर्छ? अब यसमा पनि उनीहरूको मन्थन चलिरहेको छ, दुविधा चलिरहेको छ. यो पनि संक्रमणकै बेला हो. त्यस कारणले अहिले जे भइराखेको छ, दुईटाले अलग अलग जो अधिवेशन भइराखेको छ, यो अधिवेशन अरू दुइटै स्पष्ट भएर हामी यही बाटो हो तिमीहरूको त्यो बाटो हो भने जाऊ भन्ने स्थितिमा दुइटै छैनन्. दुइटै कन्फ्युजन दुविधै दुविधामा यो सघिराखेका छन् र नेपाली काङ्ग्रेस अहिले चाहिँ प्राविधिक रूपमा दुइटा अधिवेशन भइराखेका हुन्, वैचारिक रूपमा स्पष्ट त नेपाली काङ्ग्रेसमा विभाजन आइराखेको होइन. मेरो दृष्टिमा चाहिँ वैचारिक रूपमा उनीहरूमा या त स्पष्टता छैन या त समानता छ, दुइटै जे भने पनि हुन्छ, उनीहरू एउटै धारातलमा छन्। तर अब प्राविधिक रूपमा चाहिँ के र भने एक थरी जो विशेष महाधिवेशनमा सहभागी भएनन् सायद उनीहरूले पत्यानन् होला कि यो केटाहरूले विशेष महाधिवेशन गर्छन्, बहुमत पुर्याउँछन्, पार्टीको चुनाव चिन्ह र झन्डा आफूले लान्छन् भने यिनीहरूलाई सायद पत्यार भएन. तर उनीहरू त छन् नि त, त्यस कारणले उनीहरूको विशेष महाधिवेशनबाट छुटेको पक्षहरू छन्, ती मध्ये अब धेरै त फर्केर आए त्यो विशेषवालासँगै, कति त बाँकी छन्, उनीहरूले पनि राजनीति त गर्नु पर्यो, आफ्नो अस्तित्व देखाउनु पर्यो. त्यस कारणले उनीहरूले अधिवेशन गरिराखेका छन् र यसमा सर्वोच्च अदालतले अलिकति के भन्ने अब एक किसिमको नखेल्नु पर्ने भूमिका खेलिराखेका छन् मेरो आफ्नो हिसाबमा चाहिँ. अब उसले निशा दियो मुद्दा दोहोऱ्याएर हेर्छु भनेर अनि त्यसपछि चुप लागेर सुधिदियो, न अग्राधिकार दियो न सुनवाई गर्यो, होइन. यहाँ राजनीति त त्यसरी त अड्केर त बस्दैन. त्यस कारणले अब यो विभिन्न खालका खेलको विभिन्न पक्षहरूका खेलको चपेटामा पनि परेको हो नेपाली काङ्ग्रेस.
0: अहिले जुन हामीले छलफल गरिरहेकोमा चाहिँ एउटा जुन निराश देखियो नि पछिल्लो हामीले एक वर्ष अगाडि त्योभन्दा अगाडिको जुन कङ्ग्रेस र एमालेको संयुक्त जुन एउटा दुईटै बहुमतको चाहिँ सरकार थियो ढल्न पुग्यो र अहिले फेरि दुईटै बहुमतको चाहिँ एकदमै स्पष्ट बहुमत भनौँ न अब त्यो भएको पार्टीले अहिले नयाँ पार्टी भनौँ न उसले सरकार चलाइरहेको छ. नेपालको राजनीतिलाई यसो हेर्दाखेरि जुन हामीले नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको विषयमा चिन्तन गरिरहेका छौँ, आम श्रोतालाई हाम्रो भनौँ न उहाँहरूलाई पनि केही रुचिका विषयहरू भएका कारणले गर्दाखेरि शुभेच्छुकहरू छन्, धेरै श्रोताहरू हुनुहुन्छ, विभिन्न विचार भएकाहरू हुनुहुन्छ. आज चाहिँ हामीले जुन राष्ट्रिय राजनीतिसँग जोडिएको मूलधारको राजनीतिमा रहेको एउटा कमजोर स्थितिमा मतको हिसाबले हेर्दाखेरि, तर राजनीति त कमजोर होइन, अहिलेको 15 महाधिवेशनले दिने म्यान्डेटले यो जुन खस्किएको जुन एउटा विश्वास छ एउटा धार छ त्यसलाई माथि उकास्नलाई यसले अलिक सपोर्ट गर्छ अथवा त्यो यथास्थितिमै रहन्छ, कसरी हेर्न सकिन्छ?
3: अब यो यसमा अर्को एउटा पाटो छ जुन मैले अलिकति थोरै अगाडि उल्लेख पनि गरेँ. सर्वोच्च अदालतमा जुन पेन्डिङमा बसेको मुद्दा छ नि, त्यसको छिनोफानो नभइकन नेपाली काङ्ग्रेसको 15 महाधिवेशनले हो अथवा नेपाली काङ्ग्रेसले स्पष्ट दिशा बोध गर्न सक्दैन र नयाँ खालको ऊर्जा बोकेर जनता सामु जान पनि सक्दैन. तर अहिले त्यही भएर यो प्राविधिक रूपमा यी दुइटै महाधिवेशन गर्न उनीहरूको प्राविधिक आवश्यकता पर्यो, प्राविधिक रूपमा त्यस कारणले महाधिवेशन गरिराखेका छन्। तर यिनीहरूको निरूपण चाहिँ सर्वोच्च अदालतको फैसला आएपछि, निर्णय आएपछि मात्रै हुन्छ र जहाँसम्म मलाई लाग्छ त्यति बेर अदालतको फैसलाले काङ्ग्रेसको चुनाव चिन्ह र भन्दा चाहिँ जतापट्टि दिन्छ त्यो धारसँग लगभग धेरै जसो त्यसैमा समाहित हुन्छन्, दुइटा अलगै धार भएर जान्छन् जस्तो मलाई लाग्दैन. आजको परिस्थितिमा नयाँ माहौल पैदा हुन सक्छ.
0: एकातिर चाहिँ सर्वोच्च अदालतले राजनीतिमा हात हाल्न नहुने हात हालियो अघि यहाँले भन्नुभयो जस्तै, र अहिले जुन मैले यहाँसँग राखेको जिज्ञासाले आम शुभेच्छुक र मतदाता भनौँ न यो पार्टीमा लाग्नेहरूको लागि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो पनि दुविधात्मै देखियो, नोक्सानी हुने खालको देखियो नि त, एकातिर कानुनले बल्छी लगाउन खोजेको देखियो होइन,
3: सर्वोच्चको निर्णय नआउन्जेलसम्म त काङ्ग्रेस दुविधामै रहिराख्ने भयो। त्यसको परिणाम के हुने भयो भनेदेखि, अब जुन स्थानीय चुनाव आइराखेको छ नि नजिकै, त्यो स्थानीय चुनावमा चाहिँ काङ्ग्रेसलाई धेरै ठुलो घाटा हुने भयो। काङ्ग्रेसका शुभेच्छुकहरू, काङ्ग्रेसका जो मतदाताहरू छन् उनीहरू बडो अन्यलमा पर्ने भए त यसमा चाहिँ अब विडम्बना के छ भने, सर्वोच्च अदालतले जहिलेसम्म त्यो हात झेकिदिँदैन त्यहाँबाट, काङ्ग्रेसहरू एकजुट भएर अगाडि बढ्नै पाइराखेका छैनन्। किनभने यहाँ उसले हस्तक्षेप नगरिदिने भने काङ्ग्रेस वैचारिक रूपमा अथवा अरू रूपमा पनि फुट्ने अवस्था म देखिराखेका छैन, त्यस्तो अवस्था परिपक्व भएकै छैन नेपाल अहिले।
0: यो अहिलेको जुन हामीले कुराकानी गरिरहँदाखेरि यो बहसको चुरो चाहिँ नसकिने र भेटाउन पनि गाह्रो हुने पनि देखियो होइन। लगभग हामी कार्यक्रमको पुच्छारमा आइपुग्दाखेरि बिटमारुभन्दा अगाडि राजेन्द्र दाहालज्यू, अब यहाँले त नजिकबाट निहाल्नु भएको छ, उठबस पनि हुन्छ, अफ द रेकर्डमा चाहिँ बाहिर पब्लिस नहुने विषयहरू पनि सामान्य कुराकानीहरू हुन्छ विश्वासको आधारमा होइन, अब एउटा संसारमा काम गरेको भएको कारण गर्दाखेरि, तर आम जनताले हेर्ने सरकारले सर्भिस डेलिभरी गरिरहेको छ, यतातिर प्रमुख प्रतिपक्षी दलको भूमिका पनि निर्वाह गर्नुपर्ने, अर्को दलभित्रै फेरि किचलो संचार माध्यमले समाचार बाहिर ल्याइदिन्छ, नोक्सानै भइरहेको छ कि ठिकै भइरहेको छ कि आउनु पनि कुरा सही हो, यो अहिले काङ्ग्रेसले जुन एउटा हविगत भोगिरहेको छ होइन, त्यो चाहिँ यसो हेर्दाखेरि
3: झट्ट हेर्दाखेरि नोक्सानी भएको देखिन्छ। तर एउटा शुद्ध लोकतान्त्रिक पार्टीमा नेपाली काङ्ग्रेस नेपालको लोकतान्त्रिक दल हो, त्यसमा कुनै शंका छैन, र नेपाली काङ्ग्रेस नै यस्तो एउटा लोकतन्त्रको सन्दर्भमा मियोको रूपमा उभिएको छ। त्यस कारणले यसका मतदाताहरू, यसका शुभेच्छुकहरू पनि जो लोकतन्त्रमा विश्वास राख्छन्, यसका शुभेच्छुक भएका हुन्, अवसरवादीहरूलाई चिन्ता हुन सक्छ, यताउति लाग्न सक्छन्, तर लोकतन्त्रप्रति प्रतिबद्धहरूले अहिले नेपाली काङ्ग्रेसको विकल्प पाइराखेका छैनन्। यो दुईटा पार्टी फुटेर, यो पार्टी फुटेर दुईटा लोकतान्त्रिक पार्टी बनेको भएदेखि त्यतिखेरको सवाल हुन्थ्यो, तर देशमा अर्को लोकतान्त्रिक पार्टी जन्म नै सकेका छैन। अब राष्ट्रपा जन्मियो भनेदेखि अर्कै कुरा हो, हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यस्तो आश देखाएको थियो तर त्यो पनि फस्टाउनु सकेन। त्यस हिसाबमा चाहिँ अहिले हेर्नुपर्छ काङ्ग्रेसभित्र जो महाधिवेशनको क्रममा जे जस्ता प्रतिस्पर्धा, जे जस्ता दौडधुप आदि आदि भइराखेका छन्, अलिअलि झपट पनि भएका खबर आउँछ, त्यसलाई स्वाभाविक रूपमा मान्नुपर्छ, र त्यसले नेपालको लोकतान्त्रिक अभ्यासलाई जीवन्त राख्नमै मद्दत पुर्याउँछ, त्यसले कुनै पनि क्षति पुर्याउँदैन।
0: यसमा चाहिँ तपाईँलाई छुटेको अथवा आम श्रोताले न्याय गर्नु पर्दाखेरि केही छन् त्यसमा तपाईँले थप्नुपर्ने, यो अहिलेको जुन छलफलको विषयमा चाहिँ
3: खालि म के कुरा समराइज गर्न चाहन्छु भने, अदालतले हात झिक्दिएको दिन, बाटो खोलिदिएको दिन, अहिलेको आजको घडीमा चाहिँ नेपाली काङ्ग्रेस अबको पाँच महिनापछि भन्नुहोस् न, पाँच छ महिनापछि एउटै भएर अगाडि बढ्न स्थिति म देखिराखेको छु। तर अब अदालतले सधैँभरि, किनभने यता दुई त्यहीँको सरकार छ अर्कातिर, त्यस कारणले यसरी खेलिराख्यो भनेदेखि त भन्न सक्दिनँ, नभएदेखि काङ्ग्रेस एकजुट भएरै जाने स्थिति छ।
0: यहाँको विश्लेषणमा हामीले नभने तापनि यो अहिले काङ्ग्रेसलाई यस्तो गराइराखेमा चाहिँ इलेक्सनमा आउने पार्टीमा जो अहिले सरकारमा रहेका पार्टीलाई फाइदा हुने, अरूलाई पनि फाइदा हुने देखिएको कारणले यो भएको जस्तो पनि देखियो, तर नबोले तापनि अब यहाँले जुन भनिदिनु भएको छ प्रश्न रूपमा कुराहरू आएको छ, र समय दिनुभयो, धेरै धन्यवाद छ राजेन्द्र दाहालज्यू यहाँलाई चाहिँ।
3: हस्
0: नमस्कार। तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, र भर्खरै सुन्नुभयो इस्यु अफ द डे अन्तर्गत वरिष्ठ पत्रकार राजेन्द्र दाहालसँग गरिएको कुराकानी, र यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैं बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

स्वर्गीय नारायण गोपाल र स्वर्गीय गोपाल योञ्जन र सँगसँगै अरुणा लामा पनि यस संसारमा हुनुहुन्न र यसमा शब्द गोपाल योञ्जनको रहेको थियो र संगीत पनि गोपाल योञ्जनको र आवाज स्वर्गीय नारायण गोपाल र स्वर्गीय नरीको उपाधिको रूपमा चाहिँ चिनिने अरुणा लामाको आवाजमा रहेको यो पुरानो लोकप्रिय गीतबाटै मैले कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने चलचित्र राम तेरी गंगा मैलीको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

लता मंगेशकर र सुरेश वागरको आवाजमा रहेको यस गीतमा यसमा अभिनय भने मन्दाकिनी लगायतका कलाकारको रहेको थियो र यसमा संगीत रविन्द्र जैनको रहेको थियो। चलचित्र राम तेरी गंगा मैली सन् 1985 चाहिँ सार्वजनिक भएको हो र गीतको बोलमा आवाज दिनुभएको थियो सुरेश वागर र लता मंगेशकर। र यो सांगीतिक कोशीले सँगसँगै लागू अर्को एउटा सांगीतिक विश्राम तर्फ।

गोरी तेरा गाउँ प्यारा, यो बोलमा आवाज रहेको थियो केजे यशुदासको र संगीत रविन्द्र जैनको रहेको थियो र शब्द पनि रविन्द्र जैनकै रहेको थियो र यसमा कास्ट कलाकारको रूपमा आमोल पालेकर र जरिना वाहेवाको रहेको थियो र यस चलचित्रलाई डाइरेक्टरको रूपमा चलचित्र डाइरेक्सन गर्नुभएको थियो बासु चटर्जीले। तपाईँले पनि हेर्नुहोला, यो चलचित्र निकै नै रमाइलो छ र गीत संगीत पनि त्यतिकै रमाइलो नै रहेको छ र यो साङ्गीतिक कोसेली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट छुट्टिने बेला भइसकेको छ। सप्ताहन्त दुई दिनको विदा तपाईँहरूको रमाइलोसँग बितोस् र सोमबार पुनः फेरि सेवामा उपस्थित हुने नै छौँ र अब त दसैँ पनि भित्रिसक्यो, सोरसातको समय लागिसकेपछि दसैँ छप्पै छोएको हामीलाई अनुभव हुन्छ, मौसमले पनि त्यस्तै दिएको छ र अब नेपालबाट मनसुनी वर्षा पनि बिस्तारै बाहिरिँदैछ भनेर पनि मौसमी बुलेटिनहरूमा देखिन्छ र मौसम विदहरूले पनि भनिरहेको छ। तर बाटोघाटो यात्रा गर्दाखेरि असहज छ, धेरै दुःखको समय रहेको छ, तर पनि जीवनलाई जिउनु पर्यो, सहजताका साथ जीवनलाई अगाडि बढाउनु पर्यो भन्दै आगामी सोमबार पुनः फेरि सेवामा उपस्थित हुनेछौँ। तबसम्मको लागि आज्ञा चाहन्छु, नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: संसारभरिको कानून बनाउने सभामुख र सांसदहरूको सम्मेलनमा नेपालले भर्खरै भोगेको महाविपत्तिको विषय उठाउनु भएको छ।
4: हामीले आजको नेपाल भर्खरै भएको महाविपत्ति जुन महाप्रलय छ त्यसलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा हामीले संसारलाई देखाउने बुझाउने सुनाउने यो साँच्चै नै हाम्रो लागि मौका हो, जसले गर्दा हामी कार्बन उत्सर्जनमा हाम्रो नगण्य भूमिका हुँदाहुँदै पनि हामीले जुन भोग्न परेको क्षतिको विषयमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले न्युयोर्कमा आफ्नो मन्तव्यमा राख्नुभयो, त्यसै गरी संसारका सभामुखहरूलाई सांसदहरूलाई ती सदनमा यो बहस उठ्योस् क्लाइमेट चेन्जको विषयमा भनेर त्यो महत्त्वपूर्ण फोरम हो। त्यो फोरमको प्रतिनिधिमण्डलको रूपमा त्यसलाई नेतृत्व गरेर जाने अवसर मैले प्राप्त गरेको छु।
3: राष्ट्रपति प्रमुख सचेतक क्रान्ति सिंह अधिताले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति असन्तुष्टि पोख्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अधिताल,
5: जेन्जी आन्दोलन, मधेसको साम्प्रदायिक दंगा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या, रसुवाको बाढी, यी घटनाको भीड़मा हराए सुकुम्बासीका पीड़ा र हराउन सक्लान बाढ़ीमा हराएका बालबालिकाको खोजी, हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौं? बजारमा नयाँ ट्रेण्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। नागरिकको पीडाबीच राज्यले भेद गर्न मिल्दैन, राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहौं, पीड़ितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणाम सहित उभियोस्।
3: नेपाली काँग्रेसको 15 महाधिवेशन विभिन्न पदमा उम्मेद्वार हुनेहरूलाई आचार संहितामा कडाई गरेको छ। राष्ट्रिय संविधान र वातावरणीय पक्षलाई ध्यानमा राख्दै आचार संहिता बनाएको केन्द्रीय निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले बताउनु भएको छ। निर्वाचनमा आचार संहिता अनगन तडक भडक र भड्किलो प्रचार प्रसारमा पूर्ण रोक लगाइएको छ। यस्तै प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण रोक लगाउँदै डिजिटल तथा प्रविधि मैत्री प्रचार प्रसार मात्र गर्न भनिएको छ। साथै महाधिवेशन स्थल बाहिर प्रचार प्रसार गर्न पनि रोक लगाइएको छ। निर्वाचन आचार संहिताको उल्लङ्घन भएमा नियम अनुसार कारवाही हुने चेतावनी पनि दिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा भोलि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
6: भोटेकोशीमा आएको बाढीका कारण गजरी गाउँपालिका 2 फुर्के खोलामा रहेको पुल बगाएको र वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सड़कमा मर्मत सम्हार गर्नुपर्ने भएकाले बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको हो। वैकल्पिक बाटोका रूपमा परेवाटार, पिपलटार, आदमटार, बेलिनटार र मासटार प्रयोग हुँदै आएको छ। वैकल्पिक सड़कको विभिन्न स्थानमा थप मर्मत समार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनले सो अवधिमा यात्रु तथा सवारी चालकलाई धादिङ बेसी सुनौला बजार, भोर्के कोशी खोला, फोस्रेटार, कल्लेरी टार लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
3: सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई मधेसमा जितिया पर्व सुरु भएको छ। विशेष गरी आमाहरूले मनाउने व्रतमा व्रतालु महिलाले नदी तथा जलाशयमा स्नान गरी प्रीति र जिमूत वाहन देवताको पूजा गर्दै व्रतको संकल्प लिने चलन रहेको छ। परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाले घर आँगनले पोत गरी चोखो बनाउने तथा पिना, तेल, घिरौलाको पात, जेलको पात, बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमूत वाहन देवतालाई पिना र तेल चढाउने गरिन्छ। व्रतको मुख्य दिन व्रतालु महिलाले बिहान स्नान गरी सूर्य देवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छन्। यस क्रममा दिवंगत 3 पुस्ताका महिला पितृलाई तर्पण दिने परम्परा रहेको छ। जितियालाई कतिपय स्थानमा षोडश मातृका श्राद्धका रूपमा पनि लिने गरिएको छ। दुवैबाट तेल अबिकका लागि उडेको विमानमा सह पाइलटले मुख्य पाइलटमाथि छुरा प्रहार गरेका छन्। जोर्डनको आकाशमाथि उडिरहेका बेला ओमनका सह पाइलटले अचानक क्याप्टेन स्मिथ मछारमाथि छुरा प्रहार गरेका थिए। विमानलाई खसाल्न सुरु गरेका थिए। विमान 30 सेकेन्डभन्दा कम समयमै करिब 14,000 फिट तल खसेको थियो। यात्रु र क्याबिन क्रू कर्क पिटमा भित्र पसेर ती सह पाइलटलाई नियन्त्रणमा लिएपछि साउदी अरबको ताबुकमा विमान सुरक्षित रूपमा आपतकालीन अवतरण भएको थियो। उडानका क्रममा आक्रमणमा परेका फ्लाइ दुवैका पाइलट मछारले त्यस बेलाको परिस्थिति बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म निशा।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1 देखि 15 गतेसम्मको उपहार घोषणा गरेको छ। नयाँ घोषणा अनुसार पर्साका लालबाबु शाह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रूपियाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुमनिमा उदास, प्रतिनिधि सभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उपहार घोषणा गर्नुभयो। कानूनलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ। भोटेकोशी बाढीपछि बेपत्ताको खोजी अब सर्च एण्ड रेस्क्यूबाट सर्च एण्ड रिकभरीतर्फ मोडिएको छ। लामो समयसम्म खोज्दा पनि जीवितै उद्धारको सम्भावना न्यून भएपछि सरकारले अब शव तथा संरचना पुनरुत्थानलाई प्राथमिकता दिने निर्णय गरेको हो। अति संवेदनशील क्षेत्रमा भने खोज तथा उद्धार जारी रहनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले यस्तो निर्णय गरेको हो। जलविद्युत आयोजनामा तत्काल गर्न सकिने खोजीको काम पनि लगभग सकिएको इपानका सचिव विजय मोहन भट्टराईले जानकारी दिनुभयो। अब ध्यान राहत पुनर्स्थापना र पुनर्निर्माणमा केन्द्रित हुन थालेको छ, तर आयोजना स्थलसम्म पुग्ने सड़क र पुल अझै मुख्य चुनौती छन्। कतिपय ठाउँमा सड़क बगेका छन् भने कतिपय ठाउँमा पुल बनाउनु पर्ने अवस्था छ। बाढ़ीले चिलेमे, लाङटाङ र सुवागढ़ी लगायतका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। निजी क्षेत्रले पुनर्निर्माणका लागि सड़क पुलसँगै लाइसेन्स अवधि, ऋण तथा ब्याज व्यवस्थापनमा सरकारी सहजीकरण मागेको छ। सरकार पनि तत्कालीन उद्धार भन्दा पुनर्स्थापना र पुनर्निर्माणको योजनामा केन्द्रित हुन थालेको छ। फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेको 100 दिन पूरा भएको छ, तर निलम्बन फुकुवा हुने कुनै संकेत देखिएको छैन। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 24 जूनमा नेपाललाई अनिश्चितकालका लागि निलम्बन गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि राखेपको 25 मार्चको निर्णय फिर्ता लिन र एन्फाको वर्तमान कार्य समितिलाई पुनर्बहाली गर्नुपर्ने शर्त राखेको छ। फिफाको शर्त मानेका भारत र पाकिस्तान भने छोटो समयमै निलम्बनबाट मुक्त भएका छन्। भारत 10 दिन र पाकिस्तान 24 दिनमै फुकुवा भएका थिए। नेपालले भने फिफाको शर्त पूरा नगर्दा 100 दिन बितिसक्दा पनि निलम्बन फुकुवाको बाटो खुलेको छैन। निलम्बनका कारण नेपाली फुटबलले फिफा र एएफसीबाट पाउने सहयोग, विकास कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत गुमाइरहेको छ। सरकार र एन्फाबीच निलम्बन फुकुवाका विषयमा सहमति बन्न सकेको छैन। सरकार एन्फाले सहयोग नगरेको बताउँछ भने एन्फाले सरकारकै कारण समस्या भएको दावी गर्दै आएको छ। यसैबीच खेल मिलेमतोको आरोपमा एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ परेका छन्। एन्फाका पदाधिकारीमाथि अनुसन्धान चलिरहेकाले नेपाली फुटबलको अन्यलता झनै बढेको छ। फिफाको शर्त पालना नगरी निलम्बन फुकुवा हुने सम्भावना कति छ भन्ने विषयमा पनि अन्यल कायमै छ। अब खबर फटाफट।
4: तनहुँमा चैत्य धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैत्य धान खेती अनुदानमा खेती गर्न 13 कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची, किबी, एभोकाडो, उखर, चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने, उपभोक्तालाई 5 किलोसम्म प्रति किलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुलीखेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना, चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली आलापत्र, हिमपातका कारण कैलाश मानसरोवर दर्शन गर्न जाने बाटो बन्द, हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु, विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
3: लगातारको हिमपातका कारण मनासलु हिमालको आधार शिविरमा आरोहीले प्रयोग गर्दै आएका टेन्ट तथा अन्य सामग्री हिउँले पुरिएका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पूर्वी नेपालमा अरू र तमोर नदीबीचको धनकुटालाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरिया समुदायले मुख्य चाड न्वागी मनाइरहेका छन्। यो पर्व छ दिनसम्म विभिन्न परम्परागत विधि अनुसार मनाइने चलन छ। धनकुटाबाट गोपाल बराइलीको रिपोर्ट।
4: धनकुटा नगर क्षेत्रभित्र मात्रै बसोबास गर्ने आठपहरिया समुदायको आफ्नै मौलिक परम्परा, भाषा, संस्कार, संस्कृति र परम्परा छन्। आठपरिया समुदायले नयाँ बाली भित्र्याएपछि सबैभन्दा पहिले कुल तथा पितृलाई चढाएर मात्रै आफूले खाने गरेको परम्परा छ। धनकुटा नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष रस बहादुर राई।
5: नुवागी चाड भनेको नयाँ अन्न बालीहरू चाहिँ, जस्तै वैशाखमा हामीले अन्नपात पानी अनेक कुराहरू, अब राम्रो चिजहरू माग हुन्छ, त्यसमा जे जस्तो माग भए अनुसारको फलेको चिजहरू फलहरू यिनीहरू यसमा नुवागीमा चढाइन्छ। खास गरी विशेष गरेर घैया चढाउनु पर्छ। नुवागी पनि 7 दिन हो, 7 दिन विधिवत गर्छौँ, त्यति मानिँदैन। विशेष गरी मार्ग पूजा, भेजो, तिथि तर्पण, साङदाङ भन्छौँ, यो धुल पूजा वनवादको दिन यो मान्छौँ।
4: चाडको पहिलो दिन मङ्गलबार मार्गथान सरसफाईबाट सुरु हुने यो चाड छैठौँ दिन आइतबार विसर्जन गर्ने चलन रहेको छ। वैशाखमा कुल तथा पितृलाई वर्षा गराइदिन आग्रह गर्दै बाली लगाउने र वर्षा गराएर बाली फलाउन सहयोग गरेको भन्दै नुवागी मनाउने गरिएको छ। बाली पाकेपछि कुल तथा पितृलाई नयाँ अन्न चढाउने गरिएको किरात आठपरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपरियाले बताउनु भयो।
6: मङ्गलबार आफ्नो मान्न थालहरूको सरसफाई हुन्छ, बुधबार ओमाराम भन्ने हुन्छ, त्यसमा चाहिँ प्रत्येक घर परिवारबाट एक जो चल्ला, बिहिबार यसो भेदो काट्ने, शुक्रबार कुलपित्रीलाई त्यही घयाको मङ्गला पकाएर कुलपित्रीलाई बुझाएर अनि हामीले खाने गर्छौँ। भोलि चाहिँ वनवास खाने चलन थियो, अहिले अलिक कम भएर गएको छ। अनि पर्सि चाहिँ लामो थाकमा हुन्छ, लामो थाकमा चाहिँ अब चाड विसर्जन गरेको हुन्छ।
4: आठपरिया समुदायको धनकुटा नगरपालिका क्षेत्रभित्र मात्रै बसोबास छ। लोपोन्मुख जातिभित्र पर्ने यो समुदायले मनाउने विभिन्न चाडपर्वहरू मध्ये यो पनि एउटा हो। यो समुदायले वाडाङ्मीलाई नै मुख्य चाड मान्ने गर्छन्।
3: सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1-15 गतेसम्मको उपहार घोषणा गरेको छ।
7: नयाँ घोषणा अनुसार वर्षाका लालबाबु शाह कानुलाई 10,00,000 राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 रुपियाँ बराबरको ल्युब अयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनौट भएको हो। आन्तरिक राजस्व विभागका अनुसार असोज 1-15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए, जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको संख्या 3,15,70,307 थियो। असोज 1-15 गतेसम्मको दैनिक 1,00,000 दरले पनि 15 जनाले पुरस्कार पाएका छन्।
3: फिफाले इन्फालाई निलम्बन गरेको 100 दिन पूरा भएको छ, तर निलम्बन फुकुवाउने कुनै संकेत देखिएको छैन।
8: तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 24 जुनमा नेपाललाई अनिश्चितकालका लागि निलम्बन गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि राखेपको 25 मार्चको निर्णय फिर्ता लिन र एन्फाको वर्तमान कार्य समितिलाई पुनर्बहाली गर्नुपर्ने शर्त राखेको छ। फिफाको शर्त मानेका भारत र पाकिस्तान भने छोटो समयमै निलम्बनबाट मुक्त भएका छन्। भारत 10 दिन र पाकिस्तान 24 दिनमै फुकुवा भएका थिए। नेपालले भने फिफाको शर्त पूरा नगर्दा 100 दिन बितिसक्दा पनि निलम्बन फुकुवाको बाटो खुलेको छैन। निलम्बनका कारण नेपाली फुटबलले फिफा र एएफसीबाट पाउने सहयोग, विकास कार्यक्रम र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत गुमाइरहेको छ। सरकार र एन्फाबीच निलम्बन फुकुवाका विषयमा सहमति बन्न सकेको छैन। सरकार एन्फाले सहयोग नगरेको बताउँछ भने एन्फाले सरकारकै कारण समस्या भएको दावी गर्दै आएको छ। यसैबीच खेल मिलेमतोको आरोपमा एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ परेका छन्। एन्फाका पदाधिकारीमाथि अनुसन्धान चलिरहेकाले नेपाली फुटबलको अन्यलता झनै बढेको छ। फिफाको शर्त पालना नगरी निलम्बन फुकुवा हुने सम्भावना कति छ भन्ने विषयमा पनि अन्यल कायमै छ।
3: यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा चर्चामा छन्। नर्वेजियन नोबेल समितिले आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ।
0: यो BFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: मिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भुटेकुसी बाढीपछि बेपत्ताको खोजी अब सर्च एण्ड रेस्क्यूबाट सर्च एण्ड रिकभरीतर्फ मोडिएको छ।
4: लामो समयसम्म खोज्दा पनि जीवितै उद्धारको सम्भावना न्यून भएपछि सरकारले अब शव तथा संरचना पुनरुत्थानलाई प्राथमिकता दिने निर्णय गरेको हो। अति संवेदनशील क्षेत्रमा भने खोज तथा उद्धार जारी रहनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 37 बैठकले यस्तो निर्णय गरेको हो। जलविद्युत आयोजनामा तत्काल गर्न सकिने खोजीको काम पनि लगभग सकिएको इपानका सचिव विजय मोहन भट्टराईले जानकारी दिनुभयो। अब ध्यान राहत पुनर्स्थापना र पुनर्निर्माणमा केन्द्रित हुन थालेको छ, तर आयोजना स्थलसम्म पुग्ने सड़क र पुल अझै मुख्य चुनौती छन्। कतिपय ठाउँमा सड़क बगेका छन् भने कतिपय ठाउँमा पुल बनाउनु पर्ने अवस्था छ। बाढ़ीले चिलेमे, लाङटाङ र सुवागढ़ी लगायतका जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। निजी क्षेत्रले पुनर्निर्माणका लागि सड़क पुलसँगै लाइसेन्स अवधि, ऋण तथा ब्याज व्यवस्थापनमा सरकारी सहजीकरण मागेको छ। सरकार पनि तत्कालीन उद्धार भन्दा पुनर्स्थापना र पुनर्निर्माणको योजनामा केन्द्रित हुन थालेको छ।
3: प्रतिनिधि सभाको आजको बैठकमा सांसदले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाएका छन्। बैठकको आकस्मिक समयमा सांसद रहवर अन्सारीले पर्साको वीरगंज मेडिकल कलेजमा नकली चिकित्सक र चर्को शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन मागसहित ध्यानकर्षण गराउनुभयो। त्यस्तै सांसद क्षितिज थेवेले मध्यवर्ती क्षेत्रको बफर जोनका बासिन्दाको दैनिकी संघर्षमय भएकाले बफर जोन क्षेत्र हटाउन माग गर्नुभयो। सांसद घनेन्द्र कार्कीले पछिल्लो समय गाडी दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि सचेत हुन आग्रह गर्नुभयो। सांसद ध्रुवराज राईले यो अधिवेशनका नराम्रा प्रवृत्ति आउँदो अधिवेशनमा प्रतिपक्षका आवाज सुनिदिन आग्रह गर्नुभयो। बैठकको आकस्मिक समयमा सांसद रहवर अन्सारीले परराष्ट्र मन्त्री शिशिर खनाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 21 महासभालाई सम्बोधन गर्दै जलवायु न्यायको आवश्यकतालाई विश्व मञ्चमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। बोटेकोसी बाढीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा देखाएर प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको हो। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिकाको राष्ट्रसङ्घीय महासभामा भएको महासहभागिताको विवरण प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री शाहको महासभाको सम्बोधनका बारेमा बोल्नु भएको हो। अब खबर फटाफट।
5: तनहुँमा चैते धान प्रवर्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइँदै प्रवर्धन कार्यक्रम अनुसार 3,805 रोपनी क्षेत्रफलमा चैते धान खेती अनुदानमा खेती गर्न 13 कृषक समूह तथा कृषि सहकारी सक्रिय। भोजपुरमा वैदेशिक रोजगारपछि कृषिमा लाग्ने युवाको संख्या बढ्दै अलैँची, किबी, एभोकाडो, उखर, चिराइतो खेती तथा बाख्रा पालनमा युवाहरूको आकर्षण। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लामा आगामी दशैं र तिहार लगायत चाडपर्वका लागि 50 क्विन्टल चिनी लैजाने, उपभोक्तालाई 5 किलोसम्म प्रतिकिलो 110 रुपियाँका दरले सहुलियत चिनी बिक्री गरिने। धुलीखेललाई देशकै प्रमुख खेलकुद हबका रूपमा विकास गर्ने योजना, चिसापानी डाँडामा अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि सहमति। हुम्लाको उत्तरी सिमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण 41 नेपाली आलापत्र, हिमपातका कारण कैलास मानसरोवर दर्शन गर्न जाने बाटो बन्द, हिल्सामा 2.5 फिटसम्म हिउँ। र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु, विद्युत अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर।
3: यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि 287 उम्मेद्वार मनोनयनमा परेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपतकालीन राहतकर्मी, युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्म चर्चामा छन्। नर्वेजियन नोबेल समितिले आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ। यस वर्षको पुरस्कार सुडान, युक्रेन, एमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा घोषणा हुँदैछ। नोबेल पुरस्कार श्रृङ्खला आउँदो पर्सि सोमबार चिकित्सा शास्त्रबाट सुरु हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ। यस वर्षको पुरस्कारको रकम 1,20,00,000 स्वीडेन क्रोनर छ। ओमनमा हुने आइसिसी क्रिकेट विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दशैंको पूर्व सन्ध्यामा पर्ने सोह्र श्राद्ध सकिन अब एक साता बाँकी छ। पितृकर्मका लागि पवित्र मानिने सोह्र दिनमा पितृको मृत्यु तिथि पारेर श्राद्ध गर्ने शास्त्रीय मान्यता छ। आरती लम्सालको रिपोर्ट।
4: आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। शास्त्रीय तिथिमा हुने श्राद्धलाई महालय श्राद्ध पनि भन्ने गरिन्छ। भाद्र पूर्णिमादेखि जमरे औँसी भनिने आश्विन औँसीसम्म सोह्र श्राद्ध मनाइन्छ। सोह्रको गणना कसरी गरिन्छ त? दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव सुरेश चन्द्र रिजाल।
5: तिथि गणना भनेको आश्विन कृष्ण पक्षको प्रतिपदादेखि आश्विन कृष्ण पक्षको औँसीसम्मको कन्डिसन 15 पक्ष भयो। यसमा आश्विन शुक्ल पक्षको प्रतिपदालाई जोडेर 16 बनाएको हो। अनि पञ्चाङ्गमा के लेखेको छ भने माता मह श्राद्ध भनेर फेरि एउटा छेउमा रातो अक्षरले लेखेको छ त्यहाँ हाम्रो पञ्चाङ्गमा पनि, होइन यो आधिकारिक नेपाल पञ्चाङ्ग विकास बोर्डले स्वीकृति दिएको पञ्चाङ्गहरूमा त्यस्तो कुरा लेखेको हुन्छ। त्यस कारणले यो एउटा विधान हो।
4: आश्विन कृष्ण पक्षमा गर्नुपर्ने श्राद्धको महिमा पौराणिक ग्रन्थहरूमा पनि पाइन्छ। असोजको कृष्ण पक्ष पितृहरूलाई खुसी पार्ने समय भएकाले पितृपक्ष भन्ने गरिन्छ। पितृपक्षलाई महालय श्राद्ध भन्ने गरिन्छ। के हो त महालय श्राद्ध? महासचिव रिजाल।
5: सोह्र श्राद्धलाई नै महालय श्राद्ध भन्ने हो। महालय श्राद्धमा चाहिँ पितृहरूको चाहिँ एउटा उत्सव हो। यो सबैभन्दा नजिकको अथवा सबैभन्दा ठुलो पर्व, हामीले हरेक पर्व मनाए जस्तै पितृहरूको पनि एउटा यो पर्व हो। यो आफ्ना पितृहरू मात्रै नभएर मामा घरतिरको लागि जोड्ने भएको भएर चाहिँ यो जोड्ने एउटा चन्दी गराउने भएको कारणले गर्दाखेरि पनि महालय आफ्ना माउलेहरूलाई पनि दिनुपर्ने भएको भएर महालय श्राद्धको यसको एउटा विधान भयो। यसमा चाहिँ मामा घरतिरको पितृहरू पनि जोडिए, होइन घरतिरको पितृहरू पनि जोडिए।
4: सोह्र श्राद्धका बेला पितृहरूलाई दिनहुँ जल तर्पण र मृत्यु तिथि अनुसार श्राद्ध गर्ने चलन छ। परिवारजनको मृत्यु तिथि नहुनेका लागि पनि श्राद्धका लागि विशेष तिथिको व्यवस्था हुन्छ। संस्कृतिविद अर्जुन न्यौपाने।
6: अवश्य तिथि पितृको पूर्णिमा तिथि देवताको मानिएको हुनाले समस्त पितृहरू अवश्यको दिनमा प्रत्येक महिना घरमा आएर बसेका हुन्छन् र त्यस कारणले त्यो दिन जसले बत्ती पितृको नाममा बालिदिन्छ, फुल प्रसाद चढाउँछ भने पितृले प्राप्त गर्छन्। यो विधि छ। र सोह्र श्राद्धमा पनि विधि के हो भने यदि कुनै पनि व्यक्तिको मृत्यु तिथि थाहा पाइएन भने औँसीका दिन गरे भने पुण्य फल प्राप्त हुन्छ भने चाहिँ यो बताइएको छ शास्त्रमा। आब्रम स्त्रपयन्तम देवसी पितृमानवः, जति पनि पृथ्वीमा भएका मानव प्राणी 84 लाख योनिहरू छन्, ती योनिहरूलाई हामीले दिएको त्यो जलदानबाट उनी पूर्ण फल प्राप्त हुन्छ भनेर शास्त्रमा लेखिएको छ।
4: श्राद्धको औचित्यमाथि नै प्रश्न र अविश्वास गर्नेहरू पनि छन्। तर आफ्ना पितृहरूको सम्झना गर्नुलाई गुणग्राही परम्परा मानिन्छ। पितृहरू धरती बाहेक अर्को ग्रहमा बस्ने विश्वास गरिन्छ। त्यसैले धरतीबाट श्रद्धा पठाउने विश्वासले अरू ग्रहमण्डलसँग धरतीको अन्तर सम्बन्ध समेत देखाउँछ।
3: पर्यटन मन्त्री खड्गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेकाले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्राउनुको औचित्य नहुने बताउनुभयो। बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको अहिलेको अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने कुरा प्रष्ट पार्नुभयो। उहाँले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा करिब 7,700 प्रतिनिधि सहभागी हुने भएका छन्। प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार यसपटक महाधिवेशनलाई मितव्यय र वातावरण मैत्री बनाइनेछ। उम्मेद्वारलाई पर्चा पोस्टर र तथा झिकिझाउ प्रचार नगर्न र डिजिटल माध्यम प्रयोग गर्न आग्रह गरिएको छ। प्रचारका लागि डिजिटल बोर्डको व्यवस्था गरिनेछ। महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि बिहान दिउँसो र बेलुकाको खाना विकुटी मण्डलमा व्यवस्था गरिनेछ भन्ने बस्ने व्यवस्था भने प्रतिनिधि आफैले गर्नुपर्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको बताउनु भएको छ। उहाँले रासोपा नेतृत्वको वर्तमान सरकार नेपाली इतिहासमा नै निजी क्षेत्र मैत्री र सुधारमुखी भएको पुष्टि हुँदै गएको दावी गर्नुभयो। उहाँले पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा रासोपालाई बहुमत आउनुको पछाडि पुराना राजनैतिक दलहरूको व्यतिथिको परिणाम मात्र नभई भविष्यप्रतिको आशा भएको समेत बताउनु भएको छ। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज 1-15 गतेसम्मको उपहार घोषणा गरेको छ। वर्षाका लालबाबु शाह कानुलाई 10,00,000 राशिको बम्पर उपहार परेको छ। उहाँले 21,000 रुपियाँ बराबरको ल्युब आयल किन्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छानिएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममै कानुलाई फोन गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर विश्व कुमार भूषाले बधाई दिँदै पुरस्कार लिन नजिकैको कार्यालयमा जान सकेको छ।
0: यो BFBS गोर्खा रेडियो।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFBS गोर्खा रेडियो।

हजुर नमस्कार अनि शुभ प्रभात. आज शनिबार 3 अक्टोबर 2026 साल तदनुसार असोज 17 गते विक्रम सम्बत 2083 साल. माफ गर्नुहोला श्रोता, आज हामी अलिकति ढिलो भयौँ. हाम्रो केही यहाँ प्राविधिक गडबडीले गर्दाखेरि त्यसको लागि एकदम क्षमा प्रार्थी छौँ. हुन्छ त, लु कार्यक्रम सुरु गर्न चाहन्छु. यो आज शनिबारको यो सुन्दर बिहानीमा छौँ है, र गत हप्ताबाट सुरु भएको छ यो नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ ऊर्जा लिएर तपाईँहरूमा तपाईँको आफ्नै कार्यक्रम नौलो किरण. र म हुँ कार्यक्रम प्रस्तोता वृन्दा राई. र अब हरेक शनिबार र आइतबार बिहान 7 बजेदेखि 10 बजेसम्म ब्रुनाई समय हामी 3 घण्टा सँगै हुनेछौँ. श्रोता, शनिबारको बिहान भनेको है एक साताको व्यस्ततापछि अलिकति आराम गर्ने, मनपर्ने गीत सुन्ने र परिवारसँग समय बिताउने र संसारमा के कसो भइरहेछ भनेर जानकारी लिने पनि समय हो नि त, होइन र? हजुर, त्यसैले नौलो किरणमा तपाईँको लागि लिएर आएकी छु मनोरञ्जन र जानकारीको मिठो संगम. हुनेछन् तपाईँलाई मनपर्ने गीत सङ्गीत, हुनेछन् रमाइला मनोरञ्जनका प्रसङ्ग, अनि रहनेछन् देश विदेश र हाम्रा वरपरका समसामयिक विषय तथा चर्चाहरू. हजुर, बीच बीचमा चाहिँ तपाईँहरूका सन्देश र शुभकामना अनि गीतका अनुरोधले चाहिँ कार्यक्रमलाई अझ आत्मीय बनाउँछन्. र यदि तपाईँहरू हामीसँग सम्पर्कमा आउन चाहनुहुन्छ भने चाहिँ हामीलाई फोन गर्न सक्नुहुन्छ. हाम्रो स्टुडियोको नम्बर रहेको छ 00673322416700673322098. र यदि तपाईँहरूसँग मिलिट्री एक्सटेन्सनको पहुँच छ भने चाहिँ तपाईँहरूले 3284 मिलिट्री एक्सटेन्सन कोड डायल गरी हामीलाई फोन गर्न सक्नुहुन्छ. र यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 00673864491. या तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ. हाम्रो इमेल एड्रेस रहेको छ bfbsgorkha@bfbs.com. र यसै गरी हामीलाई फेसबुक मार्फत पनि तपाईँहरूले हामीलाई मेसेज पठाउन सक्नुहुन्छ, बीएफबीएस गोर्खा. हजुर, लान चाहन्छु तपाईँहरूलाई फेरि पनि अर्को सांगीतिक कोसिलीतर्फ. अहिलेको लागि कर्म ब्यान्डको कहाँ होला घरबार.

बरेलीमा लुकाइराख सुन्यो 1974 AD को हजुर श्रोता तपाईँहरू कोही यतिखेर घरमै हुनुहुन्छ होला होइन कोही काम जाने तर्खरमा हुनुहुन्छ होला कोही गाडीको यात्रा गर्दै हुनुहुन्छ होला वा संसारको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ भने यो शनिबारको बिहान अब तपाईँ र हाम्रो साझा समय हो हजुर चिया पिउनु हुँदैछ भने है कप तयार पारिसक्नु भएको छ भने चाहिँ हामीलाई पनि साथमा लिएर मनोरञ्जन लिनु होला है त हजुर अहिले बेलायतमा समय भएको छ 12 बजेर रातिको 34 मिनट गइसकेको छ र लन्डन सहरतर्फ लाग्यो लन्डनमा भने अहिलेको तापक्रम 13 डिग्री सेल्सियस छ र लन्डनमा भने मौसम अहिले अ क्लियर स्काई एन्ड अ लाइट विन्ड रहेको छ र यसै गरी शनिबारको दिन भने लन्डनमा अधिकतम तापक्रम 21 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस रहनेछ लाइट क्लाउड एन्ड अ लाइट विन्डको साथ हुने अनुमान गरिएको छ हजुर यसै गरी नेपालतर्फ लागौ नेपालमा अहिले समय भएको छ बिहानको 5 बजेर 20 मिनट गइसकेको छ र नेपालमा भने आज अधिकतम नेपालमा समय भएको छ 5 बजेर 20 र काठमाडौँतर्फ लाग माफ गर्नुहोला काठमाडौँमा अहिले अधिकतम तापक्रम आज दिनभरिको अधिकतम तापक्रम रहनेछ 26 डिग्री सेल्सियस र न्यूनतम तापक्रम भने 17 डिग्री सेल्सियस रहनेछ र यसै गरी काठमाडौँमा भने आज थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज हुने अनुमान गरिएको छ हजुर र ब्रुनाईमा अहिले समय भएको छ 7 बजेर 36 मिनट गइसकेको छ र ब्रुनाईमा निकै जहिले पनि बाह्रै मासे घाम लाग्ने होइन पानी पर्ने बर्खाको सिजनमा र सेरियामा भने चाहिँ अधिकतम तापक्रम आज दिनभरिमा 30 डिग्री सेल्सियस रहनेछ र न्यूनतम तापक्रम भने 24 डिग्री सेल्सियस रहनेछ र हालै भने सेरियाको तापक्रम 27 डिग्री सेल्सियस छ र आज दिनभरि सेरियामा चाहिँ भने घामले लुकमारी खेल्ने र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ हजुर यही थियो आजको वेदरको अपडेट सुरक्षित रहनुहोस् अनि जता जता जानु हुँदैछ है मौसम अनुसारको आवश्यकता कुराहरू तयार गर्नु चाहिँ नबिर्सिनु होला र अब फेरि लान चाहन्छु तपाईँहरूलाई अर्को गीततर्फ पहाडको माथि माथि आशा भोसले र नारायण गोपालको आवाजमा प्लिज एन्जोय द सङ्ग

0: गोर्खा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछोडौ।

हजुर श्रोता, लागौ अबको लागि नेपाल राष्ट्रिय बैंकले तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दरतर्फ युएस डलर एकको खरिदर 153 रुपियाँ 81 पैसा, बिक्री दर 154 रुपियाँ 41 पैसा, युरो एकको खरिदर 173 रुपियाँ 1 पैसा, बिक्री दर 173 रुपियाँ 69 पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर 203 रुपियाँ 18 पैसा, बिक्री दर 203 रुपियाँ 98 पैसा, स्विस फ्रैंक एकको खरिदर 185 रुपियाँ 69 पैसा र बिक्री दर 146 रुपियाँ 42 पैसा, अस्ट्रेलियन डलर एकको खरिदर 106 रुपियाँ

पैसा जापानीज येन 10 को खरीदर 9 रुपैया 76 पैसा बिक्रीदर 9 रुपैया 80 पैसा चाइनीज युआन 1 को खरीदर 22 रुपैया 94 पैसा बिक्रीदर 23 रुपैया 3 पैसा सऊदी अरबियन रियाल 1 को खरीदर 40 रुपैया 97 पैसा बिक्रीदर 41 रुपैया 13 पैसा कतारी रियाल 1 को खरीदर 42 रुपैया 20 पैसा बिक्रीदर 42 रुपैया 36 पैसा थाई भाट 1 को खरीदर 4 रुपैया 58 पैसा बिक्रीदर 4 रुपैया 60 पैसा यूएई दिराम 1 को खरीदर 41 रुपैया 88 पैसा बिक्रीदर 42 रुपैया 4 पैसा मलेसियन रिंगिट 1 को खरीदर 37 रुपैया 66 पैसा बिक्रीदर 37 रुपैया 80 पैसा साउथ कोरियन वन 100 को खरीदर 11 रुपैया 40 पैसा बिक्रीदर 11 रुपैया 45 पैसा स्वीडिश कर्नर 1 को खरीदर 15 रुपैया 31 पैसा बिक्रीदर 15 रुपैया 37 पैसा डेनिस क्रोनर 1 को खरीदर 23 रुपैया 14 पैसा बिक्रीदर 23 रुपैया 24 पैसा हङकङ डलर 1 को खरीदर 19 रुपैया 60 पैसा बिक्रीदर 19 रुपैया 68 पैसा कुवेती दिनार 1 को खरीदर 499 रुपैया 46 पैसा बिक्रीदर 501 रुपैया 41 पैसा बराइन दिनार 1 को खरीदर 407 रुपैया 96 पैसा बिक्रीदर 409 रुपैया 55 पैसा ओमानी रियाल 1 को खरीदर 399 रुपैया 51 पैसा बिक्रीदर 401 रुपैया 7 पैसा श्रोता सुन्नुभयो आजको नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको खुल्ला बजार वैदेशिक विनिमय दर हजुर श्रोता र अहिले ब्रुनाईमा समय भइसकेको छ 7:51 गइसकेको छ र मैले हाम्रो नौलो किरणको पहिलो घण्टालाई पनि बिचमा नै समय भइसकेको छ र सुरुवातमा हाम्रो केही अलिकति हिचकी भएको थियो बर्पिङ भयो जस्तो हाम्रो यो प्रोग्रामको सुरुवातमा नो वरिज हामी ब्याक अन ट्र्याक भइसकेको छौँ होइन र दोस्रो घण्टामा हामी स्मुथली जानेछौँ हजुरहरूले मेसेज पठाउनुहोस् हजुरहरू गीत सुन्न या सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई सम्पर्क गर्नु सक्नुहुन्छ जाँदा जाँदै तपाईँहरूलाई राख्न चाहन्छु कका किकी अर्जुन सापकोटा र मेलिना राईको आवाजमा यो निकै नै रमाइलो गीत र गीतपछि तपाईँहरूले सुन्नुहुनेछ नेपालबाट प्रसारण हुने समाचार र त्यसपछि हाम्रो भेटघाट फेरि पनि हुनेछ नौलो किरणमा त्यतिन्जेल बीएफबीएस गोर्खा रेडियो सुन्दै रहनुहोला

0: संघीय संसदका दुवै सदनको बर्खी अधिवेशन गएको मध्यरातदेखि अन्त्य भएको छ। चालु अधिवेशनको हिजो बसेको अन्तिम बैठकमा सांसदहरूले सरकारको आलोचना गरेका छन्।
1: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार फाँसीवादमा उत्रिएको भन्दै चर्को आलोचना गर्नुभएको छ।
2: बालेन्द्र सरकारले फाँसीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट सुरु भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। संकट दिन दिनै गहिरिँदैछ। हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौँ, फाँसीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनता प्रति उत्तरदायी बनौं, लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थप्न सकिँदैन। फाँसीवादबाट देश बन्दैन, अन्तिम सत्य जनता नै हो।
1: राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जेएनजी आन्दोलनमा राष्ट्रको सम्पत्ति चलाउने तथा भत्काउनेलाई सरकारले छुट दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठाउनु भएको छ।
3: यो 6 महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन। त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्छ। तर एउटा कुरा हामीले भन्न सक्छौँ, यो 6 महिनामा चाहिँ कामको सुरुवात के भयो? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानुन पास गर्न सक्नुहुन्छ। जेएनजी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 जना मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइन। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ। त्यहाँ हामी बन्द गयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको 6 महिना भयो। तपाईँहरूले एउटा अनुसन्धानको अपनी गर्नु भएको छ, अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो?
1: नेपाली कम्युनिस्ट पार्टीले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई गरेको रुलिङ पालना गराउन नसकेको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ। सांसद प्रमेश हमाल:
4: सम्मान्य सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्नुभयो, खै त्यो रुलिङको पालना भएको? पालना गराउनु पर्दैन। त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रेस्टुरेन्टबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले गलत उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन? संसदको रेकर्डबाट यो हट्नु पर्दैन? संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ।
0: सरकारले ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिन लागेको छ। ग्यास आपूर्ति सहज बनाउन आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई बिक्री अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि जानकारी दिनुभयो। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनु भएको छ। नयाँ अभ्यासले संसदलाई बलियो बनाउँदै लगेको सभामुख डोलप्रसाद अर्यालले दावी गर्नुभएको छ। सभामुख अर्यालले संसद कमजोर भएको भन्ने टिप्पणीप्रति असहमति जनाउँदै प्रतिनिधि सभाको मर्यादा, काम गर्ने गति र प्रभावकारितामा कुनै कमी नआएको दावी गर्नुभएको छ।
5: जोर भएको महसुस मैले गरेको पटक्कै छैन। त्यस कारणले विगतमा 3 वर्ष मैले पनि सभाको सदस्यको हैसियतले राजनीतिमा आफ्नो प्रवेश भएको र मैले त्यसलाई पनि हेरेको छु र म नागरिकको हैसियतले म आफू राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडि पनि नेपालको संसद हेरिरहेकै हो र अहिले मैले सञ्चालन गरेँ।